0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ पवित्र कसरी रहने। सृष्टिकर्ता परमेश्वरले पवित्र बाइबल मार्फत हामीलाई पवित्र रहनु भनिकन आह्वान गर्नुभएको छ, तर प्रश्न छ पवित्रता भनेको के हो र पवित्र हामी कसरी रहन सक्छौ। र पवित्र बाइबलको पहिलो पत्रुसको पुस्तक एक अध्यायको 15-16 पदमा उहाँले हामीलाई पवित्र हुनु कारण म पवित्र छु भनिकन भन्नुभएको छ। यो खण्डलाई म पढिदिए, तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहन सहनमा पवित्र हौ, किनभने यो लेखिएको छ तिमीहरू पवित्र हौ किनभने म पवित्र छु भनिकन यस खण्डमा परमेश्वरको वचनले यसरी भनेको छ। र पवित्रताको विषयमा मानिसहरूको सोच अलिकति फरक छ। पवित्र भन्नाले मानिसहरूले चाहिँ एउटा सेतो लुगा लगाएर बस्ने, उभिने यानि हिँड्ने भन्ने प्रकारले कतिले सोच्नु भएको छ भने कतिले चाहिँ कतिवटा विधिहरू मान्दै मान्दै गइएको खण्डमा हामी पवित्र रहन्छौ भनेर चाहिँ भन्ने र सोच्नु भएको छ भने कतिजनाले चाहिँ परिपक्व हुन पर्छ भनेर पनि त्यसरी पनि सोच्नु भएको छ। तर पवित्र बाइबलले चाहिँ पवित्रता भन्नाले चाहिँ जो संसारबाट हामी परमेश्वरको निम्ति छुटाएको हुन्छौ हाम्रो हृदयमा त्यस अवस्थामा हामी पवित्र रहन्छौ भनिकन बाइबलले त्यो कुराहरू बताएको छ। हामीले झुट बोल्न छोडेर मात्र, हामीले नहेर्ने कुरा हेर्न छोडेर मात्र, नखाने कुरा खान छोडेर मात्र नभएर चाहिँ हाम्रो हृदय नै संसारदेखि हामीले अलग गरेर, किनकि याकुबको पुस्तकले संसारसँगको संगति यानि प्रेम चाहिँ परमेश्वरसँगको दुश्मनी हो भनेर चाहिँ बताएको छ। र पवित्र बाइबलले पवित्रता भन्नाले हामी छुटाइनु, अलग गरिनु भन्ने बुझाउँदछ। र लेवीको पुस्तक 20:26 पदमा यहाँ यसरी पवित्रताको विषयमा लेखिएको छ, यो खण्ड म पढ्दिन्छु। तिमीहरू मेरो निम्ति पवित्र हो किनभने म परमप्रभु पवित्र छु, र तिमीहरू मेरो हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलगेर छुटाएको छु भनिकन यहाँ परमप्रभु परमेश्वरले स्पष्ट गर्नुभएको छ। र हामी पवित्र हुनको लागि हामी संसारबाट मन हाम्रो अलग हुनपर्छ। हामीले प्रभु प्रभु भन्यौं तर हाम्रो मन चाहिँ संसारतर्फ नै छ भने हामी पवित्रतामा रहन सक्दैनौ, किनकि हामीले जुन परमेश्वरको दुश्मनका कुरा हो त्यही कुरालाई हामीले माया गरिरहेका हुन्छौं। र हामीले आफूले आफूलाई सोध्नु पर्ने कुरा चाहिँ कि मैले प्रभुलाई मन पराइरहेको छु कि संसारको कुरालाई मन पराइरहेको छु। यदि हामीले संसारको कुरालाई मन पराइरहेका छौं भने हामी पवित्र रहन सकिरहेको हुँदैन। र परमेश्वरको जो मापदण्ड छ, पवित्रताको मापदण्ड, हामीले जसरी यशायाको पुस्तक 6:1 हामीले 5 पढ्दाखेरि त्यहाँ परमप्रभु परमेश्वर कस प्रकारको पवित्र हुनुहुन्छ भन्ने चाहिँ स्वर्गको एक दृश्य त्यहाँ दिइएको छ। यस खण्डलाई म पढ्दिन्छु। यो खण्ड हुनेछ यशायाको पुस्तक 6:1-5। उज्जिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखे। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। उहाँको मास्तिर सराफहरू खडा थिए। प्रत्येकका 6-6 पखेटाहरू थिए। 2 पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए र 2 आफ्नो खुट्टा ढाकेका थिए र 2 तिनीहरू उड्दै थिए अनि एउटाले अर्कोलाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र पवित्र पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले परिपूर्ण छ। 4 तिनीहरूको स्वरले ढोकाहरू र जगहरू हलिए र मन्दिर धुवाले भरियो। 5 मैले भने धिक्कार म नष्ट भए किनभने म अशुद्ध ओट भएको मानिस हुँ र अशुद्ध ओट भएका मानिसहरूको बीचमा म बस्दछु र मैले मेरो आँखाले सर्वशक्तिमान परमप्रभु महाराज धीराजलाई देखेको छु भनिकन यहाँ एसिया अगमवक्ताले भन्नुभयो। र हामी पवित्र रहनको लागि, परमेश्वरको स्ट्यान्डर्डमा जानको लागि, त्यो मापदण्डमा जानको लागि हामीले हाम्रो ओट जिब्रोलाई कन्ट्रोल गर्नुपर्छ भनिकन यहाँ एसिया अगमवक्ताले भन्नुहुन्छ। उहाँले सबभन्दा पहिला परमेश्वरको पवित्रता देख्न भएपछि आफ्नो ओट जिब्रो चाहिँ एकदमै घिनलाग्दो भएको उहाँले त्यसरी देख्नुभयो र उहाँले भन्नुभयो म अशुद्ध ओट भएको मानिस हुँ भनिकन चाहिँ उहाँले यहाँ त्यसरी भन्नुभएको छ। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामी पवित्र रहिरहनको लागि हामीले संसारलाई माया गर्नु हुँदैन। हामीले मोबाइल खेलाएर बस्नुको सट्टा हामीले प्रभुतर्फ मन लगाएको हुनुपर्छ र हाम्रो कर्तव्यहरूलाई पूरा गर्दै जानुपर्छ। भने दोस्रो कुरा चाहिँ हामीले ओठबाट के कुरा बोल्छौं त्यो कुरा परमेश्वरको वचन अनुसारको शब्दहरू छन् कि छैन त्यसलाई हामीले जाँचेर हेर्नुपर्छ। यहाँ यसले अक्षमात उहाँले परमेश्वरको पवित्रता देख्नु भएपछि म अशुद्ध ओठ भएको मान्छे म धिक्कार भनिकन उहाँले यहाँ यसरी भन्नुभयो। र हिब्रूको पुस्तक 10:10 पवित्रता चाहिँ प्रभु येशू बाहेक अरू कुनै पनि कुराहरूबाट हामी पूरा गर्न सक्दैनौ र पवित्रता प्रभु येशूको बलि बिना त्यहाँ सम्भव छँदै छैन भने चाहिँ त्यसरी बताइएको छ। र हिब्रूको पुस्तक 10:10 पनि म पढिदिँदछु र यहाँ यसरी लेखिएको छ, त्यही इच्छाबाट येशू ख्रीष्टको शरीरको बलिद्वारा उहाँको निम्ति हामी पवित्र बनाइएका छौं र उहाँको बलिको कारणले गर्दाखेरि मात्र हामी पवित्र भएका छौं। त्यस कारणले गर्दाखेरि हाम्रो हृदय प्रभु येशूतर्फ हुन पर्दछ। ख्रीष्ट येशूले जो शरीर बलि क्रुसमा नगर्नु भएको भएदेखि म कुनै हालतमा पनि स्वर्ग जान सक्दैन थिए भनिकन हामीले त्यो कुरा स्पष्ट बुझ्न पर्दछ। भने जो पवित्र आत्मा परमेश्वरले हामीलाई पवित्र हुनको लागि सहायता गर्नुहुन्छ, हामीलाई थाहा छ गलातीको पुस्तक 5:22-23 अब पवित्र आत्माको फलहरू चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वस्तता, भद्रता र स्वयंता भनिकन त्यहाँ हामीलाई दिइएको छ। र हामी पवित्रतामा रहनको लागि हामीले पवित्र आत्मा परमेश्वरको सहारा मद्दत पनि हामीले लिएको हुन पर्दछ। र हामी पवित्र भएनौ भने हामीले परमेश्वरलाई देख्न सक्दैनौ भनिकन बाइबलले यो स्पष्ट गर्दछ र परमप्रभु परमेश्वरको आह्वान पनि त्यही नै छ, म पवित्र छु तिमीहरू पनि पवित्र हो भन्ने उहाँको इच्छा हो। र हिब्रूको पुस्तक 12:14 कोही व्यक्ति पवित्र रहनु भएन भने त्यो व्यक्तिले परमेश्वरलाई देख्न सक्दैन भनेर चाहिँ बताइएको छ। भने मत्तयको पुस्तक 5:16 प्रभुले पवित्रताद्वारा मात्र परमेश्वरको महिमा गर्न सकिन्छ भनिकन उहाँले यो स्पष्ट बताउनु भएको छ। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामी पवित्रतामा रहनको लागि हामीले आफ्नो जीवन प्रभुमा समर्पण गरेको हुनुपर्छ। हामीले आफ्नो शरीरलाई त्यागेर प्रभुतर्फ हामीले मन लगाएको हुन पर्दछ, नभएदेखि शरीरमा मन लगाएको अवस्थामा हामी पवित्रतामा रहन सक्दैनौ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: परमेश्वरलाई धन्यवाद होस् सम्पूर्णलाई। जय मसीह। अनि मेरो नाम पार्वती बरिया हो, म कोटेश्वरमा बस्छु। म चाहिँ मेरो श्रीमानबाट प्रभु पाएको हो। उहाँ चाहिँ धेरै बिरामी भएर जति धामी झाँक्री गरे पनि नभएको, औषधिहरू डक्टर देखाउँदा पनि नभएको, लास्टमा गएर

गरेको देवताको भन्ने घरिको के बिगार्यो भन्ने हुँदा हुँदा लास्टमा धेरै उपचार गर्यो, गर्दा गर्दा धामी झाँक्रीले बिहान उठेर अनि सातवटा इनारको पानी एकै ठाउँमा गाग्रीमा मिसाउने अनि बिहान काग नउठ्दाखेरि नुहाउनु पर्छ भन्थ्यो अनि त्यस्तो पनि गर्यो अनि उहाँ जति वर्ष हुनुहुन्थ्यो त्यति नै वर्षको त्यो पाल्ने त्यो उमा एप्रिलमा पाल्ने माछाहरू लगेर जोडी त्यो तौदमा फालिदियो भन्थ्यो, खसालिदियो भन्थ्यो अनि त्यसो गर्दा नि भएन अनि बुढाले निको हुन्छ भनेर कति बोरा बोरा अनि त्यो तपाईँको मस्यौरा अनि भुजाहरू लगेर खुवाउँथ्यो अनि हुँदै हुँदैन थियो अनि जब दसैँ तिहार आयो कि झन् बेसकरी च्याप्ने अनि त्यो खालि त्यो बक्ने काम्ने अनि हुँदा हुँदा हुँदै नहुने तपाईँको काम्दा काम्दा अनि रात गएको पनि थाहा नहुने, त्यहाँ बसिराख्यो भने तपाईँको दिन रात गएको पनि थाहा नहुने अनि चोखो चाहिने अनि आठवटा धुप चाहिँ कि धुप बालेर अनि उहाँको अगाडि नाखमा सुन्ने अनि देउता आयो भन्ने सबै भन्न पनि भन्नुहुन्थ्यो अनि जब लास्टमा जति गरे पनि देउता आएको भए त राम्रो भएर बसिरहनु पर्ने नि आसन लिएर किन यस्तो दुःख दिन्छ, जब दसैँ आयो कि नौरथ भयो भने झन् सोह्र श्राद्धमा बेसकरी च्याप्ने रात दिने नसुत्ने घर छोडेर हिँडिने अनि एक दुई घण्टा कहाँ गएर आउनुहुन्थ्यो अनि फेरि घरमा आएपछि अलिकति हलुका भएको जस्तो हुने अनि रातमा पनि जुरुजुर उठेर जाने अनि सुतिरह्यो भने यो खाट भाँचिन्छ यसलाई फाल्दिउँ फाल्दिउँ भनेर जुरुक्क उठेर खाटो गर्ने अनि घरमा बस्दियो भने नि यो घर फाप्दैन यो घर भाँचिन लागेछ है छिटो जाउँ भनेर जाने अनि कोटेश्वरमा दुई तिनवटा घर छ अनि एक दुई वर्ष बस्यो अनि यो फापेन भन्ने फेरि अर्को घर सर्ने अनि गर्दा गर्दा अनि हामी कोठामा बसेर फ्ल्याट लिएर बस्नु गयो त्यहाँ गएर पनि तपाईँको छ महिना जति बस्यो अनि ठ्याक्क हाम्रो तलको फ्ल्याटमा चाहिँ एकजना विश्वासी दिदी बस्नु हुँदो रहेछ अनि उहाँ चाहिँ बाबुलाई उ गरेर अनि अहिलेको उमा चाहिँ उहाँ बाइबल पढ्नु हुँदो रहेछ मलाई थाहा भएन अनि पढिरहनु भएको थियो अनि माथि घर जानु पर्यो भनेर बाहिर निस्किँदा अनि दिदीलाई भेट भयो अनि दिदी तपाईँको बाबु हो यो कस्तो राम्रो भन्दाखेरि अनि उहाँ दिदीले चाहिँ यो बाबु के राम्रो छ यो बाबुलाई बनाउने पो राम्रो हुनुहुन्छ भनेर भन्नुभयो अनि तपाईँले भने बुझिन नि दिदी भन्दा अनि यस्तो यस्तो सबै भन्नुभयो अनि भन्दाखेरि मेरो नि यस्तो यस्तो भएर यस्तो भएको के हो घर कहाँ सबै परिचय भयो भन्दाखेरि लास्टमा चाहिँ दिदीले तपाईँहरू अब मन्दिर गयो भने तपाईँको लागि तपाईँ मात्रै माग्नुहुन्छ हामी चर्चमा गयो भने त सबैले मागिदिन्छ प्रार्थना गरिदिन्छ अनि निको हुन्छ बहिनी जाउँ भन्नुभयो अनि म त मेरो परिवार त धेरै ठुलो छ दिदी म जानु मिल्दैन उहाँ आफै जानुभयो भने चाहिँ मिल्छ भने अनि लास्टमा ल तपाईँ भाइको नाम के भन्नु म प्रार्थना गरिदिन्छु भन्नुभयो अनि त्यस्तै गरेर तपाईँको नाम भनेपछि अनि दिदीले प्रार्थना गर्नुभयो धेरै हाम्रो लागि प्रार्थना गर्नुभएको रहेछ आज प्रभुलाई पायो जे होस् अनि हामी चर्च जाँदै गयो जति गयो अनि त्यति उहाँ परिवर्तन अनि छुटकारा हुँदै हुँदै आयो अनि हुँदाखेरि लास्टमा छोरीहरूलाई जाउँ भन्दा मानेन अनि एक दिन यस्तै अब सबै घर परिवार सगोलमै थियो अनि पहिला चाहिँ पूजा गर है छोरी म उठ्नुभन्दा अगाडि पूजा गर मैले भन्यो भने मैले गरे जस्तै हुन्छ भनेर भन्थे मैले अनि जब छोरीहरू उठ्दैन अनि उठेर पूजा गर होइन गर भने होइन भनेर गाली गर्थे बिहान उठ्दाखेरि अनि जब म र मेरो श्रीमान चर्च आउँदै गर्यो अनि जति आयो त्यति बुझ्दै गरेँ जति आयो त्यति बुझ्दै गरेँ अनि पछि त त्यो पूजा गर्न लाए मलाई एकदम रिस उठेर आउनु थाल्यो अनि छोरीहरूलाई पूजा नगर है छोरी पूजा गर्नु हुँदैन भन्दाखेरि उनीहरू रिसाउन थाल्यो अनि हुँदा हुँदा यस्तै यस्तै हुँदै जाँदाखेरि अनि लास्टमा एकजना हाम्रो पसल थियो अनि पसलमा गाडी चलाउने भाइ चाहिँ सबैजना पिकनिक गएको थियो त्यो भाइ चाहिँ जानु भएन अनि तपाईँ चाहिँ किन नजानु भएको भन्दाखेरि म क्रिस्चियन हो अनि त्यो मन्दिरमा पिकनिक लगे म जान्न भाउजू भन्नुभयो अनि यसु धर्म भनेर चाहिँ थाहा थियो अनि यसुमा गयो भने निको हुन्छ भनेर चाहिँ थाहा थियो यस्तो यसु धर्म मान्ने कहाँ छ के चाहिँ केही थाहा थिएन मलाई अनि लास्टमा चाहिँ उहाँ भाइले चाहिँ तपाईँ मन्दिर जानुहुन्छ भाउजू पूजा गर्नुहुन्छ अनि तपाईँलाई कहिले आशीर्वाद दिएको छ तपाईँलाई त्यो ढुङ्गाले कहाँ हिँडेर त्यो गएको छ त्यसको आँखा छ कहिले देखाएछ भनेर यस्तो यस्तो भन्नुभयो अनि जति म मन्दिर जान्थेँ अनि माझेथान मन्दिर जान्थेँ अनि हेरिराख्थेँ बाहिरबाट पुजारीले पूजा गर्थे हेरिराख्दाखेरि अनि त्यो ढुङ्गा नै खिएर गइरहेछ हामीले पूजा गरेको त्यसले के देलाएर जस्तो मलाई मनमा त्यस्तो भएर आउँथ्यो अनि लास्टमा मैले प्रभु पाउनलाई रहेछ प्रभुले हामीलाई चुन्नु भएको रहेछ अनि ठ्याक्क हामी चर्च आउँदै गर्दा पूर्ण रूपमा चङ्गाई अनि छुटकारा भयो अनि छोरीहरूले पनि चर्चमा आउँथ्यो मलाई यस्तो लाग्थ्यो अनि छोरीहरू जत्रो जत्रो अगाडि कोयरमा गाउँथ्यो अनि मेरो छोरी पनि यस्तै अगाडि गाउने भए नि हुन्थ्यो चर्च आए पनि हुन्थ्यो जस्तो लाग्थ्यो मनमा अनि छोरीहरूलाई जाउँ न छोरी चर्च भन्यो भने शनिबार आयो कि मेरो होमवर्क गर्नुपर्छ नहुनुपर्छ जान्न भनेर रिसाउँथ्यो अनि नभन्दै प्रभुले सबैले प्रार्थना गरिदिएको हुनाले मेरो छोरी पनि एक दिन कोयरमा गाउने भयो अनि मलाई धेरै खुसी लाग्यो आज तपाईँको कति वर्ष पुरानो भएर
त छोरा छोरी ल्याउन सकेका छैन, तपाईँको त हेर्नु कति छिट्टो प्रभुले तपाईँको पुकारा सुन्नु

0: भयो, तपाईँलाई धेरै धन्यवाद भनेर सबै दिदी बहिनीहरूले भन्नु थाल्नु भयो। अनि मलाई कति आनन्द लाग्छ नभन्दै, मैले जे अहिले प्रभुमा आएपछि मलाई जे मागे त्यही प्रभुले दिइराख्नु भएको छ, हरेक बन्धनबाट छुटकारा दिनुभएको छ। उहाँ महान अनि जिउँदो जीवित अनि शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँले असम्भव काम कुरा पनि सम्भव गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँले जे अब माग्दा नि दिनुहुने, पुकार्दा सुन्नुहुने, ढकढक्दा खोल्नुहुने परमेश्वर हुनुहुँदो रहेछ। आज नचिनेर मैले कति दुःख पायो, मैले 7-8 वर्षसम्म यस्तो अण्डा खानु हुँदैन, कुखुरा मासु अनि यस्तो गर्नु हुँदैन भनेपछि मैले कति मेरो बुढाको लागि कति सबै चोखो नीति गरेर कति दुःख पायो। आज प्रभुले सबैबाट छुटकारा दिनुभएको छ। उहाँ परमेश्वर, जाति जातिका परमेश्वर, महान अनि सबैलाई सृष्टि गर्नुहुने उहाँ हुँदो रहेछ। हामीले नचिनेर चाहिँ सृष्टि गरेको थोकलाई चाहिँ पुजिराखेछ, सृष्टि गर्ने महान परमेश्वरलाई चाहिँ नचिनिराखेछ। त्यही भएर जतिले मेरो यो गवाई सुन्नुहुन्छ तपाईँहरू पनि विश्वास गर्नु, आज परमेश्वर मलाई थाहा थिएन अनि म यस्तै छोरीहरूसँग यस्तै कहीँ पसलमा पस्यो भने अनि ट्र्याक्स दिँदो रहेछ त्यतिखेर, अनि यस्तो हेर्दा पनि क्रुसमा टाँगिराखे अनि हेर्दै डर लाग्दो हुन्थ्यो, अनि यसरी यो छुनु हुँदैन, नछो है, यो घर लानु हुँदैन भन्थ्यो। छोरीले चाहिँ मम्मी लैजाउँ लैजाउँ भन्नुहुन्थ्यो, अनि हुँदैन यस्तो कस्तो यस्तो हेर्दै डर लाग्दो छ, नलैजा है भनेर म त्यही बाटोमा फालिदिन्थेँ नभन्दै। आज उहाँ त्यसरी किन बस्नु हुँदो रहेछ भन्दा, हामीले मानिस जातिले गरेको पापबाट छुटकाराको लागि हाम्रै निम्ति क्रुसमा चढ्नु भएको रहेछ। हामीले हेराई गराई सोचाई हिँडाईमा गरेको हुनाले उहाँले टाउकोबाट रगत बगाउनु भएको रहेछ। हामीले मानिस जातिले गरेको त्यो हातबाट गरेको पापलाई चाहिँ उहाँले हाम्रो निम्ति किला ठोकेर रगत बगाउनु भएको रहेछ। अनि त्यसैले हामी संसारमा छौँ, हेराई गराई सोचाइमा हिँडाइमा पाइलपाला पाप गरे हुनाले हाम्रो निम्ति चाहिँ उहाँ मर्न आउनु भएको रहेछ। जसले जसले उहाँलाई विश्वास गर्छ उद्धार मुक्ति पाउँछ। त्यही भएर जतिले सुन्नुभएको छ उहाँलाई विश्वास गर्नुहोस्। अनि समय भने यही हो तपाईँको, होइन, परमेश्वरले तपाईँलाई पनि सृष्टि गर्नुभएको उहाँले नै हो, हामीलाई पनि सृष्टि गरेको उहाँ नै हो। आज मानिस जाति चाहिँ परमेश्वरले बनाउनु भएको हो, नजानेर नचिनेर हो हामी। म पनि त्यही बाटोबाट आएको हो। आज प्रभुलाई चिनेपछि हरेक बन्धनबाट छुटकारा पाएको छु, स्वतन्त्र भएको छु। मेरो छोरीहरूले पनि प्रभु पाएको छ, हामी मेरो दुईटा छोरी छ, त्यो नानीहरूले पनि पाएर म भन्दा नि अझै प्रभुमा बलियो छ, मम्मी यस्तो हो यस्तो भन्छ, अनि नानीहरू दुईजना बाहिर छ, अनि प्रभुले हामीलाई धेरै आशिष दिनुभएको छ। तपाईँहरूले पनि आशिष पाउनुहुन्छ, प्रभुमा आउनुहोस्, उद्धार मुक्ति जीवन पछिको जीवन तपाईँहरूले पाउनुहुनेछ। धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कार्यक्रम अनुरोध संगीत प्रत्येक बिहीबार 12 बजेदेखि 1 बजेसम्म प्रस्तोता कुमारको साथमा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म पालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466, 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754 01-4470-754।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
6: र 9818251240 9818251240

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सुन्न न बजे, कोता
5: सामान नभेटेर बेपत्ता।
4: होइन, सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236,
7: र फोन नम्बर 01513010 छ, 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: वित्तीय सीमाहरू निर्धारण गर्नुहोस्। जयमसी आज सोमबार अगस्त 24 तारीक भदौ 8 गते। आजको बाइबल खण्ड आमोसको पुस्तक 3 अध्यायको 3 पदबाट रहेको छ र यहाँ देखेको छ कि दुईजना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन्। आजकल धेरैजसो विवाहहरू आर्थिक समस्याका कारण असफल हुन्छन् भन्ने कुरा कुनै रहस्य रहेन। व्यक्तिगत ऋण तिर्न वा हाम्रो आर्थिक अपेक्षाहरू पूरा गर्न असफल हुँदा अन्य सम्बन्धहरू पनि जोखिममा पर्न सक्छन्। यी समस्याहरूलाई कम गर्न निम्न 3 रणनीतिले धेरै मदत गर्नेछन्। पहिलो, आफ्नो पति वा पत्नीसँग छलफल गर्नुहोस् कि तपाईहरू प्रत्येकले अर्को अनुमति बिना प्रत्येक दिन कति खर्च गर्न सक्नुहुन्छ। यो सीमा भन्दा माथिको कुनै पनि रकमलाई मुख्य मानिनेछ र त्यो रकम खर्च गर्न पूर्ण सहमति आवश्यक पर्नेछ। प्रत्येक जोडीले आफ्नो घरायसी आमदानीको आधारमा मुख्य खरिदलाई फरक तरिकाले परिभाषित गर्नेछन्। त्यसैले सहमति भएको कुरामा अडिग रहनुहोस्। यो महत्वपूर्ण छ। यदि तपाई त्यो कारोबारमा सहमत हुनुहुन्न भने हानि हुँदा एकअर्काप्रति औंला उठाउने प्रवृत्ति हुन्छ। दोस्रो, आफ्नो परिवारलाई बताइदिनुहोस् कि व्यक्तिगत ऋण तपाईँको पारिवारिक नीतिको विरूद्ध छ। यदि तपाईँले अपवादमा यो नीति विपरीत गर्ने निर्णय लिनुभयो भने आफ्नो पति वा पत्नी पूर्ण सहमतिमा छन् भनी सुनिश्चित गर्नुहोस्। यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने तपाईँले शर्तहरू र तिर्नुपर्ने मितिहरू लिखित रूपमा राख्नुहुनेछ। तेस्रो, आफ्नो बच्चा पति पत्नी वा अरू कसैलाई रकम उपलब्ध गराएर वा सधैँ उनीहरूको आर्थिक सुरक्षा पर्खाल बनेर गैर जिम्मेवार नबनाउनुहोस्। नाइ भन्नुहोस्, नत्र त्यसरी नाइ नभन्दा तपाईँले परमेश्वरको सबैभन्दा प्रभावकारी सिद्धान्तहरूमध्ये एकलाई बाधा पुर्याउनुहुन्छ। व्यक्तिगत व्यवहारको रोक्ने र कटनी गर्ने सिद्धान्त वास्तविक परिपक्वता तब आउँछ जब यो पाठ सिकिन्छ। प्रेम कठोर हुनुपर्छ। यदि तपाईँ अरूलाई गैर जिम्मेवार बन्न सक्षम तुल्याउने व्यक्ति हुनुहुन्छ भने परमेश्वरसँग अहिले नै त्यस्तो हुनबाट रोक्नका लागि शक्ति माग्नुहोस्। उदाहरणका लागि, तपाईँको घरमा कुनै वयस्क सदस्य अझै पनि केही काम नगरी बस्छ भने उसबाट घर खर्चका लागि मासिक रूपमा केही योगदानको माग गर्नुहोस्। यसले चरित्र निर्माण गर्ने प्रेम प्रदर्शन गर्दछ, जुन चाहिँ वास्तविक प्रेम हो। यसकारण यदि तपाईँले वित्तीय सीमाहरू निर्धारण गर्नु आवश्यक छ भने त्यसो गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
4: गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225 44 40225 44
4: र 40225 72 40225 72।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
9: लो, किन नि? के भयो, सन्चो भएन?
8: होइन, यतिकै जाने मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
10: नमस्ते, कति कामले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
10: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
13: यो समय हो धन्यवाद बिहानी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। ज्योतिमा हेर्नुहोस् भन्ने उत्साह आज कार्यक्रम मार्फत दिन गइरहेको छु। पहिले युहन्ना 1:7 भन्छ, हामी ज्योतिमा हिँड्छौं भने यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। परमेश्वरले हाम्रो अन्धकारमय जगतमा दुई पटक बोल्नु भएको कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ। उत्पत्ति 1:1 उहाँले यसो भन्नुभयो, उज्यालो होस्। अनि युहन्ना 3:3 यीशुले घोषणा गर्नुभयो, ज्योति संसारमा आएको छ। परमेश्वरसँग हिँड्न हामीले अन्धकारका मार्गहरू त्याग्नुपर्छ अनि ज्योतिमा हिँड्नुपर्छ। ढुसी अँध्यारो ठाउँमा बढ्छ तर त्यहाँ उज्यालो आएपछि त्यो ढुसी सुक्छ र मर्छ। यो एउटा रूपक दृष्टान्त मात्र होइन, यो त जीवनको एक आत्मिक तथ्य पनि हो। यीशुले भन्नुभयो, मानिसहरूले ज्योति भन्दा बरु अन्धकारहरूलाई रुचाए किनकि तिनीहरूको काम दुष्ट थिए। युहन्ना 3:19 लागू औषधको कुलतबाट स्वतन्त्र भएपछि त्यसको विषयमा शिक्षा दिने गायिका तथा प्रचारक एस्तर निकोलसनले भने, चाहिँ गोप्य कुराले हामीलाई बिरामी बनाउँछन्, तिनीहरूले हामीलाई लज्जा र अनिश्चयमा राख्छन्। गोप्यता पाप वृद्धि हुने उत्तम वातावरण हो र अन्त्यमा यसले तपाईँलाई सोचाइ, काम र आदतद्वारा दास बनाउँछ। अनि अन्धकारमा रहिरहनु भयो भने त्यसले तपाईँको गोप्यता र पापको दासत्व चक्रलाई अझ बलियो बनाउँछ। यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भने त हामी झूठ बोल्छौं र सत्यमा चल्दैनौं। पहिलो युहन्ना 1:6, तपाईँ ज्योतिमा आउनु भएपछि सबै कुरा बदलिन्छ। यसकारण आफ्नो गोप्य पापहरू परमेश्वरको सामु र आवश्यक परेमा एकजना विश्वासयोग्य मित्रसँग वा तपाईँसँग प्रार्थना गर्न सक्ने परामर्शदातासँग स्वीकार गर्नुहोस्। त्यसपछि परमेश्वरको शक्तिद्वारा पापमाथि विजय पाउने र विजयी जीवन जिउन सक्ने तपाईँको सामर्थ्य दावी गर्नुहोस्। तपाईँले बत्ती बाल्नु भएपछि ढुसी सुक्न थाल्छ, यसको पकड कमजोर बन्छ र स्वतन्त्रता आउँछ। प्रत्येक पटक पाप तपाईँको ढोका ढकढक्याउँदै आउँदा त्यसलाई तुरन्तै ज्योतिमा ल्याउनुहोस्। तपाईँले त्यसो गर्नु भएपछि शुद्धता र परमेश्वरसँगको संगति तपाईँको हुनेछ। बाइबलले भन्दछ, हामी ज्योतिमा हिँड्छौं भने हाम्रो संगति हुन्छ र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यसकारण शुद्ध जीवन जिउन हामी ज्योतिमा हिँड्नु आवश्यक छ भन्ने यो उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वचनमा परमेश्वरको मुहार, प्रस्तुत अभिषेक सुनवारको साथमा।
2: सबैलाई जय मसीह, म अभिषेक सुनवार आज फेरि पनि तपाईँको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आजको वचनको शीर्षक रहेको छ, हाम्रो उत्कृष्ट इच्छा, ख्रिस्टलाई चिन्नु र उहाँमा पाइने धार्मिकतामा जिउनु। आज हामी परमेश्वरको जीवित वचनबाट एउटा यस्तो गहिरो र जीवन परिवर्तनकारी सत्यमा ध्यान केन्द्रित गर्न गइरहेका छौं, जसले हाम्रो सम्पूर्ण क्रिस्चियन यात्राको जगलाई पुनः परिभाषित गरिदिन्छ। यो वचनको शुरू गर्न अघि म तपाईँको अगाडि एउटा अत्यन्तै गम्भीर र व्यक्तिगत प्रश्न राख्न चाहन्छु। सोच्नुहोस् त, यदि आज तपाईँलाई परमेश्वरले तपाईँको जीवनमा केवल एउटा कुरा रोज्ने पूर्ण छुट दिनुभयो भने र तपाईँले जे माग्नुहुन्छ त्यही पाउनुहुनेछ भने तपाईँ के माग्नुहुनेछ? तपाईँको जीवनको सबैभन्दा ठूलो र सर्वोच्च इच्छा के हुनेछ? धेरैजसो मानिसहरूको लागि यो उत्तर धन सम्पत्ति, भौतिक समृद्धि वा वित्तीय स्वतन्त्रता हुन सक्छ। कसैका लागि सफलता, उच्च शिक्षा वा करियरको शिखर हुन सक्छ। कसैका लागि पारिवारिक सुख, सुस्वास्थ्य वा समाजमा मान सम्मान र प्रतिष्ठा हुन सक्छ। अझ मण्डली र सेवकाईमा लागेका विश्वासीहरूका लागि पनि त्यो इच्छा ठूलो सेवकाई, मण्डलीको वृद्धि, वरदानहरूको प्रदर्शन वा धार्मिक प्रसिद्धि हुन सक्छ। यी कुराहरू आफैमा नराम्रा होइन, तर के यी कुराहरू नै एउटा क्रिस्टियन जीवनको अन्तिम र सर्वोच्च लक्ष्य हुन्? प्रेरित पावल, जसले रोमी साम्राज्यको कुना कुनामा सुसमाचार पुर्याए, जसले थुप्रै मण्डलीहरू स्थापना गरे र जसले नयाँ करारका अधिकांश पत्रहरू लेखे, उहाँ जब फिलिपीको मण्डलीलाई पत्र लेख्दै हुनुहुन्थ्यो उहाँ कुनै विशाल महलमा हुनुहुन्नथ्यो। उहाँ रोमी कैदखानाको कठोर र अन्धकार परिस्थितिमा हुनुहुन्थ्यो। जीवनको अन्तिम मोडतिर पुग्दै गर्दा उहाँले आफ्ना सबै उपलब्धि, धार्मिक पृष्ठभूमि र सांसारिक लाभहरूलाई तराजुमा राखेर एउटा क्रान्तिकारी घोषणा गर्नुहुन्छ। पावल भन्नुहुन्छ, यी सबै कुराहरू भन्दा माथि मेरो जीवनको एउटै मात्र सर्वोच्च र उत्कृष्ट इच्छा छ, ख्रिस्टलाई चिन्नु र उहाँमा पाइने धार्मिकतामा जिउनु। फिलिपीको पत्र, साँचो क्रिस्चियन जीवनको सर्वोच्च लक्ष्य आफ्नो धार्मिकता, आफ्नो धार्मिक उपलब्धि, बाहिरी पहिचान वा सांसारिक लाभ होइन। साँचो क्रिस्चियन जीवनको मुख्य मर्म भनेको ख्रिस्टलाई चिन्नु, उहाँलाई प्राप्त गर्नु, उहाँको धार्मिकतामा भरोसा गर्नु र उहाँको पुनरुत्थानको शक्तिमा जिउनु हो। आउनुहोस्, आज हामी फिलिपी 3:1-11 प्रत्येक पदलाई यसको ऐतिहासिक, साहित्यिक र धर्मशास्त्रीय सन्दर्भमा गहिरोसँग अध्ययन गर्नेछौ। फिलिपी 3:1, अन्त्यमा मेरो भाइ हो, प्रभुमा आनन्दित हो, तिमीहरूलाई एउटै कुरा बारम्बार लेख्नु मेरो निम्ति गाह्रो छैन र यो तिमीहरूका निम्ति सुरक्षित छ। पावलले यहाँ आफ्ना पाठकहरूलाई भन्नुहुन्छ, अन्त्यमा मेरो भाइ हो, प्रभुमा आनन्दित हो। ध्यान दिनुहोस्, पावलले परिस्थितिमा आनन्दित हो भन्नुभएको छैन। उहाँ आफै जेलमा हुनुहुन्छ, सिक्रीले बाँधिएका छन् र उहाँको मृत्युको सम्भावना अगाडि उभिएको छ। यदि उहाँको आनन्द परिस्थिति, सुख सुविधा वा भौतिक स्वतन्त्रतामा निर्भर भएको भए पावल त्यहाँ निराश हुने थिए। तर क्रिस्चियन आनन्द, क्रिस्चियन जोय र संसारले दिने खुसी बीच यही नै आधारभूत भिन्नता छ। संसारको खुसी परिस्थितिमा निर्भर हुन्छ। जब परिस्थिति अनुकूल हुन्छ मानिस खुसी हुन्छ, जब परिस्थिति बिग्रन्छ खुसी हराउँछ। तर क्रिस्चियन आनन्द परिस्थितिमा होइन, प्रभुको अपरिवर्तनीय व्यक्ति, उहाँको चरित्र र सुसमाचारको प्रतिज्ञामा आधारित हुन्छ। परिस्थिति जस्तै भए पनि ख्रिस्ट उही हुनुहुन्छ। उहाँको अनुग्रह, उहाँको मुक्ति र उहाँको प्रेम कहिले बदलिँदैन। त्यसैले पावल भन्नुहुन्छ, प्रभुमा आनन्दित हौ। त्यसपछि पावल एउटा महत्वपूर्ण व्यवहारिक र गोठालोपनको कुरा गर्नुहुन्छ, तिमीहरूलाई एउटै कुरा बारम्बार लेख्नु मेरो निम्ति गाह्रो छैन र यो तिमीहरूका निम्ति सुरक्षित छ। पावल किन एउटै कुरा बारम्बार दोहोऱ्याउन चाहनुहुन्छ? किनभने मानिसको मन चाँडै भुल्ने खालको हुन्छ र आत्मिक रूपमा बहकिने खतरा सधैँ रहन्छ। मण्डलीमा सैद्धान्तिक दोहोर्याई विश्वासीहरूको सुरक्षाको लागि अनिवार्य छ। आज धेरै मानिसहरू नयाँ नयाँ रोचक र उत्तेजक शिक्षाहरू खोज्छन्, तर पावल भन्नुहुन्छ, सुसमाचारका पुराना र मौलिक सत्यहरू बारम्बार सुन्नु र सिक्नु विश्वासीहरूको आत्मिक सुरक्षा हो। सही शिक्षा केवल ज्ञान बढाउनको लागि होइन, यो हाम्रो आत्मालाई झुटा शिक्षाहरू, भ्रमहरू र गलत भ्रामक धारणाहरूबाट जोगाउने ढाल हो। यदि मण्डलीले सुसमाचारको मौलिक सत्य, हाम्रो मुक्ति केवल ख्रिस्टमा अनुग्रहद्वारा हो भन्ने सत्य बारम्बार सिकाउँदैन भने विश्वासीहरू बिस्तारै आफ्नै काम परम्परा र धार्मिक घमण्डमा फर्कन थाल्छन्। त्यसैले पावल अब झुटा शिक्षाहरूका विरूद्ध कड़ा चेतावनी दिन शुरू गर्नुहुन्छ। पद दुईमा पावलले अत्यन्तै कठोर र स्पष्ट शब्दहरूको प्रयोग गर्नुहुन्छ। जब हामी यस पदलाई पढ्छौ, पावलको भाषाले हामीलाई स्तब्ध बनाउँछ। फिलिपी 3:2-3, ती कुकुरहरूदेखि होसियार रहौ, खराब काम गर्नेहरूदेखि होसियार रहौ, ती अङ्ग कटाई गर्नेहरूदेखि होसियार रहौ, किनभने साँचो खतना त हामी नै हौ जसले परमेश्वरका आत्मामा आराधना गर्छौं र ख्रिस्ट येशूमा गर्व गर्छौं र शरीरमा भरोसा राख्दैनौं। पावलले कसलाई संकेत गर्दै हुनुहुन्थ्यो? उहाँले यहाँ यहुदीवादी झुटा शिक्षकहरूलाई संकेत गर्दै हुनुहुन्थ्यो। यी ती मानिसहरू थिए जसले सुसमाचारमा विश्वास त गर्थे, तर उनीहरू दावी गर्थे यदि तिमीहरूले ख्रिस्टमा विश्वास गर्छौ भने पनि मुक्ति पाउनका लागि मोसाको व्यवस्था पालना गर्नुपर्छ र खतना हुनै पर्छ। पावलले उनीहरूलाई तीनवटा कडा उपमा दिनुभयो। कुकुरहरू, प्रथम शताब्दीको यहुदी संस्कृतिमा कुकुरहरू घरपालुवा वा प्यारा जीव थिएनन्। उनीहरू फोहोर, हिंस्रक र सड़कमा डुल्ने अशुद्ध जनावर मानिन्थे। यहुदीहरूले अन्य जातिहरूलाई अशुद्ध ठानेर कुकुर भन्थे, तर पावलले यहाँ पासा पल्टाइदिनु भयो। जसले सुसमाचारलाई बिगारेर नियम र बाहिरी रीतिरिवाज थप्न खोज्छन्, ती नै आत्मिक रूपमा अशुद्ध कुकुर हुन्, खराब काम गर्नेहरू। यी झुटा शिक्षकहरू सोच्थे कि उनीहरू व्यवस्था पालन गरेर असल काम गर्दैछन्, तर पावल भन्नुहुन्छ ख्रिस्टको सिद्ध काममा आफ्नै धार्मिक काम मिसाउन खोज्नु परमेश्वरको दृष्टिमा खराब काम हो। अङ्ग कटाई गर्नेहरू, यहुदीहरूका लागि खतना परमेश्वरको करारको पवित्र चिन्ह थियो, तर पावल भन्नुहुन्छ यदि खतनालाई मुक्तिको शर्त बनाइन्छ भने त्यो अब आत्मिक खतना रहेन, त्यो केवल शरीरलाई टुक्रा पार्ने वा अङ्ग काट्ने निरर्थक बाहिरी क्रियाकलाप मात्र हो। यसको सट्टामा पावलले पद 3 साँचो खतना के हो भनेर स्पष्ट पार्नुहुन्छ। पुराना करारमा पनि परमेश्वरले शरीरको होइन हृदयको खतना माग गर्नुभएको थियो, व्यवस्था 10:16। नयाँ करारमा साँचो खतना भनेको ख्रिस्टमा हृदयको परिवर्तन हो, कलसी 2:11। पावलले साँचो विश्वासीका तीनवटा मौलिक पहिचान वा लक्षणहरू प्रस्तुत गर्नुहुन्छ। पहिलो, परमेश्वरका आत्मामा आराधना गर्ने। साँचो विश्वासीले बाहिरी नियम भवन वा मृत परम्परामा होइन, पवित्र आत्माको अगुवाई र शक्तिमा सत्यतापूर्वक परमेश्वरको आराधना गर्दछ, यूहन्ना 4:23-24। दोस्रो, येशु ख्रिस्टमा गर्व गर्ने। साँचो ख्रिस्टियनको गर्व आफ्नो योग्यता, आफ्नो ज्ञान वा धार्मिक पृष्ठभूमिमा हुँदैन। उहाँको सम्पूर्ण गर्व र महिमा केवल ख्रिस्ट र उहाँको क्रुसमा हुन्छ, गलाती 6:14। शरीरमा भरोसा नराख्ने। शरीर भन्नाले मानिसको आफ्नै प्राकृतिक योग्यता, मानवीय प्रयत्न, धार्मिक उपलब्धि र वंशजलाई जनाउँछ। साँचो विश्वासीले आफ्नो मुक्तिको लागि आफ्नै कुनै पनि कुरामा 0% पनि भरोसा राख्दैन। आज हामी आफूलाई त्यो बेलाको यहुदीहरूसँग तुलना गर्दैनौ होला, तर हाम्रो हृदयमा पनि शरीरमा भरोसा गर्ने प्रवृत्ति लुकेको हुन सक्छ। जब हामी सोचौं कि म फलानो नामी डिनोमिनेसनको हुँ, म सानैदेखि क्रिस्चियन परिवारमा जन्मेको हुँ, मैले बप्तिस्मा लिइसकेको छु, म मण्डलीमा ठूलो पद वा मिनिस्ट्री पोजिसनमा छु, वा म दैनिक घण्टौं प्रार्थना गर्छु र यी कुराहरू नै मेरो परमेश्वरको सामु धार्मिक ठहरिने आधार हुन् भन्ने सोच्छौं भने हामी पनि शरीरमा भरोसा गर्दछौं। यी कुराहरू आफैमा असल हुन्, तर यी मध्ये कुनै पनि कुरा हाम्रो मुक्तिको आधार वा परमेश्वरको सामु धार्मिक ठहरिने योग्यता होइनन्। यदि कसैले आफ्नो धार्मिक पृष्ठभूमि र उपलब्धिमा घमण्ड गर्न पाउने अधिकार राख्दथ्यो भने त्यो मानिस प्रेरित पावल हुनुहुन्थ्यो। पद 4-6 पावलले आफ्नो धार्मिक रेज्युमी प्रस्तुत गर्नुहुन्छ। फिलिपी 3:4-6, म आफैसँग पनि शरीरमा भरोसा गर्ने कारण नभएको होइन, यदि अरू कसैलाई लाग्छ कि त्यसको शरीरमा भरोसा गर्ने कारण छ भने मसित झन बढी छ। 8 खतना भयो, इजरायल जातिका बेन्यामिन कुलको हिब्रूहरूबाट जन्मेको हिब्रू, व्यवस्थाको विषयमा फरिसी, जोसको विषयमा मण्डलीलाई सताउने, व्यवस्थामा आधारित धार्मिकताको विषयमा निष्कोट। पावलले यी 7 आफ्नो योग्यताहरू बताइदिए। आउनुहोस् यसलाई हामी संक्षिप्त रूपमा विश्लेषण गरौं। पहिलो, 8 खतना भएको। उहाँ धर्म परिवर्तन गरेर यहुदी बनेका वा पछि खतना भएका व्यक्ति हुनुहुन्न थियो। उहाँको जन्म सिद्ध यहुदी परिवारमा भएको थियो, जसले उत्पत्ति 17:12 व्यवस्था अनुसार ठिक 8 दिनमा खतना गरिएका थिए। दोस्रो इजरायल जातिका, उहाँ परमेश्वरको चुनिएको करारको प्रतिज्ञाको सोझो वंशज हुनुहुन्थ्यो। तेस्रो बेन्यामिन कुलको, बेन्यामिन इजरायलको इतिहासमा एक आदरणीय कुल थियो। इजरायलको पहिलो राजा साउल यसै कुलका थिए र यहुदा र बेन्यामिन मात्र यरुसलेम र मन्दिर प्रति निष्ठावान रहेका थिए। चौथो हिब्रूहरूबाट जन्मेको हिब्रू, धेरै यहुदीहरू ग्रीक संस्कृतिमा मिसिएका थिए र आफ्नो भाषा बिर्सेका थिए, तर पाउलको परिवारले आफ्नो हिब्रू भाषा, संस्कृति र परम्परालाई शुद्ध रूपमा जोगाएको थियो। पाँचौं व्यवस्थाको विषयमा फरिसी, फरिसीहरू यहुदी समाजमा व्यवस्था पालनका विषयमा सबैभन्दा कट्टर र कडा समूह मानिन्थे। पाउल केवल साधारण यहुदी हुनुहुन्न थियो, उहाँ गमलियल जस्ता महान गुरुका चेला थिए। प्रेरित 22:3। छैटौं जोशको विषयमा मण्डलीलाई सताउने, उहाँको धर्मप्रतिको निष्ठा केवल सैद्धान्तिक थिएन, उहाँ आफ्नो धार्मिक विश्वासको रक्षा गर्न मण्डलीलाई नष्ट गर्नसम्म तयार हुनुहुन्थ्यो। उहाँको नजरमा उहाँ परमेश्वरको रक्षा गर्दै हुनुहुन्थ्यो। सातौं व्यवस्थामा आधारित धार्मिकताको विषयमा निष्कोट, बाहिरी रूपमा मोसाको व्यवस्था र परम्पराहरू पालना गर्ने विषयमा कसैले पनि पावलमाथि औला उठाउन सक्दैन, उहाँ धार्मिक नियमहरूमा 100% खडा हुनुहुन्थ्यो। यहाँ पावल एउटा गम्भीर प्रश्न खडा गर्नुहुन्छ, यदि बाहिरी धार्मिकता, वंशज, ज्ञान र नियम पालनले कसैलाई परमेश्वरको सामु धार्मिक बनाउन सक्थ्यो भने पावल पहिलो नम्बरमा हुनुहुने थियो। पहिलो शताब्दीको यहुदी समाजमा पावलको यो रेज्युमे सर्वोच्च स्तरको थियो, तर समस्या के थियो? समस्या यो थियो कि पावलसँग धार्मिक उपलब्धि र प्रतिष्ठा धेरै थियो, तर उहाँ आत्मिक रूपमा मृत हुनुहुन्थ्यो। उहाँसँग धर्म थियो तर परमेश्वर हुनुहुन्थ्यो। उहाँसँग व्यवस्थाको ज्ञान थियो तर जीवन दिने ख्रिस्ट हुनुहुन्थ्यो। उहाँका यी सबै धार्मिक उपलब्धिहरूले उहाँलाई परमेश्वरको नजिक ल्याउनुको साटो झन धार्मिक घमण्ड र अन्धोपनमा धकेलेको थियो। अब हामी यस वचनको टर्निङ पोइन्टमा, ठूलो मोडमा आइपुगेका छौँ। पद 7 र 8 पावलले प्रयोग गर्नुभएको भाषा एउटा व्यावसायिक हिसाब किताब जस्तै छ, अकाउन्टिङ ल्याङ्ग्वेज, जहाँ सन्तुलन पत्र, ब्यालेन्स सिटमा लाभ, गेन र हानि, लसको हिसाब गरिन्छ। फिलिपी 3:7-8, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। वास्तवमा मेरो प्रभु ख्रिस्ट येशूलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा म सबै कुरालाई हानि नै गर्दछु। जसको खातिर मैले सबै कुराको हानि भोगेको छु, म ती कुराहरूलाई फोहोर मैला तुल्य गर्दछु, ताकि मैले ख्रिस्टलाई प्राप्त गर्न सकु। दमस्कसको बाटोमा जब पावलले पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रिस्टलाई भेट्नुभयो, उहाँको सम्पूर्ण जीवनको मूल्याङ्कन प्रणाली, भ्यालु सिस्टम नै परिवर्तन भयो। पावल भन्नुहुन्छ, जति कुरा मेरो निम्ति लाभदायक थिए, गेन्स, ती त मैले ख्रिस्टको खातिर हानि, लस नै ठाने। पावलले आफ्नो क्रेडिट कोलुममा भएका सबै कुराहरू, उहाँको वंश, फरिसीपन, व्यवस्थाको ज्ञान, धार्मिक प्रतिष्ठालाई उठाएर डेबिट अर्थात लस कोलुममा राखिदिनु भयो। किन पावलले ती असल कुराहरूलाई हानि ठान्नु भयो? के ती धार्मिक कुराहरू आफैमा पाप थिए? होइन, फरिसी हुनु वा व्यवस्था पढ्नु पाप थिएन, तर जब मानिसले ती असल र धार्मिक कुराहरूलाई परमेश्वरको सामु धार्मिक ठहरिने र मुक्ति पाउने आधार बनाउँछ, तब ती असल कुराहरू नै ख्रिस्ट कहाँ आउन बाधा बनिदिन्छ। असल कामहरू आफैमा खराब होइनन्, तर जब असल कामलाई ख्रिस्टको स्थानमा राखिन्छ, त्यो मानिसको आत्माको लागि सबैभन्दा ठूलो विनाशकारी हानि बन्दछ। पावल अझ अगाडि बढेर भन्नुहुन्छ, म ती कुराहरूलाई फोहोर मैला तुल्य गर्दछु। यहाँ मूल ग्रिक भाषामा फोहोर मैलाको लागि स्कुबाला शब्द प्रयोग भएको छ। यसको अर्थ, यसको शाब्दिक अर्थ हुन्छ मानव वा जनावरको दिशा, फ्याँकिएको जुठो खाना वा दुर्गन्धित फोहोर। यो अत्यन्तै कडा र स्तब्ध पार्ने शब्द हो। पावल भन्दै हुनुहुन्छ कि ख्रिस्टको तुलनामा मेरो जीवनका सबैभन्दा महान धार्मिक उपलब्धिहरू, मेरा सबै धर्म कर्महरू दुर्गन्धित फोहोर मैला बाहेक केही होइन। यसै अगमवक्ताले पनि यही कुरा भनेका थिए, हाम्रा सबै धार्मिकताका कामहरू अशुद्ध लुगा जस्तै छन्, यसया 64:6। पावलले यसयाकै यो धर्मशास्त्रीय सत्यलाई दोहोर्याउँदै हुनुहुन्छ। पावलले यो किन भन्नुभयो? मेरो प्रभु येशू ख्रिस्टलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सोच्नुहोस् त कि हामी ख्रिस्टलाई केवल उहाँले दिन सक्ने आशिष, धन, चङ्गाई वा संसारिक सफलताका लागि चाहन्छौ कि स्वयं ख्रिस्टलाई उहाँको अमूल्य सुन्दरताको लागि चाहन्छौ? यदि हामी ख्रिस्टले दिने उपहारलाई मात्र प्रेम गर्छौ तर दाता ख्रिस्टलाई प्रेम गर्दैनौ भने हामीले अझै पनि सुसमाचारको मर्म बुझेका छैनौ। पावलका लागि ख्रिस्ट कुनै साधन, मिन्स हुनुहुन्थ्यो, ख्रिस्ट नै उहाँको अन्तिम लक्ष्य, एन्ड गोल हुनुहुन्थ्यो। अब पद 9 पावलले नयाँ करारको धर्मशास्त्रको सबैभन्दा केन्द्रीय र महत्वपूर्ण सत्यलाई प्रस्तुत गर्नुहुन्छ, धार्मिक ठहराई। जस्टिफिकेसन बाई फेथको सिद्धान्त फिलिपी 3:9 र उहाँमा पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता नभएर ख्रिस्टमाथि निर्भर हुने धार्मिकता अर्थात विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता। यहाँ पाउलले दुई प्रकारका धार्मिकता बीच स्पष्ट तुलना गर्नुहुन्छ। पहिलो मेरो आफ्नै धार्मिकता, यो त्यो धार्मिकता हो जुन मानिसले आफ्नै बल व्यवस्थाको पालन नियम धार्मिक परम्परा र असल कामद्वारा हासिल गर्न खोज्छ। यसको स्रोत मानिस आफै हो। तर बाइबलले स्पष्ट भन्छ कि पतित र पापी मानिसले परमेश्वरको सिद्ध र पवित्रताको स्तरलाई कहिल्यै छुन सक्दैन। रोमी 3:10-23 नियम पालन गरेर परमेश्वरको सामु कोही पनि धार्मिक ठहरिन सक्दैन। दोस्रो परमेश्वरबाट आउने धार्मिकता, यो त्यो धार्मिकता हो जसको स्रोत मानिस होइन स्वयं परमेश्वर हुनुहुन्छ। यो मानिसले कमाएको होइन तर विश्वासद्वारा सित्तैमा दिएको धार्मिकता हो। जब एउटा पापी मानिसले आफ्नो पापबाट पश्चाताप गरेर येशु ख्रिस्टमाथि विश्वास गर्दछ तब एउटा महान ईश्वरीय साटासाट द ग्रेट एक्सचेन्ज हुन्छ। क्रुसमा ख्रिस्टले हाम्रा पापहरूको सजाएर दण्ड आफ्नो शरीरमा लिनुभयो 2 कुरिन्थी 5:21 र जब हामी विश्वास गर्छौ ख्रिस्टको सिद्ध धार्मिकता हाम्रो खातामा गनिन्छ। त्यसैले जब परमेश्वर पिताले साँचो विश्वासलाई हेर्नुहुन्छ उहाँले हाम्रो असफलता पाप वा निष्फल धार्मिक कामहरूलाई हेर्नुहुन्न। उहाँले हामीमा उहाँको पुत्र येशु ख्रिस्टको सिद्ध र पवित्र धार्मिकता देख्नुहुन्छ। यही नै धार्मिक ठहराई जस्टिफिकेसन हो। हामी परमेश्वरको अगाडि स्वीकार्य हुने आधार हाम्रो पर्फर्मेन्स हाम्रो काम वा योग्यता होइन, ख्रिस्टको पर्फेक्ट पर्फर्मेन्स ख्रिस्टको सिद्ध काम हो। यसको अर्थ के हामीले असल काम गर्नै पर्दैन त? के हामी जस्तै पापमा जिउन पनि हुन्छ? के हामी जस्तै पापमा जिउन पनि पाउँछौ? बिल्कुलै होइन। पावलको शिक्षालाई गलत नसम्झौ। हाम्रो असल काम मुक्ति पाउने आधार होइन तर साँचो मुक्ति र विश्वासको फल हो। जस्तै एफिसी 2:8-10 भनिएको छ, हामी अनुग्रहबाट विश्वासद्वारा बचाइएका हौ, यो हाम्रा कामहरूबाट होइन तर हाम्रा ख्रिस्ट येशूमा असल कामहरूका लागि रचिएका हौ। रुखले फल फलाएर रुख बनेको होइन, रुख जीवित भएकोले फल फलेको। त्यसरी नै हामी धार्मिक काम गरेर विश्वासी बन्दैनौ तर ख्रिस्टमा धार्मिक ठहराइएका हुनाले हाम्रा जीवनबाट पवित्र र असल कामहरू फल्न थाल्छ। फिलिपी 3:10-11 मेरो इच्छा यही छ कि म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई चिन्न सकु र उहाँका दुःख भोगहरूमा सहभागी भई उहाँकै मृत्युको रूपमा ढालिन सकु, ताकि कुनै किसिमले म मरेकाहरूबाट हुने पुनरुत्थानसम्म पुग्न सकु। पाउल जसले ख्रिस्टलाई भेटेकी 30 वर्ष भन्दा बढी भइसकेको थियो, जसले थुप्रै दर्शनहरू देखेका थिए, उहाँ अझै पनि भन्दै हुनुहुन्छ मेरो इच्छा यही छ कि म उहाँलाई चिन्न सकु। यहाँ चिन्नु भन्नाले केवल दिमागमा जानकारी बटुल्नु होइन, यसको अर्थ एउटा घनिष्ठ व्यक्तिगत जीवित र अनुभवात्मक सम्बन्ध हो। यो पति र पत्नी बीचको गहिरो सम्बन्ध जस्तै हो। पाउल ख्रिस्टको व्यक्ति उहाँको चरित्र उहाँको सुसमाचार र उहाँको प्रभुत्वलाई अझ गहिरोसँग अनुभव गर्न चाहनुहुन्थ्यो। यस जीवित सम्बन्धमा 3 पक्षहरू हामीले पाउँदछौ। पहिलो उहाँको पुनरुत्थानको शक्ति जान्नु। ख्रिस्टको पुनरुत्थान केवल इतिहासको एउटा घटना मात्र होइन, यो आज विश्वासीको जीवनमा क्रियाशील हुने सामर्थ्य हो। जुन पवित्र आत्माको शक्तिले येशूलाई मरेकाहरूबाट जिउँदो उठाएको थियो त्यही शक्ति आज विश्वासीभित्र बास गर्दछ। रोमी 8:11 यो शक्तिले हामीलाई पापको दासत्वबाट विजय दिन्छ, नयाँ र पवित्र जीवन जिउन सामर्थ्य दिन्छ र आत्मिक निर्बलतामा बल प्रदान गर्छ। दोस्रो उहाँका दुःख भोगहरूमा सहभागी हुनु। यहाँ आइपुग्दा धेरै आधुनिक शिक्षाहरू पनि हट्छन्। मानिसहरू पुनरुत्थानको शक्ति त चाहन्छन् तर ख्रिस्टको दुःख भोगमा सहभागी हुन चाहँदैन। तर पावल भन्नुहुन्छ क्रिस्चियन जीवन केवल आशिष चङ्गाई र विजय मात्र होइन, यस संसारमा ख्रिस्टको पछि लाग्दा उहाँको सत्यको पक्षमा उभिदा त्याग सतावट र दुःख भोग्नुपर्ने हुन सक्छ। दुःख आफैमा लक्ष्य होइन तर जब हामी ख्रिस्टको खातिर दुःख भोग्छौ हामी उहाँको हृदयको अझ नजिक पुग्छौं। उहाँको मृत्युको रूपमा ढालिनु भनेको आफ्नै स्वार्थ इच्छा र पापका लागि दैनिक रूपमा मर्नु हो। तेस्रो मरेकाहरूबाट हुने पुनरुत्थान। पद 11 पावल भन्नुहुन्छ ताकि कुनै किसिमले म मरेकाहरूबाट हुने पुनरुत्थानसम्म पुग्न सकु। के पावल आफ्नो मुक्तिको विषयमा दोधारमा वा शंकामा हुनुहुन्थ्यो? के उहाँलाई आफ्नो पुनरुत्थान हुन्छ कि हुन्न भन्ने पक्का थिएन? बिल्कुलै होइन। पावललाई आफ्नो मुक्तिको पूर्ण निश्चयता थियो। रोमी 8:38-29 र 2 तिमोथी 1:12 यहाँ कुनै किसिमले भन्ने शब्दले अविश्वास वा शंका होइन तर जीवनको बाटो जति सुकै कठिन वा कष्टकर किन नहोस् मृत्यु नै सहनु परे पनि मेरो अन्तिम र निश्चित आशा ख्रिस्टमा हुने पुनरुत्थान नै हो भन्ने नम्र र दृढ समर्पणलाई जनाउँछ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामीले यो फिलिपी तिनको एकदेखि एघारसम्मको यो वचनबाट हामीले के सिक्यौं? हामीले आज यो वचनमा सुन्यौं कि क्रिस्चियन जीवनको सर्वोच्च लाभ ख्रिस्टबाट प्राप्त हुने सांसारिक वा धार्मिक कुराहरू मात्र होइन, स्वयं ख्रिस्ट हुनुहुन्छ। हाम्रो धार्मिकता हाम्रो आफ्नै उपलब्धि, वंशज वा धर्म कर्ममा आधारित छैन, तर केवल ख्रिस्टमाथिको विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकतामा आधारित छ। आजको यस वचनको अन्त्यमा म तपाईँलाई र आफूलाई केही गम्भीर प्रश्नहरू सोध्न चाहन्छु। कृपया यी प्रश्नहरूमा शान्त भई विचार गर्नुहोस्। पहिलो, के म परमेश्वरको अगाडि उभिनका लागि आफ्नै असल काम, धार्मिक पृष्ठभूमि वा चर्चको सदस्यतामा भरोसा गर्दैछु कि केवल ख्रिस्टको धार्मिकतामा? दोस्रो, के मेरो जीवनमा येशु ख्रिस्ट केवल एउटा धर्म वा हप्ताको एक दिन शनिबार मान्ने परम्परा हुनुहुन्छ कि उहाँ मेरो जीवनको सर्वोच्च र अमूल्य खजना हुनुहुन्छ? तेस्रो, के म ख्रिस्टलाई उहाँले दिने आशिष र उपहारहरूका लागि मात्र पछ्याउँदैछु कि स्वयं उहाँलाई चिन्नका लागि? चौथो, के म उहाँको पुनरुत्थानको शक्तिमा पापमाथि विजय जीवन जिउँदैछु, अनि के म उहाँको सत्यको खातिर दुःख र त्याग स्वीकार गर्न तयार छु? यदि आज तपाईँले महसुस गर्नुभयो कि तपाईँको ध्यान ख्रिस्टबाट हटेर आफ्नै धार्मिकता वा संसारिक कुराहरूमा गएको छ भने आजै पश्चाताप गर्नुहोस्। आफ्ना सबै घमण्ड र भरोसाहरूलाई पावलले जस्तै फोहोर मैला ठानेर त्याग्नुहोस् र केवल ख्रिस्टलाई अँगाल्नुहोस्। हाम्रो जीवनको एउटै मात्र उत्कृष्ट, सर्वोच्च र अन्तिम इच्छा यही होस्, ख्रिस्टलाई चिन्नु, उहाँलाई प्राप्त गर्नु र उहाँको धार्मिकतामा जिउनु। आशा छ तपाईँलाई आजको वचनबाट केही आशिष पाउनु भएको छ। यति भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रमबारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियाहरूमा पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनवार। यहाँहरूको दिन आशिषमय रहोस्। सबैलाई जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: धेरैचोटि हामीलाई जीवनमा कस्तो महसुस हुँदोरहेछ भने, विशेष गरेर जो व्यक्तिहरू अनाज्ञाकारी छ, परमेश्वरको वचनलाई पालन गर्दैन, जो आफ्नो विल पावरमा चल्छ, आफ्नो इच्छामा, आफ्नो इच्छाको त्यो शक्तिमा चल्दछ र बारम्बार परमेश्वरको विरुद्धमा गएर पाप गर्छ र प्रभुको इच्छालाई खोज्दैन, त्यस्तो व्यक्ति आफै पनि डराउँदो रहेछ, म त नरक जान्छु होला, प्रभुले दण्ड दिनुहुन्छ भन्ने कुरा पनि उनीहरूले सोचेको हुँदो रहेछ। धेरैजनाले मैले महसुस गरेको, अनुभव गरेको कोही व्यक्तिहरूको जीवनबाट। तर त्यस्तो बारम्बार पाप गर्ने, गलत गरिराख्ने व्यक्तिहरूले एउटा कुरा चाहिँ फेरि बन्दा नसोच्दो रहेछ कि म जस्तो छु, म त्यस्तै प्रभुको उपस्थितिमा गए भने प्रभुले मलाई क्षमा दिनुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले भुलेको हुँदो रहेछ। तर मेरो प्रियहरू, आज मैले तपाईँलाई के बताउन खोजिरहेको छु भने, होला तपाईँ बारम्बार तपाईँले पाप गरिराख्नु भएको छ होला, गलत काम गरिराख्नु भएको छ होला, पटक पटक पापमा तपाईँ लडिराख्नु भएको छ। धेरैचोटि हामी डराउँछौ, प्रभु त दण्ड दिनुहुने परमेश्वर हुनुहुन्छ, अब मलाई प्रभुले नरकै लानुहुन्छ भन्ने हामी कतिचोटि सोच्छौ। हो, हामी प्रत्येक दिन हामी चुकिरहेको छौँ होला, हामी शरीरमा छौँ, हामी संसारमा छौँ, संसारमा भएको कारणले, शरीरमा फ्लेसमा भएको कारणले हाम्रो जीवनमा सानोतिनो गल्तीको कुराहरू हुन सक्छ, तर गल्ती गर्ने काम चाहिँ नगरौं। आज मैले तपाईँलाई पाप गर्नुहोस्, गलत काम गर्नुहोस् भनेर उत्साह गर्न चाहेको चाहिँ होइन, तर प्रियहरू हामी मानिस छौँ अनि मानिसहरू भएको कारणले गर्दाखेरि जीवनमा सानोतिनो कुराहरू, गल्तीको कुराहरू हुन सक्ला। तर धेरै मानिसहरू चाहिँ कस्तो हुँदो रहेछ भने, गलत काम गरिसकेपछि हुन्छ नि परमेश्वरको विरुद्धमा, विशेष वचन विरुद्ध काम गरिसकेपछि भाग्ने काम गर्दो रहेछ, भागेर लुक्ने काम, प्रभुको उपस्थितिबाट भाग्ने काम गर्दो रहेछ। तर मेरो प्रियहरू, तपाईँलाई म आज एउटा खुसीको कुरा बताउन चाहन्छु। यदि तपाईँले यो आजको वचनलाई सुन्दै हुनुहुन्छ भने, तपाईँले यो उपायलाई अपनाउनुहोस्। तर यद्यपि तपाईँले यो उपायलाई अपनाउनु भएन भने प्रियहरू, तपाईँ परमेश्वरदेखि टाढा अलरेडी नै हुनुहुन्छ होला, तर अझै तपाईँ सृष्टिकर्तादेखि टाढिनु भनेको चाहिँ त्यो चाहिँ सबैभन्दा डरलाग्दो कुरा हो। सो त्यो उपाय चाहिँ के छ भनेदेखिलाई, होला तपाईँ आज प्रत्येक दिन पाप गर्दै हुनुहुन्छ, पापमा चुकिराख्नु भएको छ, तपाईँ बारम्बार पापमा लडिराख्नु भएको छ, तर मेरो प्रियहरू, आज त्यो पापलाई छोड्नुहोस् र प्रभुको उपस्थितिमा आउनुहोस्। यो चाहिँ तपाईँको लागि रहस्य हो। प्रभुले तपाईँको जीवनलाई फेरि पनि नयाँ बनाउन चाहनुहुन्छ, तपाईँको हृदयलाई फेरि पनि नयाँ बनाउन चाहनुहुन्छ, तर हामी पाप गर्छौं, गलत काम गर्छौं अनि हामी भाग्छौं, परमेश्वरको उपस्थितिबाट हामी टाढा हुने प्रयास गर्छौं, त्यसरी इसाई जीवन चल्दैन मेरो प्रियहरू। त्यसरी हामी आत्मिक जीवनमा हामी परिपक्व हुन सक्दैनौं। जति हामी भाग्छौं त्यति हामी रुख हुँदै जान्छौं, जति हामी पाप गर्दै प्रभुको उपस्थितिबाट टाढिन्छौं त्यति तपाईँ र म रुखो, एउटा मरूभूमि जस्तो एउटा उजाड जिन्दगी हामी जिउन थाल्छौं। सो मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हामी परमेश्वरको उपस्थितिबाट भागेर हामीले केही पनि गर्न सक्दैनौं। प्रभुलाई थाहा छ हामी कमजोर हौं भन्ने कुरा, प्रभुलाई थाहा छ हामी मानिसहरू हौं, हामी शरीरमा छौं, हामी यो पापले भरिएको संसारमा छौं भन्ने कुरा प्रभुलाई मजाले थाहा छ। सो यो कुरा थाहा हुँदै हुँदै पनि प्रभुले हामीले एउटा पाप गरिसक्दा उहाँले हामीलाई नरक पुर्याइहाल्ने उहाँको त्यो मनसाय होइन, तर प्रभु चाहनुहुन्छ कि हामी पाप गरिरहेको छौं तर हामीले उहाँलाई खोज्यौं भने चाहिँ त्यहाँ चाहिँ प्रभुले हामीलाई माया गर्ने कुरा छ, हामीलाई क्षमा दिने कुरा छ, हामीलाई उहाँले फेरि पनि दुई हात फैलाइकन प्रभुले पर्खनुहुने कुरा छ, अंगालोमा हाल्ने कुरा छ। हाम्रो हृदय जस्तो प्रभुको छैन मेरो प्रियहरू। हाम्रो हृदय कस्तो छ, कसैले गलत काम गर्यो भने हामी त्यो व्यक्तिलाई दोष्छौं, त्यो व्यक्तिलाई हामी कराउँछौं, कुट्छौं पनि, त्यो व्यक्तिको खिलाफमा हामी बोल्छौं, कुरा काट्छौं, त्यो व्यक्तिलाई हामी पटक पटक हामी निरुत्साहित गर्ने प्रयास गर्छौं। हाम्रो परमेश्वर त्यस्तो हुनुहुन्न मेरो प्रियहरू, उहाँले त्यस्तो काम गर्नुहुन्न। उहाँले आफ्नो छोराछोरीले गल्ती गर्दाखेरि उहाँले माया गर्नुहुने परमेश्वर हुनुहुन्छ, अंगालोमा हाल्ने परमेश्वर हुनुहुन्छ। तर मान्छेको स्वभाव त्यस्तो छैन मेरो प्रियहरू। मान्छेले त हामीलाई सानो गलत काम गर्यो भने हाम्रो विरोधमा काम गर्छ, उल्टै माया गर्नको सट्टा मान्छेले हाम्रो कुरा काटिदिन्छ, हामीलाई दोष्ने काम गर्छ। तर हाम्रो जिउँदो परमेश्वरले पटक्कै पनि हामीलाई दोष्ने काम गर्नुहुन्न, उहाँले हामीलाई माया गर्नुहुन्छ। हामी रोमीको पुस्तक 5:8 हेरौं। मलाई बडो मनपर्छ यो खण्ड। वचनले यसरी भन्दछ, रोमीको पुस्तक 5:8, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। कति मजाको कुरा छ, कति खुसीको कुरा छ, कति हाम्रो लागि एउटा मौकाको कुरा छ। यहाँ वचनले हामीलाई क्लियरली बताउँदैछ कि तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। हामी धर्मी भएको कारणले गर्दाखेरि उहाँ मर्नु भएको होइन। हाम्रो चाहिँ स्तर, हाम्रो चाहिँ स्ट्याटस भनौँ, राम्रो भएको कारणले गर्दाखेरि उहाँ मर्नु परेको होइन प्रियहरू। तर हामी पापी थियौं अनि त्यो पापी मानिसलाई चाहिँ उद्धारको खाँचो थियो। हामी सबैलाई थाहा छ, एउटा कुनै पनि मान्छे चाहिँ पानीमा डुब्दैछ भने त्यो मान्छेलाई के को खाँचो पर्छ? अभियसली उद्धार गर्ने एउटा उद्धारकर्ताको खाँचो पर्छ, ताकि कुनै व्यक्तिले चाहिँ मजाले स्विमिङ गर्न जानेको होस्, पौडन जानेको होस्, पौडिन जानेको मान्छेले त्यो व्यक्तिले मात्रै त्यो डुबिराखेको मान्छेलाई उद्धार गर्न सक्छ। तर कुनै व्यक्ति जो चाहिँ पौडिनु जान्दैन, त्यो मान्छे गएर चाहिँ उद्धार गर्न चाह्यो भने त्यो मान्छेको पनि मृत्यु हुन सक्छ, अन्त्य हुन सक्छ। तर हामीलाई उद्धारकर्ताको खाँचो थियो, हामीलाई मुक्ति दिने परमेश्वरको खाँचो थियो। सो मुक्ति दिनको लागि चाहिँ परमेश्वरले आफ्नो पुत्र, आफ्नो मुटुलाई चुडाइकन तपाईँलाई मेरो निम्ति दिनुभयो। सो बाइबलले यही कुरा बताउँदैछ कि तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। हामी कोही पनि मानिस धर्मी थिएन, सबै मानिसले पाप गरेको थियो। बाइबलले भन्दछ हामी सबै पापमा चुकेका थियौं, गिरेका थियौं, तर उहाँले आफ्नो प्रेम यसैमा देखाउनु भयो ताकि हामी पापी छँदा नै ख्रिस्ट येशु तपाईँ र मेरो निम्ति मर्नुभयो। धर्मीको लागि किन चाहिँ उद्धारकर्ताको खाँचो हुन्छ होइन? जो मान्छे पापी छ, जो मान्छे चाहिँ डुबेको छ, त्यो मान्छेको लागि उद्धारकर्ताको खाँचो पर्छ, मुक्तिदाताको खाँचो पर्छ। सो हामी पापी थियौं, हामी अधर्मी थियौं, हामी पापको दासत्वमा थियौं। त्यही कारणले गर्दाखेरि ख्रिस्ट येशु हाम्रो निम्ति मर्नुभयो ताकि हाम्रो मायाको खातिर उहाँ क्रुसमा जानु पर्यो, रगत बगाउनु पर्यो। सो मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हामी अझै पनि संसारमै छौं होला, हामीले ख्रिस्ट येशूलाई विश्वास गरेको होलाउ, तर पनि हामी पापी छौ स्टिल। तर हामीले ख्रिस्ट येशूलाई चिनेको छौँ भने हामी धर्मी छौ, तर हामी संसारमा भएको कारणले गर्दाखेरि हामी पापको कुराहरू देख्न सक्छौ अनि पापले हामीलाई फेरि पनि हाम्रो जीवनमा चाहिँ परीक्षाहरू ल्याउन सक्छ। तर हाम्रो लागि उपाय छ, हामीले गलत काम गरिरहेको होलाउ, गलत अनि घिनलाग्दो कुराहरूमा हाम्रो मन मगज गइरहेको होला। तर मेरो प्रियहरू, हामी जस्तो छौं त्यस्तै प्रभुको उपस्थितिमा आयौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। उहाँ हाम्रो प्रेममा एकदमै कायल हुनुहुन्छ, उहाँले हामीलाई अति नै माया गर्नुहुन्छ। सो त्यही कारणले गर्दाखेरि तपाईँ आज जस्तो हुनुहुन्छ त्यस्तै आउनुहोस्। परमेश्वरले तपाईँलाई अति नै प्रेम गर्नुभएको छ। बाइबलले त्यही कुरा बताउँदछ कि हामी पापी छँदै ख्रिस्ट येशू हाम्रो निम्ति मर्न आउनुभयो। परमेश्वरले आफ्नो पुत्र तपाईँ र मेरो लागि पठाउनु भयो किनभने उहाँले प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई अति नै माया गर्नुहुन्छ। हामी पापी थियौं तर पनि परमेश्वरले हामीलाई आफ्नो पुत्र हाम्रो निम्ति पठाउनु भयो। सो त्यही कारणले गर्दाखेरि मेरो प्रियहरू, हामी जिन्दगीमा कहिले काहीँ गलत कुराहरू गरी पठाउँछौ होला, नगरौं भन्दा भन्दै हामी गरी पठाउँछौ होला, नहेरौं भन्दा भन्दै हामी देखि पठाउँछौ होला, हामी नबोलौं भन्दा भन्दै हामी पापको कुराहरू बोली पठाउँछौ होला। तर मेरो प्रियहरू, धेरैचोटि हामी गलत काम गरेर भाग्ने मनसाय बोक्दछौ, लुक्ने मनसाय, हे प्रभुले देख्नुहुन्न, प्रभुले जान्नुहुन्न, केही पनि हुँदैन भन्ने हामी लथालिङ्गै जीवन हामी जिउने प्रयास गर्छौ। तर मेरो प्रियहरू, परमेश्वरलाई सबै कुरा थाहा छ, उहाँले हाम्रो हृदयलाई जाँच्नुहुन्छ, उहाँलाई हाम्रो सबै कुराहरू मजाले थाहा छ। सो त्यही कारणले गर्दाखेरि मेरो प्रियहरू, प्रभुले हाम्रो जीवनमा हामीले हो सानोतिनो गलत गर्दाखेरि उहाँले हामीलाई दण्ड दिइहाल्ने परमेश्वर हुनुहुन्न, उहाँले हामीलाई माया गर्नुहुन्छ। नत्र भने पापीको लागि उहाँ किन आउनु पर्यो है? तर पापीलाई उहाँले अति नै माया गर्नुभयो, त्यो पापको सन्तापबाट चाहिँ उहाँले चाहिँ त्यो हिले धापबाट चाहिँ उहाँले उठाउने, उहाँले चाहिँ त्यो प्रेम जागेको कारणले गर्दाखेरि आफ्नो पुत्रलाई परमेश्वरले पठाउनु भयो, ताकि तपाईँ र म त्यो पापबाट चाहिँ विजय पाउन् भन्ने मनसाय थियो प्रभुको। त्यही कारणले आफ्नो पुत्र तपाईँ र मेरो लागि पठाउनु भयो भनेदेखिलाई तपाईँ र मैले आफैलाई दोषी राख्नु पर्दैन। तपाईँ र मैले आफैलाई अब ए प्रभुले मलाई क्षमा गर्नुहुन्न, म पापी हुँ, म अधर्मी हुँ भनेर आफैले आफैलाई तपाईँले तनावको त्यो अवस्थामा नराख्नुहोस्। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै प्रभुको चरणमा आउनुहोस्। कहिलेकाहीँ हामी भजन पनि गाउँछौ नि होइन, जस्तो छु त्यस्तै आउँछु र चढाउँछु जिउँदो बलिदानहरू। प्रभुले साँच्चै नै हाम्रो जीवनबाट त्यो जिउँदो बलिदानलाई खोज्दै हुनुहुन्छ। जिउँदो बलिदान भनेको चाहिँ के हो त? जुन हृदय जस्तो छ त्यस्तै प्रभुको उपस्थितिमा जान्छ। ऊ आफ्नो परिस्थितिलाई उसले वास्तविक्री गर्दैन, तर उसले प्रभुको उपस्थितिलाई खोज्दछ। त्यो चाहिँ जिउँदो बलिदान हो। आफ्नो होला अहिलेको तपाईँ जिउँदै गरेको परिस्थिति गाह्रो होला, तपाईँको व्यक्तिगत जिन्दगी लथालिङ्गे होला, तपाईँको व्यक्तिगत जिन्दगी घिनलाग्दो होला, तर मेरो प्रियहरू तपाईँले परमेश्वरलाई खोज्नु भयो भने, परमेश्वरलाई तपाईँले खोज्नु भयो भनेदेखिलाई नि प्रभुले तपाईँको जीवनमा काम गर्नुहुन्छ। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै प्रभुको उपस्थितिमा जानुहोस् त। ग्यारेन्टी म तपाईँलाई बताउन चाहन्छु, आज तपाईँले जीवनमा त्यो आशिषलाई तपाईँले देख्न सुरु गर्नुहुन्छ। नभाग्नुहोस्, भागेर कुनै मानिसले केही गर्न सक्दैन। परमेश्वरको उपस्थितिबाट जब तपाईँ भाग्ने प्रयास गर्नुहुन्छ नि, तपाईँले डरलाग्दो परिणामलाई भोग्नुपर्छ। मैले धेरै व्यक्तिहरूको जीवनमा मैले यो कुरा देखेको छु, डरलाग्दो घटनाहरू देखेको छु कि उनीहरू पाप गर्छ, गलत काम गर्छ अनि परमेश्वरको उपस्थितिबाट भाग्ने प्रयास गर्छ, परमेश्वरको उपस्थितिमा जाने प्रयास गर्दैन, संगतिमा हिँड्ने प्रयास गर्दैन। ऊ आफ्नो विल पावरमा आफूलाई जस्तो लाग्छ त्यही अनुसारले जिउने प्रयास गर्छ। अन्त्यमा त्यस्तो व्यक्तिहरूको मैले दुर्दशा एकदमै डरलाग्दो देखेको छु। सो त्यस्तो तपाईँ व्यक्ति हुनुहुन्छ जसले पटक पटक गलत काम गर्दै हुनुहुन्छ, घिनलाग्दो काम गर्दै हुनुहुन्छ भनेदेखिलाई मेरो प्रियहरू आज पश्चाताप गर्नुहोस्। प्रभुले तपाईँलाई पर्खिराख्नु भएको छ। प्रभुको चाहना तपाईँलाई चाहिँ दण्ड दिएर तपाईँलाई नरकमा पुर्याउने उहाँको चाहना होइन प्रियहरू, तर दुष्ट यस्तो त्यसको रणनीति यस्तो डरलाग्दो छ, त्यसले बारम्बार हाम्रो गलत कुरालाई कहिले चाहिँ भेटेर चाहिँ यसलाई चाहिँ प्रभुदेखि टाढा बनाऊ भन्ने त्यसको चाहना, त्यसको योजना नै त्यही हो। तर प्रभु चाहनुहुन्छ तपाईँ गलत काम गर्दै हुनुहुन्छ, तपाईँ घिनलाग्दो कुरामा तपाईँ डुबिराख्नु भएको छ, खराब कुरा खराब चिज तपाईँ गर्दै हुनुहुन्छ, तर त्यो कुरालाई छोडेर प्रभुको उपस्थितिमा आएको प्रभु चाहनुहुन्छ। जस्तो हुनुहुन्छ त्यस्तै प्रभुको उपस्थितिमा आउनुहोस्। उहाँले तपाईँलाई आशिष गर्नुहुन्छ, उहाँले तपाईँलाई फेरि पनि नयाँ बनाउनुहुन्छ, किनभने हामी नयाँ बनिन चाहन्छौँ, हामी स्वर्ग जान चाहन्छौँ, प्रभुलाई हेर्न चाहन्छौँ भनेदेखिलाई प्रिय मित्रहरू म तपाईँलाई बताउन चाहन्छु, आज पश्चाताप गर्नुहोस्, त्यो पाप गर्न छोड्नुहोस् र प्रभुले तपाईँको जीवनमा काम गर्नुहुन्छ। आमेन। वचनलाई मैले यहीँ राख्न चाहे। परमेश्वरले यहाँलाई प्रशस्त आशिष गर्नुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाटुलीका कुरा।
2: बाटुली दिदी, ए बाटुली दिदी,
3: बाटुली बहिनी, ए बाटुली बहिनी,

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता सोमबार हामी यो बिहानीको समयमा तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरूद्वारा विभिन्न विषयवस्तुहरूमा हामी उत्साह दिँदै आइरहेको छौं। आज पनि हामी यसरी नै तपाईँलाई साथ दिनको लागि आइसकेको छौं र कार्यक्रमको शुरूआत चाहिँ एउटा गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रममा हामी ढिला नगरिकन नाटकीय प्रस्तुतितर्फ अगाडि बढ्नेछौँ र आजको विषय विशेष गरिकन अलिकति समसामयिक विषयमा रहेर अजी र माया बीचको कुराकानीद्वारा हामी आशा गर्दछौँ तपाईँ आशिषित हुन गइरहनु भएको छ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समय हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: अजी अजी कहाँ हुनुहुन्छ क्या तपाईँ?
1: एटै छु नानी, एटै छु। किन यति ठुलो ठुलो स्वरमा कराएर ल्याएको?
0: घरको छानो नै चुह्यो कि क्या हो? अघि तिम्रो मोबाइलको ब्याट्री सकिएर बल्ल अजीको याद आएर चिच्याउँदै अजी अजी भनेको।
1: होइन कि अजी, होइन, बाहिर पानी कस्तो दर्केको हो, बिहानदेखि झरी नै झरी, बाटो हिलामे भएको छ, जता तति पानी नै पानी छ हौ। म त वाक्क भइसके।
0: हो नि नानी, हो, अब वर्षा ऋतु भनेको यस्तो हो नि, अब के गर्ने, यही ऋतुमा किसानले पनि आफ्नो खेतीपाती गर्नु परेको छ। फेरि हेर न नानी, यही बेलामा स्वास्थ्यको ख्याल गरेन भने बिरामी पनि हुन सक्ने सम्भावना पनि छ, यस्तै छ नानी।
1: त्यही भएर क्या म त आज छाता बोकेर हिँड्नु पर्छ भनेर, छाता बोकेर यी दिनहरूमा त म एक दिन पनि नबिराइकन हिँडिरहेको छु भने अझै छाता मात्र बोकेर कहाँ पुग्छ? अब वर्षामा स्वास्थ्य जोगाउनको लागि छाटा, सफा लुगा, सफा खाना, सरसफाई र अलिकति बुद्धि पनि चाहिन्छ।
0: अझै हो नि, त्यो अन्तिम चाहिँ मलाई अझै अलिक धेरै नै बढी चाहिन्छ जस्तो लागिरहेको छ।
1: त्यो त हो नानी, मलाई पहिलेदेखि नै थाहा थियो तिमीलाई बुद्धि चाहिँ धेरै नै चाहिन्छ भन्ने, मैले बुझिसकेको छ या नानी।
0: अझै पनि तर क्या अझै वर्षायाममा वास्तवमा कुन कुन स्वास्थ्य समस्याहरू चाहिँ बढी हुन सक्छ होला?
1: नानी, मेरो अनुभव है, अनि सबै कुरालाई बटुलेर भन्नु पर्दाखेरि वर्षामा पानी जम्ने, फोहोर बढ्ने र खाने पानी दूषित हुने भएकोले विभिन्न संक्रमणको जोखिम बढेर ल्याउन सक्छ। झाडा पखाला, टाइफाइड जस्ता पानी खानाबाट सर्ने रोगको जोखिम हुन्छ। लामखुट्टे बढेको बेलामा डेङ्गु जस्तो रोगहरू पनि जोखिमको रूपमा बढ्न सक्छ या नानी।
0: त्यसो भए पानी पर्नु मात्रै समस्या होइन रहेछ है अजी, पानी परेपछि हामीले के गर्छौ भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण पो हुने रहेछ।
1: ठ्याक्कै तिमीले ठिक भनेर ल्यायो, वर्षाले हाम्रो स्वास्थ्य बिगार्दैन, हामीले सरसफाई र सावधानीमा लापरवाही गर्यो भने समस्या बढ्न सक्छ या नानी।
0: अझै धाराको पानी सफा देख्यो भने सिधै पिउन मिल्छ कि मिल्दैन, अब के गर्नु, अब यस्तो यस्तो कुराहरू पनि गर्न आवश्यक देखेँ क्या मैले त यो अहिलेको हाम्रो यो बर्खाको समयहरूमा। हुन त यो साधारण बच्चाले सोध्ने जस्तो कुरा हो, र पनि मैले सोधिहाले अझैलाई।
1: नानी ठिक छ त, कहिले काहीँ यस्तो कुराहरू पनि गरेर ल्याउनु पर्छ कि, हामी साह्रै परे लेखेको जान्ने भए त पल्छ हेर, यिनी यस्तै बेलामा हामी नै लापरवाही गरेर कतिचोटि बिरामी पनि भएर ल्याउँछ। त्यही भएर यस्तो यस्तो कुराहरू बेला बेलामा सोधि पनि रहनुपर्छ, बुझि पनि रहनुपर्छ, ध्यान पनि दिइरहनु पर्छ।
0: सुन नानी, सफा देखिनु र सुरक्षित हुनु चाहिँ एउटै कुरा होइन है, विशेष गरिकन वर्षायाममा पानी दूषित हुने सम्भावना हुन सक्छ, त्यसैले आफ्नो स्थानहरू अनुसार सुरक्षित पानी प्रयोग गर्नुपर्छ। आवश्यक भए पानी उमालेर वा सुरक्षित तरिकाले प्रशोधन गरेर पिउनु पर्छ या नानी।
1: अनि पानी राख्ने भाँडो पनि सफा हुनुपर्छ होला नि त अजी।
0: ल यार, कस्तो कुरा गरेर ल्याएको, हुन त अल्छी अल्छी मान्छेहरूले गर्ने कुरा यस्तै नै हो, र पनि सुन,
1: अवश्य पनि सफा पानीलाई फोहोर भाँडोमा राखेर के फाइदा? पानी राख्ने भाँडो सफा राख्ने, छोपेर राख्ने र पानी निकाल्दा सफा तरिकाले पानी निकाल्ने कामहरू गर्ने सावधानीहरू अपनाउने काम गर्नुपर्छ।
0: अनि बाहिर जाँदा नि अझै
1: असम्भव भएसम्म आफ्नो सुरक्षित पानी बोकेर हेर्ने, हेर शंका लागेको ठाउँहरूबाट आएको पानीहरू सकभर नपिउने, सफा पानी अनि एकदमै राम्रो पानी पिउनु पर्छ, नत्र हामी बिरामी हुन्छ नि।
0: मलाई त यो वर्षामा क्या अझै तातो तातो ओहो यो तेलहरूमा तारेको होइन टक्क परेको मसालेदार यो चटपटेहरू पकौडाहरू, ओहो यस्तो खान मन लाग्दैन नि पानी परेको बेलामा। मौसमले साथ दिएको भन्छ नि अझै, मौसमले साथ दिएको, ओहो हो हो हो, म त पानी झर्र परेको सुने कि तातो तातो पकौडा, अनि फेरि पानी झर्र परेको सुने कि ओहो पिरो अमिलो ट्वाक्क परेको चटपटे सम्झिहाल्छु क्या अजी कस्तो भने नि।
1: त्यो त राम्रो हुन्छ नि होइन, अब पानी पो सफा पिउनुपर्छ त, खानेकुराहरू त यस्तो यस्तो खाँदा त केही हुँदैन नि होइन र।
0: नानी मलाई थाहा छ थाहा छ, त्यही भएर कतिचोटि बिरामी भएर ठला परेर बस्छ तिमी यस्तै यस्तै खानेकुराहरू सोचेर। भयो
1: यो र खान मन लाग्नु र सुरक्षित सफा खाना खानु भन्ने कुरा यो दुईटा फरक कुरा हो या नानी।
0: उफ, अब फेरि सुरु भयो हाम्रो अजीको स्वास्थ्यसँग सम्बन्धित भाषण। यो भाषण होइन या नानी, यो जीवनलाई जिउने बाँच्ने स्वस्थ हुने ज्ञान हो या नानी, ज्ञान। वर्षामा खाना राम्रोसँग पकाउने, पकाएको खाना लामो समय खुला नराख्ने र सडक छेउको खाना खाँदा विशेष सावधानी अपनाउने। यसमा मैले के गलत भने, के भाषण दियो यार, यो त राम्रो कुरा भन्दैछु त मैले। अनि अनि अनि अझै फलफुल नि, फलफुल राम्ररी डुएर खाने नि, तरकारी पनि राम्रोसँग सफा गर्ने, खाना खानु अघि जहिले पनि हात धोएर ल्याउने, यो त बच्चा बच्चालाई थाहा हुने कुरा होइन र नानी। हात धुने कुरा त सानो जस्तो लाग्छ क्या अझै मलाई पनि, कस्तो बच्चाले जस्तै कुरा गर्नुभयो तपाईँले। त्यही सानो कामले त ठुलो ठुलो रोगबाट बचाउन सक्छ त। ओहो, कस्तो लामखुट्टेले ट्याक्कै टोक्यो हौ मलाई त अझै, के हो क्या तिर्का। ए ए ए माया नानी, लामखुट्टी देखेर मात्रै कराउने होइन क्या, त्यसको गोर भन्छ नि, गोड गुड के भन्छ नि, त्यो घर क्या, त्यो बस्ने घर, त्यो पनि खोजेर ल्याऊ, पट्टा लगाएर ल्याऊ या नानी। घर हो या नानी, हो घर वरिपरि पानी जमेको छ कि छैन हेर्नु पर्छ, पुरानो टायर बोतल डब्बा गमला वा अन्य सामानमा पनि जम्न नदिने पानी, नत्र त्यहीँ गुड बनाएर बस्छ या लामखुट्टेले। अनि पानी जमेको भेट्यो भने नि अझै फाल्ने, खाली गर्ने वा उचित रूपमा व्यवस्था गर्ने नि नानी, घर वरिपरि त सफा राख्नु पर्यो नि वातावरण, हो कि होइन ल भन त। हो नि हजी, तर लामखुट्टेले टोकेपछि मात्रै सावधानी अपनाउने भनेर दिमागमा आउँछ, अरू बेलामा त फेरि बिर्सिहाल्छ यस्तो कुराहरू। वो रोग लागेपछि उपचार खोज्नु भन्दा रोगबाट बच्ने उपाय अपनाउनु राम्रो हो कि होइन, तर के गर्ने हाम्रो बुद्धि जहिले पनि रोग लागिसकेपछि बल्ल उपचार गर्न हटारेर ल्याउँछ, अगाडि नै समाधानहरू गर्ने काम गरिहाल्नुपर्छ या नानी। अनि अझै वर्षामा यो बाटोमा हिँड्दा पुरै भिज्यो भने के गर्ने, अब सोधिहालौँ न त अझैसँग। घर पुगेपछि भिजेको कपडा फेरि हाल्ने, शरीर राम्रोसँग सुकाउने र आफूलाई न्यानो गरेर राख्ने, भिजेको जुत्ता मोजा लामो समय लगाएर नबस्ने। त्यसो भए वर्षामा त एउटा एक्स्ट्रा कपडा बोकेर हिँड्नु पर्ने रहेछ है अझै, विशेष गरिकन लामो समय बाहिर बस्नुपर्ने हो भने त्यसरी बोकेर पनि हिँड्नु पर्यो नि नानी। कहिले काहीँ हिँड्दा हिँड्दै फ्यात्त लाएर भिज्यो, तिमी घर फर्किने अहिले समय छैन भने त तिमीले बोकेर बुढी पुर्याएको कुराले त तिमीलाई सुरक्षित सुस्वास्थ्य राख्न मदत गरेर ल्याउँछ नि त नानी। हो नि हजुर, हो। अब अहिले त सड़कमा पनि पानी जमेको हुन्छ, त्यस्तो पानीमा हिँड्नु पर्दाखेरि के गर्ने होला है। सम्भव भएसम्म जमेको फोहोर पानीबाट बच्ने, खुट्टा भिज्यो भने घर पुगेर साबुन पानीले राम्रोसँग सफा गर्ने। किन र हजी, फोहोर पानीमा विभिन्न प्रकारका जीवाणुहरू किटाणुहरू हुन सक्छ नि नानी, त्यसैले अनावश्यक रूपमा त्यस्तो पानीमा हिँड्नु राम्रो होइन। अनि बाहिरको मात्रै होइन क्या हजी, घरभित्र पनि ध्यान दिनुपर्ने होला नि त यस्तो विषयमा, होइन र? अवश्य पनि नानी, अवश्य पनि। घर वरिपरि पानी जम्न नदिने जो अघि मैले तिमीलाई भनिसक्यो, फोहोर समयमा नै व्यवस्थापनहरू गर्ने, भान्सा कोठा छ नि हाम्रो भान्सा कोठा सफा गरेर राख्ने, खाने पानीको ठाउँहरू सफा गरेर राख्ने, यति कुराहरूमा ध्यान दियो भने हामी कसरी बिरामी हुन्छ ल भन त। अनि झ्याल ढोका बन्द गरेर मात्रै बस्ने कि अझै, कस्तो मलाई के सोधेर ल्याउँछ है, बाप्रे बाप्रे, सबै कुरा थाहा छ र पनि आज अझैको जाँच लिएको होला ल सुन। त्यो पनि होइन, घरमा पर्याप्त हावा र प्रकाश आउने व्यवस्था पनि हुनुपर्छ, तर लामखुट्टेबाट बच्ने उपाय पनि अपनाउनु पर्छ। ओहो, आज त पुरै स्वास्थ्यसँग सम्बन्धित, सरसफाईसँग सम्बन्धित एउटा कार्यक्रम नै सुने जस्तै महसुस भयो मलाई त अझैको मुखबाट। र पनि के गर्नु, मनले मान्दैन, फेरि अर्को एउटा कुरा सोध्छु है अझै। सोध न नानी सोध, के गर्ने त, जाने बुझेको कुराहरू एकले अर्कालाई सिकाउनु त राम्रो कुरा हो नि, होइन र? हो नि हजुर, हो। अनि हजुर, वर्षामा ज्वरो आयो भने चाहिँ घरमै औषधि खाएर बस्दा हुन्छ? ज्वरोको कारण धेरै हुन सक्छ हेर नानी, त्यसैले लामो समय ज्वरो रह्यो भने, धेरै कमजोरी भयो भने, लगातार वाकवाकी आउने बान्टा पखला भयो भने, सास फेर्न पनि गाह्रो भयो भने, हेर बेहोस जस्तो भएर ल्यायो भने, अनि शरीरमा असामान्य रगत बग्ने वा अन्य गम्भीर लक्षणहरू देखेर ल्यायो भने स्वास्थ्य कर्मीको सल्लाह लिनुपर्छ। अनि डेंगू जस्तो रोगको शंका भयो भने नि, आफैले अनुमान गरेर औषधि खानुभन्दा स्वास्थ्य कर्मीको सल्लाह लिनु राम्रो हो नानी। विशेष गरिकन ज्वरोसँगै अवस्था बिग्रिँदै गएको छ भने ढिला गर्नु हुँदैन है, उचित समयमा उपचार गरेर ल्याउनुपर्छ।
1: अनि घरमा बच्चा र वृद्ध वृद्धाहरू हुनुहुन्छ भने चाहिँ अझ बढी ध्यान दिनुपर्छ होला है अझै यस्तो विषयहरूमा।
0: हो नानी हो, उनीहरूलाई पर्याप्त सुरक्षित पानी, पौष्टिक खाना, सरसफाई र आराममा ध्यान दिनुपर्छ। मौसम अनुसार कपडा लगाइदिने र बिरामी भएको संकेत देखिएमा समयमै स्वास्थ्य कर्मीको सल्लाह लिने कामहरू गरेर ल्याउनुपर्छ।
1: अनि अझै आज एउटा कुरा क्या,
0: भन त,
1: स्वास्थ्य भनेको बिरामी भएपछि अस्पताल जाने कुरा मात्रै होइन रहेछ है।
0: हो नानी हो,
1: हो नि, यो त ठिक कुरा भन्यो तिमीले।
0: स्वास्थ्य अथवा स्वास्थ्य भनेको चाहिँ दैनिक जीवनमा अपनाउने बानी रहेछ। सफा पानी, सफा खाना, हात धुने, वरिपरि सफा राख्ने, लामखुट्टेबाट बच्ने र बिरामी हुँदाखेरि चाहिँ समयमा उपचार खोज्ने कुराहरू रहेछ है।
1: एकदम ठिक भनेर ल्याए तिमीले। अब बल्ल तिम्रो पनि दिमागको बट्टी बलेर ल्याए कि अझै केही कुराहरू सोध्न मन छ?
0: छैन अझै छैन, धेरै राम्रो राम्रो कुराहरू तपाईँले सिकाउनु भएको छ, मैले बुझेँ। अब मलाई थाहा थियो र पनि अझै मलाई अझैबाट पनि सुन्न मन थियो क्या, तर अजीलाई त मैले माने हो। ओहो, कसैले नसक्ने रहेछ अजीलाई, त्यही भएर पो अझै हतपत्त बिरामी किन नहुनु भएको भनेको त्यस्तो कुराहरूमा ध्यान दिनु हुँदो रहेछ।
1: वो नानी वो, अनि फेरि अर्को कुरा चाहिँ महत्वपूर्ण कुरा, अब मेरो साथमा परमेश्वर हुनुहुन्छ या प्रार्थना गर्ने अनि वचन पर्ने कुराहरू त छ हेर है, त्यसमा त म बलियो छ। तर परमेश्वरले हामीलाई सर्प जस्तो चलाख अनि ढुकुर जस्तो सोझो हुन पनि सिकाउनु भएको छ। प्रभु हुनुहुन्छ भनेर जठा भावी फोहोर मैला गर्ने, प्रभुले बचाइहाल्नुहुन्छ नि भनेर रोग बिमारहरूमा ध्यान नदिने, सरसफाईमा ध्यान नदिने, खानपिनमा ध्यान नदिने, अनि कस्तो ठाउँमा बसेको छ, के छ, मौसम अनुसार कसरी चल्नुपर्छ, कसरी हामी स्वस्थ रहनुपर्छ भन्ने कुरालाई ध्यान नदिने हो भने नि मूर्ख को भएर ल्याउँछ त्यो बेलामा? ल तिमी भन त।
0: हामी आफै हुन्छ नि मूर्ख त अझै, मैले बुझिसके।
1: हो नानी हो, त्यही भएर हामी चलाख पनि भएर ल्याउनुपर्छ र ढुकुर जस्तो सोझो पनि भएर ल्याउनुपर्छ। त्यही भएर परमेश्वरलाई पहिलो स्थानमा राख्ने र आफूले गर्नुपर्ने कुराहरूमा ध्यान दिएर गर्नुपर्छ है, र स्वस्थ पनि हुनुपर्छ। नानी अलिकति रोके रोके जस्तो भएको छ नानी, त्यही बेलामा तिमीले के गर्नको लागि सोचेका छौ, कहाँ जानको लागि सोचेर ल्याएको छौ त्यो गरिहाल, नत्र भने फेरि पानी पर्न सक्छ, भिज्न सक्छ, बिरामी परेर ल्याउन सक्छ। होसियार हो, आज जे जे कुराहरूमा मैले बोलेर ल्याएको छ भनेर ल्याएको छ सबै कुरामा ध्यान दिएर ल्याऊ, अनि तिम्रो बा आमालाई पनि यसो केयर गर यस्तो बेलामा है।
0: हुन्छ अजी, हुन्छ आमामा अजीलाई त मैले आज सकेन, आमामा अझै त हो रहेछ।
1: ल ल ल अझै अलिकति पानी कम भयो, म निस्किहाल्छु, घरमा गएर तपाईँले भने जस्तो त्यो पानीहरू जमेको ठाउँहरूलाई चाहिँ पुरो दिइहाल्नु पर्यो क्या। लामखुट्टेहरू यति उडेर आमामा यस्तो गर्छ नि, यो बेलामा चाहिँ ध्यान दिनुपर्ने रहेछ अझै हो। मैले धेरै कुराहरू सिकेँ, हुन त सिक्न त पहिले सिक्या हो, तर बेला बेलामा झस्काउनु पनि पर्ने रहेछ क्या यस्तो कुराहरूले।
0: ल म गइहाल्छु अझै, अब यति कुरा गर्नको लागि अझैसँग आएको थिएँ।
1: जे होस्, केही न केही कुराहरू सिकेर सिकाएरै पठाउनुहुन्छ मलाई अजीले।
0: म गएर अब त्यो सबै साफ सफाइहरू गर्नु पर्यो, अनि त्यो पानी राख्ने भाँडो पनि अलिकति फोहोर छ जस्तो लाग्यो, त्यसलाई पनि म साफ सफाई गरिहाल्नु पर्यो पानी रोकेको बेलामा। फेरि पानीको भरै छैन, कतिखेर पर्छ कतिखेर रोकिन्छ।
1: ल अझै म लाग्छु ल त्यसो भए।
0: हुन्छ नानी, हुन्छ ल, सबै कुराहरूमा प्रभु हुनुहुन्छ र सँगसँगै हामीले बुढी पुर्याउने कुराहरूमा पनि बुढी पुर्याएर ल्याउनु पर्छ।
1: गइहाल तिमी, अनि अर्को चोटि फेरि भेटौँला बरु है।
0: हुन्छ हजुर, हुन्छ, आज त गइहाल भन्नुभयो मलाई त।
1: होइन कि नानी, होइन, तिम्रै मायाले भनेको नि, गएर तिमी काम गर्छु भन्छ अनि फेरि अहिले पानीले भिज्ला भनेर क्या।
0: ल राम्रोसँग जाऊ है।
1: हुन्छ हजुर, हुन्छ, ल अर्को चोटि भेटौँला है। हजुर म गएँ ल, जयमसी जयमसी, ल ल राम्रोसँग गएर ल्याऊ, जय मसी नानी, जय मसी।
2: आदरणीय श्रोता, वर्षा हामीलाई आवश्यक छ, पानीले खेतबारी हरियाली बनाउँछ, वातावरणलाई जीवन दिन्छ, तर वर्षा याममा हाम्रो स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै आवश्यक छ। आफू मात्र होइन, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। घर वरिपरि पानी जम्न दिनु हुँदैन, सुरक्षित पानी पिउनुपर्छ, सफा र सुरक्षित रूपमा चाहिँ हामीले खानाहरू खानुपर्छ, अनि हात नियमित रूपमा साबुन पानीले धुनुपर्छ, फोहोर पानीबाट चाहिँ केसम्म बाँच्नुपर्छ है, र बिरामी हुँदा लापरवाही गर्नु हुँदैन, किनकि स्वास्थ्य राम्रो भयो भने मात्रै जीवन राम्रो हुन्छ। त्यही भएर यी कुराहरूलाई चाहिँ मध्यनजर गर्दै एकदम स्वस्थ रहने कामहरू र सुरक्षित रहने कामहरू चाहिँ यो मौसममा हामीले गर्नुपर्छ भन्ने उत्साह आज हामीले नाटकीय प्रस्तुतिद्वारा तपाईँलाई दिने प्रयास गरेको छौं। हामी आशा गर्दछौं तपाईँ आशिषित हुनुभएको छ र अहिलेको यो मौसममा आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुहोस् है भन्ने उत्साहसँगै कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुरा बाट्यो समय म पुनम विदा हुन चाहन्छु। जय मसीह। नमस्कार।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने

0: तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ। अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
5: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।
6: हिमाले हवैले यो सुन्दर देशमा

आजको पाठ मैले भजन संग्रहको पुस्तक 106 अध्यायको 13-15 पद छानेको छु। यी खण्डहरूमा यसरी लेखिएको छ, तर तिनीहरूले चाँडै उहाँका कार्यहरू बिर्सिहाले र उहाँका सल्लाहको प्रतीक्षा तिनीहरूले गरेनन्। उजाड स्थानमा तिनीहरूले आफूलाई आफ्नो तृष्णाको वशमा सुम्पिए र तिनीहरूले मरूभूमिमा परमेश्वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा परमेश्वरले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। हामीले जीवनमा कतिपय कुराहरू भुल्नु हुँदैन। ती कुराहरू हाम्रो जीवनको सफलता, आशिष, खुशी र आनन्दसँग जोडिएका हुन्छन्। एउटा प्रश्नमाथि विचार गरौं, के मानिसले आफ्नो जीवनका सबै कुराहरू सम्झना राखेर जिउन सक्छ? तपाईँ के सोच्नुहुन्छ? मेरो विचारमा यस्तो हुनु सम्भव छैन। मानिसले आफ्नो जीवनका कतिपय घटनाहरू भुल्दछ। यस्तो हुनुको पछि पनि एउटा कारण छ, मानिसले जीवनमा दिनदिनै नयाँ कुराहरूको अनुभव गर्नुपर्छ। अनुभवहरूको थाकमा पुराना अनुभवहरू थिचिएर सायद तल पुग्छन्। कतिले भन्ने गर्छन्, म तिमीलाई कहिल्यै पनि भुल्ने छैन, तर केही समयपछि भुलेर जान्छन्। हामीले मानिसहरूलाई भुले पनि परमेश्वरलाई भुल्नु हुँदैन। परमेश्वरले हामीलाई जीवन दिनुभयो, आज उहाँले हामीलाई जिउने समय दिनुहुन्छ। प्राचीन कालका मानिसहरूले यो कुरा जान्दथे, परमेश्वरले तिनीहरूलाई ठूलो उपकार गर्नुभएको थियो, तिनीहरूलाई शत्रुहरूका हातबाट छुटकारा दिनुभएको थियो, ठूला ठूला विपत्तिहरूबाट जोगाउनु भएको थियो, तिनीहरूका निम्ति भोजन जुटाइदिनु भएको थियो। तर परमेश्वरले गर्नुभएका सबै कार्यहरू तिनीहरूले भुले, आफ्नै विचारमा तिनीहरू चले, आफ्नो इच्छाको दास बनेर जिए। तिनीहरूले परमेश्वरलाई चुनौती दिने किसिमको व्यवहार गरे, तर पनि परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो। तिनीहरूले मागेका कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो। परमेश्वरले दिनुभएको थोकको दुरुपयोग गर्दा मानिस त्यही कुराद्वारा नाश हुन्छ। तिनीहरूको जीवनमा पनि यस्तै भयो, परमेश्वरले तिनीहरूलाई शिथिल पारिदिनुभयो, तिनीहरूको शरीर शिथिल भयो। कति बेस्वादको कुरा, आफूले चाहेको कुरा पाएर पनि शरीर चाहिँ त्यो कुरा भोग गर्न योग्यको रहेन। आज पनि धेरैजना मानिसहरूको अवस्था यस्तै छ, उनीहरूले धेरै धन सम्पत्ति कमाएका छन्, तर ती भोग गर्न सक्दैनन्, किनकि शरीर शिथिल भएको छ, कमजोर भएको छ। तर परमेश्वरले यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्छ। हामी उहाँ कहाँ आउनुपर्छ। आदरणीय श्रोता मित्र, प्राचीन कालका मानिसहरूलाई परमेश्वरले उहाँका आगमवक्ताद्वारा भन्नुभयो, हे बागी हो, यस कुरालाई सम्झ र मनमा दृढ पार र हृदयमा राख। अघि अघिका पुराना कुराहरूलाई सम्झ। म परमेश्वर हुँ, म जस्तो अरू कोही छैन। आदिदेखि अन्त्यसम्मको र प्राचीन समयदेखि हुन आउने सम्मको जानकारी म दिन्छु। म भन्छु मेरो अभिप्राय ठहरनेछ र मैले चाहेका सबै कुरा पूरा गर्नेछु। पूर्वबाट म शिकारी पंक्षी बोलाउँछु र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एउटा मानिसलाई बोलाउँछु। मैले जे भनेको छु त्यो म गर्नेछु। मैले जे योजना बनाएको छु त्यो म गर्ने नै छु। हे हठी हृदयका र धार्मिकताबाट टाढा रहेका हो, मेरो कुरा ध्यानसित सुन। म आफ्नो धार्मिकता नजिक ल्याइरहेछु, त्यो टाढो छैन र मेरो उद्धारले बियालो गर्ने छैन। म सियोनलाई उद्धार गर्नेछु, मेरो ऐश्वर्य इसरायललाई प्रदान गर्नेछु। 46 अध्यायको 8-13 पदसम्म यी कुराहरू लेखिएको छ। परमेश्वरले हाम्रो निम्ति र यो संसारमा जे पनि गर्नुभएको छ त्यो हामीले भुल्नु हुँदैन। हामीले उहाँलाई सम्झनु पर्छ। हामीले सम्झना राख्नु पर्ने पहिलो कुरा यो हो कि हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौ। तपाईँलाई परमेश्वरले उहाँको आफ्नो स्वरूपमा बनाउनु भएको छ। परमेश्वरका केही गुणहरू तपाईँ भित्र छन्, तर मैले यसो भन्न खोजेको होइन कि ती गुणहरूको कारण तपाईँ पनि परमेश्वर जस्तै हुनुहुन्छ। परमेश्वरले मानिसलाई प्राणीहरू मध्ये सबैभन्दा श्रेष्ठ दर्जामा सृष्टि गर्नुभयो। किन? बाइबलले भन्छ, परमेश्वरले मानिसलाई सारा पृथ्वी र यसमा भएका सबै कुराहरूमाथि अधिकार दिनुभएको छ। प्रकृतिलाई संरक्षण गर्ने
बचाएर राख्ने जिम्मेवारी पनि परमेश्वरले मानिसलाई दिनुभएको छ। तपाईँलाई थाहा छ मित्र, जब अधिकार दिइन्छ तब त्यसको साथमा जिम्मेवारी पनि आउँछ। यो संसार हाम्रो बस्ने घर हो, यसलाई हामीले बचाएर राख्नुपर्छ। मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको छ, त्यसकारण हाम्रो जीवनको व्यवहार अरू पशु प्राणीहरूको भन्दा धेरै गुणा राम्रो हुनुपर्छ। यदि हामीले आफूलाई सर्वश्रेष्ठ प्राणी भन्छौ भने हाम्रा कामहरू, व्यवहारहरू, हाम्रा विचारहरू पनि सर्वश्रेष्ठ हुनुपर्छ। यो कुरा हामीले सधैँ याद राख्नुपर्छ। पवित्र बाइबलमा लेखिएको छ, आदरणीय श्रोता मित्र, पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। उत्पत्ति 6 अध्यायको 5 र 6 पदमा आदि कुराहरू पढ्न सक्नुहुनेछ। आज पनि मानिसहरूले जस्तो व्यवहार गरिरहेका छन् के त्यो राम्रो भन्न सकिन्छ र के मानिसहरूले आज जस्तो व्यवहार र कार्यहरू गरिरहेका छन् ती देख्दा के तिनीहरूलाई सर्वश्रेष्ठ प्राणी भन्न मिल्छ? मलाई त शङ्कै लाग्छ। मानिसले आफ्नो मानव गुण गुमाएको छ। प्रभु येशु मानिसलाई उसको त्यो मानव गुण फिर्ता दिनका निम्ति यो संसारमा आउनु भएको छ। मानिसले अनेक दुष्ट र भ्रष्ट कुराहरू गरेर परमेश्वरको स्वरूपलाई धमिलाएको छ, नाश गरिरहेको छ। हामीले यो कुरा याद राख्नुपर्छ कि तपाईँ र म परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौं। यसैले हामीले यो सुहाउँदो व्यवहार गर्नुपर्छ। हामीले याद राख्नुपर्ने अर्को पनि कुरा के हो भने, श्रोता मित्र, परमेश्वरले हामीलाई एकै प्रकारले र एउटै उद्देश्यका निम्ति बनाउनु भएको छैन। उहाँले विभिन्न उद्देश्य सहित तपाईँ र मलाई बनाउनु भयो र यो संसारमा पठाउनु भयो। तपाईँ रूप रंग, काम व्यवहार, योग्यता, ज्ञान बुद्धिमा जस्तो हुनुहुन्छ त्यस्तै म बन्नुपर्छ भन्ने कुरा होइन। तपाईँले गर्नुपर्ने कामका निम्ति तपाईँको योग्यता ठिक छ, मैले गर्नुपर्ने कार्यका निम्ति मेरो योग्यता ठिक छ, तर कोही सानो ठूलो छैन, कसैको महत्व बेसी र कसैको महत्व कम्ती छैन, सबैको महत्व छ र सबै नै आवश्यक हुन्छ। हामी धेरै चोटि आफूलाई अरूहरूसित दाँच्दछौ अनि आफूलाई अरूहरू जस्तो नपाएर खिन्न हुन्छौ, दुखी बन्छौ, आफूलाई धिकार्छौ। तर हामीले याद गर्नुपर्छ, हामी हरेकलाई परमेश्वरले भिन्दा भिन्दै काम र उद्देश्यका निम्ति बनाउनु भएको हो। परमेश्वरले कुनै पनि मानिसलाई कुनै कुरा गर्न कर लगाउनु हुन्न, उहाँले त्यसो गर्न सक्नुहुन्छ, तापनि मानिसलाई उहाँले उसको स्वतन्त्र इच्छामा जिउन दिनुहुन्छ। तर अहिले आफ्नो स्वतन्त्र इच्छामा जिए पनि एक दिन मानिसले आफ्नो जीवनमा गरेका सबै कामको हिसाब परमेश्वरलाई दिनुपर्छ। परमेश्वरको न्यायको सिंहासन अघि यो पृथ्वीमा जिउने हरेक मानिस उभिनुपर्छ। परमेश्वरले हरेकको न्याय गर्नुहुनेछ र हरेकलाई उसको काम अनुसारको फल दिनुहुनेछ, अर्थात काम अनुसारको इनाम दिनुहुनेछ। यो सत्यतालाई हामीले कहिल्यै पनि भुल्नु हुँदैन। हामी आफूले गरेका कामहरू भुलौला, तर परमेश्वरले कहिल्यै पनि भुल्नुहुने छैन। परमप्रभु परमेश्वर भन्नुहुन्छ, म उही हुँ जसले सबै मन र हृदयको जाँच गर्दछ र म तिमीहरू हरेकलाई तिमीहरूका काम अनुसार दिनेछु। प्रकाशको पुस्तक 2 अध्यायको 23 पदमा तपाईँले पढ्न सक्नुहुनेछ। बाइबलले भन्छ, श्रोता मित्र, तर पनि परमेश्वरले यो संसारको कुनै पनि मानिस नाश भएको चाहनुहुन्न, उहाँले सबैलाई बचाउन चाहनुहुन्छ। परमेश्वरको न्यायको दिनमा कोही पनि दण्डको भागी नहोस् भन्ने परमेश्वरको इच्छा छ। बाइबलले भन्छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, जस जसले उहाँमाथि विश्वास गर्दछन् तिनीहरू नाश हुने छैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी आफ्नो पुत्रलाई पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनी पठाउनु भयो। जस जसले उहाँमाथि विश्वास गर्दछन् तिनीहरू दोषी ठहरिने छैनन्,
तर विश्वास नगर्ने चाहिँ अघिबाटै दोषी ठहरिसकेको छ, किनभने तिनीहरूले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेका छैनन्। म तपाईँलाई प्रश्न सोध्न चाहन्छु श्रोता मित्र, के तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुभएको छ? यदि छैन भने आजै आउनुहोस् र ख्रिस्ट येशूलाई विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। जीवनमा नभई नहुने कुरा धन सम्पत्ति पनि हो भन्दा सायद गल्ती हुँदैन। जीवनका आवश्यकताहरू पूरा गर्न केही पैसा सम्पत्ति त चाहिन्छ नै, तर जीवन नै धन सम्पत्तिको निम्ति भने होइन। यही हुनेछ हाम्रो चर्चाको विषय। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आज हाम्रो विषय कुराकानी धन सम्पत्ति बारे छ। यही सन्दर्भमा भन्न चाहन्छु कि यस कार्यक्रमलाई माया प्रेम र प्रार्थना सहित अनुदान दिनुभएका हाम्रा तमाम श्रोताहरूप्रति म कृतज्ञ छु। तपाईँको सहयोगले तपाईँको सहायताले हामीलाई ठूलो प्रोत्साहन मिलेको छ र यस कार्यक्रमले दुई दशक भन्दा पनि बढ़ी निरन्तरता पाएको छ। तपाईँ धन्यवादको पात्र हुनुहुन्छ। आउनुहोस् सदैवजी आज पनि एउटा मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति आफैलाई तयार गरौं।

सबै मानिसको जीवनमा एउटा एउटा उद्देश्य हुन्छ। उद्देश्य बिनाको जीवन के जीवन होइन त? जुन जीवनलाई हामी माया गर्छौ यो जीवन एक दिन बितेर जान्छ भनी थाहा पाउँदा हुनसम्म पीर पनि लाग्छ, होइन त? कस्तो लाग्छ तपाईँलाई? तपाईँ र म एक दिन हामी मरेर बाक्साभित्र पस्छौ कुहिन्छौ भन्दा त कस्तो कस्तो लाग्छ, होइन त? संसारमा सधैँभरि जिउनु पाए त कति राम्रो हुने थियो जस्तो लाग्छ। के तपाईँलाई पनि त्यस्तै इच्छा हुन्छ? सायद धेरैको इच्छा यस्तै हुन्छ। त्यसै कारण त उनीहरूले जम्मा गरेको धन, उनीहरूले थुपारिरहेको सम्पत्तिले यही प्रमाणित गर्छ कि उनीहरू यस धरतीमा 2400 वर्ष जिउन चाहन्छन्। होइन होइन होइन, बडो मुस्किलले ठेलठाल गरेर 70-80 वर्षसम्म हामी जिउँछौ। जीवन छोटो छ भने थाहा पाएपछि यस जीवनलाई हामीले कसरी जिउनुपर्छ यो ज्ञान पनि हामीमा हुनुपर्छ। ज्ञान भन्दा ठूलो कुरा के होला? बरु हामी चाहिँ यस विषयमा जानकारी हासिल पक्कै पनि गर्नुपर्छ। हो, जीवन जिउनलाई सठिक जानकारी हुनै पर्छ। कुनै अर्थ वा मूल्य नभएको कुरामा जीवनका बहुमूल्य समय खर्चेर जिउनमा हात राखेर खुइय गर्दै बस्ने समय नआओस् तपाईँको मेरो। आज मानिसहरूको मनमा कस्तो विचार पाइन्छ? उनीहरूलाई नजिकबाट हेर्दा यस्तो लाग्छ मानौ उनीहरू जीवन पैसा र धनकै निम्ति मात्र हो भन्ने सोचेको जस्तो देखिन्छ। जीवनको अरू बहुमूल्य कुराहरूलाई भुलेर यसरी जिउनेहरूले गल्ती गरिरहेका छन्। जीवित र सत्य परमेश्वरको वचनले धन सम्पत्तिको बारेमा के भन्छ यो कुरा जान्नुपर्छ। मलाई विश्वास छ आज तपाईँले सुन्न लाग्नुभएको कुराबाट तपाईँ र मैले धेरै आशिष पाउँछौ। पवित्र बाइबलमा हितोपदेशको पुस्तकमा यसरी लेखिएको छ 27:24, किनभने धन सम्पत्ति त सधैँभरि रहँदैन र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन। परमेश्वरको वचनले भनेको कुरा सुन्नुभयो तपाईँले। महाकवि लक्ष्मी प्रसाद देवकोटा ज्यूले उहाँको उत्कृष्ट कृति खण्डकाव्य मुना मदनमा एक पंक्ति यस्तो लेख्नु भएको छ। हातको मैला सुनको थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दिनु मनले। धन सम्पत्तिलाई महाकविले हातको मैलो भनेका छन्। कस्तो हुन्छ हातको मैलो? धुँदा गइहाल्छ। दिनमा कतिपल्ट हामी हात धुन्छौ? केही नभए पनि 3-4 चोटि त अवश्य धुन्छौ, होइन त? हिजो आज त भाइरसको महामारीले गर्दा धेरैपल्ट धोक्कोधोई गर्छौ। सम्पत्ति शेष भएर जान्छ। शेष भएर जाने थोकमा भरोसा राखेर जिउनु के बुद्धिमानी हुन्छ र? तपाईँ नै मलाई भन्नुहोस् त। हो, धन र सम्पत्तिले हाम्रो के आवश्यकताहरू निश्चय पूरा गर्दछ र धन र सम्पत्ति त्यसै आउँदैनन्। त्यसको निम्ति पसिना बगाउनु पर्छ, बुद्धि लगाउनु पर्छ, परिश्रम गर्नुपर्छ, केही त केही गर्नै पर्छ। माथिबाट झर्दैन, तर यही सम्पत्ति नै जीवनको मूल कुरा भने होइन। हितोपदेशकले भनेका छन् धन सम्पत्ति मुकुट जस्ता कुराहरू दिगो हुँदैनन्, यी कुराहरू अस्थायी हुन्। हुन त हाम्रो जीवन नै पनि अस्थायी नै हुन्छ। के तपाईँले कुनै व्यक्ति पहिले धेरै धनी थियो अब घोर गरिबीमा पुगेको देख्नु भएको छ? मैले देखेको छु। धेरै वर्ष अगाडि भर्खर काठमाडौँमा म आएको थिएँ। एउटा बाढको कोठामा बस्थे। म बसेको ठूलो घर थियो, 3 तल्ले थियो। माथिल्लो 2 तलामा एकजना धनी मानिस उसका परिवारको साथमा बस्थे। म चाहिँ भुइँ तलामा बस्थे। एक दिन कोठामा बसिरहेको बेला कसैले मेरो कोठाको ढोका टकटका टकटकटक खोलेर हेरे। एकजना कमजोर मानिस पुरानो च्यातिएको लुगा लगाएको खिनौरे अनुहार लिएर उभिएको रहेछ। उसले 2 हात जोडेर मलाई अभिवादन गर्यो। मैले उसलाई अघि कहिले देखेको थिइन। वास्तवमा ऊ माथिल्लो तलामा बस्ने मान्छेलाई भेट्न आएको रहेछ। म माथिल्लो तलाको व्यक्ति घरमा छ कि छैनन् भनी मबाट जानकारी लिन चाहेको रहेछ। मैले जानकारी दिएपछि ऊ माथिल्लो कोठातिर उक्ल्यो। साथ 1 घण्टा जति बसेर पछि ऊ निस्केर गयो।
माथिल्लो तलाको सज्जनले मलाई उसको बारेमा बताउँदै भने, यो मानिस केही वर्ष अघिसम्म यस सहरको धनवान साहु पो थियो, ठूलो व्यापारी थियो, यो त जग्गा जमिनहरू थियो, तर आज हेर्नु त आज कंगाल भएछ, किनकि जुवा खेल्ने नराम्रो बानी थियो यसको, सबै सम्पत्ति उसले त्यसैमा होमिदियो, परिवारलाई बिचल्ली पारेको छ, आफू लगायत सारा परिवारलाई नङ्गो झार पार्यो, आज चिनेका पुराना पुराना आफ्ना मानिसहरूबाट यताउति पैसा माग्दै माग्दै ऊ बाँचिरहेको छ। यो कुरा सुनेर म छक्क परे। साँच्चै मानिसको जीवन मात्र होइन तर जीवनका परिस्थिति र घटनाक्रमहरू पनि कति अनिश्चित हुन्छन्, होइन त? धन सम्पत्ति अस्थायी हुन्छ, त्यसैको पछि आफ्नो जीवन लगाउनु कति पनि मुनासिब हुँदैन। पवित्र बाइबलमा बुद्धिमान व्यक्ति सोलोमनले मानव जीवनको विश्लेषण गर्दै केही अमूल्य कुराहरू लेखेका छन्। उपदेशकको पुस्तकमा सुलेमानले यसरी भनेका छन्, उपदेशक 4:8, फेरि मैले सूर्य मुनि केही व्यर्थ देखे, एउटा एक्लो मानिस थियो, त्यसका न त छोरा न दाजुभाइ थिए, त्यसको परिश्रमको अन्त्यै थिएन, तापनि त्यो आफ्नो धन सम्पत्तिमा सन्तुष्ट हुँदैनथ्यो। त्यसले सोध्यो, कसको लागि म मेहनत गरिरहेको छु, जीवनको सुख म किन त्याग्दैछु, यो पनि एउटा व्यर्थ हो, एउटा दुःखदायी कुरा हो। त्यो व्यक्तिको पाल्नु टाल्नु कोही छैन, केही छैन, धन सम्पत्ति प्रशस्त थियो, तापनि उसको मन भरिएको थिएन, सन्तुष्टता उसको जीवनमा पटक्कै थिएन। कस्तो दयनीय अवस्था! धन सम्पत्तिको भोका भोक कहिले पनि मेटिँदैन भन्ने कुरा यसैमा प्रमाणित हुँदछ। सम्पत्ति केही निम्ति मानिसले जीवन फाल्छ, गलत काम गर्छ, बदनाम हुन्छ, अधर्म गर्छ। कि आज हाम्रो समाजमा यही कथा यथा र उति तपाईँहरू मैले देख्छौ, होइन त? परमेश्वरका दास याकुबले लेखेका छन् याकुब 5:2, तिमीहरूको धन सडेको छ। फेरि सुन्नुहोस्, सायद तपाईँलाई यी कुराहरू सुन्दा दिक्क लाग्दो होला, वाक्क पनि लाग्दो होला, यदि तपाईँसित धेरै धन छ भने। यदि छैन भने तपाईँले त मेरो आवाजलाई कानमा टाँसेर सुन्नुहुन्छ, किनभने यो परमेश्वरको जीवित वचन हो। तिमीहरूका धन सडेको छ। कुनै थोक किन सड्छ, किन गल्छ? त्यसलाई नचलाइराख्यो भने राखेकै ठाउँमा त्यो सड्छ, त्यो कुनै कामको हुँदैन। याकुबले फेरि भन्छन्, तिमीहरूको सुन चाँदीमा कस लागेको छ, तिमीहरू यस पृथ्वीका सुख विलास र मोज मजामा मस्त भएर बसेका छौ। याकुब 5:3-5, पैसा सम्पत्ति मानिसको आवश्यकता पूरा गर्नलाई हो। तपाईँसँग पुग्दो धन छ, तपाईँलाई पुगेपछि तपाईँको वरपरका गरीब दिनहीन मानिसहरूलाई पनि तपाईँले सहायता र उपकार गर्नुपर्छ। स्वार्थी भएर कोही जिउँछ भने त्यस्तो जीवनको के मोल? मानिसको हृदय जितेर उनीहरूलाई आफ्नो बनाउनु पनि एउटा अमूल्य धन हो। नेपाली उखान, धन कमाई धाक, साथी कमाई लाख। मैले धेरै मानिसलाई देखेको छु, धन छ र उनीहरूले धेरैलाई माया प्रेम र सहयोग गर्छन् र उनीहरू सधैँ आनन्दित छन्। बाइबलमा प्रभु येशूले यो पनि भन्नुभएको छ कि मानिस धन सम्पत्तिको छलमा पर्दछ। यस्तो छलमा परेपछि उसले कुन कुरा सही हो, कुन कुरा गलत हो, त्यो चाहिँ छुट्याउनै सक्दैन। संसारमा धेरै मानिसको अवस्था यस्तै छ, धेरै मानिस भ्रममा परेका छन्। अनि तपाईँ र म, हामी धेरै गाउँघरबाट आएका मध्यम वर्गीय सामान्य परिवारबाट आएका हौ। हाम्रो जीवनमा संघर्ष छ, धन सम्पत्ति हाम्रो बाबुबाजेसित थिएन, हामीलाई खाना लाउन पुग्छ, तर संघर्षमा हामी बाँचेका हुन्छौं। मानिसले दिगो थाई अनन्तसम्म रहने परमेश्वरका कुराहरूलाई पर पन्साएर अस्थायी सम्पत्ति र धनको पछि लागेका छन्। त्यसै कारण कति मानिसहरू सत्य परमेश्वरका कुराहरू सुन्न चाहँदैनन्, सत्य परमेश्वरलाई चिन्न चाहँदैनन्। उनीहरूको हृदय नै रुखो बाँझो जमिन जस्तो भएको छ। प्रभु येशूले भन्नुभयो, केही मानिसको हृदय काँडाहरूले छोपिएको घेरिएको जमिन जस्तो छ। उनीहरू परमेश्वरको वचन त सुन्छन्, तर संसारको फिक्री र धन सम्पत्तिको छलले त्यो वचनलाई बाधा दिन्छ र त्यो वचन फल नदिने हुन्छ। मत्ती 13:22। येशूले भन्नुभयो कि धेरै मानिसहरूको मन संसारका थोकहरू
प्रति यति लालायित छन् कि उनीहरू ती कुरा प्राप्त गर्नको निम्ति परमेश्वरको सामर्थ्य वचनलाई समेत लत्याउँछन्। यही कारण सबै थुपारेर पनि उनीहरूले जीवनमा खुशी र सन्तुष्ट भने पाउन सकेका छैनन्। कति दुःखलाग्दो कुरा होइन त? हामी धन सम्पत्तिको छलमा पर्न हुँदैन। रूपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जरा हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीड़ाले तिनीहरूका हृदय घोचिएका छन्। पहिलो तिमोथी 6:10। सायद यस्ता कुरा यस्तो वचनहरू हामीलाई सुन्न मन लाग्दैन, तर याद गर्नुहोस्, जीवनका कुरा परमेश्वरसित छन्। जीवन उहाँबाट तपाईँ र मैले पाउन सक्दछौ। उहाँमाथि विश्वास राखी उहाँको इच्छाका कामहरू गर्दै हामी जिउनुपर्छ। तर हामीले कुनै काम नगर्नु वा हामीले पैसा नकमाउनु भनी मैले कहिले पनि भनेको छैन। काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, पसिना बगाउनुपर्छ। अनि मलाई बोल्न पनि गाह्रो छ, तपाईँलाई सुन्न गाह्रो छ, तर तपाईँ र मैले आफ्नो जीवनमा जीवनका कुराहरू, परमेश्वरका कुराहरूलाई, उहाँका शिक्षाहरूलाई अनुकरण गरौं र आशिषको जीवन जियौं।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: सफल हुनका लागि आफूलाई अनुशासनमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 24 यहाँहरूलाई स्वागत छ। केही मानिसहरू अनुशासनलाई नराम्रो ठान्छन्, तिनीहरू यसबाट बस्न खोज्छन्। तिनीहरूले सायद यो महसुस गर्दैनन् कि ठूलो सफलता प्राप्त गर्न हामीलाई अनुशासन चाहिन्छ। अनुशासनहीन मानिसहरू परिस्थितिबाट आफूमाथि थोपिएको प्रभावहरू पछ्याउँछन् र तिनीहरू लगभग कहिल्यै आफ्नो जीवनको नियन्त्रणमा हुँदैनन्। तिनीहरू अहिले उनीहरूलाई गर्न भनेको कुरामा निरन्तर प्रतिक्रिया दिइरहेका हुन्छन्। यदि तपाईँले आफूलाई अनुशासनमा राख्नु भएन भने संसारले तपाईँको लागि यो गर्नेछ। अनुशासित मानिसहरूले आफ्नै मूल्यहरू पछ्याउँछन् र तिनीहरूले त्यो मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छन्। तपाईँको जीवनको नियन्त्रणमा रहनको लागि र विशेष गरी तपाईँको भविष्यको लागि तपाईँसँग अनुशासन हुनु अत्यन्तै महत्वपूर्ण छ। अनुशासन भनेको के हो? यो भविष्यमा धेरै ठूलो उपलब्धितर्फ आफूलाई निर्देशित गर्न तत्काल सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसमा उच्च दीर्घकालीन लाभ प्राप्त गर्नका लागि छोटो अवधिमा आफूले चाहेको कुरालाई स्थगित गर्नु समावेश छ। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 24 पद, कि तिमीहरूलाई थाहा छैन दौड़मा दौगुर्नेहरू सबै दौगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ, तिनीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। एक पटक तपाईँले के हासिल गर्न चाहनुहुन्छ भनेर निर्धारण गरेपछि त्यो लक्ष्यमा आफ्नो धेरै समय र प्रयास लगानी गर्नुहोस्। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 25 पद, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ, तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई इसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई इसो गर्दछौ। परमेश्वर वा येशु ख्रीष्टसँग कुनै सम्बन्ध नभएका मानिसहरूले संसारिक लक्ष्यहरू प्राप्त गर्न अनुशासनको पनि प्रयोग गर्छन्। अनुशासनको लागि विशेष पुरस्कारमा ध्यान केन्द्रित गर्न आवश्यक छ र तपाईँले यसलाई प्राप्त गर्न प्रयास गर्नुपर्छ। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 26 पद, यसकारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिन। प्रिय श्रोता, एकचोटि तपाईँले के लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भनेर निर्धारण गर्नुभयो भने त्यो अनुशासन लागू गर्ने समय हो, ताकि तपाईँ त्यो लक्ष्यमा पुग्न सक्नु भएको होस्। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 27 पद, तर म आफ्नो शरीरलाई कठोरता साथ सदाउँछु र यसलाई बसमा राख्दछु, नत्र त अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। यीशु ख्रीष्ट फर्कनुहुँदा परमेश्वरले उनलाई अनन्त इनामहरू दिनुहुनेछ भन्ने थाहा पाएर प्रेरित पावलले आफ्नो आत्मिक जीवनमा अनुशासन लागू गरे। यीशुले उनलाई आफ्नो व्यक्तिगत जीवनको लागि दिनुभएको बोलावट पूरा गर्न उनले आफूलाई अनुशासनमा राखे। यद्यपि यसको लागि ठूलो त्याग आवश्यक थियो, हामीले पनि त्यस्तै गर्नु बुद्धिमानी हुनेछ। कोल हकर नाम गरेको एक युवक थिए, उनी संयुक्त राज्य अमेरिकामा जन्मेका र हुर्केका थिए। कोल 1500 मिटर दौड़मा प्रतिस्पर्धी थिए। उनले 2024 ओलम्पिक खेलहरूमा यस प्रतियोगितामा भाग लिने लक्ष्य राखे। उनी यस दौड़को लागि छनौट खेलाड़ी बने, जसमा विश्वभरका खेलाड़ीहरू पनि समावेश थिए। कोलले यो प्रतियोगिता जित्ने अनुमान गरिरहेको थिएन। समाचार मीडिया र खेलकुद लेखकहरूले दुई अन्य खेलाड़ीहरूलाई त्यो दौड़ जित्ने सम्भावना बढ़ी भएको बताएका थिए। अन्तिम ल्याबमा खेलाड़ीहरू दौड़ने क्रममा कोल होकरले अन्य दुई खेलाड़ीहरूलाई पार गरे र पहिले अन्तिम रेखा पार गरे। कड़ा दैनिक प्रशिक्षणको साथ उनले आफूलाई राखेको अनुशासनले उनलाई सफलताको शिखरमा पुर्यायो। उनले ओलम्पिक खेलहरूमा स्वर्ण पदक जिते। तपाईँ जीवनमा कहाँ जान चाहनुहुन्छ? तपाईँ के प्राप्त गर्ने आशा गर्नुहुन्छ? यदि तपाईँ कडा परिश्रम र अनुशासन मार्फत आफूले चाहेको कुराको लागि लड्नुहुन्न भने त्यसपछि तपाईँले त्यो प्राप्त गर्नु भएन भनेर गुनासो नगर्नुहोस्। परमेश्वरले तपाईँको जीवनको लागि राख्नु भएको अद्भुत लक्ष्यहरू प्राप्त गर्न आफूलाई अनुशासनमा राख्ने छनौट गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। जुगु जीवन या नीति परमेश्वर के विशेष वासदु। जय मसीह जुजल बाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला के सकसित न लसकुस जी थुगु हलिमले बुई बोले परमेश्वर झीगु नीति छगु योजना व उद्देश्य दुगु ख अले वे कल झी तगु सम्पत्ति धका दाबी या त उखी झिस वया क्या वसा पुवङ्के फै उखी झिस वे गया वास पुवङ्के फै एफिसी छगु अध्याय झिन छगु पत्के धाया तगुदु परमेश्वर थु फुक्क नापा हे पोछिना त कथ याना दिगु ख वे कल झित नापा निशे हे ख्रिस नाप मिले याना थ मनु त याना दिगु लेया दिगु दु ख्रिस्टेन या रूपे झी ज्या धैगु जीवन या थगु हे योजना देखेगु मखो झी मा अबु झी त अले झी मा अबु झिगु नीति देखुगु योजना पालन याइगु न झिगु ज्या मखो बरु थो परमेश्वर या न्यने थ थम सोजा जुइगु ख अले झिगु नीति वे कया वास या त पालना याइगु ख निगु तिमोथी छगु अध्याय गुगु पद के धात गुदु थोहे परमेश्वर झित बचयाना वे कया मनु त याए त सता दिल झिस यानगु धर्म कर्म याना मखु बरु वे कल हे दया माया याना झित बचयाना दिगु ख सृष्टि जुई नहे ख्रिस्त झित थो दया माया या बिया दिगु ख छिमी माया पातले दुब्ले परमेश्वर छिमी त पवित्र व शक्तिशाली बोलावट यु लागि सता दिगु ख छिगु जीवन या नीति वयागु उद्देश्य छि व छिमी मा अभु कल्पना याए फैगु स्वयान तद ए था झिस छिगु जीवन या नीति याएगु स्वतन्त्र इच्छा निर्णय या त परमेश्वर गुब्लेन तो ठुली मुखु परमेश्वर या ग्वासा या अनुभव याए त झिस झिगु नीति वै गया ग्वासा या त पालना याए त झिगु हे ग्वासा तोतेमा मत्ती झिगु अध्याय सुई नेगु सुई च्यागु पत्के धाट बुदु जित स्वया थ मा अभुत अप्प माया याइपी मनु झिगु ल्यु ल्यु वे फैमुखो अथे हे थ क्या न्यापिन्ट जित स्वया अप्प माया याई म मनु न झिगु ल्यु ल्यु वे फैमुखो थगु क्रुस कुबिया झिगु ल्यु ल्यु वै म मनु झिम चेला जुइ फै बाइबले धाया त गुदो झिस झिगु मा अभुया त सम्मा न्यायमा धका जीवने दकले त धङ्गु जिम्मेवारी मा अभुया सेवा यायगु स्वयान नाप्लाक परमेश्वरिया सेवा यायमा छि स्वर्ग स्वयादि बोले छिमे मा अबु न अन गोगु नुग व ग्रह तया बिल छि अक्सिजन सास लाए बोले छिगु नीति ग्रह देखुपी छिमे मा अबु थुगु अक्सिजन बिगु खला गुब्लेन छिमे मा अबु छि नसा नेगु टेबुले छुना नैगु झोले छु छित फलफुलिया सीमा वा तरकारी बुके फैगु पुसा तक्क बिहादिगु खला झिगु जीवने मा अबुया भूमिका फरक जुई अले थुगु जीवने झिस झी सृष्टिकर्ता या वास पालना याइगु पुछिमा भजन सचिव सुई गुगु अध्याय झिन्छोगु झिन्पेगु पत्के धाट बुडु छि झिगु मया छता छता बो देखा दिल छिजी त झिमी माया पाछे हे बल्लाका दिल छिजीको भजन सच्छीगो स्वीप गुगु अध्यायो झिन्सोगु झिन्पेङ्गु पत्के धातगुदो छिजीगु माया छता वो देका दिल छिजिम त झिमी माया पाछे हे बल्लाका दिल जी छि त सुभावी छादासा छिजी त अजु चाहेपुगु देका दिगुदु छिगु ज्या तस्क हे अजु चाहेपु थो ख जी बालको सु परमेश्वरिया ला मधुसा अले परमेश्वर मनु या त मचा भुइके त क्षमता मभ्युसा मचा भुइ फैला अले माया पाथे दुनि जुइगु बले हरेक पाथे वेकया लादु छिमे मा भुया त सम्मान यायगु महत्व जिए थुइका अले झिमस वेकपिन त योग्य कथा सम्मान यायगु ले अले झिस परमेश्वर या त न आदर याइनु नाफाङ्गु पत्रुस न्यागु अध्यायु खुबु पदके धया तगुदु उकिन छिपे दक्ले त धम परमेश्वर यागु निहोने छि धपि जुयास अले वेकल छनु छिम त धङ्का दि परमेश्वर या निहोने थम सोझा जुइगु लेपिन त परमेश्वर के आजु चाहे पुगु व अनन्त शिर्पा पिया सोङ्गुदु अले छिगु वयागु ग्वासा या त पालन याय त धासा परमेश्वर छि त छि बिचा याय मफुगु स्वयान त धङ्कु उद्देश्य लोना सुन गुख भजन पी खुगु अध्यायु झिन्छगु पदे धा तगुदु जी परमेश्वर या त भरोसा याना जी ज्ञामुखो मनु ते सञ्जित छु या फै जुगु प्रार्थना ख कि थो छिगु गम्भीर हास जुई कि परमेश्वर या त वेक ताथे सुख धका मसिकी फै छि छिगु तुति चोङ्गु लाका तोता अले वेकया न्योने प्रशंसा याय त दण्डवत याई अले शिवु जीवनिया नीति वेकया ग्वासा या त समर्पित जुई अले छिगु जीवनिया नीति वेकया ग्वासा या त समर्पित जुईमा थोयु वचन नेना दिगुने छि त परमेश्वर सुभावीमा जयमसी नेनामिपि छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिम के जिमगो मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: मूर्ति पूजाको अन्त्य। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा विश्वका लागि व्हीलचेयर्सको एउटा कथाको साथमा आएकी छु। धेरै समय अघिको कुरा होइन, मेरो साथी जोडीको एउटा उत्तरी प्रान्तको भ्रमणमा थिइन् जहाँ केही वर्ष पहिले हामीले व्हीलचेयर वितरण कार्यक्रम आयोजना गरेका थियौं। उनले व्हीलचेयर प्राप्त गरेका अपाङ्गता भएका मानिसहरूको अवस्था बारे बुझ्ने मौका पाइन्। स्थानीय चर्चका हाम्रा साझेदारहरूले जोडीलाई श्रीमान चोलाई भेटाउन लगे। उनी आफ्नो शहरका एक प्रसिद्ध र धेरै सिपालु दर्जी थिए, तर पछि एउटा मोटरसाइकल दुर्घटनामा उनको गर्दन भाँचियो र उनी चारैवटा हात खुट्टा नचल्ने अवस्थामा पुगे। उनकी श्रीमती, जो त्यस समयमा गर्भवती थिइन्, उनलाई लाग्यो कि उनी पूर्ण रूपमा पक्षघात भएका पुरूषको हेरचाह गर्न सक्दिनन्, चाहे उनी उनकै श्रीमान किन नहुन्। र त्यसैले केही वर्षपछि उनले उनका श्रीमानलाई र उनीहरूका छोरालाई छोडेर हिँडिन्। श्रीमान चो बिल्कुलै बेसहारा भए र उनका वृद्ध आमा बुवा बाहेक उनको हेरचाह गर्ने कोही थिएन। उनीहरू सबै मूर्ति पूजा गर्थे र उनीहरूलाई इसाई धर्मप्रति अलिकति पनि चासो थिएन। तैपनि उनीहरूलाई थाहा थियो कि उनीहरूलाई मद्दतको खाँचो छ। श्रीमान चोका आमा बुवा 70 वर्षका उमेरका थिए र उनीहरूले आफ्ना अपाङ्ग छोराका लागि थोरै मात्र मदत गर्न सक्थे। उनी आफ्नो सुन्दर घर बेच्न बाध्य भए र आफै आफ्नो छोरा र आफ्ना वृद्ध आमा बुवालाई लिएर शहरको छेउमा रहेको एउटा सानो फलफूल फार्ममा सरे। अब संयोगवश एउटा स्थानीय चर्चले फलफूल फार्ममा बसोबास गरिरहेको यो सानो परिवारको बारेमा थाहा पायो र त्यसैले उनीहरू आए, आफ्नो परिचय दिए र श्रीमान चोको दैनिक कार्यहरूमा आएर मदत गर्ने प्रस्ताव राखे। आमा बुवा शुरूमा अलि हिचकिचाए, तर पछि उनीहरूले चर्चका मानिसहरूलाई आएर मदत गर्न भने, तर उनीहरूले ख्रिष्टको बारेमा केही पनि सुन्न चासो नरहेको कुरा स्पष्ट पारे। खैर, त्यस कुराले ती चिनिया क्रिश्चियनहरूलाई रोकेन। उनीहरू आए र धेरै महिनासम्म श्रीमान चोको दैनिक कार्यहरूमा मदत गरे र प्रभुमा आफ्नो विश्वासको बारेमा कहिले कुरा गरेनन्। त्यो सानो परिवार चर्चका ती स्वयंसेवक साथीहरूप्रति विस्तारै सकारात्मक हुन थाल्यो। उनीहरूले श्रीमान चो र उनका आमा बुवालाई वास्तविक करूणा के हो भनेर देखाए र चर्चका ती मानिसहरूले आफ्ना प्रेमका शब्दहरूलाई त्यागी कार्यहरूद्वारा प्रमाणित पनि गरे र त्यसै कुराले श्रीमान चो र उनका आमा र बुवाको हृदय पगाल्न थाल्यो। उनीहरूले देख्न थाले कि येशु अहो साच्चै नै परमेश्वरका पुत्र हुनुहुन्थ्यो, जसले उनीहरूको साँच्चैकै वास्ता गर्नुहुन्थ्यो। र धेरै समय नबित्दै श्रीमान चोका आमा बुवाले आफ्ना नयाँ क्रिश्चियन साथीहरूलाई उनीहरूको घरबाट मूर्तिहरू हटाउन मदत गर्न आग्रह गरे र ती सबै मूर्तिहरू कार्टुनको बाकसमा हालेर बाहिर निकालिए। त्यसको केही समयपछि हाम्रो विश्वका लागि व्हीलचेयर्सको टोली व्हीलचेयर र बाइबलहरू वितरण गर्न उनीहरूको शहरमा आयो। स्थानीय चर्चका श्रीमान चोका क्रिश्चियन साथीहरूले उनलाई कार्यक्रममा ल्याए जहाँ उनलाई एउटा नयाँ व्हीलचेयर ठिक्क मिलाएर दियो र उनको लागि बाइबल पनि दियो। उनका आमा बुवा धेरै खुसी भए र पूरै परिवारले क्रिस्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा न्यानो

0: स्वागत गर्यो। जब मेरो साथी जुडीले श्रीमान चोलाई भेटिन्, उनले चोलाई मर्कुस 16 अध्यायको लागि धन्यवाद दिए। यो सुन्नुहोस् जहाँ यीशुले भन्नुभयो, सारा संसारमा जाओ र सबैलाई सुसमाचार प्रचार गर। श्रीमान चोले भने कि उनी धेरै खुसी थिए कि हाम्रा विश्वका लागि विलचेयर्सका टोलीहरू सारा संसारमा जान्छन्। चीनको उत्तरी प्रान्तको एउटा सानो गाउँ जस्तो टाढाको गाउँमा समेत ती चर्चका प्यारा स्वयंसेवकहरूका लागि प्रभुलाई धन्यवाद होस्, जोहरू आएर र चारै अंग नचल्ने मानिस र उनका वृद्ध आमा बुवालाई मदत गरे। एउटा विशेष आवश्यकता भएको परिवार जसले अब मूर्ति पूजा गर्दैन तर बाइबलका परमेश्वरको उपासना गर्छ। के तपाईँ कृपया प्रार्थना गरिदिनुहुन्छ कि हाम्रा विश्वका लागि विलचेयर्सका टोलीहरूले विलचेयर मात्र होइन तर श्रीमान चो जस्ता अझ धेरै मानिसहरूसम्म बाइबल र सुसमाचार पनि पुर्याउन सकुन्। प्रार्थना गर्नुहोस् कि श्रीमान चो जस्ता अझ धेरै अपाङ्गता भएका मानिसहरू मूर्ति पूजाबाट फर्किएर एकमात्र सत्य परमेश्वरलाई चिन्न सकुन्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466, 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754, 01-4470-754।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गीत ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सुजनजी सँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ। 10:10 गइसकेको छ, दिनको शुरूआत पनि भइसकेको छ। तपाईँहरू जहाँ हुनुहुन्छ, जहाँ बसेर गुड न्यूज एफएमलाई सुनिरहनु भएको छ, एकदमै हृदयबाट स्वागत भन्न चाहन्छु। र यो कार्यक्रम चाहिँ सुर संगीत भन्ने बित्तिकै यसै संगीतको विषयमा अथवा भनौं संगीतबाट पनि परमेश्वरको महिमा गर्न सकिन्छ र परमेश्वरले दिनुहुने वरदान मध्येको एउटा उत्कृष्ट वरदानमा संगीत पनि पर्दछ र संगीतबाट हामी परमेश्वरको प्रशंसा गर्न सक्छौं, सुसमाचार सुनाउन सक्छौं, परमेश्वरको प्रेमलाई बुझ्न सक्छौं, परमेश्वरको कार्यहरूलाई बुझ्न सक्छौं। यो एउटा महत्वपूर्ण कुरा हो र परमेश्वर स्वयं पनि गीत संगीतबाट आराधनाबाट खुसी हुनुहुन्छ भन्ने कुरा सपनियाको पुस्तकमा 3:17 पनि हामी पाउन सक्छौं भने परमेश्वरको वचन बाइबलमा हामी सुरुदेखि अन्तसम्म नै जति पनि कुराहरू देख्छौं त्यहाँनिर विभिन्न व्यक्तित्वहरूले चाहिँ आफ्नो विभिन्न अवस्थाहरूमा चाहिँ परमेश्वरको महिमा गीत गाएर आराधना गरेर विभिन्न शब्दहरूबाट गर्नुभएको छ अनि आज पनि परमेश्वरले त्यो वरदान मानिसहरूलाई दिनुभएको छ। होइन, गीत गाउन हामी सबैजनाले सक्छौं, गाउँछौं पनि हामी मण्डलीहरूमा भेला भएर, संगतिहरूमा भेला भएर, र पनि कतिजनालाई चाहिँ विशेष रूपमा त्यसको वरदान हुन्छ। जस्तै चाहिँ गीतहरू होइन हामीलाई लाग्छ नि कहिलेकाहीँ उहाँहरू चाहिँ गीत गाउनकै लागि जन्मिनु भएको हो कि के हो भन्ने खालको। भन्न खोजेको मतलब चाहिँ उहाँहरूले गीत गाउँदा चाहिँ एक किसिमको टचिङ हुन्छ कि, किसिमको छुवाई हुन्छ, एक किसिमको परिवर्तन हुन्छ त्यो शब्दहरूमा। कतिजनालाई चाहिँ त्यो शब्दलाई होइन वर्ड वर्डलाई चाहिँ मान्छेहरूले एउटा माला जस्तो हुनेर होइन एउटा गीतमा परिणत गरिरहनुहुन्छ, त्यो पनि एउटा वरदान छ। कतिजनाले भन्नुहुन्छ कि सोद्धाखेरि बाटोमा हिँड्दा हिँड्दै पनि गीतहरू आउँछ अनि त्यो गीतहरू लेख्छु म भन्नुहुन्छ कतिजनाले। र ती गीतहरू आज पनि हामीले गुड न्यूज एफएम लगायत हामीले विभिन्न ठाउँहरूमा बजाइरहेका छौं। गीत संगीतबाट मानिसहरू आशिषित भइरहनु भएको छ। यो गीतले भनेको जस्तै मेरो जीवनमा पनि अथवा यो गीतले भनेको जस्तै भन्ने खालको इक्जाम्पलहरू पनि हामी दिइरहेका हुन्छौं। यो कार्यक्रमको एउटै उद्देश्य भनेको चाहिँ गीत संगीतबाट पनि परमेश्वरको महिमा गर्न सकिन्छ। गीत संगीत पनि परमेश्वर दिनुभएको वरदान हो, तर यस्ता गीत संगीतहरू जसले चाहिँ परमेश्वरको महिमा गर्दछन्, जसले परमेश्वरको प्रेमको वर्णन गर्दछन् अथवा परमेश्वर को हुनुहुन्छ भन्ने कुरा चाहिँ स्पष्ट पार्दछन् भन्ने नै हो। र एउटा प्रश्न तीनवटा जवाफ पनि हामी राख्ने गर्छौं र त्योबाट चाहिँ कतिजना व्यक्तिहरू हुनुहुन्छ जसले गीत गाइरहनु भएको छ, जसले गीत लेखिरहनु भएको छ, उहाँहरूको लागि पनि हामीले उत्साह दिनुपर्छ। हाम्रो तर्फबाट हामी के सहायता गर्न सक्छौं होइन, प्रार्थनाको सहायता हो कि, आर्थिक सहायता हो कि, अथवा भनौँ विभिन्न किसिमको उत्साहका कुराहरू हुन सक्छन्, शब्दद्वारा हो कि होइन, तपाईँको घर परिवारमा मण्डलीमा समाजमा कोही हुनुहुन्छ भने चाहिँ यो पनि वरदान हो है, तिम्रो वरदानलाई बल्दो बनाऊ, मैले तिमीमा यो वरदान देखेको छु है, मैले गर्नुपर्ने सहायता के छ, प्रार्थना गर्छु भन्ने खालको उत्साह तपाईँहरूले पनि दिन सक्नुभएको होस् भन्ने उद्देश्यको साथ हामीले यो कार्यक्रम लिएर आएका छौँ। एउटा प्रश्न राख्नुमा चाहिँ तपाईँहरूले चिन्नु पनि भएको होस्, जसले गीत लेख्नु भएको छ, जसले गाउनु भएको छ, उहाँहरूलाई चिन्नु भएको होस् कसले गाउनु भएको हो त भन्ने कुरा चाहिँ भन्ने उद्देश्यको साथ एउटा प्रश्न तीनवटा जवाफ पनि राख्दै आइरहेका छौं। र सदाजी आज पनि मलाई प्राविधिक मित्रले प्रश्न बनाउन सहायता गर्नुभएको छ र आजको प्रश्न यस प्रकार रहेको छ, तिर्खा लाग्दा पानी दियो, भोक लाग्दा रोटी, त्यो क्रुसको बलिदान नै पापीको लागि, त्यो क्रुसको बलिदान नै पापीको लागि भन्ने गीतको बोल रहेको छ। मलाई लाग्छ यो गीत धेरै भएको छैन आएको, केही समय भयो, तर गुड न्यूज एफएमबाट एकदमै धेरै बजिरहेको छ र तपाईँहरूले युट्युबहरूमा पनि सुन्नु भएको छ होला, यसको भिडियो पनि हुनुपर्छ। र यसको शब्द रचनाकार को हुनुहुन्छ भन्ने आजको प्रश्न, तीनवटा जवाब भनेकी छु मैले, एउटा मात्रै राइट हुन्छ तर तपाईँहरूले चुज गर्नुपर्ने हुन्छ। अप्सन एमा हुनुहुन्छ उमेश बरदेवा, बीमा हुनुहुन्छ दिपेन मगर, सीमा हुनुहुन्छ कुमार सुनाम अब्राहम,
तीनवटा मध्ये एउटा अप्सनलाई तपाईँले छान्नुपर्ने हुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ 4470774777054। हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646। र तपाईँहरूले फेसबुकमा पनि यो प्रश्न पाउनुहुन्छ र फेसबुक पेजमा गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ। र तपाईँहरू मध्येबाट एकजनालाई जस्तै राइट आन्सर बताउनुहुन्छ, एकजनालाई उत्साहको लागि हामी विनर बनाउँछौ र यहाँले चाहिँ आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ, जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलले। यो चाहिँ कुपन डोलमा पर्छ जहाँ तपाईँहरूले बाइबल लगायत बाइबल सपोर्टिभ बुकहरू अथवा भनौँ प्रभोजका सामग्रीहरू त्यहाँ पाउन सक्नुहुनेछ। यो समय यही गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने छु, तपाईँहरू भने फोन कल गर्दै गर्नुहोला।

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। निकै नै सन्देशमूलक भनौँ अथवा अर्थपूर्ण गीत रहेको छ। हाम्रो परमेश्वर चाहिँ हामीलाई जुटाउनुहुने अथवा दिनुहुने परमेश्वर हुनुहुन्छ, अनि यो गीतले पनि हामीलाई यही नै बताइरहेको थियो। अनि त्यो कारणले गर्दा गीत चाहिँ परमेश्वरको वचनबाटै आउने भएको कारणले गर्दा एकदमै भनौँ न मानिसलाई टच गर्ने खालको अथवा परिवर्तन गर्न सक्ने एउटा शक्ति चाहिँ गीतमा पनि हुन्छ। यो संसारमा जति पनि कुराहरू छ त्यसमा चाहिँ हामी हेर्छौँ भने चाहिँ सबभन्दा बढी गीत पनि लेखिएको छ जस्तो लाग्छ मलाई, गाउने कुरामा लेख्ने कुरामा चाहिँ। र यही गीतलाई आजको शीर्ष गीत बनाएकी छु, अनि यसको शब्द रचनाकार मैले सोधेकी छु। यसमा फिमेल भोइस तपाईँहरूले सुनिसक्नु भएको छ, गायिका हुनुहुन्छ गीत गाउने चाहिँ। तर आज गायक गायिकाको नाम नसोधिकन हामीले शब्द रचनाकारको नाम सोधिरहेका छौँ। कोही श्रोता आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा, आउनु समय उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो
1: हेलो, जयमसी हजुर।
0: हजुर जयमसी, अर्जुनजी स्वागत छ हजुरलाई।
1: हजुर
0: हजुर, आरामै हुनुहुन्छ अर्जुनजी?
1: म आरामै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, म पनि एकदमै आरामै छु। अनि सिक्किमतिरको हालखबर के छ हजुर?
1: सिक्किमतिरको हालखबर एकदम रमाइलो छ, घमाइलो छ, हाँसेको छौँ, भाँचेको छौँ भन्नुपर्छ। हजुरकोतिर के छ नि?
0: हजुर, हाम्रोतिर पनि त्यस्तै नै छ, घाम पानी, अहिलेको सिजन पनि त्यसै नै छ होइन। यसरी मौसमहरू मिल्दै गर्दा चाहिँ हाम्रो अर्जुनजी अथवा भनौँ सिक्किम चाहिँ एकदमै नजिक छ जस्तो पनि लाग्दो रहेछ। हजुर अर्जुनजी, अनि हजुर
1: खाना भयो हजुरको?
0: हजुर, मेरो खाना बाँकी नै छ, अनि हजुरले खानुभयो?
1: अब हजुरसँगै खानुपर्छ जस्तो लाग्दैछ भने।
0: ए हजुर हजुर, भनेपछि हजुर काठमाडौँ आउनुभयो के हो?
1: हजुर, अब सँगै टाढा भए पनि अब सँगै बसेर खाउँला जस्तो लाग्यो मलाई।
0: हुन्छ नि, सम्झिनु पनि ठुलो कुरा हो होइन, कुनै दिन सँगै बसेर खानालाई पनि परमेश्वरले समय जुटाउनुहुन्छ होला आशा गर्छौ, हामी विश्वास गर्छौ परमेश्वरमाथि। र अर्जुनजी, आजको गीत जुन मैले राखेकी छु तिर्खा लाग्दा पानी दियो भन्ने, यो गीत हजुर सुन्नु भएको छ?
1: हजुर सुनेको छु।
0: हजुर, आज हामीले गायक गायिकाको नाम भन्दा पनि शब्द रचनाकारको नाम सोधेका छौ, एबीसी मध्ये कुन चाहिँ भन्नुहुन्छ अथवा हजुरलाई अप्सन भन्नुपर्छ?
1: अप्सन एकपल्ट राखिदिनुहोस् न।
0: हजुर, अप्सनमा हुनुहुन्छ, अप्सन एमा शब्द रचनाकार उमेश बरदेवा, बीमा हुनुहुन्छ दिपेन मगर, सीमा हुनुहुन्छ कुमार सुनाम अब्राहम, कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ हजुर?
1: अब जे पर्ला मिल्ला नमिल्ला अब म गेस गर्छु, अब सबै नै ठुलो कुरा हो है।
0: हजुर हो नि, हो नि,
1: म अप्सन सी गेस गर्न चाहन्छु हजुर।
0: हजुर, अप्सन सी कुमार अब्राहम सुनाम भन्न चाहनुहुन्छ?
1: हजुर
0: हजुर, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, यसरी नै साथ दिँदै गर्नुहोला, धेरै धेरै धन्यवाद तपाईँलाई भने छुटौँ है त अर्जुनजी।
1: हुन्छ हजुर, जयमसी हजुर।
0: हजुर जयमसी, उहाँ नै थियो अर्जुन प्रधान, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र अप्सन सी बताएर जानुभएको छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो, नमस्ते, नमस्कार जयमसी।
0: हजुर नमस्कार जयमसी, स्वागत छ हजुरलाई, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: सरलाहीबाट।
0: हजुर, उपासना घिसिङ बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: उपासनाजी तपाईँ आरामै हुनुहुन्छ?
2: हजुर म ठिक छु, आरामै छु।
0: हजुर, अनि तपाईँहरूको सरलाहीतिरको हालखबर के छ हजुर?
2: सरलाहीतिरको ठिक छ, राम्रो छ, मौसम अब बादल बादल लागिरहेछ, पानी चाहिँ परेको छैन।
0: ए हजुर, जस गर्मीमा शीतल भइरहेको छ।
2: हजुर
0: हजुर, उपासनाजी फोन गरेर साथ दिनुभयो, एकदमै धेरै धन्यवाद। अनि आजको प्रश्न राख्नुपर्छ अथवा उत्तर भन्नुहुन्छ हजुर?
2: प्रश्न एकचोटि खर भनिदिनुहोस् न है।
0: हजुर, खर भन्न त नमिल्ने, यो गीत हो, गाएर भन्नुपर्ने हो, तर पनि हजुरले भने जस्तै म खर भनिदिन्छु। हजुर, तिर्खा लाग्दा पानी दियो, भोक लाग्दा रोटी, त्यो क्रुसको बलिदानमै पापीको लागि भन्ने यो गीत हो। मैले त्यो गीतलाई एकदम सरर पढिदिए पुस्तकमा जस्तै, र यसको शब्द रचनाकार हामीले सोधेका छौ। अप्सनमा हुनुहुन्छ उमेश बरदेवा, बीमा हुनुहुन्छ दिपेन मगर, सीमा हुनुहुन्छ कुमार सुनाम अब्राहम।
2: मलाई अप्सन ए राखिदिनु न।
0: हजुर, अप्सन ए भन्न चाहनुहुन्छ हजुर?
2: हजुर
0: हजुर, सहभागिताको लागि हृदयबाट एकदमै धेरै धन्यवाद, तपाईँलाई भने छुटौँ है त उपासनाजी।
2: नमस्ते.
0: हजुर नमस्कार. हजुर, उहाँहरू त्यो उपासना गीत सिंह हामीलाई सर्लाहीदेखि फोन गरेर साथ दिनुभएको थियो. कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो.
3: हेलो दिदी, नमस्कार.
0: नमस्कार उमेशजी, स्वागत छ हजुरलाई.
3: म उमेश रेग्मी, विराटनगरबाट.
0: हजुर, मैले चिने. हजुर, आरामै हुनुहुन्छ?
3: आरामै छ, शीतल छ, हल्का. फेरि एकछिन पानी पर्यो, फेरि रह्यो.
0: हजुर, तपाईँहरूलाई शीतल होस् भन्नलाई परेको होला एकछिन चाहिँ.
3: हजुर, बिहानदेखि बादल चाहिँ लागेको थियो होइन.
0: हजुर हजुर.
3: एकछिन बाख्रै पानी भन्छ नि, बाख्रै एकपल्ट पानी पर्यो, फेर मान्छे पनि हिँडेका मान्छे पनि रोग के अरे यता पसलतिर आए
0: होइन. ए हजुर.
3: अनि फेरि अनि पानी परेको, अनि फेरि रोक्यो, फेरि हिँड्नु थाल्नु भयो.
0: ए, एकदम राम्रो भएछ नि पानीले गर्दा. हजुरको पसलमा मान्छे पनि आउनु भएछ, अनि शीतल पनि भएछ.
3: ओस लाग्ने ठाउँ छ, शीतल छ, यस्तै हो. भेटघाट पनि हुन्छ, नयाँ नयाँ मान्छेसँग चिनिन्छ, त्यही त
0: हो नि. हजुर हो नि, एकदमै राम्रो कुरा पनि हो. रमेशजी, आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
3: होइन, मैले फेसबुकमा हेरिसकेँ होइन. अप्सन सी भन्छु.
0: हजुर, अप्सन सी कुमार सुनाम अब्राहम भन्न चाहनुहुन्छ. एकदम धेरै धन्यवाद व्यस्तताको बावजुद पनि फोन गरिदिनु भएको लागि. अहिले भने छुटौँ है त. हजुर नमस्कार. हजुर भाइ, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी, विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो र कोही स्वत आइसक्नु भएको छ. आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो.
4: हजुर,
0: हजुर जयमसी. हजुर, स्वागत छ. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
4: एकदम हृदयदेखि धेरै धेरै धन्यवाद. माया सुनसरीबाट एडमन पराजुली.
0: हजुर, एडमन पराजुली, आरामै हुनुहुन्छ हजुर?
4: एकदम प्रभुको अनुकम्पा र तपाईँहरूको माया स्नेहले गर्दाखेरि अहिलेसम्म चाहिँ एकदम के भन्ने राम्रै छ भन्नुपर्छ.
0: हजुर, एकदम खुसी लाग्यो. स्नेह राम्रो रहनु होला, परमेश्वर तपाईँलाई सबै कुरामा सहायता गर्नुभएको होस्. अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: सुरुदेखि एकदम कार्यक्रम भन्नाले अब अनलाइनबाट सुनि पनि रहेको छु र फेसबुक पेजमा पनि हेरिरहेको छु होइन.
0: हजुर,
4: जे होस् एकदम कर्णप्रिय शब्द लाग्यो मलाई त होइन. प्राय मैले उहाँले जे होस् उहाँले लेखेका रचना गरेका गीतहरू प्राय मैले सुनिरहेको हुन्छु. शब्द यति टच्ची हुन्छ कि होइन. जस्तै यो गीतमा पनि अब आवाज अनु चौधरीको छ, लडे उठाउने येशूको हात पाएको छु भन्ने यो शब्दले अलिक छोएको छ क्या मलाई चाहिँ प्राय जस्तो एकदम. ल, मैले चाहिँ एन्सर भन्छु अप्सन सी कुमार सुनाम अब्राहम भन्छु.
0: हजुर, अप्सन सी कुमार सुनाम अब्राहम भन्नुभयो. एकदमै धेरै धन्यवाद. कतिको राइट छ कार्यक्रमको अन्तमा बताउनेछु. एकदमै धेरै धन्यवाद सहभागिताको लागि. छुटौँ है त हजुर.
4: हुन्छ
0: हजुर,
4: बाई
0: बाई. उहाँ हुनुहुन्थ्यो एडमन बराजुरीज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र गीतले एकदमै टच गर्यो भन्दै हुनुहुन्थ्यो, उहाँले छोयो भन्दै हुनुहुन्थ्यो होइन. त्यो कारणले गर्दा गीत संगीत पनि थुप्रो छन् हामीले हेर्छौँ भने, तर पनि परमेश्वरको प्रेम अथवा भनौँ परमेश्वरको अनुग्रहमा लेखिएको गीत संगीतले छुने फरक छ भन्ने मलाई लाग्छ. र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो.
5: हजुर नमस्ते. हजुर
0: हजुर नमस्कार. हजुर स्वागत छ. कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
5: धन्यवाद, म श्रीराम दाहाल भक्तपुरबाट.
0: हजुर श्रीरामजी, हजुर आरामै हुनुहुन्छ?
5: म आराम छु म्याडम, हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै आरामै छु. अनि गुड न्युज एफएम सुन्दै हुनुहुन्छ?
5: म रेडियो लगाएर सुनिरहेको थिएँ, अलिक पर भाग्यौँ.
0: भनेपछि हामीले भाग्ने बनायौँ तर हामीलाई फोन गरिसकेपछि चाहिँ नजिक जानु होला. हजुर हो नि. अनि यसको अप्सन भन्नुहुन्छ कि प्रश्न राख्नुपर्छ हजुरको लागि?
5: अप्सन सी भन्छु म, सुनिरहेको
0: छु. हजुर अप्सन सी भन्न चाहनुहुन्छ. एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद सहभागिताको लागि. अहिले भने छुटौँ है त हजुर. हजुर नमस्कार. हजुर उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालज्यू, भक्तपुरदेखि फोन गरेर साथ दिनुभएको थियो. अप्सन सी बताउनु भएको छ. श्रोता तपाईँलाई अप्सन ए राइट लाग्छ अथवा बी राइट लाग्छ अथवा सी राइट लाग्छ? तपाईँलाई राइट लागेको एन्सर तपाईँले बताउन सक्नुहुन्छ. तिर्खा लाग्दा पानी दिऊ भन्ने गीतको शब्द रचनाकार कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो.
6: हेलो जयमसी. हजुर
0: जयमसी. चन्द्रमायाजी स्वागत छ हजुरलाई.
6: धन्यवाद म्याम. धन्यवाद.
0: हजुर आरामै हुनुहुन्छ?
6: हजुर म्याम एकदम आराम छु. अनि हजुर आराम हुनुहुन्छ?
0: हजुर म पनि एकदमै आरामै छु. अनि हजुरको कार्यालयको हालखबर के छ हजुर?
6: कार्यालय अब एकदम
0: व्यस्त छ कार्यालय.
6: व्यस्त हुने समय हो क्या म्याम अब त.
0: ए हजुर, व्यस्त हुने समय होइन, र व्यस्तताको बावजुद पनि हामीलाई सुन्नुहुन्छ, हामीसँग कुराकानी गरिदिनु. जय मसी चन्द्रमायाजी, स्वागत छ हजुरलाई.
6: धन्यवाद म्याम, धन्यवाद.
0: हजुर आरामै हुनुहुन्छ?
6: हजुर म्याम एकदम आराम छु, अनि हजुर आराम हुनुहुन्छ?
0: हजुर म पनि एकदमै आराम.

0: कि बेलुकीसम्म सुनिरहने हो, यो बजिरहन्छ, सुनाइरहन्छु सबैलाई।
1: हजुर, हजुरको कार्यालयमा हामीलाई पनि पुर्याइदिनु भएको लागि अनि धेरै मान्छेहरूसँग सम्म पनि पुर्याइदिनु भएको लागि परमेश्वरले एकदम धेरै आशिष दिनु भएको होस्। र चन्द्रमायाजी, आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुरले उत्तर बताउनुहुन्छ?
0: राख्नु पर्दैन म्याम, म उत्तर बताउँछु। कति मिठो शब्द, मलाई कस्तो मन पर्छ है। असल्ची भन्छु, धेरै कुरा गर्दिन है, असल्ची भन्छु।
1: हजुर हस्, एकदमै धेरै धन्यवाद। अहिले भने हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगरज्यू, र चौमतीबाट फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: हेलो, जय मसी मिस।
1: जय मसी पम्पाजी, हजुरलाई एकदमै स्वागत छ। हजुरहरू कस्तो हुनुहुन्छ?
2: एकदमै धन्यवाद स्वागत गर्नुभएको लागि, यो कार्यक्रम ल्याउनु भएको लागि। म ठिक छु, हजुर कस्तो हुनुहुन्छ?
1: हजुर, म पनि ठिकै छु, आशा गर्छु तपाईँहरू पनि ठिकै हुनुहुन्छ भनेर, र प्रार्थना पनि छ हाम्रो। र त्यतातिरको हालखबर के छ? हाम्रो चितलाङतिरको हालखबर,
2: कहिले बादल लाग्ने, कहिले घाम लाग्ने, त्यस्तै छ हालखबर।
1: हजुर, चितलाङ भन्ने बित्तिकै हाम्रो पम्फाजी चाहिँ चितलाङ बस्नु भएको भएर होला, चितलाङै पम्फाजीको जस्तो लाग्छ, अनि आफ्नोपना पनि हुँदो रहेछ होइन। चितलाङ त ठुलो होला, अब धेरै ठाउँ होला, कतिवटा कुराहरू हजुरहरूलाई थाहा नहुन पनि सक्छ त्यहाँ। र पनि चितलाङ भन्ने बित्तिकै अब पहिला चाहिँ कुनै ठाउँ होला भन्ने लाग्थ्यो, तर पम्फाजी गएर बसिसकेपछि चाहिँ चितलाङै पम्फाजीको हो कि भन्ने लाग्छ हामीलाई। र अरू अरूले सुनिरहनु भएको छ र अरू चितलाङको हुनुहुन्छ भने चाहिँ मन नदुखाउनु होला, यो हाम्रो माया हो। र
2: पक्कै पनि यो परमेश्वरले यो एरिया चाहिँ दिनुभएको छ मलाई, पक्कै पनि म घुमेर प्रार्थना घुमेर नगरे पनि घरमै बसी बसी गरेर सबै प्रार्थना भागहरू राखेको छु, एक दिन परमेश्वरले यो एरिया पक्कै पनि दिनुहुन्छ मलाई।
1: दिनै सक्नु भएको छ होइन, त्यो कारणले गर्दाखेरि त्यो ठाउँमा बसेर तपाईँले जुन सेवकाई गरिरहनु भएको छ, जुन चितलाङमा हामीलाई पुर्याइरहनु भएको छ, हामी एकदमै खुसी छौँ। र परमेश्वर धेरै आशिष दिनुभएको होस्, जुन अवस्थाहरूमा हुनुहुन्छ तपाईँ, परमेश्वरले त्यसमा पनि सहायता गर्नुभएको होस्। अनि पम्फाजी, आजको गीत हजुरले सुन्नु भएको छ कि छैन, यो गीत कस्तो लागिरहेको छ, अनि कुन अप्सन छान्न चाहनुहुन्छ?
2: गीत त सुनेको एकदमै एकदमै राम्रो छ होइन, तिर्खा लाग्दा पानी, भोक लाग्दा रोटी भन्दा हो नि, एकदमै राम्रो छ गीत। अनि अप्सन सी भन्न चाहन्छु म पनि।
1: हजुर, अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद। खुसी लाग्यो, व्यस्तताको बावजुद पनि फोन गरेर साथ दिनुहुन्छ हजुरले। परमेश्वर धेरै आशिष दिनुभएको छ ढङ्गै त अहिलेलाई।
2: हुन्छ मिस, जय मसी।
1: हजुर, जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीज्यू, चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताएर जानुभएको छ। तीनवटा अप्सन हामी राखिरहेका छौँ, एबीसी अप्सन रहेको छ एउटा गीतको साथ, हामी तपाईँहरूलाई दिन चाहन्छौ। गीतपछि पनि तपाईँहरूसँग कुराकानी गर्नको लागि हामी आउने रहेछौं।

0: यहाँनिर सुषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत तपाईँहरू सुन्दै हुनुहुन्छ। म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र प्राविधिक रूपमा मलाई साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र सुजनजीले। र आज पनि हामीले सुर संगीतमा एउटा प्रश्न तिनवटा जवाफ राखिरहेका छौं। कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर, नमस्कार, हजुर, स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: सबिन तामाङ खोटाङबाट।
0: हजुर सबिनजी, हजुर आरामै हुनुहुन्छ?
1: हजुर एकदम आराम कुशल। हजुरहरूलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। अनि खोटाङतिरको हालखबर के छ हजुर?
1: सबै ठिकै छ भनौँ न।
0: हजुर सबै ठिकै छ, एकदमै खुसी लाग्यो। र सबिनजी, आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
1: हजुर मैले अप्सन सी भने।
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै सहभागिताको लागि खुसी लाग्यो, धेरै धेरै धन्यवाद। यसलाई भने छुटौँ है त हजुर।
1: नमस्ते।
0: हजुर नमस्कार, उहाँ हुनुहुन्थ्यो सबिन तामाङज्यू, खोटाङदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही स्वागत आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, दैमश्री धर्मेन्द्रजी, कस्तो हुनुहुन्छ हजुर?
2: अहिले त ठिकै छु, अब त्यही हो, हजुरहरूको प्रार्थनाको मलाई आवश्यकता छ, तपाईँहरू गर्नुहोला।
0: हजुर हामीले एकदम प्रार्थनामा याद गरिरहेका छौँ। र धर्मेन्द्रजी, आजको कार्यक्रम सुन्नुभएको छ, कुन गीत छ, कुन प्रश्न छ हजुरलाई थाहा छ?
2: तीन नम्बरको राख्दैन।
0: हजुर अप्सन सी तीन नम्बर भन्न चाहनुहुन्छ, कुमार सुनाम अब्राहम। हजुर एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, अहिलेलाई भने छुटौँ है त हजुर। हजुर उहाँ हुनुहुन्छ धर्मेन्द्र बासवानज्यू, अप्सन सी बताएर जानुभएको छ। यसरी तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, हाम्रो स्टुडियोको नम्बर एकदमै खुल्ला रहेको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, जयमसी विद्याजी, स्वागत छ हजुरलाई।
3: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ? हजुर एकदमै खुसी लाग्यो। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, अहिलेलाई भने छुटौँ है त हजुर। जयमसी जजलपा, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठज्यू र फोन गरेर साथ दिनुभएको थियो बलम्बुबाट, अप्सन सी भनेर जानुभएको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो
4: हेलो,
0: हजुर जयमसी, हजुर
4: सावित्रीजी,
0: म एकदमै ठिक छु, सावित्रीजी बोल्दै हुनुहुन्छ। र आजको कार्यक्रम सुन्दै हुनुहुन्छ सावित्रीजी?
4: सुन्दैछु।
0: हजुर हजुरलाई कुन चाहिँ अप्सन हो जस्तो लाग्छ? हजुर
4: गुड न्युज एफएम नसुने त बस्नै सकेन, म त जहिले नै सुन्छु है घरमा।
0: हजुरले हजुरले माया गर्नु भएन भने त फेरि
4: भजन छ नि, घरै गुन्जिरहन्छु प्रभुको महिमा है, कुट्ने ज्याफाम गुन्जिरहन्छ मेरो घरमा।
0: हजुर एकदमै धेरै धन्यवाद यसरी गुड न्युज एफएमलाई अनि हामीलाई माया सपोर्ट गरिदिनु भएको लागि, परमेश्वर धेरै आशिष दिनुभएको हाम्रो सावित्रीजीलाई। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: मैले सी नै भन्छु, कुमार अब्राहम सुनाम।
0: हजुर कुमार अब्राहम सुनाम भन्न चाहनुहुन्छ, एकदमै धेरै खुसी लाग्यो, हजुर धेरै धन्यवाद, अहिलेलाई भने छुटौँ है त हजुर। हजुर उहाँ हुनुहुन्थ्यो सावित्रीजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन सी बताएर जानुभएको छ। श्रोता यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ, नमस्कार, हजुर रमाजी बोल्दै हुनुहुन्छ?
5: हजुर पक्कै पनि धनकुटाबाट, रमा सापकोटा।
0: हजुर रमाजी आरामै हुनुहुन्छ नि?
5: हजुर आरामै छु, अनि हजुरहरूलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै ठिक छौँ। अनि धनकुटाको हालखबर के छ हजुर?
5: धनकुटा खबर हिजो अस्ति दुई तिन दिन चाहिँ अलिक मजाले घाम लागेको चर्क चर्को घाम हल्का गर्मी नै थियो
0: हजुर
5: तर आज भोलि त फेरि बिहानै धुम्म भएको छ पानी पर्ला पर्ला जस्तो भएको छ शीतल मौसम छ चिसो छ रमाइलो छ भन्नुपर्छ
0: ए हजुर एकदमै खुसी लाग्यो र हामीलाई धनकुटाको विषयमा बताइदिनु भएको लागि एकदम हृदयबाट धन्यवाद अनि रमाजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ
5: हजुर पर्दैन मैले सुनेको छु आजको उत्तर चाहिँ कुमार सुनाम अपराम अप्सन सीको भन्छु
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद सुनेर साथ दिनु भएको लागि फोन गरेर साथ दिनु भएको लागि छुटौँ है त अहिलेलाई हजुर नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो रमा सापकोटाज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ र यो समय तपाईँहरूको लागि हो कोही श्रोता आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
6: हेलो हेलो दिदी नमस्कार
0: नमस्कार हजुर स्वागत छ कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ
6: विराटनगरबाट लक्ष्मी रेग्मी
0: हजुर लक्ष्मीजी हजुर आरामै हुनुहुन्छ
6: हजुर आरामै
0: हजुर आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद लक्ष्मीजी फोन गरेर साथ दिनुभयो छुट्टा है त अहिलेलाई नमस्कार हजुर हजुर उहाँ हुनुहुन्थ्यो विराटनगरदेखि लक्ष्मी रेग्मीजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो कोही श्रोता आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो हजुर नमस्कार हजुर स्वागत छ कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर चितवनबाट को भन्नुभयो सूर्यजी हजुर आरामै हुनुहुन्छ हजुर म पनि एकदमै ठिक छु अनि चितवनतिर के गर्दै हुनुहुन्छ हिजो आज ए हजुर अनि आजको उत्तर भन्नुहुन्छ कि अप्सन बताउनुपर्छ हजुर हजुर अप्सनमा चाहिँ तीनजना हुनुहुन्छ आजको अप्सनमा चाहिँ अप्सन एमा हुनुहुन्छ उमेश बरदेवा बीमा हुनुहुन्छ दिपेन मगर सीमा हुनुहुन्छ कुमार सुनाम अब्राहम हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो सूर्यजी हजुर अहिले भने छुटौँ है त नमस्कार हजुर उहाँ सूर्यजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो चितवनबाट अप्सन सी बताएर जानुभएको छ श्रोता यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
7: हेलो नमस्ते
0: हजुर नमस्कार हजुर हजुरलाई स्वागत छ हजुर कुन ठाउँबाट हजुर तारा रेग्मीजी हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि नमस्कार हजुर हजुर उहाँ हुनुहुन्थ्यो तारा रेग्मी विराटनगरबाट र श्रोता यसरी तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ यस समय र गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ गीतपछि भने हामी आउने नै छौँ

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू। सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीतमा ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। कोही श्रोत आउनु भएको छ, टेलिफोन सम्पर्कमा आउनु हामी उहाँलाई स्वागत गर्छौ। हेलो
1: हेलो,
0: जय मसी फम्फाजी भनेपछि अलिकति ठिक हुनु भएछ। पुरै ठिक
1: भइसक्यो,
0: यो जोस अस्ति हजुर अलिकति फरक हुनुभयो भने त फेरि हामीलाई एकदम चिन्ता लाग्दो रहेछ क्या, अनि एकदमै खुसी लाग्यो। यो
1: कार्यक्रम सुरु भएकोदेखि गर्दा गर्दा गर्दा म आज मालपोतमा आएको, कति ठाउँमा लाइन बसेर सबै फरमानहरू दिइसके, फोन लाग्दै नि त भर्खर फरमान पनि दिइसके, अनि एकसँग बुझाएर अनि फोन लगा ठ्याक्कै लाग्यो, लगाएको लगाई सबै फरमानहरू भेटिसके, फोन लाग्दैन।
0: हजुर, पहिला काम सकाऊ अनि फेरि म तिमीलाई फेरि यता पनि लगाउँछु भन्नुभएको रहेछ परमेश्वरले, होइन?
1: फोन चाहिँ लगाएको लगे, त्यहाँ लाइनमा बसे पनि फोन लगाए गर्छु नि।
0: हजुर, एकदमै खुसी लाग्यो। र
1: अब सानो कुरा भन्न बिन्ती गर्न चाहन्छु, लाइन नबरिसेला है।
0: हजुर हजुर,
1: भोलि मङ्गलबार भोलि भदौ 9 गते गुनिकाले परिवार सबैजना सुनिरहने साथीहरू भाग लिने साथीहरू सबैजनालाई आउनु होला, सँगै बसेर परमेश्वरको महिमा गरौँ भनेर अनुरोध टक्छु। साथीहरू पानी आउला, घाम चर्केला, हावती आधीहुरी आउला नभन्नु, परमेश्वरले सबै असल दिन दिनुहुनेछ, भोलिको दिन झनै राम्रो दिन बनाउनु हुनेछ। धन्यवाद, परमेश्वरको महिमाको निम्ति हामी सबैजना भेला भइकन परमेश्वरको महिमा गरौँ, परमेश्वर एकदम महिमित हुनुहुनेछ भनेर टक्राउँछ। हजुर
0: हजुर, आमेन। यो हो नि त दोष, होइन? अब यस्तो तरिकाले भने पछाडि चाहिँ अब आउनु भएन भने चाहिँ आउनु भएन भने चाहिँ अब त्यो चाहिँ अलिकति अर्कै सोच्नु पर्ने हुन्छ, होइन? अब चाहिँ हाम्रो पम्फाजी निको हुनुभएछ भनेर मलाई एकदमै खुसी लाग्यो। परमेश्वरलाई
1: धन्यवाद।
0: यो जोस
1: प्रार्थनाको लागि सबैजनालाई धन्यवाद, गुनिजन परिवारलाई धन्यवाद। मलाई कति माया गर्ने गुनिजन परिवार पाएको छु, मलाई कति माया गर्ने गुनिजन सुनिरहने भाग लिने साथीहरू पाएको छु। परमेश्वरको अनुग्रह कृपामा सबैजनाले प्रार्थना गरिदिनुहुन्छ, कति माया गर्ने साथीहरू पाएको छु, सबैजनालाई धन्यवाद गर्छु। हजुर
0: हजुर, एकदमै धेरै धन्यवाद हजुरलाई पनि, एकदमै खुसी लाग्यो। र अप्सन सी भन्नुभएको हजुर?
1: हजुर, म अप्सन सी भन्छु। हजुर
0: हजुर, एकदमै धेरै धन्यवाद, अनि धेरै धेरै परमेश्वरलाई पनि धन्यवाद, हजुरलाई पनि धन्यवाद, अनि निको हुनुभएछ, खुसी लाग्यो अहिले भने छिटो है त।
1: हजुर,
0: जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो बम्फाहरू काज्यो, र उहाँले सानो सूचना पनि दिनुभएको छ, जुन सूचनालाई हामीले गुड न्यूज एफएमबाट लगातार एक हप्तादेखि प्रसारण गरिरहेका छौं र फेसबुकमा पनि हामीले पोस्ट गरेका छौं, श्रोतासँगको भेटघाट तथा डाँडाको प्रार्थना भनेर भोलि चाहिँ रहेको छ। तपाईँहरू 10 बजे बालकुमारीको सल्लाहघारीमा भेट हुनको लागि हामी पनि अनुरोध गर्न चाहन्छौ। र कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: माफ गर्नुहोस्, बारम्बार फोन गरी सताउँछु। आजको प्रश्नको उत्तर म अफन के बताउँछु।
0: जय मसी, अहिले चाहिँ म पनि तपाईँको नाम मिलाउँछु, रश्मि लाबो होरा।
2: हजुर,
0: धन्यवाद। हजुर, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ नि रश्मिलाजी?
2: हजुर, ठिक छ, सन्चै छु। हजुरहरूलाई कस्तो छ?
0: हजुर, हामी पनि एकदमै ठिक छौँ। रश्मिलाजीको चाहिँ एक लाइनमै उत्तर पनि हुन्छ, ठाउँ पनि हुन्छ, होइन? जयमसी पनि हुन्छ, सबै कुरा हुन्छ। यो वरदान परमेश्वरले हजुरलाई दिनुभएको छ र फरक छ, परमेश्वर धेरै आशिष दिनुभएको छ। आशा गर्छु तपाईँको सबै कुराहरू एकदमै ठिक छ।
2: धन्यवाद।
0: हजुर, एकदमै धेरै धन्यवाद, धेरै खुसी लाग्यो हजुर फोन गरेर साथ दिनुभयो। अहिले भने छोटौँ है त हजुर।
2: धन्यवाद।
0: हजुर, उहाँ हुनुहुन्थ्यो त यता भक्तपुर त होइन, उहाँ काठमाडौँबाटै हुनुहुन्छ र ठ्याक्कै मलाई नाम भन्न आएन, छाउनीबाट हुनुहुन्थ्यो रश्मिला बोहरा। अप्सन सी बताउनु भएको छ, कोही श्रोत आइसक्नु भएको छ, हामीसँग धेरै समय बाँकी छैन, फटाफट कुराकानी गर्नेछौ, आउनु स्वागत गरौं। हेलो, जयमसी। उत्तमजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
3: हजुर, धेरै धन्यवाद, म आराम छु। हजुरलाई कस्तो छ?
0: हजुर, म पनि एकदमै ठिक छु। अनि हजुर यतैतिर हुनुहुन्छ अथवा उतातिर हुनुहुन्छ?
3: म यतैतिर, हिजो भोलि अब डाँडाको प्रार्थना पनि छ।
0: हजुर,
3: भन्दा हिजो म फर्केको
0: हजुर एकदमै खुसी लाग्यो प्रार्थनालाई पनि अनि यो सहभागितालाई पनि इम्पोर्टेन्ट गरिदिनु भएको लागि किनकि सबैजनाको भेला हो नि त त्यो होइन एकदमै खुसी लाग्यो आरामै हुनुहुँदो रहेछ र सेवकाईहरू सबै ठिकै छ उत्तमजी
3: हजुर सबै राम्रै छ प्रार्थनाको लागि धेरै धेरै धन्यवाद
0: हजुर र आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ हजुर हजुर आजको प्रश्न रहेको छ हाम्रो प्रश्न चाहिँ तीर्थ लाग्दा पानी थियो भोक लाग्दा रोटी त्यो क्रुसको बलिदानमै पापीको लागि र शब्द रचनाकारको नाम सोधेका छौ हामीले उमेश्वर देवा अप्सनेमा हुनुहुन्छ बीमा दिपेन मगर श्रीमा चाहिँ कुमार सुनाम अब्राहम हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै धेरै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो छुटौँ है तपाईँलाई
3: हजुर
0: धन्यवाद हजुर उहाँ नै उत्तम सेवाको रेडियो अब भने हामी फोन कल लिने छैनौँ आजको अन्तिम कलर उहाँ नै हुनुहुन्थ्यो एउटा गीतको साथ भन्दा नि हाम्रो आजको शीर्ष गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि पनि राइट आन्सर र आजको विनरको नाम लिएर म आउने नै छु

जुनकै नै अशेष म एक बजबेर पनि स्वागत गर्न चाहन्छु। तिर्खा लाग्दा पानी दिउ, भोक लाग्दा रोटी, त्यो क्रुसको बलिदान मै पापीको लागि। आशा लिएर आयो, जीवन दिनलाई आयो भने निकै नै हृदय स्पर्शी भनौँ न, हृदयलाई सुने, मन परिवर्तन गर्ने यो गीत रहेको थियो आजको। र अनु चौधरीले यसमा स्वर दिनुभएको थियो र तीनजना शब्द रचनाकारलाई अप्सनमा राखेका थियौं हामीले। अप्सन एमा उमेश बरदेवा, बीमा दिपेन मगर, सीमा कुमार सुनाम अब्राहम र कसले यसलाई लेख्नुभएको, यसको शब्द रचनाकार को हुनुहुन्छ भनेर। र आजको यो गीतको शब्द रचनाकार चाहिँ कुमार सुनाम अब्राहम हुनुहुन्छ र धेरैजनाले यो गीतलाई मन पराउनु भएको छ अनि एकदम मिठो मिठो राम्रो राम्रो कमेन्ट पनि दिनुभयो। एकदमै धेरै धन्यवाद। र धेरै जसले मिलाउनु भएको छ, सबैभन्दा ठूलो कुरा त तपाईँहरूको सहभागिता हो, तपाईँहरूले सहभागी भएर गेस्ट गर्नु पनि ठूलो कुरा हो। त्यस कारणले गर्दा नै हामीले अप्सनहरू सेलेक्ट गर्नको लागि तपाईँहरूलाई राखेका छौँ, तपाईँहरूसँग कुराकानी गर्न पाइयोस् भनेर। र एकदमै खुसी लाग्यो नजिकबाट जो जतिजनाले फोन गरेर साथ दिनुभएको छ, तर तपाईँहरू मध्येबाट हामीले चाहिँ कार्यक्रमको नियम अनुसार एकजनालाई मात्र विनर बनाउनुपर्छ र सबैजनालाई हृदयबाट धन्यवाद दिन्छौ हामी। यसरी नै साथ दिनुहोला, परमेश्वर धेरै आशिष दिनुभएको होस्। तपाईँहरूको लागि हामी प्रार्थना गर्नेछौ र उत्साहको लागि एकजनालाई विनर बनाएका छौं। तपाईँहरूले उहाँ विनर हुँदा फेरि तपाईँहरू ताली बजाउनुहुनेछ, खुसी हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु। र आजको विनर हुनुहुन्छ चितवनबाट फोन गरेर साथ दिनुभएको थियो सूर्य मिजारज्यू, यहाँलाई एकदमै बधाई छ। कंग्रेचुलेसन्स सूर्यजी, र तपाईँले रिचार्ज कार्ड पाउनुभएको छ टाढा हुनुभएको कारणले गर्दा। यदि नजिक हुनुहुन्थ्यो भने चाहिँ तपाईँले वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलमा गएर आफ्नो गिफ्ट च्याम्पर कलेक्ट गर्नुपर्ने हुन्थ्यो। यदि सम्भव छ भने त्यहाँ जानुहोस्, यदि असम्भव छ भने तपाईँले आफ्नो मोबाइल नम्बर टिपाउनुहोस्, हामी एक हप्ताभित्रमा तपाईँलाई रिचार्ज कार्ड पठाउनेछौ। सम्पूर्ण श्रोतालाई आज फोन गरेर साथ दिनुहुने, कार्यक्रमलाई सुनेर साथ दिनुहुने एकदमै प्रिय श्रोताहरूलाई एकदमै हृदयबाट धन्यवाद दिन चाहन्छु। परमेश्वर धेरै आशिष दिनुभएको होस् र गुड न्यूज एफएमको अन्य प्रसारणहरू सुनेर पनि साथ दिनुहोला। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
11: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
12: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
11: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र कार्यक्रमबाट चाहिँ विशेष गरिकन तपाईँले सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू सुनाएर हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र आज पनि लगभग 1 घण्टाको समय अवधिभर हामी तपाईँसँग रहनेछौ। तपाईँलाई कुनै भजन गीतहरू सुन्न मन लागिरहेको छ र तपाईँ सुन्न चाहनुहुन्छ र आफ्ना प्रियजनहरूलाई सुनाउन डेडिकेट गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4870-754, 01-4870-754 र 98-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ। र अब यो समयलाई चाहिँ हामी एकदमै आशिषमय बनाउने प्रयास गर्नेछौ र गीत संगीतहरूको साथ त्यो पनि तपाईँकै रोजाईमा दिनको लागि चाहिँ हामी एकदमै उत्साहित छौ। र फोन लाइनमा कोही श्रोता आइपनि सक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो, जय मसी विद्याजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ? हजुर, साह्रै मिठो भजन गीत तपाईँ को कसलाई सुनाउन चाहनुहुन्छ?
2: सुनाउन चाहन्छु हजुर सबैलाई, कसैलाई पनि नछुटाइकन। अनि त्यसपछि यही गीत गाउने सञ्जय महर्जनज्यूलाई पनि सुनाउन चाहन्छु। अनि त्यसपछि मलाई सम्झिनुहुन्छ देश विदेशबाट, नचिने तापनि सम्झिनुहुने, चिनेर सम्झिराख्नुहुने, फोन गर्ने फोन नगर्ने सबैलाई सुनाउन चाहन्छु, कसैलाई पनि नछुटाइकन।
1: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो विद्याजी। र यसलाई सुटौँ हामी। जय मसी। हजुर, विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत हाम्रो विद्याजीको रोजाईमा तपाईँको लागि राख्यौं भने फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हजुर, जय
0: मसी हजुर, चित्रजी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: कस्तो प्रेम गर्यो प्रभु म जस्तो साथीलाई भन्ने भजन सुनाउन चाहन्छु।
0: हजुर, र कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर, हजुरलाई, सम्पूर्ण परिवार, विद्यार्थी परिवारलाई, र जतिजना फोन गरिरहनु भएको छ, सुनिरहनु भएको छ, उहाँहरू सम्पूर्णलाई चित्रमा गएर भनेर जतिजना चिन्नुहुन्छ, प्रार्थनामा सम्झिनुहुन्छ, उहाँहरू सम्पूर्णलाई नै सुनाउन चाहन्छु। हजुर
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिले छिटो हामी चित्रजी, जय मसी। हजुर, चित्र मकरजी हुनुहुन्थ्यो र उहाँको रुसाईमा रहेको गीतको साथ तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम आरामै छु। हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र हाम्रो सिक्किमतिरको हालखबर कस्तो छ?
1: सिक्किमतिरको हालखबर भन्नुपर्दाखेरि कहिले घाम कहिले पानी यस्तै चलिरहेछ भन्नुपर्छ।
0: हजुर हजुर, जे सबै ठिक ठाक छ होइन त अर्जुनजी?
1: प्रभुको अनुग्रहमा एकदम सक्सलै छ। हजुर पनि मलाई लाग्छ सबैजना सन्चै हुनुहुन्छ होला भने।
0: एकदमै एकदमै। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: आज यो मेरो अन्तिम सास रहेसम्म भन्ने राखिदिनुहोस् न। हजुर
0: हजुर, यो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, सर्वप्रथम त हजुर अनि हजुरको घर परिवारमा सुनाउन चाहन्छु।
0: हजुर, धन्यवाद
1: धन्यवाद। अनि हाम्रो ट्याक्सन मित्र गुरुङ उहाँलाई सुनाउन चाहन्छु। अनि ताजन गुरुङ सर, कुमार अब्दम सर, सुनिल राज सरलाई सुनाउन चाहन्छु। अनि युनिट लाइफ परिवारलाई भन्न चाहन्छु। अनि असल मित्र प्रभुकोबाट पाएको असल मित्र नैना थापाज्यूलाई सुनाउन चाहन्छु। है, उहाँले गर्दा जीवन हरेकमै हर झन्नै आशिषमय भइरहेछ, उहाँलाई एकदमै धन्यवाद भन्न चाहन्छु। गोपाली, चन्द्रमाया मगर, ईश्वरभक्त गौतम, हरिबोल बुढा थोकी, रश्मिला बोरा, सावित्री खड्का, हन्ना बिक्का, शोभा मिश्र, उमेश रेग्मी, के पो भन्नुहुन्थ्यो उहाँको नाम बिर्सेँ मैले, एस्टर सुन्दराज, सम्पूर्ण जति पनि कल गर्नुहुन्छ टाढा नजिकबाट सम्पूर्णको लागि सुनाउन चाहन्छु। हजुर
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद। र अहिलेलाई छिटो हामी जय मसी।
1: हुन्छ हजुर, जय मसी। हजुर
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै मिठो गीत हाम्रो अर्जुनजीको रोजाइमा राख्यौं भने फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, जय मसी सुमनजी, हामी एकदमै ठिक छौ, तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै ठिक छु, प्रभुको अनुग्रह कृपाले, हजुरको प्रार्थनाको कारण, हजुरको विश्वासको कारणले म एकदमै शान्ति आनन्द छु, खुसी छु। फोन गर्दा पनि फोन लाग्दैन, अचेल के भएको पनि अलिक क्यार क्यार झ्यार झ्यार पनि आउँछ, के भएको हो के मै उस्तो होला, कहिले कहिले लाटा खुट्टा बाटामा पर्दो रहेछ, यसो कन्ट्याक्ट गरेको, अहिले कन्ट्याक्ट भयो।
0: प्रभुलाई धन्यवाद, प्रयास निरन्तर जारी राखिदिनु भएको लागि हाम्रो सुमनजीलाई पनि धेरै धेरै धन्यवाद छ सुमनजी। र आज भजन गीतहरू कुन भजन तपाईँ सुन्न चाहनुहुन्छ?
1: अनि भजन गीत चाहिँ मैले छानिसकेको छु, हाम्रो सबिना राईको स्वर हस्वरमा, तुरहीको चर्को स्वरमा, धड्कन छन् है भन्ने गीत सुनाउनु चाहेको छु। सम्पूर्ण हाम्रो पुनम बहिनी लगायत, हाम्रो सन्ध्या बहिनी लगायत, सम्पूर्ण अब नामै निस्किँदाखेरि नाम सुत्नु जान्छ, कति कता व्यक्तित्व पनि दुख्ला होइन हाम्रो मित्रहरूलाई, अनि यसै कारण एक पुस्तामा सबैलाई म सुनाउन चाहन्छु, कुनै एसएम परिवार, कुन जन्ने साथी दाजुभाइ मित्रहरूलाई सम्पूर्णलाई नछुटाइकन म सुनाउन चाहन्छु, अनि एकदमै आशिष मिलेको होस् भन्न चाहन्छु बहिनी।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद सुमनजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। अहिले छुटौ हामी, जय मसी। हजुर, हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट, उहाँको रोजाइमा रहेको मिठो भजन गीत हामी तपाईँको लागि राख्न चाहन्छौ।

0: निकै नै मिठो भजन गीत हाम्रो सुमन राईजीको रोजाईमा तपाईँको लागि राख्यो। कार्यक्रम रिफ्रेश हुँदै हुनुहुन्छ र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो,
0: जय मसी सावित्रीजी, जय मसी।
1: खाना भयो हजुरको?
0: हजुर भइसक्यो हजुर, तपाईँको खानपिन भयो,
1: फोन गरिसक्ने अनि
0: हजुर एकदमै। सावित्रीजी आज कुन भाषण गीत सुन्न चाहनुहुन्छ?
1: आज म चाहिँ पानी भन्ने भजन सुनाइदिनुहोस् है सबैलाई जतिले फोन गर्नु अनि हजुरहरूलाई पहिला सर्वप्रथम गुड्ने परिवार सम्पूर्णलाई है सबैको नाम म एकै मुष्टमा लिनेछु अनि जतिले फोन गरेर जानुभयो अझै फोन गर्नुहुन्छ जतिले सुन्नु भएको छ गुरुजी एफएम देश विदेश नेपालदेखि संसारभरि सुन्नुहुन्छ सबैजनालाई नछुट्याइकन एक मुष्टमा है सबैको नाम भन्न अकमकिन्छु अनि टाइम पनि त धेरै जान्छ अरूहरूले पनि कल गर्नुपर्छ
0: अनि
1: सबैलाई मुष्टमा सुनाउन चाहन्छु सबैजनालाई अनि क्रिस्टी अभिवादन जय मसी भन्न पनि चाहन्छु।
0: हुन्छ धेरै धेरै धन्यवाद सावित्रीजी र यसलाई चाहिँ सुरु हामी जय मसी। र सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ यो समय हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै मिठो गीत, निकै नै सुमधुर गीत हाम्रो सावित्री खड्काजीको रोजाईमा तपाईँको लागि राख्यो भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हेलो जयमस्ती।
0: हजुर जयमस्ती नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौ। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: एडेन देवानको तिम्रै हुँ भन्ने, उहाँ श्रीमान श्रीमतीले नै गाउनु भएको गीत छ नि एउटा, तिम्रै हुँ भन्ने, म तिम्रै हुँ भन्ने, एडेन देवान।
0: हामी एकदमै राख्ने प्रयास गर्नेछौ यो गीत। नैनाजी तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुरलाई अनि टेक्निसियन जो हुनुहुन्छ उहाँलाई, अनि हाम्रो गुड न्युज फ्यामिली जतिजना हुनुहुन्छ उहाँ सबैजनालाई, अनि जतिजना सुनिराख्नु भएको छ, जतिजना फोन गरेर जानुभयो, अनि सबैजनालाई डेडिकेट गर्न चाहन्छु यो गीत।
0: धेरै धेरै धन्यवाद नैनाजी, र यसलाई छुट हामी हजुर नेना थापाजी हुनुहुन्थ्यो र उहाँको रोजाईमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ र फोन गर्दै गर्नु होला श्रोता, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: पुन्नामजी, जय मसी।
0: जय मसी उत्तमजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म सन्चै छु, घर बसी बसी सरसफाई आज।
0: हजुर, एकदमै राम्रो। भनेपछि आज सरसफाई कार्यक्रम भइरहेको छ घरमा? हजुर, एकदमै उत्तमजी। र हुन्छ, हामी गीततर्फ जाउँ। कुन गीत सुन्न चाहनुहुन्छ आज?
1: गीत मैले त्यहाँ भनेको छु, को जाने हो, कटनी गर्न कटनी गर्न, धान प्रशस्त फलेको छ, फसल प्रशस्त छ, तर खेतालाको कमी छ, को जाने
0: भन्दा। हजुर, यो एकदमै अर्थपूर्ण भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: पुन्नमजीलाई अनि गुड न्युजका सम्पूर्ण परिवारलाई, विद्याजीलाई, ममताजीलाई, अनि हाम्रो सुमन राईजीलाई इन्डियाबाट फोन गर्नुहुने, अर्जुन प्रधानजीलाई, अनि पोखराबाट फोन गर्नुहुने मलाई जो जति अहिले न्युज सुन्दै हुनुहुन्छ, नाम भनेमा धेरै लामो हुन्छ, त्यस कारण सबै श्रोताहरूलाई चाहन्छु, मेरो श्रीमतीलाई, छोराछोरीलाई, मिलाप मण्डली परिवारलाई पनि।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद उत्तमजी। अहिलेलाई छुटौँ हामी। जय मसी।
1: हजुर, जय मसी, धेरै धन्यवाद।
0: एकदमै एकदमै धन्यवाद। र उत्तम शिवाकोटीजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौ।

0: निकै नै अर्थपूर्ण गीत हाम्रो उत्तमजीको रोजाईमा तपाईँको लागि राख्यौं र कार्यक्रम रिफ्रेश हुँदै हुनुहुन्छ र तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू हामी सुनाइरहेको छौं र अनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर म्याम।
0: जय मिश्री, जय मिश्री, हाम्रो लक्ष्मीजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम।
0: हजुर, आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर, म ठिकै छु म्याम, अनि परमेश्वरको अनुग्रह कृपाले मण्डलको प्रार्थनाले ठिक छु म्याम। हजुरलाई कस्तो आइसिन्छ अनि बुझ्ने जसम परिवार सम्पूर्ण
0: हजुर एकदमै आरामै छौ हामी सबैजना लक्ष्मीजी, र धेरै धेरै धन्यवाद यहाँको प्रार्थनाको लागि। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: हजुर म्याम, म चाहिँ मैले सन्ध्या म्यामलाई भजन रोजिसकेको छु, हजारौ कारणसँग प्रभु तपाईँलाई धन्यवाद दिने भन्ने भजन सुन्न चाहन्छु। अघिल्लो कार्यक्रममा मैले कति सयचोटि फोन हाने, तीनचोटि चाहिँ लागो उठाउँदै उठाइदिएन मैले होइन, अनि फोनै उठाइदिएन, तीनचोटि लाग्यो त्यति मध्येमा, तर उठाउँदै उठाइदिएन फोनै।
0: हजुर, एकदमै व्यस्तताले गर्दा होला। र धन्यवाद निरन्तर ट्राई गरिरहनु भएको लागि लक्ष्मीजी। र तपाईँले रोज्नु भएको भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम त यो समयको लागि परमेश्वरलाई धेरै धन्यवाद, अनि यो मौका दृश्य छ हजुरलाई अनि बुझ्नु जसमा परिवार सम्पूर्णलाई धन्यवाद दिन्छु यो समय। अनि म यो भजन गीत सर्वप्रथम हजुरलाई सुनाउन चाहन्छु म्याम।
0: धन्यवाद
1: हुने सन्ध्या म्यामलाई पनि सुनाउन चाहन्छु, कुमार अफ्राम सरलाई, सुनिल सरलाई, जनार्थन गिरी सरलाई, अनि सम्पूर्ण परिवारलाई म नछुटाइकन गायककार, सङ्गीतकार, रचनाकार, वचन बोल्ने हरेक कार्यक्रममा भाग लिएर हामीलाई हरेक कार्यक्रम सुनाएर आशिष तुलाइस छ त्यो सम्पूर्णलाई म सुनाउन चाहन्छु म नछुटाइकन। अनि म शम्फा गोपाली दिदीलाई सुनिरहेका छ भने उहाँलाई म अब नम्बर रिलेज भए त मलाई फोन गरेछ होला एकचोटि भन्न चाहन्छु। अनि दिदीलाई सुनाउन चाहन्छु, पम्फा गोपाली दिजुलाई, उहाँको सम्पूर्ण परिवारलाई, अनि चन्द्रमाया मगर दिजुलाई, उहाँको सम्पूर्ण परिवारलाई पनि मैले सुनाउन चाहन्छु। सुमान दाई दाईलाई सुनाउन चाहन्छु, अनि सिक्किमबाट फोन गर्छु सरजन प्रधान उहाँलाई पनि म सुनाउन चाहन्छु, रश्मिला बोरा, सन्ध्या बहिनी, अनि सम्पूर्णलाई, अनि उत्तम शिवकोटी बासुवालाई पनि म सुनाउन चाहन्छु। पोखरादेखि फोन गरिसिन्छ रसिला बोरा डे या छाउनीदेखि उहाँलाई पनि सुनाउन चाहन्छु, यसु भक्त लगायत, अनि सरिला दिदी, सावित्री खड्का दिदी, अनि माया मगर दिदीलाई पनि म सुनाउन चाहन्छु। यो समय म्याम म अलिकति बिजी व्यस्तताको कारण अहिले म धेरै बुझ्नु जसमा छुटिराखेको छु, अनि म सम्पूर्णसँग क्षमा माग्न पनि चाहन्छु, किनभने मैले फोन एकदमै ट्राई गरिराखेको हुन्छु, अनि म पसलमा पनि हल्का अहिले बिजी छु र पनि मैले गरिराखेको हुन्छु ट्राई, अनि फोन लाग्यो भने अनि उठ्दैन, अनि कतिचोटि ट्राई गर्दा गर्दा पनि लाग्दैन, अनि त्यो कारणले पनि म अहिले छुटिराखेको छु। साथीहरू सम्पूर्णलाई सम्झि पनि राखेको छु, तर बुझ्ने जसमा चाहिँ म सुनि पनि रहन्छु, र मैले धेरै समय चाहिँ दिएर मैले फोन गर्न पाएको छैन, त्यसको लागि चाहिँ हजुर सम्पूर्णसँग पनि म क्षमा माग्न चाहन्छु, अनि सम्पूर्ण साथीहरूलाई पनि म सम्झिरहेको छु सम्पूर्णलाई, अनि यस घडी यो समय म्याम, अनि म जति पनि गुन्द्रुज एफएमलाई फोन गरेर माया गरिदिन्छ, फोन गरिसिन्छ, अनि कार्यक्रममा भाग लिएर एकदमै भजन गाउनेदेखि लिएर अनि सम्पूर्णलाई म सुनाउन चाहन्छु यो समय यो घडी, मैले नाम छुटेकोहरूलाई पनि सम्पूर्णलाई म जतिले फोन गरेर गएछ अब त समय पनि धेरै छैन, जतिले अब गरिदिन्छ सम्पूर्णलाई म सुनाउन चाहन्छु म्याम।
0: हुन्छ, धेरै धेरै धन्यवाद लक्ष्मीजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, र अहिलेलाई चाहिँ हामी छुटौँ। जय मसी।
1: हुन्छ म्याम, जय मसी।
0: हजुर, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो, र श्रोता हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ, र तपाईँसँग चाहिँ कुराकानी गर्न मन हुँदा हुँदै पनि अब चाहिँ विदा माग्नुपर्ने बेला नै भइसकेको छ, र धेरै धेरै धन्यवाद दिन चाहन्छौ आज फोन गरेर साथ दिनुहुने कार्यक्रममा र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई, र मैले विदा माग्नु जानुपर्ने बेला भइसकेको छ। जाँदा जाँदै हाम्रो लक्ष्मी मगर्जीको रोजाइमा रहेको गीत तपाईँ सम्पूर्ण श्रोताको निम्ति राख्दै प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी विदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जबाट।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबु, पानीको बिल तिरिदे ल।
11: ल तिरिदे।
12: बाबु, बत्तीको बिल तिर्दे आज।
11: ल ल तिरिदे।
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
11: ल त्यो पनि तिर्दे।
10: तर सबै कुरा यति छिटै कसरी तिरिस?
11: किनकि मसँग हाम्रो पात्र छ।
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
6: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। आदरणीय श्रोता, कार्यक्रममा अब भने म तपाईँलाई घण्टाभरि साथ दिनेछु। विशेष गरिकन हाम्रो जीवनमा हामीले जान्नै पर्ने, हामीलाई नभई नहुने कुराहरू नै हाम्रो जीवनमा म पस्किने गर्छु। कति कुराले तपाईँ र मलाई होइन सुध्रिनको लागि, ए यो बाटो पो सही रहेछ भन्ने कुराको लागि, अथवा हामीले यस्तो गर्नु हुने रहेछ यस्तो गर्नु नहुने रहेछ भन्ने कुराको लागि पनि यो कार्यक्रम एकदमै अर्थपूर्ण रहिरहेको छ। र मैले तपाईँलाई प्रत्येक दिन साथ दिनै रहेको छु र आज पनि एकदमै महत्वपूर्ण कुराको साथ म तपाईँलाई म दिनेछु। र अहिलेलाई भने कार्यक्रमको सुरुवात मैले गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

आदरणीय श्रोता, आज म तपाईलाई सामेलको बारेमा केही महत्वपूर्ण कुराहरू बताउँदैछु। एक अत्यन्त महत्वपूर्ण अगमवक्ता, न्यायाधीश र इजरायलका अगुवा हुन्। उनको मुख्य कुरा भनेको उनी हन्नाको प्रार्थनाद्वारा परमेश्वरले दिनुभएको प्रतिज्ञाको छोरो हो। सामेलको आमा हन्ना थिइन्। उनी सन्तानको लागि परमेश्वरसँग दिनरात प्रार्थना गर्थिन्। परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र सामेल जन्मिए। हन्नाले सामेललाई परमेश्वरको सेवाको लागि समर्पण गरिन् र सामेल सानैदेखि एली पुजारीको अधीनमा परमेश्वरको सेवामा थिए। एक रात परमेश्वरले उनलाई बोलाउनुभयो। शुरूमा उनले एलीले बोलाएको ठाने, तर पछि परमेश्वरले नै बोलाउनु भएको हो भनेर बुझे। यस घटनापछि सामेल परमेश्वरको विश्वसनीय अगमवक्ताको रूपमा चिनिए। इजरायलका न्यायाधीश र अगमवक्ता सामेल इजरायलीहरूलाई परमेश्वरतर्फ फर्कन आग्रह गरे। उनले मानिसलाई परमेश्वरले मन नपराउने कुरालाई त्यागेर परमेश्वरको सेवा गर्न आह्वान गरे। इजरायलका पहिलो राजा साउललाई अभिषेक। इजरायलले राजा मागेपछि परमेश्वरले निर्देशन अनुसार सामेलले साउललाई इजरायलको पहिलो राजाको रूपमा अभिषेक गरे। तर साउलले परमेश्वरको आज्ञा उल्लंघन गरेपछि सामेलले उनलाई राजा रहने अधिकार परमेश्वरले हटाउनु भएको कुरा बताए। परमेश्वरले साउलको सट्टामा नयाँ राजा रोज्नुभयो। सामेललाई बेथलेममा पठाइयो र उनले दाउदलाई उनको दाजुभाइको बीचबाट छानेर अभिषेक गरे। यो घटनापछि दाउद इजरायलका महान राजा बन्ने बाटो खुल्यो। सामेलको मृत्यु हुँदा सारा इजरायल जम्मा भएर उनको शोक मनाएर उनलाई रामाममा गाडियो। सामेलको जीवनको मुख्य सन्देश परमेश्वरको आवाज सुन्नु र उहाँको आज्ञा पालन गर्नु हो। उनको बाल्यकालदेखि नै उनी परमेश्वरप्रति एकदमै समर्पित थिए। उनले मानिसको इच्छा भन्दा परमेश्वरको इच्छा र आज्ञालाई प्राथमिकता दिए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

सामेलको जीवन कथा हन्नाको प्रार्थनाबाट सामेलको जन्म। सामेलकी आमा हन्ना धेरै दुखी थिइन् किनकि उनका सन्तान थिएनन्। उनले परमेश्वरसँग मनदेखि प्रार्थना गर्दै एउटा छोरा दिनुभयो भने उसलाई जीवनभर परमेश्वरको सेवामा समर्पण गर्ने भाकल गरिन्। परमेश्वरले उनको प्रार्थना सुन्नु भएर सामेल छोरा दिनुभयो अथवा सामेललाई जन्म दिनुभयो। सामेल अलि ठूलो भएपछि हन्नाले आफ्नो भाकल पूरा गर्दै उनलाई परमेश्वरको सेवाको लागि एली पुजारीका लगिन्। सामेल सानैदेखि परमेश्वरको मन्दिरमा एलीसँग सेवा गर्न थाले। बाइबलले भन्छ कि उनी परमप्रभुको सामु बढ्दै गए। त्यस समयमा परमेश्वरको वचन धेरै कम सुनिन्थ्यो। एक रात सामेल सुतिरहेको बेला परमेश्वरले उनलाई बोलाउनु भयो। सामेल सामेल सामेलले आफूलाई एलीले बोलाएको ठाने। तिनी तीन पटकसम्म यस्तो भएपछि एलीले बुझे कि परमेश्वरले सामेललाई बोलाइरहनु भएको छ। यदि उहाँले फेरि बोलाउनु भयो भने परमप्रभु बोल्नुहोस्, तपाईँको दासले सुनिरहेको छ भन्नु। सामेलले त्यसै गरे। यो सामेलको जीवनमा ठूलो मोड थियो। त्यसपछि उनी परमेश्वरका अगमवक्ताको रूपमा स्थापित भए। इजरायलका न्यायाधीश इजरायलले इजरायलका मानिसलाई परमेश्वरतर्फ फर्कन आह्वान गरे। उनले भने यदि उनीहरूले साँचो हृदयले परमेश्वरतर्फ फर्कन्छन् भने हराएको परमेश्वर मात्र सेवा गर्नुपर्छ। इजरायलीहरूले सामेलको कुरा माने। त्यसपछि परमेश्वरले उनीहरूलाई पालिस्तेरको हातबाट छुटकारा दिनुभयो। सामेलले एउटा ढुङ्गा खड़ा गरेर त्यसको नाम एबेनेजर राखे र भने, यहाँसम्म परमप्रभुले हामीलाई सहायता गर्नुभएको छ। यो हाम्रो लागि पनि ठूलो शिक्षा हो। परमेश्वरले विगतमा गर्नुभएको सहायता बुझ्नु र उहाँलाई धन्यवाद दिनु। इजरायलले राजा माग्यो। सामेल बुढो भएपछि उनको छोराहरूले राम्रो तरिकाले न्याय गरेनन्। त्यसकारण इजरायलका मानिसले सामेल कहाँ आएर अरू राष्ट्र जस्तै आफूलाई पनि राजा चाहियो भने। सामेललाई यो कुरा मन परेन, तर परमेश्वरले उनलाई मानिसहरूको कुरा सुन्नु भन्नुभयो। परमेश्वरले सामेललाई चेतावनी दिनुभयो र कि राजाले मानिसमाथि शासन गर्दा धेरै कुरा माग्न सक्छ, तर मानिसले राजाको माग छोडेनन्। परमेश्वरले साउललाई राजा बनाउन रोज्नुभयो। सामेलले साउलको शिरमा तेल खनाएर उनलाई अभिषेक गरे। यसरी साउल इजरायलका राजा भए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

परमेश्वरले सामेललाई बेथलेममा इसैको घरमा पठाउनुभयो। त्यहाँ इसैका छोराहरू थिए। सामेलले शुरूमा जेठा छोरा हेरेर उनी नै परमेश्वरले चुन्नु भएको व्यक्ति होला भन्ने सोचे। तर परमेश्वरले मानिसले बाहिरी रूपमा हेरे जस्तो आफूले नहेर्ने कुरा बताउनुभयो। इसैको कान्छो छोरा दाउद बोलाइए। परमेश्वरले दाउदलाई चुन्नु भएको थियो। सामेलले दाउदलाई उनका दाजुहरूको बीचमा अभिषेक गरे। त्यस समयदेखि परमप्रभुको आत्मा दाउदमाथि आउनुभयो। सामेलले आफ्नो जीवनभर परमेश्वरको सेवा गरे। उनले इजरायललाई अगुवाई गरे, परमेश्वरको वचन सुनाए, राजालाई अभिषेक गरे र मानिसलाई परमेश्वरतर्फ फर्काए। सामेलको मृत्यु भयो, सारा इजरायल जम्मा भए र उनको शोक मनाएर उनलाई रामामा गाडियो। परमेश्वरको आवाज सुन्नुपर्छ। सामेलको जीवनबाट पाँचवटा मुख्य कुरा हामी सिक्न सक्छौँ। परमेश्वरको आवाज सुन्नुपर्छ। बोल्नुहोस्, तपाईँको दासले सुनिरहेको छ। पहिलो सामेल 3:10। परमेश्वरलाई सानैदेखि समर्पण गर्न सकिन्छ। सामेल बालक हुँदादेखि नै परमेश्वरको सेवामा थिए। प्रार्थनाको ठूलो शक्ति हुन्छ। प्रार्थनामा ठूलो शक्ति हुन्छ। अन्नाको प्रार्थना सामेलको जन्म भयो। मानिसको इच्छा होइन, परमेश्वरको इच्छा महत्वपूर्ण हुन्छ। सामेलले राजालाई समेत परमेश्वरको आज्ञा पालन गर्न सम्झाए। आज्ञा पालन अत्यन्तै महत्वपूर्ण छ। आज्ञा पालन बलिदान भन्दा उत्तम हो। हन्नाको प्रार्थना, सामेलको जन्म, एलीसँग सेवा, परमेश्वरको बोलावट, अगमवक्ता, न्यायाधीश, साउलको अभिषेक, दाउदको अभिषेक, विश्वासयोग्य सेवकको रूपमा हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, मैले हाम्रो जीवनमा देख्न सक्छु, सामेलको जीवनमा, हन्नाको जीवनमा परमेश्वरले यति धेरै शक्तिशाली काम गर्नुभयो त्यो तपाई र मलाई थाहा छ। हामीले अघि गीत पनि सुन्दैथ्यौं, हन्नाको प्रार्थना एकदमै शक्तिशाली हतियारो भन्ने कुरा हन्नाको जीवनबाट हामी पाउन सक्छौ। हन्नालाई आफ्नो सौताले यति धेरै समस्या दिनुभएको थियो, होइन, उनी एक्ली थिइन्, होइन, सौताको बच्चाहरू भइसकेको थियो, तर हन्नाको बच्चा थिएनन्। तर हन्नाले परमेश्वरसँग प्रार्थना गरिन् र उनलाई यो विश्वास थियो कि परमेश्वरले चाहनुभयो भने सम्भव छ। अनि हन्ना परमेश्वरसँग प्रार्थनामा माग्न थालिन् र परमेश्वरलाई भन्न थालिन्, प्रभु यदि तपाईँले मलाई छोरा दिनुभयो भने म तपाईँको निम्ति यो छोरा समर्पण गर्नेछु। र नभन्दै परमेश्वरले सामेल जन्म दिनुभयो अनि सामेललाई लगेर उनले एलीको हातमा समर्पण गरिन् र उनी बिस्तारी परमेश्वरमा हुर्कन थाले, बढ्न थाले र उनी यस्तो शक्तिशाली व्यक्ति भए कि इजरायलको न्यायाधीश अगम वक्ता बने र इजरायल देशमा राजा अभिषेक गर्ने काम पनि सामेलले नै पाए। पहिलो राजा साउल, त्यसपछि दाऊद, यिनै सामेलले नै अभिषेक गरे अथवा परमेश्वरको हातमा समर्पण गरे व्यक्तिहरू। हेर्नुहोस् त, परमेश्वरमा सम्भव छ नि,

एउटै कुरामा सम्भव छ, त्यो भनेको प्रार्थना। तपाईले पनि धेरै प्रार्थनाको जवाब पाउनु भएको छैन होला। जसरी हनानले मनैदेखि प्रार्थना गरिन्, परमेश्वरले सामेल दिनुभयो र यो शक्तिशाली कुरा पनि छ। र तपाईँ र म परमेश्वरमा समर्पित भएर प्रार्थना गर्यौं भने परमेश्वरले हामीलाई शक्तिशाली जवाब पक्कै पनि दिनुहुन्छ। रहेर भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गुड न्यूज एफएम 105.1
1: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म पालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754 01-4470-754

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
2: प्रोपाइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25-38, 98-511-25-38।
3: ज्ञानका कुरा,
4: जीवनका कुरा,
3: सफलताका कुरा
4: अनि दर्शनका कुरा, कार्यक्रम
3: ज्ञान दर्पण।
0: खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
0: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
6: र 98-18-25-12-40, 98-18-25-12-40।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

सेवेसिस हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी तपाईँलाई लगभग एक घण्टाको समय अवधिवर साथ दिने गर्दछौं र जहाँ हामी मिठा मिठा गीत संगीतहरू सँगसँगै वचनहरूबाट उत्साहका कुराहरू पनि राख्दै आइरहेको छौं। विशेष गरिकन ब्रेक टाइमहरू जब हामीले पाउँदछौं अनि खाली समयहरू जब हामीले पाउँदछौ ती समयहरूलाई चाहिँ एकदमै अर्थपूर्ण बनाउनु चाहिँ एकदमै प्रयास गरौं भन्ने उत्साह सँगसँगै तपाईँको यदि यो खाली समयहरू छ भने पनि एकदमै आशिषमय बनाउने पनि हामी एकदम जमर्को कस्तै आइरहेको छौं। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक सुन्दै हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै गीत संगीतको साथ कार्यक्रम मार्फत निरन्तर तपाईँलाई दिँदै आइरहेको छौं प्रत्येक हप्ता। र आज पनि हामी तपाईँलाई श्रेणी साथ दिन गइरहेको छौं। यो समयमा अरूलाई कसरी प्रभाव पार्ने भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। याकुब एकको 19 पदले भन्दछ, प्रत्येक मानिस सुन्नमा छिट्टो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। अरूलाई प्रभाव पार्ने र प्रभावित तुल्याउने सन्दर्भमा चाहिँ त्यस्तो कुनै जादुमय उपाय छैन र बाइबलले चाहिँ तपाईँलाई सूत्र दिन्छ जुन चाहिँ यस प्रकार रहेको छ। पहिलो कुरा भनेको चाहिँ ध्यानपूर्वक सुन्ने प्रयास गर्नुहोस्। सत्य त यो हो कि मानिसहरूले चाहिँ तपाईँलाई कति थाहा छ भन्ने कुरा तबसम्म वास्ता गर्दैनन् जबसम्म तपाईँले कति वास्ता गर्नुहुन्छ भन्ने उनीहरूले चाहिँ थाहा पाउँदैनन्। उनीहरू आफ्नै जीवनका अनुभवहरू, बोझहरू र त्यो क्षण उनीहरूको मनमा छाएका विशेष समस्याहरू मार्फत आफूले सुनेका कुराहरू चाहिँ छान्छन्। त्यसै कारण यदि तपाईँ बोल्दा मानिसहरूले चाहिँ सुनुन् भन्ने चाहनुहुन्छ भने तिनीहरूलाई ध्यानपूर्वक सुन्नुहोस्। दोस्रो कुरा भनेको धेरै नबोल्नुहोस्। यदि तपाईँ धेरै बोल्नुहुन्छ वा धेरै छिटो कुरा गर्न चाहनुहुन्छ भने तपाईँलाई सुस्त बनाउन चाहिँ यहाँ केही सुझावहरू पनि छन्। पहिलो भनेको रोकिनुहोस्, बोल्न रोक्नुहोस्, सास फेर्नुहोस्, 10 गर्नुहोस्, एकैछिन तपाईँले बिदा लिनुहोस् र सायद हुनसक्छ भने एकैछिन तपाईँले रेस्ट गर्नुहोस्। र अर्को कुरा भनेको बीचमै एकदमै पक्क नबोल्ने पनि अभ्यास गर्नुहोस्। अर्को व्यक्तिलाई उसले भनेको कुरा पूरा गर्न अवसर दिनुहोस्। र अर्को कुरा भनेको चाहिँ किन तपाईँ यति धेरै बोल्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस् कि यो असुरक्षाको कारणले हो वा चिन्ताले हो वा नियन्त्रण गर्नुपर्ने खाँचो पो हो कि वा प्रभाव पार्ने चाहनाले गर्दाखेरि हो। हामी मध्ये धेरैले अरूलाई मनाउन, प्रभावित पार्न वा नियन्त्रण गर्ने प्रयास गर्नुको कारण चाहिँ यो हो कि हामीले सबै परिस्थिति मिलाउनको लागि उहाँले काम गर्नुहुन्छ भने परमेश्वरमा भरोसा गर्न कठिन छ। र सन्देश संचार गर्नुहोस् र बाँकी काम गर्न परमेश्वरमा चाहिँ भरोसा गर्नुहोस्। तेस्रो कुरा भनेको चाहिँ आफ्नो रिसलाई नियन्त्रणमा राख्नुहोस्। यदि तपाईँले सुरुका जुन बताइएका कुराहरूलाई, त्यो सिद्धान्तहरूलाई चाहिँ लागू गर्नुभयो भने तपाईँले नम्बर 3 जुन यो आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस् भन्ने कुराहरू छ त्यो राम्रोसँग तपाईँले गर्न सक्नुहुनेछ। यो स्वाभाविक रूपमै हुनेछ र असल खबरहरू चाहिँ यो हो कि आजबाट तपाईँले सुरु गरेर तपाईँले यी तीनवटै कुराहरूलाई चाहिँ गर्न सक्नु भयो भने र तपाईँले अवश्य पनि प्रयास गर्नुभयो भने निश्चय पनि सक्नुहुनेछ। अनि यदि तपाईँले तिनीहरूलाई वर्षैभरि अथवा वर्षौंभरि निरन्तर अभ्यास गर्नुभयो भने जब तपाईँ आफ्नो जीवनको अन्त्यमा पुग्नुहुन्छ र पछाडि फर्केर हेर्नुहुन्छ, तपाईँले परमेश्वरको वचन र उहाँको बुद्धिलाई गम्भीरताका साथ लिनुभएकोमा तपाईँ खुसी हुनुहुनेछ। यसकारण अरूलाई प्रभाव पार्ने हो भने चाहिँ तपाईँले कम बोल्नुहोस् र बढी सुन्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र जब तपाईँ अयोग्य महसुस गर्नुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू यो समय म तपाईँको लागि राख्न चाहन्छु। परमेश्वरको वचनबाट दोस्रो कोरिन्थी 3:5 भन्छ, हाम्रो योग्यता परमेश्वरबाट आउँछ। अयोग्यताको डर मनको यस्तो अवस्था हो जसमा तपाईँले सोच्नुहुन्छ कि तपाईँको उत्तम कुरा समेत पर्याप्त रूपमा असल छैन। सामान्यतया यो बाल्यकालमा उत्पन्न हुन्छ जब हाम्रा आमा बाबु, शिक्षकहरू र हामीले महत्वपूर्ण ठानेका अरू मानिसहरूले हामीलाई कदर गर्न र पुष्टि गर्न चुके वा उनीहरूले हामीलाई अरू कसैसँग नकारात्मक रूपमा तुलना गरे। तपाईँले मुसादेखि माइकल ज्याक्सनसम्ममा यो कुरा देख्नुहुनेछ। मुसाले इजरायलीहरूको लागि प्रवक्ता र छुटकारा दिने व्यक्ति बन्न अयोग्य महसुस गरे भने दिवंगत पप स्टार माइकल ज्याक्सनले शारीरिक र व्यावसायिक सिद्धता प्राप्त गर्न आफूलाई सक्दो घुटे पक्षघात गराउने यस्तो अयोग्यताको भावनाको कारण त्यागिएका सपनाहरूको संख्या कुनै पनि तथ्याङ्कले मापन गर्न सक्दैन। यसबाट आफूलाई छुटकारा दिन तपाईँले यी दुई सत्यतालाई जंगाल्न सिक्नुपर्छ। पहिलो भनेको चाहिँ परमेश्वरबाट अलग रहँदा तपाईँ अयोग्य हुनुहुन्छ। दोस्रो कुरा भनेको परमेश्वरको शक्तिले भरिएपछि उहाँले तपाईँलाई सामना गर्न बोलाउनु भएको कुनै पनि चुनौतीको सामना गर्नको लागि तपाईँ योग्य हुनुहुन्छ। पावलले लेखेकी कुनै पनि कुरा हामीबाट आएको हो भनी दावी गर्न हामी आफै योग्य छैनौ, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यको बनाउनुभयो। बाइबलका धेरै नायकहरूले अयोग्यताको डरसँग संघर्ष गरे, त्यसकारण तपाईँ असल संगतमा हुनुहुन्छ। मूसाले तपाईँलाई भने मूसाले परमेश्वरलाई भने कि म गएर फारूसँग कुरा गर्न सक्दिन, कृपया अरू कसैलाई पठाउनुहोस्। र बाइबलको यी नायकहरूको वास्तविक कथा चाहिँ यो हो कि तिनीहरू आफ्नो डरमाथि विजय भए अनि परमेश्वरप्रति आज्ञाकारिता जनाए। तिनीहरूले विश्वासमा चाहिँ कदम चाले र सारमा चाहिँ यसो भने कि प्रभु, मेरो सफलताको लागि म तपाईँमा निर्भर छु। हाम्रो मानवीय अहंकारले असल देखिन र जसको दावी गर्न मन पराउँछ, तर परमेश्वरले चाहिँ हामीलाई जबरजस्ती निर्भरताको स्थितिमा राख्नुहुन्छ ताकि हाम्रो सफलताको श्रेय चाहिँ उहाँलाई जाओस्। यसकारण आज तपाईँ आफ्नो क्षमतामा गर्व गर्नुको सट्टा परमेश्वरमा भर पर्न सक्नुहुन्छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ हामी परमेश्वरको वचनहरू सँगसँगै तपाईँको लागि मिठा मिठा भजन गीत संगीतहरूको साथ पनि दिइरहेको छौं र यो समयमा जब तपाईँले अयोग्य महसुस गर्नुहुन्छ भन्ने शीर्षकमा नै अझै थप केही कुराहरू म राख्न गइरहेको छु। दोस्रो कोरन्थीको पुस्तक 12 अध्यायको 9 पदले भन्दछ, मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। सर्वप्रथम परमेश्वर कहाँ आफ्नो अयोग्यता स्वीकार गर्नुहोस्। जोनी एरिक्सन टाढा भन्छन्, आफ्नो कमजोरीलाई चाहिँ अस्वीकार गर्नुभयो भने तपाईँले आफूमा भएको परमेश्वरको शक्ति कहिले महसुस गर्नुहुने छैन। परमेश्वरले पावललाई भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ किनभने मेरो दुर्बलता मेरो शक्ति चाहिँ दुर्बलतामा नै सिद्ध हुन्छ। कुनै पनि कुरा जसले तपाईँलाई परमेश्वरमा भर पर्न लगाउँछ त्यो लाभ हो, हानि होइन। दोस्रो कुरा, आफैलाई होच्याउन छोड्नुहोस्। तपाईँले भन्नुहोला तर मसँग त्यो काम गर्ने योग्यता छैन। परमेश्वरले योग्यलाई बोलाउनुहुन्न तर उहाँले बोलाइएकालाई योग्य बनाउनुहुन्छ। कसरी? तिनीहरूलाई उहाँको आत्माले भरेर, म मेरो आत्मा सबै मानिसमाथि खन्याउनेछु, तिमीहरूको छोराछोरीहरूले चाहिँ अगमबाडी बोल्नेछन्, तिमीहरूको बुढा मानिसहरू स्वप्नदर्शी हुनेछन् र तिमीहरूको युवकहरूले चाहिँ दर्शन देख्नेछन्। ती दिनमा मेरा सेवकहरू पुरूष र स्त्रीहरू दुवैमाथि म आफ्नो आत्मा खन्याउनेछु भनेर युएल 2:28-29 भन्छ। उमेर, लिंग, जातीयता वा शैक्षिक अवस्थाद्वारा परमेश्वर सीमित हुनुहुन्न। उहाँलाई सीमित गर्ने एकमात्र कुरा भनेको तपाईँले आफै माथि राख्नु भएको वा अरूलाई राख्न अनुमति दिनुभएको सीमा हो। तेस्रो, यसमा चाहिँ विश्वास नगर्नुहोस्। विज्ञापनकर्ताहरूले चाहिँ उनीहरूको सामान बिना तपाईँ अयोग्य वा अपूर्ण हुनुहुन्छ भने चाहिँ तपाईँलाई विश्वास दिलाउन अरबौं रूपियाँहरू चाहिँ खर्च गर्छन्। तिनीहरूलाई विश्वास नगर्नुहोस्, यसो भन्न शुरू गर्नुहोस्, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु भनेर भजन संग्रहको पुस्तक 139:14 पदले भन्दछ। चौथो कुरा भनेको कसैको उत्कृष्टता वा उत्कृष्ट कार्य सम्पादनबाट डराउनुको सट्टा त्यसलाई उत्प्रेरणाको स्रोतको रूपमा लिनुहोस् अनि त्यसबीचमा आफ्नो अद्वितीय वरदान पनि नभुल्नुहोस्। हो, तपाई कुनै क्षेत्रमा प्रतिभाशाली हुनुहुन्छ र वचनले भन्दछ रोमी 12:6 हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू चाहिँ हामी प्रयोग गरौं। तपाईँको वरदान पत्ता नलगाइएको, विकसित नभएको वा प्रयोग नगरिएको हुन सक्छ तर यो तपाईँभित्र नै छ। आज यसलाई प्रस्फुटित गर्नुहोस् र यसलाई प्रयोग गर्न शुरू गर्नुहोस्।

गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट 105.6 मेगाहर्ज पोखराबाट तपाई सुन्दै हुनुहुन्छ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। हामी एकदमै परमेश्वरको वचनहरूबाट पनि तपाईँलाई साथिरहेको छौं, गीत संगीतको साथ पनि निरन्तर दिइरहेको छौं र अनुत्तरित प्रार्थनाको आशिष भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। याकुब 4:3 भन्छ, तिमीहरू माग्छौ तर पाउँदैनौ किनकि आफ्नो अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ भनेर याकुब 4:3 भन्दछ। र एकजना पास्टरले चाहिँ लेखेका छन् कि किम्बदन्ती अनुसार राजा मिडासले सुनलाई यति धेरै प्रेम गर्थे कि जब डायोनिससले चाहिँ उनलाई इच्छा लागेको वरदान माग्न भने मिडासले आफूले छोएका सबै कुराहरू चाहिँ सुनमा परिणत हुन् भन्ने इच्छा गरे। शुरूमा त मिडास आफूले चाहेको कुरा पाउँदा खुशी भए, तर जब उनले पत्ता लगाए कि उनको स्पर्शले भोजनलाई अखाद्य बनायो र उनले प्रियजनहरूलाई चाहिँ अंगाल्दा तिनीहरूलाई चाहिँ निर्जीव बनायो, उनले समाजशास्त्री रोबर्ट मर्टनले भने चाहिँ अनपेक्षित परिणामहरूको नियम के हो भन्ने कुरा चाहिँ बुझे। मिडास जस्तै हामीले चाहेको कुरा प्राप्त गर्नाले अवाच्छनीय परिणामहरू चाहिँ निम्त्याउन सक्छ, त्यस्तो मिडासको छुवाई पनि लाभदायक छैन रहेछ। कहिलेकाहीँ कुनै प्रार्थना अनुत्तरित रहनुमा हामीलाई अनपेक्षित परिणामहरूको चाहिँ पीड़ाबाट बचाउन उहाँको सार्वभौम बुद्धिमा चाहिँ परमेश्वरको हात हुन्छ। कहिलेकाहीँ परमेश्वरले उहाँको शक्तिले जे रोक्न सक्थ्यो त्यसलाई अनुमति दिनुहुन्छ। अधिकांश समय त्यो कुराले हामीलाई चाहिँ अस्थायी रूपमा धेरै रिस उठाउँछ, तर कुनै दिन हामी उहाँले जवाफ दिनुभएका प्रार्थनाको लागि चाहिँ जस्तै उहाँले जवाफ नदिनु भएको प्रार्थनाको लागि पनि परमेश्वरलाई धेरै धन्यवाद दिनेछौ। याकुब लेख्छन् तिमीहरूसित हुँदैन किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ, तिमीहरू माग्छौ तर पाउँदैनौ किनकि आफ्नो अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। प्रसिद्ध दार्शनिक सीएस लुइसले भनेका छन्, यदि परमेश्वरले मैले जीवनमा गरेको सबै मूर्ख प्रार्थनाहरूको जवाफ दिनुभएको भए म अहिले कहाँ हुने थिए। माथि उल्लेख गरिएका पास्टरले थप यसो भनेका छन्, हाम्रा धेरै प्रार्थनाहरू गलत छन्। हामी चरित्रको सट्टा सहजताको लागि प्रार्थना गर्छौं, हामी चुनौती पार गर्नुको सट्टा सजिलो बाटोको लागि प्रार्थना गर्छौं। यदि उहाँले तिनीहरूको जवाफ दिनुहुन्थ्यो भने हाम्रो धेरै प्रार्थनाहरूले हाम्रो जीवनको लागि परमेश्वरको योजना र उद्देश्यहरूलाई चाहिँ विफल तुल्याउने थिए। सायद हामीले कठिन परिस्थितिहरूबाट हामीलाई बाहिर निकालिदिनु भएको लागि परमेश्वरलाई विन्ती गर्न छोड्नुपर्छ, अनि ती कठिन परिस्थितिहरूबाट उहाँले के निकाल्न चाहनुहुन्छ भनेर सोध्न शुरू गर्नुपर्छ। यसकारण हामीले मागे अनुसारका जवाफ नपाएको प्रार्थनामा समेत परमेश्वरको आशिष रहेको हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु महत्वपूर्ण छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 54 02, 98 41 54 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।

एमएसपी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थुप्रो एक मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा प्रत्येक सोमबार हामी 2 देखि 3 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुरा, आशाका कुरा, अनन्त जीवनका कुराहरू नै बाइबलमा निहित रहेर हामी भन्ने गर्छौं र सुन्ने गर्छौं र साथमा मिठा मिठा गीत संगीतहरू पनि हजुरहरूलाई सुनाउँछौ एक घण्टाको अवधिभरि। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रमको शुरूआतमा प्रज्वल रामतेलले गाउनुभएको निकै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

निकै अर्थपूर्ण भजन हामीले सुनेका छौं प्रज्वल रामतेलको आवाजमा। श्रोता मित्र, हामीलाई उपदेशकको पुस्तक 12 अध्यायको एक पदले पनि भन्दछ, दुःखको समय र वृद्ध अवस्था आउन अघि परमेश्वरको सम्झना गर। अनि परमेश्वरलाई सम्झिने समय चाहिँ कहिले हो भन्दाखेरि यतिखेरै हो, जो जस्तो अवस्थामा छौं त्यतिखेर नै परमेश्वरलाई हामीले सम्झनुपर्छ। उमेर बितेर अनि बुढेसकाल लागेर वृद्धावस्थामा गएर चाहिँ हामीले केही पनि गर्न सक्दैनौ, र हामी बालक भएदेखि नै परमेश्वरलाई जब बुझ्छौं हामी त्यहाँदेखि चाहिँ हामीले परमेश्वरलाई विश्वास गरेर उहाँलाई पुजेको नै अर्थपूर्ण जीवन हुन सक्छ। र त्यसैले शास्त्र रहन्जेल क्षमा पनि गर्दै अनि अगाडि बढ्नुपर्छ परमेश्वरलाई महिमा दिँदै। यूहन्नाको पुस्तक 15:16 भनिएको छ, तिमीहरूले मलाई चुनेका होइनौ तर मैले तिमीहरूलाई चुने भनेर परमेश्वरले भन्नुहुन्छ। साँच्ची नै श्रोताभित्र हामीले परमेश्वरलाई चिन्नको निम्ति त्यति धेरै परिश्रम गर्यौं जस्तो लाग्दैन, कतिजनाले गर्नु पनि भयो होला, तर त्यतिकै हामीलाई परमेश्वरले रोज्नु भएको कारणले गर्दा कता कताबाट उहाँले हामीलाई त्यो एउटा चुनावमा लानुभयो र त्यो दिन हामीलाई दिनुभयो जुन दिन उहाँलाई हामीले ग्रहण गर्न सक्यौं। र उहाँले भन्नुहुन्छ तिमीहरूले मलाई चुनेका होइनौ, वचनले नै भन्छ, मानिसले चुनेको होइन, परमेश्वरले चाहिँ तपाईँ र मलाई चुन्नु भएको। अनि हामी चाहिँ परमेश्वरको चुनावका मानिसहरू हौं, र आज इलेक्सन हुन्छन्, चुनाव हुन्छन्, मानिसहरू विभिन्न पद धारण गरेर चाहिँ राजनीति क्षेत्रमा उठेर देश बनाउने सन्देश कुराकानीहरू गर्छन्, तर त्यस्तो किसिमको चुनाव हाम्रो होइन। हाम्रो चुनाव चाहिँ परमेश्वरले आत्मालाई चुनाव चुन्नु भएको हो, हामीलाई परमेश्वरको राज्यमा लाने चुनाव हो। यो चाहिँ एकदमै हाम्रो लागि अति खुशीको कुरा पनि छ। पहिलो पत्रुस 2:9 पनि भन्दछ, तर तिमीहरू चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति र परमेश्वरका आफ्नै मानिसहरू हौ। र कहिलेकाहीँ मलाई यो पद पढिरहँदाखेरि म त ठूलो मानिस रहेछ जस्तो लाग्छ, किनभने चुनिएका वंश, राजकीय पुजारीगिरी भनेर भनिएको छ। हामीलाई परमेश्वरले यस्तो किसिमको एउटा नाम दिनुभएको छ, पवित्र जाति र परमेश्वरको आफ्नै मानिस भनेर भनिएको छ। परमेश्वरको आफ्नै मानिस भन्नु, उहाँको आफ्नै सन्तान भन्नु चाहिँ हाम्रो लागि एकदम ठूलो सौभाग्यको कुरो हो। र हामीले यो वचन पढ्दै गर्दाखेरि चाहिँ ढुक्क हुनुपर्छ कि राजकीय पुजारीगिरी भनेको सानो व्यक्ति त होइन नि, होइन, राजदरबारमा राज्य गर्ने, राजदरबारमा रहने व्यक्ति जस्तो हामीलाई परमेश्वरले बनाउनु भएको छ। भनेपछि एउटा चुनिएर मात्रै होइन, परमेश्वरले हामीलाई त्यो किसिमको अधिकार, अनि भोलि गएर अब्राहम, इसाक, याकुबका अधिकार, अनि हामीलाई स्वर्गीय देशको अधिकार पनि दिनुभएको छ भनेर हामी ढुक्क छौं। र व्यवस्था 7:6 पनि भन्दछ, परमेश्वरले आफ्ना मानिसहरूलाई सबै जातिहरू मध्येबाट आफ्नै विशेष मानिस हुन चुन्नु भएको हो भनेर भनेको छ। व्यवस्थाको पुस्तक 7:6 भन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई सबै जातिहरू मध्येबाट आफ्नै विशेष मानिस हुन चुन्नु भएको हो। विशेष मानिस, परमेश्वरको विशेष मानिस। र साँच्ची नै अदनको बगैँचामा जब हवा र आदमले पाप गरेका थिएनन्, विशेष रूपले परमेश्वरले बनाउनु भएको थियो, जुन स्वर्गीय मानिसहरू बनाउनु भएको थियो, जसमा छल थिएन, जसमा पाप थिएन, पवित्र थिए, तर मानिसको आफ्नै कार्यले गर्दाखेरि चाहिँ पतन हुन पुगेका कुराहरू हामीले देख्छौं। त्यसैले परमेश्वरले आफ्ना मानिसहरूलाई सबै जातिहरू मध्येबाट आफ्नै विशेष मानिस बनाउन चुन्नु भएको हो भनेर हामीले बिर्सनु हुँदैन। र एफिसी 1:4 पनि भन्दछ, संसारको सृष्टिभन्दा अघि नै ख्रिस्टमा हामीलाई चुन्नु भएको कुरा यहाँ लेखिएको छ। कलसी 3:12 भन्दछ, परमेश्वरका चुनिएका पवित्र प्रिय जनहरू भनेर सम्बोधन गरिएको छ। पवित्र जाति भन्दै गर्दाखेरि चाहिँ तपाईँ र म चुनिएको अनि पवित्र जाति हौ भनेदेखि यो नाम मात्रै धारण गरेर हुँदैन। हामी पवित्र जाति बन्नको निम्ति चाहिँ स्ट्रगल गर्नै पर्छ, हामीले प्रयास गर्नै पर्छ, होइन। सकभर मेरो जीवनलाई पवित्र राख्छु अनि परमेश्वरले भन्नुभए अनुसार मेरो जीवनलाई बनाउँछु भनेर चाहिँ हामीले लागि पर्नुपर्छ। यो नै हाम्रो कर्तव्य हो। र हामी अयोग्य छँदा सधैँ परमेश्वरले यसरी चुन्नु भएको कुराहरू चाहिँ हामी फेरि पनि हेर्छौं। कोरिन्थीको पुस्तकमा पनि त्यहाँ लेखिएको छ, तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो। साँच्ची नै हामी मूर्ख थियौं, हामीमा कुनै शक्ति थिएन, हामी कुनै ठूला घरानाका मानिसहरू होइनौं, र हामी गरीब थियौं, हामी निराशामा थियौं, हरेक किसिमले पेलिएका मानिसहरूलाई परमेश्वरले चुन्नु भएको, छान्नु भएको। तर बुद्धिमानहरूलाई चाहिँ छान्नु भएन, र परमेश्वरले निर्धालाई छान्नुभयो, एउटा दुर्बल भएको व्यक्तिलाई छान्नुभयो। र यीशुको एउटा चुनाव नै अचम्मको छ स्वतः।
आज तपाईँ र मैले चुन्नु पर्यो भनेदेखि असल कुराहरू चुन्न मन लाग्छ होइन, जस्तै पसलमा हामीले केही सामान किन्न गयौँ भने राम्रो चाहिन्छ हामीलाई, अरूले भन्दा राम्रो मैले लुसेर लिन पाए ऊ भन्दा राम्रो पाएदेखि अब सस्तोमा अनि राम्रो पाएदेखि म लिन्छु, र जहाँ खानेकुरो किन्दाखेरि पनि एकदम राम्रो हामीलाई चाहिन्छ होइन, कहिलेकाहीँ फोहोर भयो अलिकति पुरानो भयो अलिकति के भयो भने हामी झगडा पनि गर्छौं, र हाम्रो चुनाव चाहिँ त्यस्तो हो स्वार्थी चुनाव, जुन चुनाव चाहिँ मेरो लागि मात्रै म मात्रै भनेर भनिन्छ, त्यहाँ चाहिँ परमेश्वरले यसरी चुन्नुभयो बुद्धिमानहरूलाई शर्ममा पार्नुलाई परमेश्वरले मूर्ख कुराहरूलाई छान्नुभयो, त्यसैले परमेश्वरको चुनाव चाहिँ यस्तो किसिमको छ, र शक्तिशालीलाई शर्ममा पार्नुलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो भनेको छ। मेरो आफ्नै जीवनलाई हेर्दै गर्दाखेरि म एकदम निर्बल दुर्बल जस्तो लाग्छ स्वतः, शारीरिक शक्तिमा पनि अनि आत्मिक रूपमा पनि म कमजोर छु, तर यस्तो व्यक्तिलाई परमेश्वरले चुन्नुभएको छ भनेर मलाई दुःख लाग्छ, किनभने यहाँ निर्बल भनेर भनिएको छ, हामी निर्बल हौ, हामी चाहिँ बलिया मानिसहरू होइनौं, हामी परमेश्वरको शक्तिले मात्रै बलियो भएका हौं, तर हामी कति व्यक्तिहरू दुर्बल छौं निर्बल छौं, तर त्यस्ता व्यक्तिहरूलाई परमेश्वरले माथि उठाउन चाहनुहुन्छ, त्यसैले उहाँले चुन्नुभएको छ। परमेश्वरले संसारका नीच र तुच्छ ठहरीका कुराहरूलाई चुन्नुभयो। अब यो नीच र तुच्छ कसकेलाई भन्ने भन्दाखेरि चाहिँ मानिसहरूले मन नपराएको, संसारले मन नपराएको, संसारले व्यवस्था गरेको छ, कहिलेकाहीँ हाम्रो परिवारले नै परमेश्वरदेखि टाढा राख्नको निम्ति हामीलाई विभिन्न किसिमका रणनीतिहरू रचेको र हामीलाई शान्तिसँग बाँच्न नदिएका घटनाहरू पनि त छन् नि, त्यसैले परमेश्वरले संसारका नीच र तुच्छ ठहरीका कुराहरूलाई चुन्नुभयो। आज मानिसले फ्याँकेका कुराहरू होला, तपाईँ तिरस्कृत हुनुभएको होला परिवारबाट समाजबाट, राम्रो गर्छु भन्दा भन्दै पनि तपाईँलाई अब्जस मात्रै आएको होला, तपाईँलाई लाञ्छना मात्रै आएको होला, तर पनि नडराउनुहोस् किनभने परमेश्वरले यस्तै निज र तुच्छ मानिसले ठानेका कुरालाई परमेश्वरले तिमीहरू मेरो नजरमा बहुमूल्य छौ भनेर यसैको पुस्तकमा भनिसक्नु भएको छ। त्यसैले आज मानिसले जे भने पनि हामी त्यस्ता हुने होइनौ हुने छैनौं, परमेश्वरले जे भन्नुहुन्छ हामी त्यस्ता हुनेछौं, र यहाँसम्म कि नगन्य कुराहरूलाई पनि चुन्नुभयो यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ काठहरिउन् भनेर परमेश्वरले एकदम बुद्धिमानी साथ चुन्नु भएको छ। पहिलो कोरिन्थी 1:27-28 यी कुराहरू पाउनेछौँ श्रोता हामीले। त्यसैले हाम्रो चुनाव चाहिँ एकदम अचम्मको छ, रहस्यमय छ, जुन चुनाव चाहिँ संसारको जस्तो होइन, यसले चाहिँ परमेश्वरको राज्यमा पुर्याउनेछ भन्दै कार्यक्रममा हामी अर्को मिठो गीत सुन्छौं, त्यसपछि विविध कुराकानीहरू लिएर आउनेछौं।

एकैछिन स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएमको प्रसारणमा तपाईँ कार्यक्रम नयाँ हुँदै सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ हुँदै परमेश्वरले दिनुहुने आशा अनन्त जीवनका कुरा गर्ने कार्यक्रम हो र यो चाहिँ हामी बाइबलमा रहेर सबै कुराहरू गर्ने गर्छौं र आज चुनावका कुराहरू गरिरहेका छौं। हामी कति खुशी छौं, कति आनन्द छौं परमेश्वरले चुन्नुभएको कारणले गर्दा आज हामी यो ठाउँमा छौं। नत्र संसारमा कस्तो अवस्था हुन्थ्यो हाम्रो भन्ने कुरा चाहिँ म आफैलाई पनि हिसाब किताब राख्न सक्दिनँ, सोच्न पनि सक्दिनँ। किनभने परमेश्वरले चुन्नु भएको कारणले गर्दा हामीलाई आशिषित तुल्याउनु भयो। यो संसारमा पनि भौतिकी कुराहरू दिनुभयो, आनन्द दिनुभयो, परिवार दिनुभयो, मण्डली दिनुभयो, सबै कुराहरू दिनुभयो, अनन्त जीवन दिने प्रण पनि उहाँले गर्नुभएको छ। त्यसैले आज हामी चुनिनु भनेको चाहिँ एउटा महान कुरा हो। संसारको प्रणालीमा उच्च पदको लागि छनौट प्राय व्यक्तिको शैक्षिक योग्यता, अनुभव, धन, राष्ट्रियता, पृष्ठभूमि, जात वा समुदायको आधारमा गरिन्छ। अघि पनि मैले भने संसारको चुनाव र मानिसको परमेश्वरको चुनाव धेरै फरक छ। तर परमेश्वरको छनौट प्रक्रिया कोरिन्थको मण्डलीको लागि अद्वितीय थियो। यहाँ कोरिन्थको मण्डलीको वर्णन गरिएको छ। श्रोता, कोरिन्थको मण्डली चाहिँ कोरिन्थ चाहिँ एउटा व्यापारिक केन्द्र होइन, त्यतिखेर पनि निकै धनी शहर, व्यापारिक केन्द्र। तर त्यहाँका विश्वासीहरू चाहिँ अनाज्ञाकारी फेरि अनि धेरै अन्धकारका कामहरू गरिरहेको त्यहाँ देखेको हुनाले पावलले दोस्रो पहिलो कोरिन्थीको पुस्तक 3 अध्यायमा पनि उनीहरूलाई सल्लाह सुझाव दिनको निम्ति तिमीहरूले यसो गर्दैछ त्यसो गर्दैछ यो चाहिँ परमेश्वरको इच्छाको विरूद्ध हो, उहाँको आज्ञाको विरूद्धमा हो भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। त्यही कोरिन्थको बारेमा यहाँ भनिएको छ। तर परमेश्वरको छनौट प्रक्रिया कोरिन्थको मण्डलीको लागि अद्वितीय थियो। कोरिन्थको मण्डलीलाई पनि दाजु पावलले कसरी लेख्छन् भने, संसारले मूर्ख ठानेका कुराहरू, संसारले कमजोर ठानेका कुराहरू, संसारले तुच्छ ठानेका कुराहरू, अपमानित र घृणा साथ व्यवहार गरिएकाहरू केही पनि होइनन् भनी अवमूल्यन गरिएका व्यक्तिहरू पक्कै पनि हामी हौ भनेर यस्तो किसिमले भन्दै हुनुहुन्छ पत्र मार्फत। र प्रेरित पावलले कोरिन्थका विश्वासीहरूलाई परमेश्वरले केही पनि होइन भनी अवमूल्यन गरिएकाहरू अर्थात मानिसको मापदण्ड अनुसार नगनिएका, मान्यता नदिएका व्यक्तिहरूलाई रोज्नुभयो भनी सम्झाए। यसरी कोरिन्थको मण्डलीहरूलाई सम्झाए कि हामी त यस्ता व्यक्तिहरू हौ, हामीलाई परमेश्वरले चुन्नुभएको छ भनेर उहाँले सम्झाउन चाहनुभयो। यद्यपि उनीहरू कतिजना अनज्ञाकारी थिए र उनीहरू दुःखपूर्ण जीवन जिइरहेका थिए, तर त्यसको बावजुद पनि दाजु पावलले चाहिँ यो किसिमको सजेसनहरू, त्यो किसिमको कुराकानीहरू त्यहाँ गर्नुभएको छ र उनीहरूको सांसारिक स्तर जनाउन प्रयोग गर्न सकिने सबैभन्दा उपयुक्त शब्द शून्य। शून्यलाई प्राकृतिक अंक मानिँदैन किनभने प्राकृतिक अंक 1 शुरू हुन्छ, तर परमेश्वर साना व्यवस्था गरिएका र तुच्छ ठानिएका व्यक्तिहरूलाई रोज्नमा प्रसन्न हुनुहुन्छ। सानातिना कुराहरू हामी वास्ता गर्दैनौँ, ए यो भइहाल्छ, यति सानो त हो, यति झिनो मसिनो छ भनेर भन्छौ होइन, तर परमेश्वरले चाहिँ त्यस्तै कुराहरूलाई चुन्नुहुन्छ भनेर भनिएको छ। जब संसारले तपाईँलाई मूर्ख, कमजोर र अयोग्यको रूपमा मूल्याङ्कन गर्छ, परमेश्वरले भन्नुहुन्छ तिमी मेरो निम्ति योग्य छौ, म तिमीलाई रोज्छु। परमेश्वरले पक्षपात गर्नुहुन्न र यसरी नै हामी खुशी छौं, आनन्दित छौं, मानिसबाट तिरस्कृत भए पनि परमेश्वरबाट चुनिएका छौं, त्यसैले हामी आनन्दित छौं, ढुक्क पनि छौं। पहिलो कोरिन्थी 1:26 पावलले भन्छन्, किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ तिमीहरू कस्ता थियौ सो विचार गर। सांसारिक स्तर अनुसार तिमीहरू मध्ये धेरैजना बुद्धिमान, धेरैजना शक्तिशाली, धेरैजना खानदानी थिएनौ। मानिसको चुनाव हो भने सबैजना फेलर थिए, सबैजनालाई त्यहाँ कुनै पनि ठाउँ थिएन किनभने पास हुन सक्दैन थिए। गरिब थिए, उनीहरू निर्धो थिए, उनीहरू बलवान थिएनन्, खानदानी थिएनन्, शक्तिशाली थिएन, अनि यस्ता व्यक्तिलाई कसले रोज्छ संसारमा होइन, तर परमेश्वरले यस्ता व्यक्तिलाई चुन्नुभयो। त्यसैले आज हाम्रो चुनावलाई चाहिँ हामी एउटा भनौँ न गौरव गर्छौं अनि यो चाहिँ हाम्रो जीवनमा मृत्युपछि पनि हुने चुनाव हो भनेर हामीले थाहा पाएका छौं। यतिखेर एउटा गीत सुनाउन मन लागेको छ, जोडिएको सम्बन्ध यो पुस्तौसम्मको नाता यो भनेर छ, सन्तोष तिरुवाको आवाज र साथीहरूको आवाजमा। यो निकै मिठो छ किनभने जोडिएको सम्बन्ध परमेश्वरसँग घाँसिएको साइनो ख्रिस्टको यो रगतले भन्ने पनि छ, त्यो गीत पनि म एकछिनमा सुनाउँछु। अहिले पनि जोडिएको सम्बन्ध यो हामी सुन्छौँ।

निकै अर्थपूर्ण भजन, मलाई एकदमै मनपर्ने भजन हामीले सुनायौं श्रोताभित्र सन्तोष तिरवार साथीहरूको आवाजमा। र यो गीत सुन्दाखेरि मलाई कस्तो लाग्छ भने एक किसिमले आनन्द अनि एक किसिमले दुःख पनि लाग्छ। यो गीतको बारेमा एउटा कथा नै छ, एउटा घटना नै छ मैले सुनेको थिएँ। हाम्रा भुटनिज नेपाली भुटानका दाजुभाइ दिदीबहिनी, विश्वासी दाजुभाइ दिदीबहिनीहरूप्रति गरिएको व्यवहार होइन, त्यहाँका सरकारले गरिएको व्यवहार अनि त्यहाँबाट लसी टेका कुराहरू गर्दै गर्दाखेरि परमेश्वरको चुनावद्वारा आशिषित भएर फेरि उहाँहरू धेरै संसारमा धेरै सुन्दर भएको, धेरै उहाँहरूको अवस्था माथि उठेको सबै अनि परमेश्वरलाई उहाँले धन्यवाद दिनुभएको छ। त्यसैले आज तपाईँ र मेरो लागि परमेश्वर जीवित हुनुहुन्छ, उहाँले काम गर्नुहुन्छ, चुनेर मात्रै छोड्नुहुन्न, हामीले प्रार्थनामा मागेका कुराहरू पनि दिनुहुन्छ। र आज केही समय हामी बिरामी थियौँ होला, हामीलाई निको पार्नुभयो, केही समय हामी भोक प्यासमा थियौँ होला, हाम्रो प्यास मेटाइदिनु भयो होइन। कहिलेकाहीँ हामीलाई बादलको खाँचो परेको थियो, कहिलेकाहीँ झरीको खाँचो पनि परेको थियो, धेरै घाम लाग्दाखेरि चाहिँ हामीलाई बादलको खाँचो पनि पर्छ, ती पनि परमेश्वरले दिनुभएको छ, सबै कुराहरू परमेश्वरले दिनुभएको छ। त्यसैले गर्दा यो सबै दिने परमेश्वरलाई हामीले महिमा दिनु चाहिँ एकदमै हाम्रो लागि ठूलो कुरो हो र हामीले यो गर्नै पर्छ। कोरिन्थीको मण्डली मानिसहरूको मापदण्ड अनुसार योग्यता प्राप्त गर्ने व्यक्तिहरू त्यहाँ थिएनन्, उनीहरूको बायोडाटाले उनीहरूलाई अयोग्य ठहराएको थियो, तैपनि परमेश्वरले अयोग्यहरूलाई नै योग्य तुल्याउनु भयो भनेर दाजु पावलकोले भन्नुभएको छ। र उनीहरूसँग ज्ञानको कमी थियो, उनीहरू शक्तिहीन थिए, आर्थिक रूपमा सबल थिएनन्। हो, व्यापारिक केन्द्र भए पनि, केही मानिसहरू त्यहाँ धनी भए पनि परमेश्वरका जनहरू कति शक्तिहीन र

आर्थिक रूपमा सबल पनि थिएनन् भनेर भनिएको छ। प्राय बलियो र शक्तिशालीका पक्षमा सबै हुन्छन्, तर येशु ख्रीष्टको सुन्दरता हामीले यसमा देख्छौं कि उहाँ कमजोरहरूको नजिक आउनुहुन्छ र तिनीहरूलाई साथ दिनुहुन्छ। साउलले पनि यसो भनेका थिए, तर म त इजरायलको सबैभन्दा सानो कुलको एक बिन्यामिनी हो र बिन्यामिनको कुलमा कुलका वंशहरूमध्ये मेरो वंश सबैभन्दा सानो छ। तपाईँले किन यो कुरो मलाई भन्नुहुन्छ भनेर चाहिँ सामुएलले परमेश्वरलाई भन्दैछन्। परमेश्वरले यो गर भनेर लाउनुहुन्छ, तर हामी अयोग्य ठान्छौँ, म सक्दिनँ होला त्यो गर्नको निम्ति। धेरै अगमवक्ताहरूले, धेरै परमेश्वरका जनहरूले इन्कारेका छन् चुनावलाई, किनभनेदेखि तर पछि फेरि पनि विश्वास गरेका छन्। यर्मियाले पनि म बोल्नै जान्दिनँ, अनि मोसाले पनि म बोल्नै जान्दिनँ, यर्मियाले म बच्चै छु भनेर भनेका थिए। अनि परमेश्वरले चुनिसक्नु भएपछि चाहिँ त्यो व्यक्तिलाई बनाउने काम चाहिँ उहाँको हो। त्यसैले माटोको भाँडो चाहिँ परमेश्वरले बनाउनुहुन्छ र कुमारले उहाँ हुनुहुन्छ, अनि आकार दिने इच्छामा, आफ्नो इच्छामा आकार दिने परमेश्वर हुनुहुन्छ। हाम्रो इच्छाले पक्कै पनि हुँदैन। दाउद साउलको सेनाको लागि अयोग्य ठहरिएका व्यक्ति थिए र साउलको ज्वाई बन्ने योग्यता पनि थिएनन्। उनमा योद्धाको लागि परम्परागत रूपमा आवश्यक मानिने उचाइ, तौल वा कद पनि थिएन। आफ्नै परिवारमा पनि उहाँलाई गनिएको थिएन। उनका पिता इसैले राजाको लागि सात छोराहरूलाई सिफारिश गरे, तर उनको आठौं छोरा दाउदलाई व्यवस्था गरियो। दाउद आफ्नै परिवारद्वारा तिरस्कार गरिएका तर परमेश्वरद्वारा चुनिएका मानिस थिए। परिवारबाट अलग गरिए तापनि उनी स्वर्गीय पितासँग गहिरो रूपमा जोड़िएका थिए। परमेश्वरले अल्पमतमा परेकाहरूलाई बोलाउनमा विशेषज्ञता राख्नुहुन्छ। परम्परा अनुसार जेठो छोरालाई ठूलो भविष्यको लागि योग्य ठानिन्थ्यो, तर परमेश्वरले आठौं छोरालाई सबैभन्दा माथि उठाउनुभयो र दाउदलाई इजरायलको राजा हुन नियुक्त गर्नुभयो। साउलले आफ्नो सेनामा भर्ना हुनेहरूको उचाइ मापन गर्दथे, तर परमेश्वरले आफ्ना अगुवाहरू छान्दा हृदयको मापन गर्नुहुन्थ्यो। मानिसले चाहिँ उचाइ, अहिले पनि अब सैनिकमा भर्ती हुनु पर्दाखेरि, मेरो बुबा पनि आर्मीमा भर्ती हुँदाखेरि चाहिँ उहाँको हाइट नापिएको थियो, वेट नापिएको थियो अरे, होइन, योग्य ठहरेर मात्रै लगिएको थियो। र त्यस्तै आज मानिसले, संसारले चाहिँ त्यसरी योग्य ठहरियो भने मात्रै उनीहरू पास हुन्छन्, तर परमेश्वरले चाहिँ हृदयको मापन गर्नुहुन्छ भनेर कति असल कुराहरू हामीले थाहा पाउँछौँ। सदा हामी यो चुनावका कुरा गरिरहेका छौँ। परमेश्वरले हामीलाई आफ्नो बनाउनुभयो, आफ्नो अङ्गालोमा राख्नुभयो। त्यसैले यस्तै गीत एउटा छ, गाँसिएको साइनो ख्रिस्टको त्यो रगतले। हामी विज्ञान बरालीज्यूको आवाजमा गीत सुनाउँछौं।

हजुर, निकै नै अर्थपूर्ण सुन्दर भजन हामीले सुनेका छौँ विज्ञान बरालीज्यूको आवाजमा। गाँसिएको छैन ख्रिस्टको त्यो रगतले, छुटिने छैन छुटाए नि संसारले, र त्यसैले गर्दा हामी डराउनै छैनौँ। परमेश्वरले चुन्नु भएको छ, अनि हामीलाई डर त्रास देखाए पनि, हामीलाई हेला तिरस्कार गरे पनि, र हाम्रो नामै उनीहरूले नलिए पनि, कसैले नलिए पनि, हामी चाहिँ प्रेम गरिरहनुपर्छ त्यस्ता व्यक्तिहरूलाई, अनि परमेश्वर हामीसँग हुनुहुन्छ। त्यसैले साइनो गाँसिएको चाहिँ कोसँग छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। हामीले आज संसारसँग साइनो गाँसेका छौँ भने हाम्रो जीवन अनर्थ पनि हुनसक्छ, अनि दुर्घटना हुनसक्छ जीवनमा। तर गाँसिएको साइनो ख्रिस्टसँग छ भनेदेखि सुरक्षित रहन्छ पक्कै पनि। विगतमा हाम्रा पुर्खाहरूले पनि परमेश्वरमा, परमेश्वरको काखमा भरोसा गरेर सुरक्षित भएका थिए, होइन? र त्यसैले गर्दा तपाईँ र म पनि त्यही कुराहरूको अनुसरण गर्नुपर्छ। परमेश्वरले मानिसहरूलाई उनीहरूको सबैभन्दा कमजोर अवस्थामा बोलाउनुहुन्छ। उहाँलाई कहिल्यै सीमित मानसिकताले विचार नगर्नुहोस्। तपाईँ र म जुन अवस्थामा जहाँ भए पनि त्यहाँ तपाईँलाई भेट्न उहाँ सक्षम हुनुहुन्छ। परमेश्वरले मूसालाई मिद्यानको मरूभूमिबाट बोलाउनुभयो। यीशुले आफ्ना 12 जना चेलाहरूलाई दैनिक काम गर्दै गरेको ठाउँबाट नै बोलाउनुभयो। मूसा एक रिसाह मानिस थिए, अनि एक हत्यारा पनि थिए, र 40 वर्षसम्म परमेश्वरबाट अन्यत्र लागेका थिए। तर उहाँले उनलाई नै चुन्नुभयो, आफ्नो महिमाको लागि प्रयोग गरिन योग्यको बनाउनुभयो। यसरी नै उहाँले तपाईँको जीवनबाट पनि आफ्नो महिमा लिन सक्नुहुन्छ। यीशुले आफ्ना चेलाहरूलाई बोलाउनुहुँदा यहुदी रब्बीको चेला छान्ने सबै परम्परागत विधिहरू तोड्नुभयो, अनि माछा मार्ने र कर उठाउने जस्ता हेलाको दृष्टिले हेरिने व्यक्तिहरूलाई आफ्नो चेला बनाउनुभयो। परमेश्वरले तपाईँलाई छान्न परम्परागत नियमहरू भन्दा पनि उहाँले हाम्रो हृदयद्वारा चाहिँ छनौट गर्नुहुन्छ। त्यसैले नै आज तपाईँ र म यहाँ छौँ। उहाँको नजरमा पक्कै पनि हामी केही मात्रामा असल भएको कारणले नै उहाँले हामीलाई चुन्नु भएको जस्तो लाग्छ मलाई। योसेफका कुराहरू हामीले गर्दै गर्दाखेरि योसेफको बलियो हृदयले उनलाई जीवनको शिखरमा पुर्याएका कुराहरू देख्छौं। ठूलो चोटको सामना गर्दा पनि उनी परमेश्वरको योजनालाई बाधा पुर्याउन सक्ने सबै नकारात्मक तत्वहरूबाट मुक्त रहे। उनको हृदयमा अन्याय गर्नेहरूप्रति कुनै रिस, कटुता वा क्रोध थिएन। योसेफको यात्रा पदन अराममा जन्मेर कनानमा सर्ने क्रममा शुरू भयो। धेरै आमाहरू भएको परिवारमा हुर्कदा उनले कपट, टाहा र घृणाको सामना गर्नुभयो, जसले अन्तत उनको विरूद्ध एक खतरनाक षड्यन्त्रको रूप लियो। आमाको स्नेहको बारेमा प्रिन्सेस डायनाले एकपटक यसरी भनेकी छिन्, कसैको काख पनि आमाको काख जस्तो न्यानो र सान्त्वनादायक हुँदैन। वास्तवमा आमाको प्रभाव उनको सन्तानमा निकै गहिरो हुन्छ। योसेफले सानै उमेरमा आफ्ना आमालाई गुमाउनु परेको पीड़ा सहनु परेको थियो सायद, र उनको सान्त्वनादायी काख बिना नै हुर्कनु पर्यो। उनले सम्भवतः आफ्नो एकमात्र भाइ बिन्यामिनको हेरचाह गरे, जो उनको आफ्नै आमाबाट जन्मेका थिए। 3 फरक आमाबाट जन्मिएका 10 जना दाजुहरूसँगै उनी आफ्नो घरभित्र 10 जना विपक्षीहरूद्वारा घेरिएका थिए। दाजुहरू बीचको ईर्ष्या, प्रतिद्वन्द उनको दैनिक जीवनको एउटा हिस्सा नै बनेको थियो, जसमा 10 जना विरूद्ध 1 हुने गर्दथ्यो। उनी यस्तो अवस्था परिवारमा हुर्केका थिए, यस्तो अवस्थाको परिवारमा हुर्केका थिए जहाँ दाजुहरूले गरेको तीव्र ईर्ष्या र घृणाले योसेफको जीवन भरिएको थियो, र योसेफका बुबाले उनलाई गहिरो प्रेम पनि गर्थे। तर उनले भोगेका संघर्षमा उनको पक्षमा कहिले उभिएनन्, जसले गर्दा योसेफका कठिनाईहरूलाई थप जटिल बनायो। तर अन्तमा योसेफको चुनाव हामीले हेर्दाखेरि उहाँले दुःख पाए पनि, उहाँले चाहिँ धेरै संघर्ष गर्नु पर्यो भने, अन्तमा परमेश्वरको एउटा अचम्मको चुनावमा पर्नुभएको छ, जसले आजसम्म पनि हामी योसेफका जीवनको उदाहरण हेरेर आफ्नो जीवनलाई ढाल्न सक्यौँ भनेदेखि धेरै आश्रित जीवन बिताउन सक्छौँ हामीले। त्यसैले यस्ता व्यक्तिहरूको टेस्टिमोनीद्वारा, गवाहीहरूद्वारा हाम्रो जीवन आज भरिएको छ, र मलाई पनि बाइबलको क्यारेक्टरहरूमध्ये योसेफ धेरै नै मनपर्छ। तपाईँलाई पनि कुन क्यारेक्टर मन पर्ला, होइन? असल व्यक्तित्वहरू भन्छन् अनि खराब व्यक्तित्वहरू भन्छन्, हामीले कसलाई चुन्ने र कोसँग दाज्ने अथवा कसको उदाहरण लिने भन्ने चाहिँ कुरा महत्वपूर्ण छ। गुड न्युज एफएमको प्रसारणमा छौं, कार्यक्रम नयाँ आउँदै सुनिरहेका छौं। मिठा गीतहरू पनि तपाईँमा आज हामीले प्रस्तुत गरिरहेका छौं। फेरि पनि एउटा गीत सुनाउँछु, त्यसपछि म आउँछु।

प्रिय श्रोता एभेन्जेल सुन्दै अन्त्य कार्यक्रम नै हुँदै अब समयको लगभग अन्ततिर हामी छौं, छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म छुटिन्छु। धन्यवाद जय मसीह।

0: येशूले भन्नुभयो, जीवनको रोटी म नै हुँ।
1: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। रेडियो कार्यक्रम जीवनको वचनमा सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर यहाँको बीचमा हामी उपस्थित भइसकेका छौं। मलाई विश्वास छ हजुरहरूले आज पनि शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। आज मैले धर्मशास्त्र बाइबलबाट पावलले लेखेको एपीसीको मण्डलीको लागि पत्रबाट म परमेश्वरको वचन यहाँहरूको बीचमा लिएर आएको छु। प्रेरित पावलले विभिन्न स्थानबाट पत्रहरू लेखेका छन् विभिन्न मण्डलीहरूलाई, विशेष गरी एउटा प्रेरितीय शिक्षाको विषयमा, मण्डलीले गर्नुपर्ने आचरणका विषयमा, त्यसै गरी व्यक्तिगत जीवनमा एउटा विश्वासी ले कसरी आफ्नो जीवन यापन गर्नुपर्छ, त्यसै गरी संसारमा रहँदाखेरि एउटा धर्मी जीवन कसरी बिताउने, ख्रिस्ट जस्तै हामी कसरी आफ्नो एउटा पवित्र जीवन बिताउन सक्छौ भन्ने लगायतका यावत शिक्षाहरू पावलले मण्डलीका लागि पत्र मार्फत लेखेर सिकाएका छन्। त्यसै क्रममा एफिसी भन्ने मण्डली एउटा एफिसस भन्ने रोमी साम्राज्य अन्तर्गतको एउटा शहर थियो। उक्त शहर अहिले टर्की भन्ने देश अन्तर्गत पर्दछ। तत्कालीन समयमा ईस्वी सम्वत 60-61 बीचमा चाहिँ पावलले यो पत्र एफिसीको मण्डलीका लागि लेखेका छन्। अनि यो पत्र पावलले झ्यालखानाबाट लेखेका हुन्। उनी रोमी साम्राज्य अन्तर्गत, उनी रोम भन्ने एउटा शहरको एउटा झ्यालखानामा कैदीको रूपमा बन्दी रहेका थिए। उनी झ्यालखानामा रहँदै गर्दा पनि मण्डलीको बारेमा वास्ता गर्दै, मण्डलीको बारेमा चिन्ता गर्दै, विश्वासीहरूको उनीहरूको आत्मिक जीवनको बारेमा वास्ता गर्दै पावलले यो पुस्तक लेखेको हामी पाउँदछौ। आउनुहोस् प्रेरु, हामी धर्मशास्त्रबाट यो एफिसीको पुस्तक एक अध्यायबाट हामी पाठ गर्दै अध्ययन गर्दै अगाडि बढ्नेछौ। अध्याय एकको शुरूमा लेखिएको छ, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित पावलबाट ख्रिस्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति। ख्रिस्टमा आत्मिक आशिष। हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहद्वारा, ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो, किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रिस्टमा राख्नु भएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभयो, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रिस्टको अधीनमा आउन्। उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्राय अनुसार हामी ख्रिस्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। 13 पदमा, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ। आमेन। हामीले यति बेला एफिसीको पुस्तक एक अध्यायको एकदेखि चौध पदसम्म पाठ गर्यौं। यहाँ पाउलले एफिसीको मण्डलीलाई आत्मिकी वृद्धिका लागि, उनीहरूको आत्मिकी एकताको लागि, अनि उनीहरू यीशु प्रभुमा को हुन् र उनीहरू कसरी चुनिएका छन् भन्ने कुरा बुझाउनको लागि यो पत्र लेखेका छन्। प्रियहरू, हामीले यो खण्ड अहिले पाठ गरेका खण्डबाट धेरै कुराहरू बताएको हामीले पाउँदछौं। विशेष गरी तपाई हामी जो अहिले वर्तमान मण्डलीलाई पनि यसबाट धेरै कुराहरू पावलले बताएका छन् अनि हामीले यहाँबाट धेरै असल कुराहरू सिक्न सक्दछौ जो तपाई र मेरो व्यक्तिगत जीवनसँग प्रत्यक्ष मेल खान्छ। प्रियहरू, जब पावलले यहाँ बताएका छन् कि हाम्रो प्रभु येशु ख्रीष्टले मण्डलीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुहुन्छ, येशु प्रभुले मण्डलीको वास्ता गर्नुहुन्छ, येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ, येशु प्रभुले मण्डलीको हरेक अवस्था, कमी घटी, कमजोरीहरू अथवा दुर्बलताहरू, सबलताहरू सबै जान्नुहुन्छ अनि उहाँले अहिले पनि मण्डलीको वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ अनि आत्मिक आशिषहरू येशु ख्रीष्ट मार्फत मण्डलीले अहिले पनि प्राप्त गर्दछ भन्ने कुरा यस पुस्तकको तीन पदमा बताइएको छ। चार पदमा हामीले हेर्ने हो भने उहाँको सामुन्ने पवित्र र निष्कलंक हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भएको छ। प्रियहरू, यो निकै महत्वपूर्ण पद हो। तपाईँ हामी मण्डलीमा कसरी आयौं? प्रियहरू, होला तपाईँ हाम्रो व्यक्तिगत जीवनमा धेरै किसिमका उतार चढ़ावहरू, धेरै किसिमको परिस्थितिहरू पार गर्दै तपाईँ र मैले येशु प्रभुको महसुस, उहाँको आवश्यकताको महसुस गरेर हामीले पश्चाताप गरेर प्रभुलाई हामीले ग्रहण गर्यौं अनि मण्डलीमा हामी आयौं, अथवा येशुलाई तपाईँ र मैले आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्यौं। तर यो पुस्तकमा पावलले कसरी बताएका छन् भने तपाईँ र हामी उत्पत्ति भन्दा अघिबाटै उहाँले चुन्नु भएको छ। यो एकदमै रहस्यको कुरा हो प्रियहरू। खासमा विभिन्न परिस्थितिबाट तपाईँ हामी गुज्रिन्छौं, विभिन्न उतार चढ़ावबाट तपाईँ हामी गुज्रिन्छौं अनि प्रभुलाई हामीले पाउँछौं अनि हामीलाई लाग्छ कि सायद मैले यो कुरा नगरेको भए मैले येशूलाई विश्वास गर्दैनथे होला, मण्डलीमा म आउन पाउँदैनथे होला, अथवा कतिपय समयमा तपाईँ हामीलाई लाग्न सक्छ कि सायद यो परिस्थिति मेरो जीवनमा नघटेको भए सायद मैले प्रभुलाई पाउँदैनथे होला भनेर एक किसिमको एउटा सोचमा तपाईँ हुनुहुन्छ होला। तर बाइबलमा यहाँ बताइएको छ कि तपाईँ र म परमेश्वरको अघिबाटकै एउटा चुनिएको व्यक्ति हौ। परमेश्वरले तपाईँ र म सृष्टि हुनुभन्दा पहिले, आमाको कोखमा हुनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई जान्नुहुन्छ, चिन्नु भएको थियो भन्ने कुरा यहाँ पनि बताइएको छ। विशेष गरी यो पुस्तकले उत्पत्ति भन्दा पहिले भनेको अर्थ सबै ब्रह्माण्डहरू सिर्जनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई चिन्नु भएको थियो भन्ने कुरा पनि बताइएको छ। यो एउटा रहस्यमय कुरा हो, यो एउटा परमेश्वर कति अद्भुत हुनुहुन्छ भन्ने कुरा हो। परमेश्वरले तपाईँ र मलाई कति वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँ र मेरो लागि कति पहिलेदेखि एउटा योजना बनाउनु भएको थियो भन्ने कुराको एउटा प्रतिबिम्ब हो प्रियहरू, कि उत्पत्ति भन्दा पहिलेबाट नै उहाँले तपाईँ र मलाई चुन्नुभयो। तपाईँले येशूलाई विश्वास गर्नु भनेको कुनै अकस्मात भएको घटना होइन प्रियहरू। येशूलाई तपाईँले विश्वास गर्नुभयो, उहाँलाई आफ्नो मुक्तिदाता भनेर छान्नुभयो, तपाईँले चुन्नुभयो, वास्तविक रूपमा तपाईँले येशूलाई चुन्नु भएको भन्दा पनि महत्वपूर्ण कुरा, तपाईँलाई प्रभु येशूले उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको, उहाँको योजनाको एउटा तपाईँ हिस्सेदार हुनुहुन्छ प्रियहरू। त्यसकारण आज हामी धेरैलाई सुसमाचार सुनाउँदछौ, धेरैलाई प्रभुको वचन सुनाउँदछौ, त्यही एउटा वचनले कतिजनाको हृदयमा परिवर्तन ल्याउँदछ अनि त्यो मानिसले प्रभुलाई ग्रहण गर्दछ। तर जति नै धेरै आश्चर्यपूर्ण कामहरू देखे पनि, जति नै धेरै चमत्कारहरू देखे पनि, खासमा परमेश्वरलाई विश्वास नगर्ने मानिसहरू पनि हामीले देखेका छौं। हामीले देख्यौं येशू प्रभुले 5,000 जनालाई खुवाउनु भयो, तर त्यहाँ उहाँलाई साँचो रूपमा विश्वास गर्ने कतिजना थिए। जस जसले विश्वास गरे ती सबै अघिबाटै चुनिएका, अघिबाटै उनीहरूलाई परमेश्वरले उहाँको महान योजना अनुसार चुन्नु भएको थियो भनेर हामीले बुझ्न सक्दछौ। त्यसकारण प्रियहरू, आज तपाईँ र म येशू प्रभु सामु आएका छौं, उहाँलाई हामीले आफ्नो मुक्तिदाता भनेर स्वीकारेका छौं, त्यो महान एउटा अनन्त स्वर्गीय घरमा तपाईँ र हामी अब सदाका लागि वास गर्न गइरहेका छौं। तपाईँ र हामी आमाको कोखमा हुनुभन्दा पहिलेबाटै उहाँले तपाईँ र मलाई चुन्नु भएको थियो, उहाँले तपाईँ र मलाई चिन्नु भएको थियो। भजन संग्रहमा दाउदले लेखेका छन् कि मेरो आमाको कोखमा हुनुभन्दा पहिलेदेखि नै तपाईँले मलाई चिन्नुहुन्थ्यो। वास्तविक रूपमा प्रभुले तपाईँ र मलाई उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको छ प्रियहरू। त्यसकारण तपाईँ हामी अनुग्रही हुनुपर्छ। उहाँको योजना तपाईँ र मेरो जीवनमा कति पहिलेदेखि रहेछ, उहाँले तपाईँ र मलाई कसरी चुन्नु भएको रहेछ भन्ने कुरा सम्झिएर तपाईँ र हामी दिन प्रतिदिन प्रभुलाई हामी धन्यवाद र उहाँप्रति हामी धन्यवादी हुनुपर्दछ प्रियहरू। पाँच पदमा पनि त्यही कुरा लेखिएको छ, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। प्रियहरू, तपाईँ र हामी येशू प्रभुको त्यो एउटा अनन्त वचनसम्म, येशू प्रभुको त्यो मुक्तिको सन्देशसम्म पुग्नुभन्दा पहिलेदेखि नै हाम्रो जीवनमा जे जस्ता घटनाहरू भए, जे जति कुराहरू भए, त्यो सबै हुनमा प्रभुको एउटा योजना थियो भन्ने कुरा हामी बुझ्दछौ प्रियहरू। अनि यो एउटा असल योजना प्रभुले तपाईँ र मेरो जीवनमा ल्याइदिनु भएको छ। येशू ख्रिस्टद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो। प्रियहरू, यो संसारमा अन्य कुराहरू भन्दा महत्वपूर्ण कुरा परमेश्वरको सन्तान हुनु हो। परमेश्वरको सन्तान हुनको लागि धेरै कुराहरू, हाम्रो त्याग बलिदान केही पनि चाहिँदैन। केवल येशूलाई विश्वास गरेको कारणले, प्रभुको अनुग्रहका कारणले, उहाँको प्रेमका कारणले आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरेका छौं। परमेश्वरको सन्तान हुने हक तपाईँ र हामीले प्राप्त गरेका छौं। अनि यो सबै के कारणले भयो भन्दा येशू प्रभुको अथवा परमेश्वर पिताको अपार प्रेमका कारणले। सोच्नुहोस् त, तपाईँ हामी कमजोर छैनौ, तपाईँ हामी अब निर्बल छैनौ, तपाईँ हामी अब दरिद्र छैनौ, तपाईँ हामी एउटा सर्वशक्तिमान परमेश्वरको सन्तान भएका छौं। जसले पर्वतहरूलाई आदेश दिनुहुन्छ अनि ती हटी जान्छन्, जसले समुद्रका छालहरूलाई आदेश दिनुहुन्छ ती शान्त भएर जान्छन्, त्यो परमेश्वर जसले आफ्नो वचनको शक्तिले सारा सृष्टि रच्नुहुन्छ, ब्रह्माण्ड उहाँको नियन्त्रणमा छ, समय उहाँको नियन्त्रणमा छ, अनि आज ती महान परमेश्वरको सन्तान तपाईँ र म भएका छौं। कति एउटा हर्षको कुरा हो, कति एउटा आनन्दको कुरा हो। धेरै समय तपाईँ हामी आफूले आफूलाई निर्बल ठान्दछौं प्रियहरू, तर त्यो होइन। वचनमा यहाँ स्पष्टसँग बताइएको छ कि ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। सात पदमा यसरी लेखिएको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँदछौं। आमेन। प्रियहरू, आज यो संसारमा मानिसहरू आफ्नो पापहरू धुनको लागि धेरै संघर्ष गरिरहेको हामी पाउँदछौं। मैले भर्खर मात्र एउटा समाचार हेरेको थिएँ कि विभिन्न देशबाट यात्रीहरू विभिन्न तीर्थस्थल धाउनको लागि कति समय, कति परिश्रम, कति त्याग उनीहरूले दिएर विभिन्न तीर्थस्थलहरू धाएको हामी पाउँदछौ। के का लागि? पाप मोचनका लागि। के का लागि भन्दा उनीहरूको आफ्नो मृत्यु पछिको त्यो एउटा अनन्त जीवनका लागि उनीहरूले एकदमै धेरै तपस्या गरेको हामी पाउँदछौ। एकजना व्यक्ति इण्डियाबाट जमीनमा पल्टिएर लडीबुडी गरेर पैदल यात्राबाट होइन तर जमीनमा पल्टिएर सुतेर त्यसरी चाहिँ उनले धेरै लामो यात्रा, कष्टपूर्ण यात्रा गरेर तीर्थस्थलसम्म गएको हामीले पाउँदछौ। विभिन्न चाडपर्वहरू हामीले देख्दछौ जहाँ अनेकौं बोकाहरू, अनेकौं पाठाहरू, अनेकौं कुखुराहरूको बलिदान चढ़ाइन्छ, राँगाहरूको बलिदानहरू चढ़ाएको हामीले पाउँदछौ। हामीले नेपालका विभिन्न स्थानहरूमा ती बलिदानहरू यति धेरै भएको हामीले पाउँदछौ कि जसको हरेक पटक बहस हुने गर्दछ, हरेक पटक, हरेक वर्षमा त्यसका बारेमा चर्चा हुने गर्दछ। विभिन्न पशु प्रेमीहरूले यो त अति नै भयो भनेर त्यो एउटा चाहिँ त्यसका विरूद्धमा आवाज उठाएको पनि हामीले पाउँदछौ। यो सबै के का लागि त प्रियहरू? यो सबै आफ्नो पापको क्षमाको लागि, सुख शान्तिका लागि, अनन्त जीवनका लागि नै होइन र? तर धर्मशास्त्र बाइबलमा के बताइएको छ भने परमेश्वरको अनुग्रह अनुसार ख्रीष्ट येशूको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँदछौं। अनि त्यो क्षमा अनि त्यो मुक्ति र उद्धार चाहिँ हामीले सित्तैमा पाउँदछौं। प्रियहरू, येशू प्रभुको रगतद्वारा मात्रै पाप क्षमा छ। उहाँको रगतद्वारा मात्रै अनन्त जीवन सम्भव छ। मानिसको पाप क्षमाका लागि कुनै पनि साँढे अथवा बोकाको अथवा कुनै पनि पशु पंक्षीको रगतद्वारा मानिसको पाप क्षमा हुँदैन भन्ने कुरा हामीलाई थाहा छ। तर मानिसको पाप क्षमाका लागि एउटा सिद्ध र निष्कलंक मानिसको बलिदान नै आवश्यक पर्दछ, र त्यो येशू प्रभु जो स्वर्गमा हुनुहुने परमेश्वर यी संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो। उहाँ निष्कलंक हुनुहुन्थ्यो, उहाँमा कुनै पनि किसिमको खोट थिएन। उहाँ परमेश्वरको एउटा योजना अनुसार यो संसारमा आउनुभयो। सबै मानिसको पाप उहाँले कलबरी क्रूसमा बोक्नुभयो। उहाँलाई क्रूसमा एउटा दर्दनाक मृत्यु दिइयो। उहाँको कोखाबाट रगतहरू बगे। उहाँको मृत्युले आज सबै मानिसहरूको पापहरू क्षमा भएको छ। ज जसले उहाँलाई विश्वास गर्दछ, ज जसले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्दछ, त्यसले अब मुक्ति र उद्धार सित्तैमा पाउँदछन्। बाइबलमा यही बताइएको छ, उहाँमा हामीले उद्धार पाउँदछौ। येशू ख्रीष्टको रगतद्वारा मात्रै हामीले उद्धार र मुक्ति पाउँदछौ अनि हाम्रो पापको क्षमा पाउँदछौ। अब तपाईँ र मैले परिश्रम गर्नु परेन। अब तपाईँ र मैले संसारमा बगाएका हरेक रगतहरू, पशु पंक्षीका रगतहरू, तपाईँ र मैले गर्ने हरेक संघर्षहरू, ती धार्मिक विधि विधान कामहरूले मुक्ति र उद्धार पाउँदैनौ। तर येशूमाथि गरेको विश्वासका कारणले मात्रै हामीले मुक्ति र उद्धार प्राप्त गर्दछौ। यूहन्नाको पुस्तक 1:12 यहाँ यसरी लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। आमेन। येशूमाथि ज जसले विश्वास गरे, ज जसले उहाँको नाउँलाई ग्रहण गरे, येशू प्रभुले ती व्यक्तिहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आज तपाईँ र मैले कसमाथि विश्वास गरेका छौं? प्रियहरू, हामीले ढुङ्गामा विश्वास गरेका छौं, हामीले पर्वतहरूमा, विभिन्न किसिमका संसारमा सृष्टि गरिएका थोकहरूमा विश्वास गरेका छौं। यदि निर्जीव कुराहरूमाथि हामीले विश्वास गरेका छौं भने हामीले आफूले आफूलाई प्रश्न सोध्नुपर्छ। तर यदि तपाईँले साँचो ईश्वरलाई विश्वास गर्नुभएको छ, जो तपाईँ र मेरो पापको लागि बलिदान हुनुभयो, येशू प्रभुलाई तपाईँले मैले विश्वास गरेका छौं भने तपाईँ निर्धक्क हुनुहोस्, तपाईँ निश्चिन्त हुनुहोस्, तपाईँ उत्साहित हुनुहोस् कि तपाईँ ढुक्क हुनुहोस्। तपाईँले साँचो परमेश्वरलाई विश्वास गर्नुभएको छ, जसबाट तपाईँले मुक्ति र उद्धार पाइसक्नु भएको छ, जसबाट तपाईँले आफ्नो पापको क्षमा पाउनु भएको छ र परमेश्वरको सन्तान हुने अधिकार पनि प्राप्त गर्नुभएको छ। प्रियहरू, हामी अगाडि पढ्दै जाने हो भने यहाँ लेखिएको छ कि किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आउन्। प्रियहरू, तपाईँ र हामी एक न एक दिन हामी परमेश्वरको अधीनमा आउनै पर्छ। संसारमा भएका कोही पनि मानिस यस्तो छैन जसले सृष्टिकर्ताको, त्यो एउटा महान परमेश्वरको न्याय सिंहासनलाई छल्न सक्नेछ। तर सबैले त्यो परमेश्वरको न्याय आसनको अगाडि उभिनु पर्दछ र परमेश्वरको अगाडि आफ्नो जीवनमा गरेका हरेक कुराको सफाई दिनुपर्ने हुन्छ अनि परमेश्वर हामी बीचमा न्यायकर्ता भएर उभिनुहुनेछ। वचनमा भनिएको छ, सृष्टिमा भएका यावत थोकहरू येशू प्रभुले नै रचना गर्नुभयो अनि सबै थोक उहाँद्वारा र उहाँकै लागि बनाइए। अनि एउटा यस्तो समय आउँछ जब यो सारा संसार सकिएर जानेछ, सृष्टि पतन भएर जानेछ। हामीले देखेको संसारभरि अहिले जति पनि विकृति छ, अन्याय अत्याचार छ, पाप छ, यी सबैको इन्साफ एक दिन अवश्य पनि हुन्छ। त्यो न्याय सिंहासन अगाडि ख्रीष्ट हाम्रो लागि न्यायकर्ताको रूपमा उभिनुहुनेछ। उहाँमाथि विश्वास गर्ने र उहाँको नजिक भएकाहरूलाई उहाँले आफ्नो दाहिने बाहुलीपट्टि राख्नुहुनेछ र जसले उहाँलाई चिनेका छैनन्, जसले उहाँलाई इन्कार गरेका छन्, ती व्यक्तिहरूलाई उहाँले पछ्याउनुहुनेछ, छुट्याउनुहुनेछ र अन्तिम न्यायमा ती व्यक्तिहरू पर्नेछन् जो बाइबलमा भने अनुसार एउटा दोस्रो मृत्यु हो। तपाईँ र हामी अनुग्रही हुनुपर्दछ कि तपाईँ हामी धन्यवादी हुनुपर्दछ कि प्रियहरू, तपाईँ र मैले त्यो अनन्तको दण्ड भोग्नुपर्ने छैन, त्यो अनन्तको मृत्यु तपाईँ र मैले भोग्नुपर्ने छैन। येशु ख्रीष्टमा विश्वास गरेको कारणले गर्दाखेरि मृत्यु पश्चातको त्यो अनन्त जीवन पनि तपाईँ र हामीले प्राप्त गर्नेछौ। वचनमा बताइएको छ हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। यसबाट हामीले यही बुझ्न सक्दछौ कि प्रियहरू, तपाईँ र हामी येशु प्रभुको एउटा महिमा देख्न सकौं, उहाँको प्रशंसा गर्न सकौं भनेर उहाँमाथि हामी आशा राख्नेहरूलाई परमेश्वरले पहिले नै चुन्नु भएको छ भनेर बताइएको छ। त्यसकारण तपाईँको मेरो जीवनमा परमेश्वरको योजना कति महान छ भन्ने कुरालाई हामीले यहाँबाट हेर्न सक्दछौ प्रियहरू। अब म अन्तिम पद पढेर आजको यो वचन सक्नेछु। 13 र 14 पद यहाँ लेखिएको छ, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यो, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। प्रियहरू, तपाईँ र मैले जब परमेश्वरको त्यो मुक्तिको सुसमाचार सुन्यौं, तपाईँ र मैले जब उहाँको सत्य वचनलाई आफ्नो जीवनमा धारण गर्यौं र उहाँमाथि हामीले विश्वास गर्यौं, परमेश्वरले तपाईँ र मेरो जीवनमा उहाँको दोस्रो आगमन नहुँदासम्म पवित्र आत्मा दिनुभएको छ। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तर अधिकारको बहिना हुनुहुन्छ। आमेन। मुक्तिको कार्य हामीले पूरा नगरेसम्म अर्थात मृत्युसम्मै तपाईँ र हामीले हाम्रो विश्वासलाई बचाइराख्नु निकै आवश्यक छ प्रियहरू। तपाईँ र हाम्रो विश्वासमा हामी कतै पनि ढलपल नभइकन अझै जोसिलो भएर यो कुरालाई मनन गर्दै कि परमेश्वरले तपाईँ र मलाई कति प्रेम गर्नुभएको छ, कति अनुग्रह गर्नुभएको छ भन्ने कुरालाई बुझेर उहाँमाथि विश्वास गरिराख्नु निकै महत्वपूर्ण छ। मृत्युले नलगेसम्म, हाम्रो दौड हामीले नसकेसम्म, हाम्रो जीवनको अन्तिम सासम्म, जसरी पावलले भन्दछन् मैले उत्तम लडाई लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु। प्रियहरू, आज तपाईँ र म यही वचनबाट उत्साहित हौ कि प्रभुले तपाईँ र मलाई गर्नुभएको अनुग्रह कति महान छ। त्यो एउटा सित्तैको अनुग्रह, सित्तैको मुक्ति र उद्धार तपाईँ र मैले प्राप्त गरेका छौं। यो कुरालाई मनन गर्दै आज हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौ। हुन्छ, प्रभुको वचन यो सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जीवनको वचन कार्यक्रमबाट बिदा हुन्छु। हस्त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

विजयमा सी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा केही महत्वपूर्ण जानकारी मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु र आज पनि केही महत्वपूर्ण कुराहरू तपाईँको निम्ति कार्यक्रममा म राख्नेछु र विशेष गरिकन कयौं त्यस्ता बाइबलमा घटनाहरू छन् जसको जवाब दिन हामीलाई निकै नै हम्मे पर्दछ र प्रत्येक प्रश्नको जवाबको उत्तर खोज्यो भने फेरि बाइबलमा पाइन सकिन्छ। बाइबलले कहिले पनि तपाईँ र मलाई होइन अपुरो बनाउँदैन, होइन हामीले खोजेका कुराहरू हामी पाउँछौ, तर खोज्नु पर्यो, अध्ययन गर्नु पर्यो अनि पढनशील हुनु पर्यो, हामी अध्ययनशील हुनु पर्यो, त्यसपछि प्रत्येक प्रश्नका जवाबहरू हामीले पक्कै पनि पाउन सक्छौ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

परमेश्वरले हब्बालाई कहिले बनाउनुभयो? छैटौं दिनमा वा त्योभन्दा पछि? उत्पत्ति 1:27 र उत्पत्ति 2:20-22 उत्पत्ति 1 अध्याय अनुसार परमेश्वरले आदमलाई मात्र नभई हब्बालाई पनि छैटौं दिनमा नै सृष्टि गर्नुभयो। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरको प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनलाई सृष्टि गर्नुभयो। मानव जाति परमेश्वरद्वारा छैटौं दिनमा सृष्टि गरिएका थिए भनी पद 31 प्रष्ट गरिएको छ। साँझ परियो र बिहान भयो छैटौं दिन। र दोस्रो अध्यायको विवरण अनुसार हब्बा निकै पछि सृष्टि गरेको जस्तो देखिन्छ। आदमले सबै पशु पन्छीको नाउँ राखेपछि परमेश्वरले हब्बालाई बनाउनुभयो, जुन करङ परम्परा परमेश्वरले मानिसबाट निकाल्नु

भएको थियो। त्यसबाट एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो। उत्पत्ति 2:22 परमेश्वरले हप्पालाई कहिले बनाउनु भयो? छैटौं दिनमा कि त्यो भन्दा पछि? दोस्रो अध्यायमा आएर मात्र हप्पाको सृष्टि बारे सविस्तार पढ्न गरिएकोले उनलाई पनि छैटौं उनलाई पनि सृष्टि गरियो भने मानिसहरूले सोच्न सक्छन्। तर तपाईँले उत्पत्ति 1:27-31 हेर्नुभयो भने तपाईँले प्रष्ट हुनुहुनेछ कि परमेश्वरले आदम र हप्पा दुवैलाई छैटौं दिनमा सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो भन्ने उत्पत्ति 1:27 भाषालाई व्याख्या गर्नुहोस्। छैटौं दिनको सृष्टिबारे उत्पत्ति 2:24-31 जे जति बताउँछ त्यति उत्पत्ति 2:7-25 त्यही दिनको सृष्टिबारे थप जानकारी दिन्छ। मानिसको सृष्टिबारे अध्यायको वर्णन संक्षिप्त हो भने 2 अध्यायको वर्णन सविस्तार। निष्कर्षमा परमेश्वरले आदम र हप्पा दुवैलाई छैटौं दिनमा नै सृष्टि गर्नुभयो भने 1 अध्यायले प्रश्न पार्छ भने 2:20-22 उहाँले हप्पालाई कसरी सृष्टि गर्नुभयो भने थप जानकारी दिन्छ। दुवै खण्डले छैटौं दिनकै सृष्टिबारे उल्लेख गरेको पाइन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

उत्पत्ति 4:17 बाइबलको विवरणबाट हामी प्रष्ट हुन्छौं कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कैन र तिनका भाइ हाबिल जन्मे। कैनले आफ्नो भाइ हाबिलको हत्या गरेपछि तिनी नोत भन्ने देशमा गए र आफ्नी पत्नीसित कैनको सहवास भयो र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैनले एउटा शहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस शहरको नाउँ पनि हनोक राखे। उत्पत्ति 4:17 तब स्वाभाविक प्रश्न उदय हुन्छ, कैनले कहाँबाट आफ्नी पत्नी पाए, को हुन् उनी? कैन र हाबिलका अतिरिक्त आदम र हब्बाबाट तेस्रो छोरो सेत साथै अरू छोरा छोरीहरू पनि जन्मेका थिए भने उत्पत्ति 5:4 हामीलाई बताउँछ। सेतको जन्म भएपछि आदम 800 वर्षसम्म बाँचे र तिनकाहरू छोरा छोरीहरू जन्मे। निश्चय नै कैनकी पत्नी उक्त पदमा उल्लेख भएका छोराछोरी मध्ये एक थिइन् वा कैनका भतिजीहरू मध्ये कोही एकजना थिइन्। यस्तो वैवाहिक सम्बन्ध शुरूमा नितान्त आवश्यक थियो। मानव जातिको शुरूको चरणमा त्यहाँ अर्को कुनै परिवार नभएकोले त्यस्तो वैवाहिक सम्बन्ध अनुचित थिएन न त हानिकारक नै। निश्चय नै हार नाता पर्ने व्यक्तिहरू बीचको यौन सम्बन्ध खतरनाक हुन्छ किनकि वंशानुमा परिवर्तन गर्ने गुणहरू आमा बाबु दुवैबाट आयो भने अपाङ्ग रोगी साथै मन्दबुद्धिको सन्तान जन्मने सम्भावना हुन्छ। तर आदम र हव्वा दुवै नै सिधै परमेश्वरबाट सृष्टि गरिएका थिए, तसर्थ तिनीहरूबाट परिवर्तन गर्ने त्यस्ता खालका वंशाणुगत गुणहरू सर्न सक्ने सम्भावना थिएन। औषधि विज्ञानको दृष्टिकोणबाट पनि मानव जातिको त्यस शुरूको चरणमा एउटै परिवारका सदस्यहरू बीचको वैवाहिक सम्बन्ध हानिकारक थिएन। यदि यो सम्बन्ध गलत वा हानिकारक हुन्थ्यो भने परमेश्वरले यसलाई अनुमति दिनुहुन्नथ्यो। सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले संसारमा मानिसहरू वृद्धि हुनको लागि सम्बन्धलाई अनुमति दिनुभयो। तर पछि मोसाको व्यवस्था परमेश्वरले बहिनी वा नजिकको नातेदारसित विवाह गर्न निषेध गरिदिनुभयो। तब यो प्रष्ट छ कि मानव जातिको फैलावटको निम्ति परमेश्वरले यस अवस्थालाई अनुमति दिनुभयो जुन बेला यसको नितान्त आवश्यक थियो र त्यस बेला यसलाई अनैतिक कार्यको रूपमा हेरिँदैन थियो न त यो हानिकारक नै थियो।

को धरारा अघि संसारमा कतिवटा भाषा थियो? एउटा मात्र। परमेश्वरले मानिसलाई पृथ्वीको चारै कुनामा फैलने आज्ञा दिनुभयो। तापनि उत्पत्ति 11 अध्यायमा आइपुग्दा मानिसहरू जताततै नछरिउन् भन्ने उद्देश्यले तिनीहरूले एउटा धरारा बनाउने कोसिस गरे, जसलाई बाबेलको धरारा भनेर चिनिन्छ। यस बेलासम्म संसारमा एउटै मात्र भाषा थियो। त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। उत्पत्ति 11 एक पद 6 पनि ती तथ्य प्रकट गर्छ। अनि परमप्रभुले भन्नुभयो, यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थापना अहिले यिनीहरूले यो गरे भने अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन। 11 अध्यायमा आएर भाषा खलबल पारिएको भए तापनि 10 अध्यायमा नै हामी विविध भाषाहरू देख्छौं। उदाहरणको लागि पद 5 हेर्नुहोस्, यिनीहरूबाट नै तिनीहरूका देशभित्र प्रत्येकको आफ्नो भाषा र जाति अनुसार फिजिए। हामका छोराहरू उनीहरू वंश र भाषा अनुसार उनीहरूको देश र जातिहरू नै हुन्। 31 पनि ती तथ्य प्रकट गर्छ, सेमका छोराहरू उनीहरूको वंश र भाषा अनुसार उनीहरूको देश र जाति नै हुन्। बाबेलको धरारा अघि संसारमा एउटा मात्र भाषा थियो कि धेरै? बाबेलको धरारा निर्माण गर्नु अघि संसारमा एउटै मात्र भाषा थियो, जस्तो उत्पत्ति 11:1 प्रष्टसित लेखिएको छ। त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। उत्पत्ति 10:5, 20, 31 अभिलिखित पिढी भाषाहरू बोल्ने जातिहरू बाबेलमा परमेश्वरले भाषा खलबल पारिदिनु भएपछि बाँचेका मानिसहरू थिए। बाइबलका कतिपय विवरणहरू समयक्रम अनुसार राखिएको छैनन्, जसमध्ये उत्पत्ति 10 अध्याय एउटा हो। 10 अध्यायमा उल्लेखित ती विविध भाषा उत्पत्ति 11 अध्यायमा भाषाको खलबल पछि मात्र देखा परेका थिए। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा आज केही रोचक कुराहरू मैले राखे तपाईँको निम्ति। बाबेलको धरारा अघि संसारमा कतिवटा भाषा थियो भन्ने बारेमा राखे, र त्योभन्दा अगाडि निकै महत्वपूर्ण कुराहरू पनि राखे। र तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना, भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सल्लाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कृतिपुरको चोभा डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 98 41 18 74 66 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01 47 70 754 01 47 70 754। नातिना ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कीर्तिपुरको चोभा डाँडामा हुँदैछ, तपाईँ पनि आउनु, म पनि आउँछु।

0: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम सरगम।
1: नमस्ते, गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज म आइसकेको छु कार्यक्रम सरगम लिएर। हामी चारदेखि पाँच बजेसम्म निकै मिठा मिठा भजनहरू तपाईँ हजुरहरूको सामु प्रस्तुत गर्नेछौ। कहिलेकाहीँ हामी वचन पुस्तकबाट गर्छौं भने प्रस्तुत गर्छौं भने कहिलेकाहीँ हामी एल्बमहरूबाट पनि सुनाउँछौ। विभिन्न किसिमका विविध नै रहनेछन् आज पनि विभिन्न गायक गायिकाका भजनहरू म तपाईँ माझ प्रस्तुत गर्दैछु। शुरूमा कोही छैन अरू तपाईँ बाहेकै छु भन्ने भजनले शुरू गर्न चाहन्छु।

दिव्य खालिङको आवाजमा सुनाउँदै थिएँ मैले यो निकै मिठो गीत जिउन चाहन्छु म श्रोता। कार्यक्रम सर्गममा हामी विभिन्न अर्थ बोकेका भजनहरू सुनाउने गर्छौं। कहिले काहीँ प्रभु जन्मका भजनहरू, प्रभु मृत्युका, प्रभु पुनरुत्थानका भजनहरू पनि हामी गाउने गर्छौं र यो सबै स्वर्गको निम्ति, परमेश्वरको निम्ति नै हामी गाउँछौं, परमेश्वरलाई महिमा दिनको निम्ति। र कार्यक्रम सर्गमले नै हामीलाई परमेश्वरको संगतिमा पनि लाँदछ, उहाँको नजिक पनि लाँदछ र हामीलाई त्यो आभास पनि हुँदछ। हामीसँग थुप्रै यस्ता मिठा गीतहरू छन्, अर्को गीत सुनाउँदैछु।

हजुर, निकै मिठो भजन हामीले सुन्यौं अहिले समय यो समयमा। भजन स्वरको पुस्तकले भन्दछ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ भनेको छ। र त्यस्तो व्यक्ति चाहिँ कस्तो हुन्छ भन्दा, त्यो खुल्लाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पाप कहिले पनि फैलाउँदैन, त्यसले जे गर्छ सबै कुरामा सफल हुन्छ। निकै मिठो वचन पढ्न मन लागेर मैले पढे श्रोता मित्र, र कार्यक्रम स्वर्गममा हामी निकै मिठा मिठा गीतहरू लिएर आइसकेका छौं। अब अर्को गीत सुन्नुहोस् कस्तो हुनेछ।

हर क्षण मलाई यसो चाहिन्छ, निकै नै अर्थपूर्ण भजन अनि एकदमै हृदयलाई छुने भजन हामीले सुनेका छौँ श्रोता। साँच्ची नै हरदम यसो बिना हामी बाँच्न सक्दैनौ भन्ने नै भजनले पनि भनिरहेको थियो। बाइबलले संगीतलाई परमेश्वरको आराधना, स्तुति र हृदयको भाव व्यक्त गर्ने माध्यमको रूपमा धेरै ठाउँमा प्रस्तुत गरेको छ। जस्तै भजन संग्रह 95 एकले पनि भन्दछ, आओ हामी परमप्रभुको निम्ति गाउँ, हाम्रो उद्धारको चट्टानको निम्ति आनन्दले जय जयकार गरौं। त्यसैले संगीत चाहिँ मनोरञ्जनको माध्यम मात्रै नभएर परमेश्वरलाई आराधना, स्तुति, महिमा दिने माध्यम हो भनेर हामीले बुझ्न सक्छौ। कार्यक्रम सरगममा यस्तै मिठा मिठा भजनहरू सुन्छौं, किनभने विशेषतः भजनहरू नै सुन्छौं, सांगीतिक कार्यक्रम भएको हुनाले। भन्दा यतिखेर फेरि अर्को भजनतिर हामी जान्छौं।

हजुर अर्थपूर्ण भजन सुनिरहेका छौं श्रोता मित्र, साँच्चै नै मिठो भजन थियो यो पनि, परमेश्वरलाई महिमा भएको होस्। बाइबलमा संगीतको प्रयोग धेरै पुरानो समयदेखि भएको देखिन्छ। परमेश्वरको स्तुति र आराधनामा गायन तथा विभिन्न बाजाहरू प्रयोग गरिएको हामीले देखिन्छ। त्यसैले यहाँ वचनमा पनि भनिएको छ, सास हुने प्रत्येक प्राणीले परमप्रभुको प्रशंसा गरोस् भनेको छ। प्रशंसा गर्ने माध्यम चाहिँ संगीत पनि हो। बाइबलको दृष्टिकोणबाट संगीतको मूल्य केवल धुन कति राम्रो छ भन्नेमा मात्र होइन, त्यसले कसलाई महिमा दिन्छ र मानिसको हृदयमा के प्रभाव पार्छ भन्ने कुरा महत्वपूर्ण छ। त्यसैले गर्दाखेरि हामीले गाएका प्रत्येक भजनहरू, आज किन हामी इसाई भएर परमेश्वरका जन भएर अन्यत्र गीत संगीत गाउनु हुँदैन किन भनिएको भन्दाखेरि, त्यसले परमेश्वरको महिमा पक्कै गर्छ त भन्ने आउँछ नि त। हामी जे पनि गर्छौं, हामी परमेश्वरका जनहरूले चाहिँ हामीले गरेको कामले परमेश्वरलाई महिमा दिन्छ त भन्ने प्रश्न नै आउँछ नि त। त्यसैले गर्दा परमेश्वरकै निम्ति बनाइएका भजनहरू गाउनुपर्छ हामीले सक्भर। यतिखेर कार्यक्रम सरगममा छौं हामी, मिठो भजनहरू बाँकी नै छन्, समय दौड़िरहेको छ। अर्को भजन यो समय सुनाउँछौं।

मिठा गीत सुन्दा सुन्दै समयले डाँडो काटेको छ। अब हामी विदा माग्नुपर्ने हुन्छ। श्रोता सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म विदा हुन चाहन्छु। धन्यवाद। जय श्री।

0: गुड न्युज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: ठाउँ परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना। भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सलाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कृतिपुरको चोभा डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 98-41-18-74-66, 98-41-18-74-66 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01-4470-754, 01-4470-754। ल है नाति नातिना, ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कीर्तिपुरको चोभा डाँडामा हुँदैछ। तपाईँ पनि आउनु, म पनि आउँछु, ठ्याक्क पारेर।

0: Oye, Cota.
1: Samana vetera de patta.
0: Buena samanji, ¿qué que chare le hago?
1: Gas chulo, rice cooker, pani pataune bhaado.
0: Atyas ko lagi chinta nagarnu na baje. Amre Chris, electro wall, chade chani.
1: Ka chayo?
0: Kalanki kharka gaon, LRI school ko najikai.
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ, 01513010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, LRI स्कूलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: हेलो नमस्कार जय मसी गुडनिच एफएम 105.1 मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्पल एक्सप्रेस लिएर म कार्यक्रम प्रस्तोता सुनिल राज लामा उपस्थित भइसकेको छु प्रविधिमा विजयजीको साथमा र अब हामी तपाईँसँग 6 बजेसम्म रहनेछौं। आज अलिकति कार्यक्रमको समय जुन समयमा उपस्थित हुनुपर्ने हो तर अलिकति ढिला भएको कारणले गर्दाखेरि माफी चाहन्छु र कार्यक्रममा गएको दिनहरूमा जस्तै मैले प्रश्न लिएर आएको छु र यदि तपाईँले आज मात्र सुनिरहनु भएको छ भने तपाईँले पनि कार्यक्रम अवधिभरि सुनेर साथ दिन सक्नुहुनेछ र के हुन्छ भन्ने कुरामा त तपाईँले जानकारी पाउनुहुनेछ नै र पनि म कार्यक्रमको शुरूआतमा थोरै जानकारी राख्न चाहन्छु। यस कार्यक्रममा प्रश्न राख्नेछौ र 3 विकल्प हुनेछन् अनि तपाईँले अप्सन छान्न सक्नुहुनेछ कुन सही जवाफ हो अथवा गेस पनि गर्न सक्नुहुनेछ र कार्यक्रममा भाग लिनको लागि 4770754 रहेको छ 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर भने वाट्सएपको लागि नम्बर रहेको छ 9803444646 9803444646 रहेको छ र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860606374 रहेको छ र कार्यक्रममा 4 श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाफ टिपाउनु हुने श्रोता विजेता बन्नुहुनेछ भने अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्छौं। त्यसै गरी अर्को हुनुहुनेछ सही जवाफ टिपाउनु हुनेहरूबाट हामी गोला प्रथा गरिकन एकजनालाई विजेता घोषणा गर्नेछौं र अर्को रहेको छ हाम्रो प्राविधिक मित्र विजयजीले एउटा नम्बर छान्नुहुनेछ र त्यो नम्बरमा सही जवाफ टिपाउनु भएको छ भने उहाँ श्रोता विजेता बन्नुहुनेछ है। यसरी 4 श्रोताहरू विजेता बन्नुहुनेछ र आउनु सब कति पनि ढिला नगरिकन म कार्यक्रममा अगाडि बढ़िहाल्नेछु। आजको कार्यक्रम भाग 340 प्रश्न यस प्रकार रहेको छ परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभयो अप्सन एमा रहेको छ प्रेम यसैमा छ 1 योहन्ना 4:10 त्यसै गरी अप्सन बीमा रहेको छ प्रेम यसैमा देखाउनुहुन्छ रोमी 5:8 र अप्सन सीमा रहेको छ यस्तो प्रेम गर्नुभयो योहन्ना 3:16 रहेको छ। अप्सन एबीसीमा तपाईँले एउटा टिपाउन सक्नुहुनेछ। यतिखेर पहिलो श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: हेलो
0: जयमेसी हजुर हजुरको नाम बताइदिनुहोस् न। साराजी कस्तो हुनुहुन्छ?
1: एकदमै ठिक ठाक छु प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना
0: हजुरलाई हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
1: प्रश्न त मैले सुनेको छैन हजुरले बताइदिनु होला।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ परमेश्वरले संसारलाई यस्तो कस्तो प्रेम गर्नुभयो अप्सन एमा रहेको छ प्रेम यसैमा छ 1 योहन्ना 4:10 अप्सन बीमा प्रेम यसैमा देखाउनुहुन्छ रोमी 5:8 र सीमा रहेको छ यस्तो प्रेम गर्नुभयो योहन्ना 3:16
1: म चाहिँ
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटाउँ। हजुर जयमिसी हजुर उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब यतिखेर वाट्सएप मार्फत आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो हजुर मेरो आवाजलाई सुन्दै हुनुहुन्छ? हजुर मैले अलिकति सुनिनँ। हजुर नमस्कार हजुर नमस्कार अलिकति सुनिएको थिएन सायद
2: पर्वतबाट।
0: हजुर राधारामजी भन्नुभयो?
2: हजुर राधाराम आचार्य पर्वतबाट।
0: हजुर अनि प्रश्न सुन्न पाउनुभयो?
2: अप्सन सी।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनु खुसी लाग्यो आउँदै गर्न छुटौँ र उहाँ हुनुहुन्थ्यो पर्वतबाट हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: जयमिसी
0: हजुर चिनेकै आवाज हो अलिकति नाम कन्फ्युज भए बताइदिनुहोस् न।
1: हजुर म भोजपुरदेखि काली नै।
0: हजुर कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म एकदमै ठिकै छु भन्नुपर्छ। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ कुशल छौँ। अनि प्रश्न सुन्न पाउनुभयो?
1: हजुर सुने म अप्सन सी भन्छु ल।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् छुटौँ।
1: जयमसी
0: हजुर उहाँ हुनुहुन्थ्यो खाली राई हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानुभएको छ भोजपुरबाट हुनुहुन्थ्यो र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो जयमसी
0: हजुर जयमसी हजुर सङ्गीताजी बोल्नुभयो?
3: हजुर भन्नुहोस्।
0: अनि कस्तो हुनुहुन्छ हजुर तपाईँ?
3: म एकदमै राम्रो छ। अघि नै दिउँसो पनि फोन लाग्दैन, अनि बल्ल बल्ल बिचमा चाहिँ के अरे मात्रै पाउँदो रहेछ क्या मैले।
0: हजुर एकदमै ल, तपाईँले कोसिस गरिरहनु भएको रहेछ है।
3: कति नम्बरमा पर्यो
0: अहिले चाहिँ तपाईँ? चौथो नम्बरमा पर्नुभयो। चौथो नम्बरमा हजुर। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
3: हजुर भन्नु न। हजुर
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभयो? अप्सन एमा प्रेम यसैमा छ, पहिलो युहन्ना 4:10। अप्सन बी प्रेम यसैमा देखाउनुहुन्छ, रोमी 5:8। अप्सन सी यस्तो प्रेम गर्नुभयो, युहन्ना 3:16। हस् मैले सी टिपाएँ। कार्यक्रममा आउनुभयो सङ्गीताजी, आउँदै गर्नुहोस् छुट्टाउ। हस् उहाँ हुनुहुन्थ्यो संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर वाट्सएप मार्फत आउनुहुने 500 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो हजुर हजुर, मेरो आवाज सुन्दै हुनुहुन्छ? हजुर सुन्दै हुनुहुन्छ? तपाईँको अलिकति नेटवर्क स्लो चलिरहेको जस्तो छ, तपाईँले फेरि ट्राई गर्नुहोस् है त। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 5 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
4: नमस्कार हजुर, जय मसी।
0: नमस्कार, जय मसी। मैयाजी?
4: हजुर सर, म मैया नै हो, नयाँ बजारबाट। हजुरहरू आरामै हुनुहुन्छ नि?
0: हजुर हामी एकदमै आरामै छौँ, कुशल छौँ, स्वस्थ छौँ। अनि मैयाजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
4: सुन्न त मैले सुनेको हजुर, सुरुदेखि नै सुनेको छु, तर पनि एकचोटि भनिदिनु होला नि।
0: हजुर उसो भए म राखिहाल्छु। परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभयो? अप्सन एमा प्रेम यसैमा छ, अप्सन बीमा प्रेम यसैमा देखाउनुहुन्छ, अप्सन सीमा रहेको छ यस्तो प्रेम गर्नुभयो।
4: हजुर यस्तो प्रेम गर्नुभयो भन्न चाहन्छु सर।
0: भनेपछि अप्सन सी टी भन्न चाहनुहुन्छ?
4: हजुर।
0: हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो मैयाजी, आउँदै गर्नुहोस् छुटौ। नमस्कार हजुर, जयमसी। उहाँ हुनुहुन्थ्यो मैया परियार हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ, नयाँ बजारबाट हुनुहुन्थ्यो भने। अब 6 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, अलि फटाफट जानेछौ हामी। हेलो
5: हेलो दाजु नमस्ते।
0: नमस्कार हजुर, हजुरको नाम बताइदिनुहोस् न। हजुर कस्तो हुनुहुन्छ लक्ष्मीजी हजुर तपाईँ?
5: हजुर ठिकै छु।
0: ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
5: हजुर
0: हजुर। अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ?
5: अप्सन सी।
0: अप्सन सी भन्नुभयो?
5: हजुर।
0: हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस् छुटौ। हस् उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो म विराटनगरबाट, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर अर्को श्रोतालाई म स्वागत गरिहाल्छु, उहाँ हुनुहुन्छ 7 नम्बरको श्रोता। हेलो
6: नमस्कार, राजु काभ्रा विराटनगर।
0: राजुजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभयो? अप्सन एमा प्रेम यसैमा छ, अप्सन बीमा प्रेम यसैमा देखाउनुहुन्छ, अप्सन सीमा प्रेम यस्तो प्रेम गर्नुभयो। हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो धन्यवाद, आउँदै गर्नु छुटौ। हस् भाइ हजुर, उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो, उहाँ पनि विराटनगरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र विजयजीले अब 8 नम्बरको श्रोतालाई स्वागत गरिहाल्नुहोस् भन्नुभएको छ। हेलो जय मसी हजुर, उत्तमजी कस्तो हुनुहुन्छ? हजुर हामी पनि एकदमै सन्चै छौ। अनि खाजा खानुभयो?
7: हजुर मैले चिया खाएँ।
0: ल धन्यवाद बताइदिनु भयो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
7: मैले प्रश्न सुने, म सी भन्न चाहन्छु।
0: अप्सन सी टिप्न चाहनुहुन्छ है? हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
7: हजुर हस् धन्यवाद।
0: हस् उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब भने म 9 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
8: नमस्कार।
0: जयमसी हजुर, महेन्द्रजी
8: धर्मेन्द्र हो सर,
0: माफ गर्नुहोस्। धर्मेन्द्रजी कस्तो हुनुहुन्छ?
9: हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ। अनि खाजा खानुभयो त तपाईँले? हजुर हाम्रो पनि भयो भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो? धन्यवाद एकदमै। अनि प्रश्नको जवाब अप्सन एबिसीमा कुन टी पर्न चाहनुहुन्छ? अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, आउँदै गर्नुहोस् छिटो। जय मिश्र। हजुर उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिखेर विजयजीले फेरि इशारा गर्नु भइसकेको छ, दशौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
10: हेलो
9: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
10: जयमसी सुनिल सर। हजुर
9: जयमसी हजुर, सिक्किमबाट आउनुभयो जस्तो लाग्यो। अर्जुनजी
10: हजुर हजुर चिन्नु भयो ठिकै
9: हजुर। अनि कस्तो हुनुहुन्छ तपाईँ?
10: म एकदम ठिकै छु, हजुरलाई कस्तो छ नि?
9: हजुर हामी पनि एकदमै सन्चै छौँ, कुशल छौँ, स्वस्थ छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो त अर्जुनजी हजुर तपाईँले?
10: प्रश्न सुनिन्छ कि म अप्सन सी युना तिनको छोला भन्न चाहन्छु हजुर।
9: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, छोटो कुराकानी भयो, माफ गर्नुहोस् है, आज अलिक ढिला भएको भएर है। हजुर सुन्छ, बुझिदिनु भयो, धन्यवाद, आउँदै गर्नुहोस् छुटौ।
10: हुन्छ
9: हजुर, जयमसी हजुर उहाँ हुनुहुन्थ्यो, अर्जुन प्रधान हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने कल गरिहाल्नुहोस् भन्न चाहन्छु। र यतिखेर भने म एघारौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो हजुर, धेरै धन्यवाद रश्मिलाजी। ल खुसी लाग्यो एकदमै, फोन नलाग्दा निराश हुनुहुन्छ तपाईँ, फोन लाग्दाखेरि है खुसी भन्नुहुन्छ होइन?
11: ल
9: धेरै धन्यवाद, मिठो मिठो शब्दको सङ्गालो माला उनेर आउनुहुन्छ, धेरै धन्यवाद कार्यक्रमको तर्फबाट है तपाईँलाई। हजुर हुन्छ, आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ। जयमिश्री हजुर उहाँ हुनुहुन्थ्यो, रश्मिला बोहरा हुनुहुन्थ्यो र उहाँले मिठो शब्दहरू प्रयोग गरेर मिठो मिठो राम्रो राम्रो शब्दहरूलाई जोडेर भाका हालेर आउनुहुन्छ र अप्सन सी त्यसैमा टिपाएर जानुहुन्छ। र धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। र अब भने म बाह्र नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
12: हेलो
9: हजुर सुरजजी
12: हजुर नमस्ते।
9: नमस्कार हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
12: सन्चै छु हजुरलाई?
9: हामी पनि एकदमै सन्चै छ भन्नुपर्छ सुरजजी। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ सुरजजी, परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभयो? अप्सन एमा प्रेम यसैमा छ, अप्सन बीमा यस्तो प्रेम यसैमा देखाउनुहुन्छ, अप्सन सीमा टिपाएर जानुहुन्छ। र धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। र अब भने म बाह्र नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
12: हेलो
9: हजुर सुरजजी
12: हजुर नमस्ते।
9: नमस्कार।

0: प्रेम गर्नुभयो
1: यस्तो प्रेम गर्नुभयो भन्ने अप्सन सीलाई
0: हस् भने अप्सन सी टी पाए कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् छुटौँ सुहाउनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो र उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ र तपाईँ पनि आउन सक्नुहुनेछ 4770754 हाम्रो स्टुडियोको नम्बर र यतिखेर विजयजीले वाट्सएप मार्फत आउनु हुने श्रोतालाई स्वागत गरिहाल्नुहोस् भन्नुभएको छ उहाँ हुनुहुन्छ 13 नम्बरको श्रोता हेलो
2: हेलो जय मसी
0: जजलोपा अनि अमिताजी
3: हजुर
0: कस्तो हुनुहुन्छ तपाईँ
3: एकदम आज त बिसन्चो भइरहेछु म
0: हजुर हिजो पनि बिसन्चो हुनुभएको होला होइन त्यही भएर हजुर हिजो आज जे होस्
3: हिजो
0: मौसम परिवर्तन
3: म हजुरलाई भेट्न आउँछु भनेको आउनै पाएन
0: हजुर केही छैन अनि मौसम परिवर्तन भइरहेको छ स्वास्थ्यको ख्याल गर्नुहोस् है
3: हजुर
0: धेरै धन्यवाद अनि प्रश्न सुन्न पाउनु भयो त
3: प्रश्न अप्सन सी भन्न चाहन्छु
0: हजुर अप्सन
3: अनि हजुरले हजुरले सूचना त सुन्नुभयो होला है
0: हजुर सूचना त सुने मैले अघि अफिसमा पनि सुने ज्ञान मिसले पनि बताउँदै हुनुहुन्थ्यो हाम्रो विजय भाइले पनि इशाराले बताउँदै हुनुहुन्थ्यो भन्दै हुनुहुन्थ्यो अमिताजी आउनु भएको छ है भनेर भन्दै हुनुहुन्थ्यो अनि मैले सुने
3: हजुर अनि हजुर पनि भोलि चाहिँ जसरी पनि आउनुपर्छ है
0: एकदमै धन्यवाद तपाईँहरूको निमन्त्रणाको लागि म एकदमै कोसिस गर्छु एकदमै कोसिस गर्छु चार हात खुट्टा टेकेर भए पनि कोसिस गर्छु तर कतै पनि भएन भने चाहिँ
3: दुईटा खुट्टामा चाहिँ टेकेर आउनु भए पुग्छ चारवटा त पर्दैन
0: हजुर तर के गरेर उपस्थित हुन सकेन भने किन भएन होला भनेर नसोचिदिनु होला है तर भइहाल्यो भने त भइहाल्यो
3: आशा गर्छु हजुर आउनुहुन्छ
0: हजुर ल हुन्छ कोसिस गर्छौँ अमिताजी धेरै धन्यवाद तपाईँहरूको कोसिस तपाईँहरूको निरन्तरताको लागि र हामी भेट्दै गरौँला अनि है त हाम्रो अर्को श्रोता टेलिफोन सम्पर्कमा आउनु भइसक्यो जस्तो लाग्यो हजुर छुटो हामी हजुर अमिता महर्जन हुनुहुन्थ्यो उहाँ पाटनबाट हुनुहुन्थ्यो उहाँले आफ्नो सिटी पार जानु भएको छ र हाम्रो अर्को श्रोता कुरिरहनु भएको छ उहाँको लागि भए पनि हामीले छुटो कुराकानी गर्ने कोसिस गर्यौं 14 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु हेलो
4: हेलो
0: दाइ नमस्कार नमस्कार हजुर माफ गर्नुहोस् अलिक धेरै बेर कुर्न परे जस्तो छ तपाईँलाई है
4: हामीले पनि अघि चाहिँ कुर्नु पर्यो आज चाहिँ कार्यक्रम आउँदैन कि भन्छु होइन 5:10 स्टार्ट गरेको हुन्छु म फोन गर्न होइन
0: हजुर हजुर
4: अब जसले पनि भन्छ अरे फर्स्टमै फोन लागोस् भन्ने सोचेको हुन्छ होइन
0: हजुर
4: तर अब तपाईँ ढिलो आउनुभयो म यता ग्राहकको सेवा पनि गर्न थालेँ फेरि ट्राई गरिनँ जे भए पनि कार्यक्रमको बिचमा भए पनि फोन गर्न पाइयोस् भन्न चाहन्छु म चाहिँ
0: ल धेरै धन्यवाद कार्यक्रमप्रति यति माया स्नेह देखाउनु भएको भने लागि पनि धन्यवाद
4: माया नगरिने कुनै पनि मान्छे होइन
0: हजुर
4: संसार चलेको छ होइन
0: हजुर
4: फेरि मायाले मात्रै फेरि संसार चल्ने सम्पत्ति पनि चाहिन्छ होइन तर सम्पत्ति र माया बराबरै हुनुपर्छ
0: नियम अनुसार पनि
4: हामीले श्रोता र रेडियोको सम्बन्ध जति नजिक हुन्छ नि
0: हजुर
4: जस्तो अब तपाईँले कार्यक्रम ल्याउनुहुन्छ हामीले फोन गरेन भने यो कार्यक्रमको महत्वै भयो
0: महत्वै भएन हजुर
4: प्राविधिक दाईले भएर फोनै आएन भनेर इसारा दिएर होइन भरे फोन नआएर टेलिफोनमा समस्या आयो भन्नु पनि पर्छ कहिलेकाहीँ फेरि
0: कहिले काहीँ चाहिँ त्यस्तो हुन्छ हाम्रो रेडियो बुझाएको त्यस्तो भएको छैन तर तपाईँले भन्नुभएको चाहिँ हुनसक्छ एकदमै 100%
4: होइन एउटा के हुन्छ भने अब नङ मासुको सम्बन्ध हुन्छ होइन
0: हजुर
4: अब एउटा कार्यक्रमको फर्मेट अनुसारको फोन गर्ने हो होइन
0: एकदमै
4: कुनैमा के भन्ने हो होइन
0: कुनैमा
4: सङ्गीत चिन्ने हुन्छ कुनैमा के हुन्छ कसैमा आफ्नो प्रतिभा देखाउने कसैमा आफ्नो संस्मरण हुन्छ कार्यक्रमको फर्मेट अनुसारको फोन गर्दा अर्कै मजा हुन्छ
0: हजुर एकदमै तपाईँले राम्रो बताउनु भयो र प्रतिक्रिया राखिदिनु
4: कस्तो कार्यक्रम हो म अघि सूचना पनि सुने होइन
0: हजुर
4: कुन ठाउँबाट अगरको ठाउँ जाने भने त्यो श्रोताले गर्ने कि तपाईँहरूले गर्ने हो
0: भोलि हुने कार्यक्रम भन्नुभयो
4: हजुर
0: त्यो चाहिँ श्रोताहरू नै मिलेर गर्नुभएको हो हामीले होइन हामी चाहिँ अब कार्यक्रममा प्रस्तुत श्रोताहरू भएको कारणले गर्दाखेरि उहाँहरूले निमन्त्रणा दिनुभएको हो. श्रोताहरू भेटघाट कार्यक्रम हुन्छ अनि एकअर्काको बीचमा प्रार्थना विषयहरू हुन्छ हुने गर्नुहुन्छ अनि त्यसरी हो. तर रेडियोले गरेको होइन यो कार्यक्रम चाहिँ. ए हजुर धन्यवाद सोध्नुभयो. तपाईँले सोद्धाखेरि धेरै श्रोताले अझ बुझ्ने अवसर पाउनुभयो.

0: कार्यक्रमहरू होइन पहिले होइन यो बाइबल सम्बन्धी कोर्स पनि पढेको होइन
1: अनि
0: त्यसपछि कहीँ कार्यक्रम हुन्छ विशेष कार्यक्रम हुँदाखेरि अब बोलाउनुहुन्थ्यो म पनि जान्थेँ त्यसरी होइन कति रेडियो स्टेसनले बोलाउँछ त्यहाँ पनि जान्थेँ कलकत्ता गएँ पटना गएँ होइन अब त्यसले गर्दाखेरि बुझ्नु चाहिँ अलिक प्रष्ट होस् भन्नको लागि मैले बुझ्न खोजेको
1: हजुर धेरै धन्यवाद र तपाईँसँगै धेरै श्रोताहरूले बुझ्ने अवसर पनि मिल्यो तपाईँले सोध्नु भएको कारणले गर्दाखेरि
0: समय कतिसँग कतिजनासँग समय मिल्दैन होइन
1: हजुर हो
0: अब निमन्त्रण पाए पनि आफ्नो कार्यव्यस्तता हुन्छ होइन
1: हजुर
0: तर फेरि कतिले चाहिँ म साथीहरूले अब अहिले पनि भन्छु होइन ए मदेखि रिसाएर नआएको चाहिँ म नभनिदिनु होला त्यसरी चाहिँ
1: हजुर एकदमै
0: सबैलाई हुन्छ होइन
1: हजुर हजुर
0: त्यही भन्न चाहन्छु
1: ल धन्यवाद अनि उमेश आजको अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ अप्सन सी टिपाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ भाइ हजुर उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले आफ्नो सिटी पाएर जानुभएको छ र मिठो प्रतिक्रियाहरू दिनुभएर र जिज्ञासाहरू राखेर पनि जानुभयो धेरै धन्यवाद दिन चाहन्छु र उहाँसँग कुराकानी गर्दा गर्दै मैले 15 नम्बरमा मेसेज टिपेको थिएँ नैना खड्गी माफ गर्नुहोस् नैना थापा हुनुहुन्छ र उहाँले आफ्नो सी भनेर टिपाउनु भएको छ टेक्स्ट मेसेज गर्नुभएको छ नैनाजी तपाईँको नाउँ चाहिँ 15 नम्बरमा छ है त म अब भने 16 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु हेलो
2: नमस्ते हजुर नमस्ते
1: नमस्कार हजुर सबिनजी बोल्नुभयो
2: हजुर हो हजुर के छ हजुरहरूको खबर
1: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ सबिनजी अनि नयाँ नौलो खबर तपाईँको के छ होला
2: नयाँ नौलो सबै पुरानै छ भनौँ न
1: हजुर खोटाङतिर हाल खबर सबै ठिकै छ होला है
2: हजुर सबै ठिकै छ भनौँ न अहिलेसम्म
1: हजुर अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले
2: हजुर म अप्सन सी भने
1: हस् मैले अप्सन सी टिपाएँ खुसी लाग्यो सबिनजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् छुटौँ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब पालो तपाईँको र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 17 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो जयमसी हजुर अर्जुनजी अर्जुन थापा कस्तो हुनुहुन्छ हजुर कतातिर हुनुहुन्छ आज भोलि
3: हजुर यता म अहिले निजगढमा छु मेरो आफ्नै जन्मस्थान छ
1: ए निजगढ जानुभयो कहिले जानुभयो
3: हजुर एक हप्ता जस्तो भयो होला
1: हजुर ल बताइदिनु भयो धन्यवाद अनि अर्जुनजी प्रश्न सुन्न पाउनु भएको छैन होला उसो भए है धन्यवाद कार्यक्रममा आउनुभयो अनलाइन मार्फत सुन्नु भएर पनि आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो उहाँले अप्सन सिटी पार जानुभएको छ र निजगढ जानुभएको रहेछ र त्यहाँबाट पनि उहाँले अनलाइन मार्फत कार्यक्रम सुन्नु भएर भाग लिनुभयो र खुसी लाग्यो धेरै धन्यवाद है तपाईँको यात्रामा पनि हामीलाई सम्झनु भयो धेरै धन्यवाद र यतिखेर भने म 18 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु हेलो
4: हेलो
1: जयमसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
4: म यता टेकको भएको छोरी म हजुर
1: छोरीजी हजुर कस्तो हुनुहुन्छ तपाईँ
4: म सन्चै छु
1: ल खुसी लाग्यो अनि खाजा खानु भयो त
4: हजुर खाइसक्यो सबैले खानुभयो
1: हजुर हाम्रो पनि भइसक्यो अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ मैले अप्सन सी टिपाएँ कार्यक्रममा आउनुभयो छोरीजी आउँदै गर्नुहोस् छुटौँ जयमिसी हजुर उहाँ हुनुहुन्थ्यो छोरी महर्जन हुनुहुन्थ्यो उहाँले आफ्नो सिटी पाएर जानु भइसकेको छ र धेरै धन्यवाद दिन चाहन्छौ हामी उहाँलाई र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर वाट्सएपको लागि नम्बर 9803446646 रहेको छ र हामीसँग तपाईँसँग कुराकानी गर्नको लागि हामीसँग समय रहेको छ जम्मा 6-7 मिनट जति मात्र रहेको छ त्यसैले हामी छोटो कुराकानी गर्ने कोसिस गर्नेछौँ र यतिखेर 19 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु हेलो जयमसी हजुर जजलपा विद्याजी बोल्नुभयो कस्तो हुनुहुन्छ तपाईँ हजुर हामी पनि एकदमै सन्चै छौँ खुसी लाग्यो कार्यक्रममा आउनुभयो अनि प्रश्न सुन्न पाउनु भयो त अप्सन ल धेरै धन्यवाद अनि अप्सन एबी
5: फोन लागेर पनि खुसी हुन्छु कि
1: हजुर खुसी लाग्यो तपाईँ आउनुभयो, सम्झिरहेका थियौ। अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? ल मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो विद्याजी, आउँदै गर्नुहोस्। छुटौँ जय मिश्र हजुर। उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है त। र हामी हाम्रो स्टुडियोको खडीमा काठमाडौँको टाइम हो यो चाहिँ 5:45 गएको छ। र यतिखेर भने म 20 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो जय मिश्र हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रचना गुरुङ। कुन ठाउँदेखि भन्नुभयो? बनेपाबाट हजुर। अनि रचनाजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर आरामै हुनुहुन्छ होला है रचनाजी। ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त रचनाजीले? हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। छुटौँ उहाँ हुनुहुन्थ्यो बनेपाबाट हुनुहुन्थ्यो रचना गुरुङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 21 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
5: हेलो सर, जय मसी।
1: जय मसी हजुर,
5: महेन्द्र बोलेको।
1: महेन्द्रजी अनि कस्तो हुनुहुन्छ तपाईँ?
5: सर म एकदम ठिकठाक छु भन्न पर्छ, कामले गर्दा आज भोलि कामैमा हो, व्यस्तले गर्दा त्यही त्यही टाइम मिल्छ म फोन लगाउने धेरै कोसिस गर्छु तर कहिले लाग्छ कहिले लाग्दैन सर।
1: धेरै धन्यवाद, यति माया गरेर आउनुहुन्छ र आफ्नो व्यस्ततालाई छोडेर आउनुहुन्छ, तपाईँ प्रति हामी कृतज्ञ छौँ है। अनि प्रश्न सुन्न पाउनु भयो त?
5: हजुर हजुर।
1: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
5: सर म 3 नम्बर टिपाउँछु सर।
1: हस् मैले अप्सन सी टिपाएँ। महेन्द्रजी आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ
5: हुन्छ सर। जय
1: मसी। जय मसी हजुर, हुनुहुन्थ्यो महेन्द्र समाहार हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। रूपन्देहीबाट हुनुहुन्थ्यो उहाँ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र यतिखेर भने 22 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो जय मसी हजुर। जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ, नाम बताइदिनुहोस् न? सम्झनाजी कुन ठाउँदेखि? सी टिपाउन चाहनुहुन्छ। अनि कुन ठाउँदेखि हुनुहुन्छ तपाईँ? हजुर हजुर। ल तपाईँको जुन साथीले फोन लगाइदिनु भयो उहाँलाई पनि धन्यवाद भनिदिनुहोस् है त। ल सम्झनाजी हामी सम्झिरहन्छौँ तपाईँलाई, आउने दिनमा पनि आउँदै गर्नुहोस्। छुटौँ हस् मैले अप्सन सी टिपाएँ। र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो सम्झनाजी, आउँदै गर्नुहोस्। छुटौँ है हामी। उहाँ हुनुहुन्थ्यो सम्झना गुरुङ हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
6: हेलो नमस्ते हजुर।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: म उदयपुरबाट सौगात तामाङ।
1: सौगातजी कस्तो हुनुहुन्छ तपाईँ?
6: म त एकदम आराम छु नि। अनि तपाईँहरू?
1: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि उदयपुरतिरको हालखबर पनि ठिकै छ होला है? ल धन्यवाद बताइदिनु भयो। अनि सौगातजी प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? अप्सन सी भन्नुभयो। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो सौगातजी, मिठो नाम रहेछ र आउने दिनमा पनि आउन सक्नुहुनेछ। अहिलेलाई छुटौँ। जय मिश्र हजुर, उहाँ हुनुहुन्थ्यो सौगात तामाङ हुनुहुन्थ्यो, उदयपुरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिखेर टेलिफोन सम्पर्कमा 24 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
7: हेलो जय मिश्र हजुर।
1: हजुर जय मिश्र हजुर, चन्द्रमायाजी कस्तो हुनुहुन्छ?
7: म ठिक छु, आराम छु।
1: ल खुसी लाग्यो, एकदमै धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त?
7: हजुर सर, सुनिरहेको छु म अप्सन सी भन्न
1: चाहन्छु। हस् मैले अप्सन सी राखेँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ जय मिश्र हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र हामी धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई पनि। र हामीले 53 मिनटसम्म मात्र कल लिनेछौ र यतिखेर हाम्रो स्टुडियोको घडीमा 49 मिनट गइसकेको छ र यतिखेर विजयजीले 25 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, जय मसी, नमस्कार हजुर। हजुर, तपाईँको नाम पनि कस्तो कन्फ्युज भयो, बताइदिनुहोस् न एकचोटि। प्रतीकजी, हजुर हजुर, अनि धेरै पछि आउनुभयो प्रतीकजी, कस्तो हुनुहुन्छ तपाईँ? पोखरातिरै हुनुहुन्छ होला है? ए, ड्युटीमा हुनुहुन्छ, ल धन्यवाद। ड्युटीमा हुँदा हुँदै आउनुभयो प्रतीकजी, अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? मैले अप्सन सिटी पाएँ र उहाँ हाम्रो कार्यक्रममा आउनुभयो, खुसी लाग्यो प्रतीकजी, धेरै पछि कुराकानी गर्न पाइयो र कुराकानी गर्दै गरौँला, अहिलेलाई छुटौँ। हजुर, जय मसी, हजुर, उहाँ हुनुहुन्थ्यो पोखराबाट हुनुहुन्थ्यो प्रतीक केसी, र उहाँ चाहिँ ड्युटीमा हुनुहुँदो रहेछ र हामी धेरै धन्यवाद दिन चाहन्छौँ, र ड्युटीमा हुँदाहुँदै पनि उहाँ आउनुभयो र हामीले आदर गर्नुपर्ने व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू पनि, र कार्यक्रमलाई सम्झेर आउनुभयो, माया गरिदिनु भयो, तपाईँहरूप्रति हामी एकदमै कृतज्ञ छौँ र प्रतीकजीप्रति पनि, र पोखरादेखि आउनुभएको लागि धन्यवाद। र यतिखेर भने म 26 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
8: सन्जु
1: मानन्दर हजुर, अनि कुन ठाउँदेखि हुनुहुन्छ सन्जुजी तपाईँ?
8: किर्तिपुरबाट।
1: अनि पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो हो? हस्, मैले अप्सन सिटी पाएँ सन्जुजी, कार्यक्रममा आउने दिनहरूमा पनि आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ।
8: जयमसी
1: हजुर, उहाँ हुनुहुन्थ्यो किर्तिपुरबाट, सन्जु मानन्दहरू हुनुहुन्थ्यो र उहाँले अप्सन सिटी पाएर जानुभएको छ, उहाँ पहिलोचोटि हुनुभएको कारणले गर्दाखेरि हामी एकदमै स्वागत गर्न चाहन्छौँ, र हामीले दोहोऱ्याएर फेरि हामीले कुराकानी गरेनौँ किनभने समय कम भएको कारणले गर्दाखेरि, र यतिखेर भने म 27 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पुष्पजी, तपाईँ धेरै पछि आउनुभयो। ए, पहिलोचोटि हजुर, अनि बडी खेलबाट यहीँ नजिकै हो बडी खेल त होइन? हजुर, पुष्प कुमार भन्नुभयो? पुष्प कुमारजी, धेरै धन्यवाद, अनि तपाईँलाई एकदमै दुई हात फैलाएर स्वागत गर्न चाहन्छु, अनि आउने दिनमा कुराकानी गर्दै गरौँला, र आज भने चाहिँ अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? हस, मैले अप्सन सी टिपाएँ र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो पुष्कर कुमार हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानुभएको छ, र उहाँ चाहिँ बडी खेल ललितपुरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सिटी भन्नुभएको छ, र हाम्रो कार्यक्रममा पहिलोचोटि आउनु भएको थियो है, र हामीले उहाँलाई स्वागत गरिसकेका पनि छौं, र उहाँसँग कुराकानी गर्दा गर्दै हाम्रो अश्विनजीले मेसेज गर्नुभएको छ, र अश्विनजीको मैले चाहिँ 28 नम्बरमा नाम टिपेको छु, र उहाँ चाहिँ खोटाङबाट हुनुहुन्छ। अश्विनजी, धेरै धन्यवाद कार्यक्रममा भाग लिनुभएको लागि, र तपाईँले टिपाउनुभएको अप्सन सी 28 नम्बरमा मैले टिपाएको छु है, र त्यसै गरी म 29 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
9: कार्यक्रम सुनेर बचनले यो मन भरौँला, भोलि डाँडाको प्रार्थना आउनुहोस् हजुर, सँगै परमेश्वरको महिमा गरौँला। भाग लिन्छु सधैँ, जन्म कतै यसलाई छोडी, हजुरलाई निमन्त्रणा साथै टक्राउँछु हजुर दुवै हात, धन्यवाद सहित जन्मेसी टक्राउँछु हजुर दुवै हात जोडी, धन्यवाद सहित निमन्त्रणा सहित टक्राउँछु हजुर जन्मेसी दुवै हात जोडी, भेटेर कुरा गरौँला हजुर आजलाई यति, आजको प्रश्नको उत्तर भन्छु हजुर अप्सन सी।
1: ल, धेरै धन्यवाद, मैले अप्सन वा वा भन्नको लागि हजुर, ल एकदमै धन्यवाद तपाईँको, हजुर हामी एकदमै आरामै छौँ, अनि मिठो खेर जाला, तपाईँले फेरि उडाउला भनेर फेरि उडाइदिनु होला आउनु भएन भन्ने डर पनि भयो होइन, खुसी लाग्यो आउनुभयो, खुसी लाग्यो, मैले अप्सन सिटी पाएँ 29 नम्बरमा छ, हजुर एकदमै कोसिस गर्छु र धेरै धन्यवाद निमन्त्रणाको लागि र
9: धन्यवाद
1: हजुर। उहाँ हुनुहुन्थ्यो पम्पा रोका हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब भने एउटा मात्र फोन कल हामी लिनेछौ, त्यसपछि हामी लिने छैनौ। 30 नम्बरको श्रोता हुनुहुन्छ, त्यसपछि हामी गीत राख्नेछौ, एकदमै मिठो नाच्ने नाच्ने गीत, नाच्न मन लागेको गीत, हाम्रो विजयजीको रोजाइमा रहेको गीत हामी तपाईँ समक्ष राख्नेछौ। र यतिखेर भने 30 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
10: हेलो जयमती सर, म पसलमा बसी बसी लाइनमा नि बसी बसी चारजना त गइसकेँ म भन्दा पनि।
1: हजुर भनेपछि कुरेको कुरै हुनुभयो तपाईँ, है चितलाङबाट हुनुहुन्छ अनि पम्फाजी
10: सर हुने म नि जयमती सर हुन्छ उताबाट नि भइनिहाले त चार पाँचजना पछि लिनुभयो, परमेश्वरलाई धन्यवाद, हजुरलाई धेरै धन्यवाद, बल्ल कुरा गर्नु पाए
1: हजुर खुसी लाग्यो। अनि पम्पाजी तपाईँले अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ?
11: अप्सन सी भन्न चाहन्छु सर।
1: पहिला अप्सन सी टिपाए र समय अलिकति कम भएको कारणले गर्दाखेरि छोटो कुराकानी गर्ने, माफ गर्नुहोस् है।
10: यस्तै हो सर, यस्तै हो, छोटो गर्नुपर्छ, सबैले भाग लिनु पुर्याउनु पर्यो नि, म जस्तै चार पाँचजना पछि लाइनमा बसिरह्यो भने अप्ठ्यारो हुन्छ नि त होइन।
1: हजुर सुन्छ जयमसी, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो चितलाङबाट र उहाँले अप्सन सी टिपाएर जानु भएको छ, हामी धेरै धन्यवाद दिन चाहन्छौ। र हाम्रो अर्को श्रोता हुनुहुन्छ सबिना तामाङ हुनुहुन्छ, सबिनाजीले नमस्कार भनेर वाट्सएपमा मेसेज गर्नुभएको रहेछ र उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँको नाउँ चाहिँ 31 नम्बरमा छ। र सबिनाजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रममा आउने दिनमा पनि आउँदै गर्नुहोस् भन्न चाहन्छु। र जति पनि छुटेको नाउँहरू छ र सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूको नाउँ पनि म टिप्ने कोसिस गर्नेछु, तर यतिखेर भने यो गीत तपाईँको लागि राख्न चाहन्छु, त्यसपछि सही जवाफ र विजेताको नाउँ र छुटेको नाउँहरू पनि वाचन गर्नको लागि आउने नै छु।

0: हजुर एकदमै मिठो सुमधुर गीत बजाइदिनु भयो र हामीलाई आनन्दित बनाइदिनु भयो र बजाइदिनु भएको लागि धेरै धन्यवाद प्राविधिक मित्र विजयजीलाई। र अब छुटेको नामहरू म तपाईँ समक्ष राख्न चाहन्छु। 31 नम्बरमा हुनुहुन्छ सबिना तामाङ, मैले यो बताइसकेको छु। र 32 नम्बरमा हुनुहुन्छ सञ्जित गुइडेल, हुनुहुन्छ पालुङबाट, उहाँले अप्सन सी टिपाउनु भएको छ। 33 नम्बरमा हुनुहुन्छ सबु तामाङ, हुनुहुन्छ उहाँले अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी 34 नम्बरमा हुनुहुन्छ राजु दूतराज, हुनुहुन्छ उहाँले अप्सन सी टिपाउनु भएको छ। 35 नम्बरमा हुनुहुन्छ बलराज राई, हुनुहुन्छ र उहाँले अप्सन सी टिपाउनु भएको छ। र त्यसै गरी 36 नम्बरमा हुनुहुन्छ अन्जु रेग्मी, हुनुहुन्छ उहाँले अप्सन सी टिपाउनु भएको छ। 37मा हुनुहुन्छ आनन्द जी, हुनुहुन्छ आनन्द सुब्बा, हुनुहुन्छ उहाँले अप्सन सी टिपाउनु भएको छ। आज 37 जनाको फोन कल र म्यासेजहरू प्राप्त भएको छ र भने 2 जना श्रोताहरू चाहिँ पहिलोचोटि भाग लिनुहुने श्रोताहरू हुनुहुन्थ्यो। र अब भने तपाईँ समक्ष सही जवाफमा राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न रहेको छ, परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभयो भन्ने प्रश्न थियो भने अप्सन एमा रहेको छ प्रेम, यसैमा छ पहिलो योहन्ना 4:10 र अप्सन बीमा रहेको थियो प्रेम यसैमा देखाउनुहुन्छ रोमी 5:8 र अप्सन सीमा रहेको थियो यस्तो प्रेम गर्नुभयो युहन्ना 3:16 र युहन्ना 3:16 अनुसार छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर बताइएको छ भनेर त्यहाँ के लेखेको छ भन्दाखेरि यस्तो प्रेम गर्नुभयो ताकि आफ्नो पुत्र दिनुभयो भनेर बताउनु भएको छ। भनेपछि सही जवाब चाहिँ युहन्ना 3:16 अनुसार अप्सन सी रहेको छ। र अब विजेताहरूको नाउँ म तपाईँ समक्ष राख्न चाहन्छु। सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता सारा तामाङ हुनुहुन्थ्यो, अप्सन सी टिपाउनु भएकोमा उहाँ स्वतः विजेता बन्नु भएको छ। र सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि चाहिँ मुरली लाल पुरी हुनुहुन्छ उहाँको नाउँ चाहिँ र उहाँले अप्सन सी भनेर कमेन्ट गर्नुभएको थियो, उहाँ विजेता बन्नु भएको छ। र मलाई अनियरमा पठाउनु भएको छ प्राविधिक मित्रजीले 15 नम्बर पठाउनु भएको छ। 15 नम्बरमा को हुनुहुन्छ भन्दाखेरि उहाँले अप्सन सी टिपाउनु भएको छ र उहाँको नाउँ रहेको छ नैना थापा रहेको छ। उहाँ हाम्रो विजयजीको तर्फबाट विजेता भन्नु भएको छ। अब भने गोला प्रथाबाट एउटा नम्बर तान्न गइरहेको छु, कति नम्बर चाहिँ मेरो हातमा पर्छ थाहा छैन र मैले नम्बर ताने सेलेक्ट गरिसकेको छु। 27 नम्बरको श्रोता हुनुहुन्छ, 27 नम्बरको श्रोता हुनुहुन्छ उहाँले अप्सन सी टिपाउनु भएको छ। उहाँको नाउँ रहेको छ पुष्प कुमार हुनुहुन्छ। तपाईँलाई हामी धेरै धेरै बधाई दिन चाहन्छु। कार्यक्रम सकिएपछि विजयजीलाई नम्बर टिपाउनु हो। हजुर कार्यक्रममा भाग लिएर साथ दिनुभयो र कतिजनाले कोसिस गर्नुभयो र कतिजनाले सुनेर मात्र साथ दिनुभयो तपाईँहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजी तपाईँलाई पनि धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदा हुन चाहन्छु। अर्को हप्ता सोमबार 5-6 बजीसम्म यसै कार्यक्रम गोस्पल एक्सप्रेसमा भेट हुने वाचा गर्दै
1: नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6:00-6:36 मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग साक्षात्कार गराउनु रहेको छ। आदरणीय श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि एउटा अर्को विषयवस्तु लिएर तपाईँको बीचमा हामी आइरहेका छौं। यसर्थ कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिइनेछौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ र कार्यक्रमको आरम्भमा एउटा मिठो गीतको साथ दिँदै आजको कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु र गीतपछि आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्नेछौ। अहिले सुनौ एउटा सुमधुर ख्रिस्टीय भजन।

0: यो सुमधुर गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। आदरणीय श्रोता, हामीले श्रृंखलाबद्ध रूपमा हामीलाई मुक्ति किन चाहिन्छ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्दै आइरहेका छौ। र त्यही क्रममा आज हामी अनि हामीसँग मुक्ति र उद्धार पाउने बाटो छ भन्ने शीर्षकमा कुराकानी गर्न गइरहेका छौ। आदरणीय श्रोता, मुक्ति र उद्धार पाउने बाटो चाहिँ खुल्ला गर्नको लागि परमेश्वर आफै हामीलाई येशु बनेर भेट्न आउनु भएको हो। हामीले संसारमा छँदाखेरि यदि बाइबल र बाइबलका परमेश्वरलाई केही क्षणको लागि हामीले भुलेर अन्यतिर मुक्ति र उद्धार खोज्न थाल्यौं भने मुक्ति र उद्धार प्राप्त गर्नु हाम्रो निम्ति एकदमै महँगो मात्र होइन असम्भव नै हुन जाने कुरा हामी थाहा गर्न सक्छौ। हामीलाई मुक्तिको बारेमा स्वर्गको बारेमा बताउने चाहिँ धर्मशास्त्रहरू हुन् र ती धर्मशास्त्रहरूले हामीले मुक्ति कसरी पाउन सक्छौ, उद्धार कसरी पाउन सक्छौ भनेर बताउँछन्। तर कतिले हामीलाई खालि एकै ठाउँमा गोलो गोलो घुमाएर मात्र राख्छन् र अन्योलमा राख्ने गरेको हामी पाउँदछौ। कति धर्मशास्त्रले भन्छन् मुक्ति अत्यन्तै दुर्लभ चीज हो र मानव चोला 1000 अथवा लाखौं पटक प्राप्त गरे तापनि त्यसको प्रतापले पनि मुक्ति प्राप्त गर्न सकिँदैन भन्ने मान्यता दिदछन्। त्यसकारणले गर्दा मुक्ति र उद्धार यति कठिन छ भनेदेखि अब कति मानिसहरू चाहिँ अब नास्तिकताको बाटो अप्नाउँछन् र भन्छन् अब चाहिँ जति समय पृथ्वीमा बसिन्छ खाने हो, मस्ती गर्ने हो र आफ्नो सुख सुविधा भोग्ने हो र यस जीवनलाई पूर्ण रूपले आराममा बिताउने प्रयास गर्ने हो, त्यसपछि जब मर्छौ त्यसपछि जे होला सो देखा जाएगा भनेर पनि विचार गर्ने गर्दछन्। यस्ता प्रकारका विचारहरू यिनै धर्मशास्त्रका जो मुक्ति र उद्धार सम्बन्धी छरिएका भ्रम र अन्योलताको कारण आज मानिसहरूमा व्याप्त रहेको हामी पाउँदछौ। मुक्ति र उद्धार भन्ने कुरा अत्यन्तै महँगो भइसकेपछि अब मानिसहरूसँग उनीहरूले पूजेका देवताहरूको डर पनि छैन, न त सृष्टिकर्ता परमेश्वरको डर त्रास नै उनीहरूको हृदयमा छ। मानिसलाई आफ्नो दृष्टिमा जे असल लाग्छ त्यही गर्न थालेको छ। मानिस स्वेच्छाचारी भएको छ अनि मानिस आफूलाई मात्रै खुसी पार्ने र अरूलाई जेसुकै होस् भन्ने प्रकारको स्वार्थी भएको छ। प्रेसवता यसरी आज गैर मसीह समाजमा दिनानुदिन पाप र अपराध बढ्दै गइरहेको छ र पाप र अपराधलाई रोक्नको लागि अहिले संसारमा भइरहेका जति पनि कानूनहरू र नियमहरू छ ती सब असफल सिद्ध भइरहेको हामी पाउन सक्छौ। प्रेसवता तर पवित्र धर्मशास्त्र बाइबल र बाइबलका परमेश्वरले फरक कुरा गर्नु भएको छ। पवित्र धर्मशास्त्र बाइबल र बाइबलका परमेश्वर एउटा कुरामा संसारका अन्य धर्मशास्त्रसँग सहमत हुनुहुन्छ, त्यो के हो भन्दा हो साँच्चै नै मुक्ति र उद्धार भन्ने कुरा मानिसले कहिले पनि आफूले आफैले कमाउन सक्दैन, कामद्वारा मुक्ति र उद्धार प्राप्त गर्न सकिँदैन भन्ने कुरामा परमेश्वर आफै पनि त्यस विषयमा सहमत हुनुहुन्छ र बाइबल पनि सहमत हुन्छ। यसर्थ यति महँगो मुक्ति र उद्धारलाई परमेश्वरले अब चाहिँ तपाईँ र हामीलाई सित्तैमा प्राप्त गर्नको लागि एउटा बाटो एउटा तरिका उहाँले बनाइदिनु भएको छ, जसद्वारा भएर हामी जाँदाखेरिमा हामीले उद्धार र मुक्ति सहजै प्राप्त गर्न सक्छौ। यसको मतलब उद्धार मुक्ति जस्तो कुराहरू सस्तो भएको कारण सित्तैमा दिएको होइन, उद्धार र मुक्ति तपाईँ र हाम्रो आफ्नो प्रतापले हामीले कमाउन नसक्ने भएको कारण यो हामीलाई उपहारको रूपमा सृष्टिकर्ता परमेश्वरले सित्तैमा दिनुभएको हो र यो सित्तैमा उपहारको रूपमा हामीलाई दिनको लागि उहाँले ठूलो मूल्य चुकाउनु भएको छ। के हो भन्दा उहाँले आफ्नो एकलौटे पुत्र प्रभु येशु ख्रीष्टलाई संसारमा पठाउनु पर्यो। यूहन्ना 3:16 भन्दछ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र पुत्र यस संसारमा पठाउनु भयो ताकि संसार उहाँद्वारा बाँचोस् भनेर उहाँले पठाउनु भयो भने उल्लेख गरेको छ। प्रिय श्रोता, हामी संसारमा कुन चाहिँ त्यस्तो बाबुआमा होला जसले अन्य मानिसहरूको हितको निम्ति आफ्नो एकमात्र पुत्रलाई बलिदान दिन सक्छ? कुनै पनि बाबुआमा छैन यस संसारमा त्यसरी आफ्नो सन्तानलाई अरूको निम्ति बलिदान दिने। विशेष गरी अझै भनौं, तपाईँको शत्रुको फाइदाको निम्ति तपाईँको आफ्नो बालक आफ्नो छोराछोरीलाई बलिदान गर्न कहिले सक्नुहुन्छ? कदापि सक्नुहुन्न। तर सृष्टिकर्ता परमेश्वरले के गर्नुभयो? हामी आफ्नो स्वेच्छाचारी जीवन जिउँदै जाने क्रममा हामीले उहाँसँग कहिल्यै नमेटिने ठूलो र गहिरो शत्रुता कमाएका छौं र हामी उहाँको शत्रु छँदै उहाँले हामीलाई पाप र अधर्मको दलदलबाट बचाउनको लागि आफ्नो एकलौटे पुत्र येशु ख्रिस्ट यस संसारमा पठाउनु भयो। प्रेसलता अनि उहाँलाई साँचो ज्ञान र साँचो ज्योति भनेर बप्तिस्मा दिने यहुन्नाले बताएका छन्, जो चाहिँ बप्तिस्मा दिने यहुन्नाले उहाँभन्दा पछि आउँदै गर्नुभएका ख्रिस्ट येशुको बारेमा गवाही दिँदा उनले यसरी बताएको हामी पाउँछौ। यहुन्ना एक अध्यायको 9-14 लेखिएको छ, हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो र उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा बनियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूका आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मानिसको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मेका हुन्छन्। अनि वचन देहधारी हुनुभयो, अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौ, जुन महिमा पिताबाट आउनु भएको एकमात्र पुत्रको जस्तो थियो भनेर यहाँ लेखिएको छ। र यो पुस्तकको लेखक प्रेरित यहुन्ना हुन् र उनले यो कुराहरू यसरी आफ्नो भूमिकामा लेखेको हामी पाउँदछौ। प्रेसवता र उनले यो कुराहरू कसरी लेख्न सके? किनभने उनले येशु ख्रिस्ट आउनुको उद्देश्यलाई बुझे। येशु ख्रिस्टले भन्नुभएका कुराहरू, सिकाउनु भएका कुराहरूलाई उनले जाने। त्यही कारण अब तपाईँ हामी जो यो यहुन्नाको सुसमाचारको पुस्तक पढ्छौ, हाम्रो निम्ति यो कुराहरू उहाँले लेख्नुभएको हामी पाउँदछौ। श्रोता, उहाँ साँचो ज्योति हुनुहुन्छ र जो संसारमा फैलिँदै हुनुहुन्छ अथवा आउँदै हुनुहुन्छ भन्ने विषयमा उहाँले यो कुराहरू हाम्रो बीचमा प्रकट गर्नुभएको छ। संसारमा आउँदै शब्दहरूको व्याकरणमा हामीले विचार गर्नु नि हरेक मानिस भन्दा ज्योतिसँग हिँड्नु र जोडिनु उपयुक्त हुन्छ र यसरी अनुवाद गरिएको छ, संसारमा आउने साँचो ज्योतिले हरेक मानिसलाई उज्यालो दिन्छ। यसले येशु ख्रिस्टको अवतरणलाई विशेष प्रकाश पार्दछ। श्रोता, जसले हरेक मानिसलाई उज्यालो दिन्छ त्यो उज्यालो ज्ञानको उज्यालो र स्वर्गीय राज्यको प्रकाश, त्यसको बारेमा जानकारी बुझ्न सक्ने प्रकाशलाई उज्यालो भनेर भनिन्छ। परमेश्वरको सार्वभौम शक्ति मार्फत हरेक व्यक्तिसँग जिम्मेवार हुनको लागि पर्याप्त उज्यालो छ। परमेश्वरले सृष्टि र अन्तस्करणमा सामान्य प्रकटीकरण मार्फत मानिसमा आफ्नो ज्ञान रोप्नु भएको छ। यद्यपि सामान्य प्रकटीकरणको परिणामले मुक्ति उत्पन्न गर्दैन, तर या त येशु ख्रिस्टको पूर्ण ज्योतिमा डोर्याउँछ न त यसले, वा त्यस्तो उज्यालो अस्वीकार गर्नेहरूमा निन्दा उत्पन्न गर्दछ। श्रोता, रोमी 1:19 भनिएको छ, 19-20, परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूले प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन भनेर यसरी उल्लेख गरिएको छ। अर्थात, मैले परमेश्वरलाई चिन्न सकिनँ, परमेश्वरको बारेमा थाहा पाइन भनेर भन्ने बहाना छैन भन्ने विषयमा प्रेरित पावलले बताउँदछन्। रोमी 2:12-16 उनी भन्दछन्, सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि हुन्छन्, र व्यवस्था मुनि रहेर पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुन्छ, किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिन्छन्। किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसार काम गर्छन् भने तिनीहरू व्यवस्था नभए पनि तिनीहरू आफ्नै निम्ति आफै व्यवस्था हुन्छन् भनेर उल्लेख गरिएको छ। श्रोता, यसको अर्थ येशु ख्रिस्टको आगमन परमेश्वरले मानिसको हृदयमा राख्नु भएको उज्यालोको पूर्णता र मूर्त रूप हो। संसार, यस ग्रीक शब्दको आधारभूत अर्थ एक अलंकार हो जसलाई कस्मिक अथवा कस्मेटिक शब्दद्वारा चित्रण गरिएको छ। पहिलो पत्रुस 3:3 भन्दछ, केशको सिंगार र सुनको गहना पात र दामी दामी वस्त्र तिमीहरूको बाहिरी सिंगार पटार नहोस् भनिएको छ। यसको अर्थ यो चाहिँ संसारिकपन हो। जब नयाँ नियमले यसलाई जम्मा 185 पटक प्रयोग गरेको हामी पाउँछौ। यहुन्नालाई यस शब्द प्रति विशेष रुचि रहेको हामी देख्छौ, जसले यसलाई आफ्नो सुसमाचारमा 78 पटक र 1, 2 र 3 यहुन्ना जो उनको पत्र हो 24 पटक र प्रकाश पुस्तकमा 3 पटक प्रयोग गरेको हामी पाउँछौ। यहुन्नाले यसलाई धेरै अर्थमा प्रयोग गरे। पहिलो कुरा भौतिक सृष्टिकोमा गरिएको ब्रह्माण्ड र अर्को सामान्य मानव जाति। डियाबलसद्वारा प्रभुत्व गरिएका अदृश्य आत्मिक दुष्टताको प्रणाली र परमेश्वर, उहाँको वचन र उहाँको मानिसहरूको विरोधमा यसले तपाईँ हामीलाई प्रस्ताव गर्ने कुरा गर्दछ। श्रोता, यहुन्ना 3:19 भनेको छ, फैसला चाहिँ यही हो कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका कामहरू प्रकट हुनेछन् भनेर यहाँ बताइएको हामी पाउँदछौ। मानिसको चाहना अन्धकारमा रमाउनु, यो उनीहरूको चाहना हो। त्यसै गरी हामीले हेर्दै जाने भने यहुन्ना 6:51 पदमा पनि भनिएको छ, स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ भनेर त्यहाँ उल्लेख गरेको हामी पाउँछौ। अर्थात सबैलाई मुक्ति र उद्धार दिने काम चाहिँ उहाँले गर्नुहुन्छ। यहुन्ना 4:42 पदमा सामरी स्त्रीलाई यसरी भनिएको छ, त्यस स्त्रीलाई तिनीहरूले भने, अब तिमीहरूले भनेको कुराले गर्दा हामी विश्वास गरेका होइनौ, तर हामी आफैले सुनेका कारण साँच्चै नै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भने हामीले चिनेका छौ, जानेका छौ भनेर उल्लेख गरिएको छ। श्रोता, हामीले थुप्रै यस्ता खण्डहरू हेर्यो भने परमेश्वरले कसरी यो काममा आफ्नो पुत्रलाई प्रयोग गर्नु हो भनेर उल्लेख गरिएको छ। प्रेरित पावलले लेखेको छन्, संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले पहिलो कोरिन्थी 1:21 अनुसार प्रचार गरेको सुसमाचार, हामीले प्रचार गरेको अर्थात प्रेरितहरूले प्रचार गरेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनु भयो भनेर उल्लेख गरिएको छ। यसकारणले गर्दा सृष्टिकर्ता परमेश्वर येशु ख्रीष्ट जो सदा सर्वदा हुनुहुन्छ, उहाँ नै एकमात्र बाटो, सत्य र जीवन हुनुहुन्छ। श्रोता, पछिल्लो अवधारणा अझै महत्वपूर्ण र नयाँ प्रयोग हो जुन यो शब्दले नयाँ नियममा प्राप्त गर्छ कि जुन यहुन्नामा प्रभावकारी छ। यसरी यहुन्नाले यो शब्दहरू प्रयोग गर्ने अधिकांश समयमा यसमा स्पष्ट रूपमा नकारात्मक केही अर्थहरू पनि छन्। यसैया 49:6 भनेको छ, याकुबका कुलहरूलाई फेरि पुनर्स्थापना गर्न र इसरायलको बाँकी भागलाई फेरि फर्का ल्याउन त मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरा छ, पृथ्वीको पल्लो छेउसम्म तैले मेरो उद्धार पुर्याओस् भनी अन्य जातिहरूका एउटा ज्योति पनि म तलाई नियुक्त गरेको छु। श्रोता, यो कथन येशु ख्रीष्टको निम्ति हो र उहाँ यही कथन अनुसार संसारमा ज्योति बनेर आउनुभयो र उहाँ आफैले भन्नुभयो, म संसारको ज्योति हुँ भन्नुभयो। श्रोता, उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले यो ब्रह्माण्डलाई बनाउनु भयो। यहुन्ना 1:3 पदमा लेखिएको छ, सबै थोक उहाँद्वारा बनिएर बनिएका कुनै पनि थोक उहाँ बिना बनिएन। श्रोता, त्यसकारणले गर्दा प्रभु येशु ख्रीष्ट यस संसारमा सृष्टि गर्नुभयो र आफ्नै सृष्टिका आफ्नै मानिसका आउनुभयो। आफ्नैको पहिलो प्रयोगले सम्भवत यसमा हामी विभिन्न अर्थ निकाल्छौ र सबैभन्दा पहिला सामान्य रूपमा मानिसहरूको संसारलाई जनाउँछ, जबकि दोस्रो प्रयोगले चाहिँ यहुदी जातिलाई जनाउँछ। सृष्टिकर्ताको रूपमा संसार वचनको आफ्नै सम्पत्तिको रूपमा छ, तर आत्मिक अन्धोपनको कारण संसारले उहाँलाई चिनेन अथवा हामीले चिन्न सकेनौ। र हामीले यहुन्ना 1:10 हेर्यो भने लेखेको छ, उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा बनियो तर संसारले उहाँलाई चिनेनन् भनेर उल्लेख गरिएको छ। श्रोता, संसारले उहाँलाई किन चिनेन? किनभने उनीहरूको समझ शक्ति अन्धा भएको कारणले गर्दा हो। यहुन्नाले आफ्नैको दोस्रो प्रयोगलाई संकुचित अर्थमा येशूको आफ्नै शारीरिक वंश यहुदीहरूलाई जनाउन प्रयोग गर्नुभयो। व्यक्तित्व र आगमनको गवाही दिने धर्मशास्त्रहरू तिनीहरूसँग भए तापनि तिनीहरूले उहाँलाई स्वीकार गरेनन्। जसरी यसैया 65 2-3 भनिएको छ, मैले मेरो हात दिनभरि नै एउटा अट्टेरी प्रजाको अघि फैलाए जो आफ्नै कल्पनामा यस्तो बाटोमा हिँड्छन् जो असल छैन। एउटा यस्तो प्रजा जसले निरन्तर मेरै सामुन्ने मलाई रिस उठाउँछ र बगैँचाहरूमा बलिदान चढाउँछ र इट्टाले बनाएको वेदीमा धूप बाल्छ भनेर उल्लेख गरिएको हामी पाउँछौ। त्यसै गरी यर्मिया 7:25 पनि भनिएको छ, तिमीहरूका पिता पुर्खाहरू मिश्र देशबाट निस्केको समयदेखि यसो अहिलेसम्म मैले बारम्बार दिनै पछि मेरा सेवकहरू पठाए, अगम वक्ताहरूलाई तिमीहरू कहाँ पठाए, तर तिनीहरूले मेरो वचन सुनेनन् र मेरो कुरामा ध्यान दिएनन्। तर अटेरी भएर तिनीहरूका पिता पुर्खाले भन्दा अझ बढी खराबी गरे भनेर उल्लेख गरिएको छ। यो उनीहरूको हृदयको कुकृत्य थियो। श्रोता, यसरी तिनीहरूका प्रतिज्ञा गरिएका मसीहलाई यहुदीहरूले अस्वीकार गरे र यो विषयमा यूहन्नाको सुसमाचारमा विशेष ध्यान दिएको हामी पाउँदछौ। हामीले यूहन्ना 12:37 हामीले हेर्दै जाने हो भनेदेखि यी कुराहरू हामी पाउँछौ। उहाँले तिनीहरूको सामु यतिका चिन्ह गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो कि यसैया अगम वक्ताको वचन पूरा होस्। हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गर्यो अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? यसै कारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यसैयाले फेरि यसो भन्छन्, उहाँले तिनीहरूका आँखा बन्द गरिदिनु भएको छ र तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ, यसरी तिनीहरूले आँखाले नदेखुन् अनि हृदयले नबुझुन् भनेर, नत्र त तिनीहरू फर्कन्छन् र मैले तिनीहरू निको पार्नुपर्छ भनेर यसरी बताएको हामी थाहा गर्न सक्दछौ। श्रोता, अब प्रश्न उठ्छ, जतिजनाले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे, तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेको छ। र यो वाक्यांशले पहिलो के वर्णन गर्छ भने, उहाँलाई ग्रहण गर्नु जो परमेश्वरको वचन हुनुहुन्छ, भन्नाले उहाँका दावीहरू स्वीकार गर्नु र उहाँका आफ्ना विश्वास राख्नु उहाँमाथि, र यसरी उहाँलाई आफ्नो निष्ठा समर्पण गर्नु हो। दोस्रो, दिनुभयो अधिकार दिनु, यो शब्दले मुक्तिको वरदानमा समाप्त भएको परमेश्वरको अनुग्रहलाई जोड दिदछ। जसरी एफिसी 2:8-10 सुनेको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्मद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्छ। किनकि हामी असल कामहरूका निम्ति येशु ख्रीष्टमा सृजना गरिएका हौं र उहाँको हातका सिप हौं, हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाट नै ती तयार गर्नुभएको थियो भनेर उल्लेख गरिएको छ। श्रोता, अधिकार येशूलाई ग्रहण गर्ने अर्थात वचनलाई परमेश्वरका सन्तानहरूले भन्ने उच्च पदवी दावी गर्ने पूर्ण अधिकार दिएको छ। जतिले येशूलाई विश्वास गर्ने उसले आफूले आफूलाई परमेश्वरको सन्तान हो भन्न पाउँदछ र उहाँको नाउँ व्यक्ति आफैको चरित्रलाई जनाउँछ। हामीले यहुन्ना 14:13-14 हेर्यो भने यसरी लेखिएको छ, तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पितामा पुत्रको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु। यो येशूको प्रतिज्ञा हो परमेश्वर पिताको नाउँमा। श्रोता, हामीले अब 13 हेरौं, लेखिएको छ परमेश्वरको दिव्य पक्ष के हो भन्दा उहाँको अन्तत उद्धार र उत्पन्न गर्ने मानिसहरूको इच्छा होइन तर परमेश्वरको इच्छा हो। आदरणीय श्रोता, हामीले तितस 3:5-1 त्यहाँ हामीले हेर्यो भने प्रेरित पावल लेख्छन् त्यहाँ 3:5 तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो भनेर लेखिएको छ। र 6 जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामी माथि प्रशस्त गरी खन्याउनु भयो ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकार बन्न सकौं भनेर उल्लेख गरिएको छ। श्रोता, र यसरी हामी हाम्रो निम्ति प्रभु येशु ख्रिस्ट हाम्रो उद्धारकर्ता भएर आउनुभयो। 14 पदमा अनि वचन देहधारी भएर अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो भनेर उल्लेख गरिएको छ। र यो महिमा उनीहरूले त्यो पहाड़मा देखे जहाँ जुन पहाड़मा प्रभु येशु ख्रिस्टको रूपको परिवर्तन भएको थियो। जबकि यसरी हामीले हेर्यो भने परमेश्वरको रूपमा ख्रिस्ट आफै उत्पन्न हुनुभएको थियो र उहाँले जो चाहिँ ख्रिस्टको मानवताको धारणालाई धारण गर्नुभयो र यो वास्तविकता निश्चित रूपमा सबैभन्दा गहिरो हो, किनभने यसले संकेत गर्छ कि असीमित सीमित भयो, अनन्तलाई समयमा मिलाइयो, अदृश्य र दृश्यवान भयो, अलौकिक व्यक्ति अब आफूलाई प्राकृतिकमा घटाउनु भयो, तापनि अवतार वचन परमेश्वर हुन छोड्नु भएन तर मानव शरीरमा परमेश्वर बन्नुभयो र अर्थात मानवको रूपमा मानव भएर अघटित देवत्वलाई छोडेर उहाँ आउनुभयो। आदरणीय श्रोता, यसरी उहाँ आज हामीसँग हुनुहुन्छ। त्यसकारणले गर्दा तपाईँ हामीले मुक्ति पाउने बाटो र मुक्ति पाउने जो तरिका छ त्यो ख्रिस्ट येशूमा मात्रै छ र ख्रिस्ट येशू मात्रै हामीलाई मुक्ति र उद्धार दिलाउन सक्नुहुने परमेश्वर हुनुहुन्छ भन्दै अब पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मिक जागरण गुड न्युज एफएम प्रणाली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने यिनै ठेगानाको साथसाथै हामी आजको कार्यक्रमबाट विदा हुन चाहन्छौ र प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म आराम रहनुहोस्। अवस्थ जय मसीह।
1: गुड न्यूज एफएम 105.1। अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: अघिल्लो अध्ययनमा हामीले परमेश्वरका महान कामहरू, उहाँको विश्वासयोग्यता र उहाँले आफ्नो जनहरूलाई कसरी डोर्याउनुहुन्छ भन्ने विषयमा मनन गरेका थियौं। हामीले सिक्यौं कि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू कहिले भुल्नुहुन्न। मानिस बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर परमेश्वरको वचन र उहाँको विश्वसनीयता कहिले बदलिँदैन। आज पनि त्यही सिकाइलाई निरन्तरता दिँदै हामी अझ गहिरो सत्यहरूमा मनन गर्नेछौं। जीवनमा धेरै कुराहरू परिवर्तन हुन सक्छन्। हाम्रो स्वास्थ्य, धन, सफलता, सम्बन्ध, उमेर, प्रतिष्ठा, यी सबै कुरा एक दिन समाप्त हुन्छन्। तर एउटा कुरा कहिले समाप्त हुँदैन, त्यो हो परमेश्वरको प्रेम र उहाँको उपस्थिति।
1: दाजुलाई धेरै धेरै धन्यवाद सम्पूर्ण कुराहरू हामीलाई स्मरण गराइदिनु भएको निम्ति। र केही दिनदेखि म धेरै नै अन्योलमा छु दाइ। कामको दबाव छ, भविष्यको चिन्ता छ, जिम्मेवारी पनि बढ़िरहेको छ। कहिलेकाहीँ लाग्छ मैले धेरै कुरा समात्न खोजिरहेको छु तर मनभित्र शान्ति भने छैन। सबैले चाहिँ सफल बन्नको निम्ति भनिरहेका छन्, धेरै कमाउन भनिरहेका छन्, नाम कमाउन भनिरहेका छन्, तर यी सबै पाए पनि किन मन खाली खाली लाग्छ है?
2: भाइ, तपाईँले धेरै मानिसहरूको मनको कुरा बोल्नु भएको छ। संसारले हामीलाई धेरै कुरा चाहिन्छ भन्छ, तर परमेश्वरले भन्नुहुन्छ सबैभन्दा पहिले उहाँलाई खोज। हामीले कहिलेकाहीँ परमेश्वरको उपस्थिति भन्दा सफलता खोज्छौं, अनुग्रह भन्दा उपलब्धि खोज्छौं, अनि अन्त्यमा थकित हुन्छौं। तर वास्तवमा हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता धन होइन, पद होइन, मानिसहरूको प्रशंसा पनि होइन। हाम्रो सबैभन्दा ठूलो आवश्यकता परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति हो।
1: त्यसो भए दाइ, आजको अध्ययनले मेरो जस्तै अरू थुप्रै श्रोताहरूको भएको प्रश्नहरूको चाहिँ उत्तर दिनेछ।
2: अवश्य पनि भाइ, आज हामी परमेश्वरको वचनबाट हेर्नेछौ किन केवल परमेश्वर नै सबै प्रशंसाको योग्य हुनुहुन्छ, किन सबै यस संसारमा सधैँ रहने होइन, किन परमेश्वरको प्रेम कहिले समाप्त हुँदैन र किन हाम्रो जीवन परमेश्वरको वचनले भरिनुपर्छ। र आदरणीय श्रोताहरू, यदि तपाईँ पनि जीवनका उत्तरहरू खोजिरहनु भएको छ भने आजको अध्ययन तपाईँको लागि पनि विशेष हुन सक्छ। यही कुरालाई मनन गर्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 101 106 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 101 देख्नेछौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ राजाको निम्ति गीत, जो धार्मिकतामा निसापमा शासन गर्नुहुन्छ। यो दाउदको भजन हो। यसले 6 भजनहरूको यानि 101-106 अध्यायको सानो समूहको आरम्भ गर्छ, जुनले राजाको निम्ति स्तुतिको बताउँछ। भजन किताबमा विषय को हो अन्दाज गर्नुहोस् त? मित्र, फेरि यो उहाँको बारेमा यानि प्रभु येशु ख्रिष्टको विषयमा हो। उहाँ धार्मिकताको र शान्तिको राजा हुनुहुन्छ र उहाँ यो पृथ्वीमा शासन गर्न गइरहनु भएको छ। यो भजन दाउदको शासनमा कति पनि फिट खाँदैन, मेल खाँदैन। त्यसकारण यो निश्चय नै अगमबाडीको भजन हुनै पर्छ। यसले भविष्यमा त्यो मानिसतिर हेर्दछ जसको बारेमा परमेश्वरले दाउदलाई भन्नुभएको थियो, त्यो मानिस जो दाउदको लाइनबाट वंशबाट आइरहेको थियो, अनि त्यो सुलेमान वा अरू दाउदका वंशका राजाहरू होइनन्, तर बेतलेममा जन्मनु भएको प्रभु येशू ख्रिष्ट हुनुहुन्थ्यो, किनभने उहाँ पनि दाउदको वंशको हुनुहुन्थ्यो। प्रभु येशू नै त्यो मानिस हुनुहुन्छ जसको बारेमा भजनकार गीत गाइरहेका छन्। भजन संग्रह 101 एक पदमा भनिएको छ, कृपा र निसापको विषयमा म गाउनेछु, हे परम प्रभु म तपाईँकै स्तुति गाउनेछु। मित्र, यो भजन पनि अरू भजन जस्तै परमेश्वरको निम्ति स्तुति प्रशंसा गाउँदै आरम्भ हुन्छ। अहिले कृपा र निसाप उहाँ पनि दाउदको वंशको हुनुहुन्थ्यो। प्रभु येशू नै त्यो मानिस हुनुहुन्छ जसको बारेमा भजनकार गीत गाइरहेका छन्। भजन संग्रह 101

र परमेश्वरले त्यो गर्न सक्नुहुन्छ। अनि हामी कृपा र निसापको गीत गाउन सक्छौ, किनभने यो हो, हे परमप्रभु म तपाईँकै निम्ति गाउनेछु। उहाँ धार्मिकताको परमेश्वर हुनुहुन्छ र उहाँ शान्तिको राजा हुनुहुन्छ। ओ यहाँ कति अद्भुत जनको पेश गरिएको छ। दुई पदमा भनिएको छ, बुद्धिमानी साथ म सत्य बाटोमा हिँड्नेछु, ओहो तपाई म कहाँ कहिले आउनुहुनेछ, सिद्ध हृदयले म आफ्नो घरभित्र हिँडडुल गर्नेछु। मलाई याद छैन कि दाऊद कहिले यसरी हिँडे। यहाँ उल्लेखित व्यक्ति चाहिँ उद्धारकर्ता हो, पिताको एकलौते पुत्र, राजा मानिसको पुत्रको रूपमा बोल्दछन्। यो कुराको ध्यान दिनुहोस् कि उहाँ पृथ्वीमा मानिसको पुत्र हुनुहुन्थ्यो, उद्धारकर्ताको रूपमा उहाँको कार्यमा उहाँ पिताको एकलौते पुत्र हुनुहुन्थ्यो, तर उहाँले परमेश्वरको इच्छाको अधीनतामा आफ्नो स्थान लिनुभयो। वा पृथ्वीमा हुनुहुँदा अति नै नीच स्थान, दीन स्थान लिनुभयो, तर उहाँले यो स्वैच्छिक रूपमा लिनुभयो। हामी उच्च स्थानको प्राप्त गर्न कोसिस गर्छौ, उहाँले नीच स्थान लिनुभयो, कारण चाहिँ उहाँले हामीलाई उच्च स्थानमा ल्याउन सकुन्। उहाँको अवतार भन्दा पहिले ख्रिस्टले भन्नुभयो, हिब्रू 10:7, तब मैले भने, हेर्नुहोस् हे परमेश्वर तपाईंकै इच्छा पूरा गर्नलाई म आएको छु, पुस्तकको मुठामा मेरो विषय लेखिएको छ। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले भन्नुभयो, उहाँको काम पिताको इच्छा पूरा गर्नुलाई थियो जसले उहाँलाई पठाउनुभयो, र उहाँले पूर्ण रूपमा आफ्नो पिताको इच्छाको गर्नुभयो। उहाँले धैर्यपूर्वक मेरा समय भनिने घड़ीको प्रतीक्षा गर्नुभयो, जब उहाँले तपाईँको र मेरो उद्धारको पूरा गर्नुभयो। आज उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्थ्यो र हुनुहुन्छ, र आज पनि आफ्नो पिताको इच्छाको उहाँ पूरा गरिरहनु भएको छ। उहाँ त्यो समय घड़ीको प्रतीक्षा गरिरहनु भएको छ जब पिताले उहाँलाई संसारमा फेरि पठाउनुहुनेछ, किनभने पिताले भन्नुभएको छ भजन संग्रह 110:1, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पौदान तुल्याउन। हामीलाई भनिएको छ 1 कोरिन्थी 15:28, औ जब सबै कुरा उहाँको अधीनतामा भएका हुन्छन् तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनलाई सबै कुरा उहाँको अधीनतामा ल्याउनु हुनेले सबै कुरा उहाँको अधीनतामा ल्याउनु हुने पुत्र पनि उहाँको अधीनतामा हुनुहुनेछ। यो पदले बाइबल शिक्षकहरूको बीचमा ठूलो वाद विवादको सृजना गरेको छ। यसको वास्तविक अर्थ के हो? यसको अर्थ हो, यो पृथ्वीमा उहाँको शासनपछि पिताको अधीनमा हुन त्रिएकको सदस्य परमेश्वरमा आफ्नो स्थान लिन जानुहुनेछ। तर जब उहाँ यो पृथ्वीमा हुनुहुन्छ, यो उहाँको बारेमा भनिएको छ, हेब्रू 2:12, मेरा भाइहरूलाई तपाईँको नाउँ म बयान गर्नेछु, सभाको बीचमा तपाईँको म प्रशंसा गाउनेछु। अहिले ख्रिस्ट कसरी शासन गर्न गइरहनु भएको छ त्यसको ध्यान दिनुहोस्। अनि दाऊदले कहिले यसरी शासन गरेनन्? 4:8 भनिएको छ, बिठ्याङ्गा हृदय मबाट दूर हुनेछ, कुनै खराबी काम म जान्ने छैन, जसले सुटुक्क आफ्नो छिमेकीको निन्दा गर्दछ त्यसको म सत्यनाश पार्नेछु, अहंकारी दृष्टि भएको र घमण्डी हृदय भएकोलाई म सहने छैन, तिनीहरू मेरै साथमा रहिरहन् भनेर मेरा आँखा देशका विश्वासीहरूतर्फ लाग्नेछन्, सत्य बाटोमा हिँड्नेलाई नै मेरो सेवा गर्नेछ, छली काम गर्ने चाहिँ मेरो घरमा टिक्न पाउने छैन, झूठ बोल्ने पनि मेरो नजरको सामने अड्न पाउने छैन, परमप्रभुको नगरबाट अधर्मीहरूलाई मेटुन्, बिहान पिछे देशका सबै दुष्ट जनहरूको म सर्वनाश गर्नेछु। यो यहाँ पृथ्वीमा ख्रिस्टको शासनको तस्वीर हो। हजार वर्षीय राज्य अवधिमा तपाईँले आफ्ना मुद्दालाई सर्वोच्च अदालतमा लानुपर्ने छैन,
साधारण कारण यो हो

0: कि ख्रीष्ट सर्वोच्च अदालतमा हुनुहुन्छ। उहाँ मात्र एक हुनुहुन्छ जसले निसाब गर्नुहुनेछ। पिताले सारा निसाबको काम आफ्ना पुत्रलाई दिनुभएको छ र उहाँले हरेकलाई प्रत्येक बिहान निसाब गर्नुहुनेछ। जब उहाँले पृथ्वीमा शासन गर्नुहुनेछ, उहाँ तानाशाह हुन गइरहनु भएको छ र हरेकले उहाँको इच्छाको गर्नेछन्। त्यसपछि तिनीहरूले राजाको निम्ति नयाँ गीत गाउनेछन् जसले धार्मिकतामा र निसाबमा शासन गर्नु हुनेछ। त्यसपछि हामी 102 अध्यायमा पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुःख र कष्टको प्रार्थना। यो पनि मसीह सम्बन्धको भजन हो जुनले गेतस मुनिमा प्रभु येशु ख्रीष्टको तस्वीर दिन्छ। यो भजनको लेखकको उल्लेख भएको छैन, जबकि यस भजनको लेखकको बारेमा विभिन्न अनुमान गरिएकोले म पनि यसको लेखकको अनुमान गर्दछु। त्यो हो दाऊद। यो भजनको शीर्षक छ दुःख पाएको मानिसले गरेको प्रार्थना। यो भजनले गेतस मुनिको बगैँचामा हाम्रा प्रभुको तिरस्कार र दुःख कष्टको तस्विर दिन्छ। यसरी हामी चाँडै नै पत्ता लगाउनेछौ कि पवित्र आत्माले नयाँ नियममा मसीह सम्बन्धको भजनको रूपमा चिन्हित गर्नेछ। 102 अध्यायको एक पदमा भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना मेरो पुकारा तपाईँ कहाँ पुगोस्। डाक्टर गाबेलियन्स को अनुवाद हो, यहोवा मेरो प्रार्थना सुन्नुहोस् र मेरो पुकार तपाईँ कहाँ पुगोस्। यहाँ त्यो मामला छ जहाँ यहोवा यहोवासँग प्रार्थना गर्नुहुन्छ, मतलब यहोवा यहोवासँग प्रार्थना गर्नुहुन्छ। उहाँ दिनतामा आउनुभयो, तैपनि उहाँ शरीरमा प्रकट हुनुभएको यहोवा हुनुहुन्थ्यो। अहिले हामी देख्छौ धर्मी र पवित्र परमेश्वरको क्रोध उहाँमाथि खस्दछ, किनभने उहाँले तपाईँ र मेरो पाप आफैमाथि बोक्नु भएको थियो। 8 पदमा भनिएको छ, 102:8 पदमा, मेरा शत्रुहरूले मलाई दिनभरि गाली गर्छन्, जो जो मेरो विरूद्धमा रिसले बौलाएका छन् तिनीहरू मेरा नाउँ लिएर श्राप्दछन्। यसले गम्भीर खिन्नताको गहिराईको व्यक्त गर्दछ। 10 पदमा भनिएको छ, यो त तपाईँकै रिस र क्रोधको कारणले हो, किनभने तपाईँले मलाई उचालेर फाल्नुभयो। यहाँ उल्लेखित शब्दहरू रिस र क्रोध हिब्रू भाषामा अति नै कठोर शब्दमा प्रयोग गर्न सक्नुहुन्छ। प्रभुले यसको सहनुभयो तपाईँ र मेरो पापको निम्ति। अनि 12-13 पदमा भनिएको छ, तर तपाईँ त हे परम प्रभु सदा रहिरहनुहुन्छ र तपाईँको सम्झना पुस्तौंसम्म रहन्छ। तपाईँ उठेर सियोनलाई कृपा गर्नुहुनेछ, किनभने यसमाथि अनुग्रह गर्ने समय तोकिएको समय आइपुगेको छ। उहाँले सियोनलाई कृपा गर्नुहुनेछ। देख्नुभयो, उहाँ इस्रायल राष्ट्रको लागि पनि मर्नुभयो अनि उहाँसँग तिनीहरूको निम्ति महान योजना छ भविष्यमा। मित्र, उहाँ फेरि सियोनको निर्माण गर्न गइरहनु भएको छ जब उहाँ आफ्नो महिमामा फेरि प्रकट हुनुहुनेछ, जुन उहाँको दोस्रो आगमनमा हुनेछ। अनि 16 पदमा भनिएको छ, किनभने परमप्रभुले सियोनलाई फेरि बसाल्नु भएको छ, आफ्नो महिमामा उहाँ प्रकट हुनुभएको छ। हाम्रा प्रभुले जान्नुहुन्थ्यो कि उहाँको बलिदानिक मृत्युद्वारा अन्तिममा सियोन पनि उद्धार गरिनेछ। यसपछि 25-27 पदमा भनिएको छ, आदिमै तपाईँले पृथ्वीको जग बसाल्नु भएको छ र स्वर्ग तपाईँकै बाहुलीको कार्य हो। तिनीहरू त नष्ट हुन्छन् तर तपाईँ रहिरहनुहुन्छ। ती सबै लुगा चाहिँ पुराना भइहाल्छन्, पोसाक फेरे चाहिँ गरी तपाईँले तिनीहरूलाई फेर्नुहुन्छ र ती फेरिन्छन्। तर तपाईँ त एकै नाशको हुनुहुन्छ र तपाईँका वर्षहरूको अन्त हुँदैन। तपाईँका दासहरूका सन्तान रहिरहनेछन् र तिनीहरूका वंश तपाईँको सामने स्थापित भएकै हुनेछन्। पवित्र आत्माले यो अनुच्छेदको हेब्रू 1:10-12 पदमा उद्धृत गर्नुभएको छ र हामी भजन 102 मसीह सम्बन्धको भजन हो भन्ने कुरा थाहा पाउने थिएनौ यदि पवित्र आत्माले यसको हिब्रूको पहिलो अध्यायमा यो खण्डको अर्थ प्रकट नगर्नु भएको भए। भजन 102 प्रभु येशु ख्रीष्टसँग लागू हुन्छ। यो उहाँको कष्ट र शोकको प्रार्थना हो अनि यो गेतस मुनिमा राजा आफ्नो शोकमा र दिनतामा आफ्नो उच्च उठाइनुभन्दा पहिलेको प्रार्थना हो। जुनको हिब्रू 5:7 पदमा प्रकाशित गरिएको छ। आफ्नो शरीरका दिनमा जसले विस्तरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाई भयो। मित्र, उहाँले हाम्रो निम्ति कष्ट दुःख भोग्नु भएकोले गर्दा उहाँ हामीसँग सहानुभूति राख्न सक्नुहुन्छ। भजन संग्रह 102 गेतस मुनिको भजनको रूपमा सोच्न मन पराउँछु। त्यसपछि 103 देख्नेछौ। यो परमेश्वरको विनय कृपाको लागि स्तुतिको महान भजन हो। इतिहासले बताउँदछ कि जब गस्टवास एडोल्फसले लेपजिगमा आफ्नो विजयपछि आउसबर्गमा प्रवेश गर्दा उसले यो भजन पढे। यसले नयाँ दिनतिर हेर्दछ। वास्तवमा यसले सहर्ष वर्षीय राज्य युग यानी हजार वर्षीय राज्य युग भन्दा पनि पर अनन्त कालतिर हेर्दछ, जहाँ यो आफ्नो भरपूर परिपूर्णताको पत्ता लगाउनेछ। भूतकालमा इसरायलको राष्ट्र यो भजनमा फर्कथे। आज ईश्वरीय भक्त इसरायलीहरू यस भजनमा फर्कन्छन् र भविष्यमा पनि ऊ यो भजनमा फर्कनेछ। व्यक्ति विशेष विश्वासीहरू आज साहस र बलको वास्तविक स्रोतको यहाँ पाउँदछन्। यो धन्यवादको भजन हो। मैले यो भजनलाई यसरी विभाजन गरेको छु। पहिलो हो वर्तमानको लागि निर्देश, दोस्रो हो यहोवाको सम्बन्धमा घोषणा, तेस्रो हो मानिसको सम्बन्धमा घोषणा र चौथो हो भविष्यको लागि घोषणा। त सबभन्दा पहिले हामी देख्नेछौ वर्तमानको लागि निर्देश। यो भजन 103 वर्तमानको लागि निर्देश यानी उपदेशसँग आरम्भ हुन्छ। अनि यो कुराको ध्यान दिनुहोस् कि यो कति धेरै व्यक्तिगत छ। भजन संग्रह 103 को 1-2 पदमा भनिएको छ, हे मेरो आत्मा परमप्रभुलाई धन्य भन् र ममा भएका जो जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनुन्। हे मेरो मन, हे मेरो आत्मा परमप्रभुलाई धन्य भन् र उहाँका सबै उपकारहरू नबिर्से। मित्र, यी पहिला दुई पदहरूमा हामीलाई परमप्रभुलाई धन्य भन्न भनिएको छ। यसले हाम्रा हृदयहरूमा केही कुराको प्रकट गर्दछ। उहाँका सबै उपकारहरूलाई नभुलौं। मित्र, उहाँ हामी प्रति भला हुनुभएको छ। सायद तपाईँले आफ्नो जीवनमा एकपल्ट निहालेर हेर्नुभए यसको थाहा पाउनुहुनेछ। धेरैपल्ट हामी उहाँको भलाइपन पनि भुल्छौं, हामी उहाँलाई भुल्छौं, तर हामीले यसो गर्नुहुँदैन। त्यसपछि हामी देख्छौ यहोवाको सम्बन्धमा घोषणा। 3 पदमा भनिएको छ, जसले तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ, जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ। म एउटा यस्तो विचार गर्ने व्यक्ति हौ कि यो पदले त्यो राज्य युगतिर हेर्दछ, अनि सम्भवत तपाईँ मसँग यसको बारेमा असहमति हुनुहोला। ठिकै छ, म स्पष्ट भावमा भन्न चाहन्छु कि यसले शारीरिक साथै आत्मिक रोगहरूको संकेत गर्दछ। परमेश्वरले यसको स्पष्ट पार्नु भएको छ कि उहाँ राज्य युग अवधिमा के गर्न गइरहनु भएको छ। यसया 33:24 पदले भन्छ, त्यहाँका बासिन्दाहरूले यसो भन्ने छैनन्, म बिरामी परे, त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछ। मित्र, बिमार रोग पापको परिणाम हो। चंगाईले स्थान लिनुभन्दा पहिले पापको प्रश्नको निश्चय नै ठिकठाक गर्नुपर्दछ। ख्रिष्ट हाम्रा अधर्महरूको निम्ति मर्नुभयो र उहाँ हाम्रो धार्मिकताको निम्ति पुनः ब्युति उठ्नुभयो। हामी ख्रिष्टमा विश्वासद्वारा धर्मी नठरिएसम्म हामी क्षमा गरिन सकिन्न। पहिलो पत्रुस 2:24 पद, जुन यसैया 53:5 पदबाटको उद्धृत हो, यसले भन्छ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भने उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो, उहाँकै चोटहरूमा तिमीहरू निको भयो। केबाट निको, केबाट चंगै भन्दा तपाईँको पापबाट। त्यो चाहिँ महत्वपूर्ण हो। अनि 4 पदमा भनिएको छ, जसले तेरा जीवनलाई सर्वनाशबाट मुक्त गर्नुहुन्छ, जसले तलाई करुणा र कोमल कृपाको मुकुट लगाइदिनुहुन्छ। हामीले यो तथ्यको थाहा पाउनुपर्छ कि परमेश्वरको चुनिएका सेवकहरू बिमारी भएका छन् र यो जीवनमा कहिले पनि निको भएका छैनन्। अनि प्रेरित पाउल ती मध्ये एकजना थिए। उसको शरीरमा काँडा थियो, त्यो उसको आँखाको समस्या हुन सक्छ। मित्र, धेरै प्रभुका मानिसहरूले चंगाइ पाएनन्। परमेश्वरबाट चंगाइ पाउने काम अद्भुत हो, तर त्यो नै सधैँ परमेश्वरको योजना होइन। अनि पाँच पदमा भनिएको छ, जसले तेरो मुखलाई उक्तम कुराहरूले तृप्त गराउनुहुन्छ, यसैले कि तेरो जवानी गरूड जस्तै भइहाल्छ। तेरो जवानी गरूड जस्तो नयाँ भइहाल्छ। मित्र, त्यो हजार वर्ष राज्य युगमा यसले स्थान लिनेछ। एक दिन भविष्यमा मेरो शरीरले नयाँ शरीर धारण गर्नेछ। अनि छ र सात पदमा भनिएको छ, थिचो मिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धर्म र न्यायका काम गर्नुहुन्छ। उहाँले मोसालाई आफ्नो मार्ग र इसरायलीहरूलाई आफ्नो काम प्रकट गर्नुभयो। परमेश्वरले आफ्ना मार्गहरू मोसालाई अवगत गराउनुभयो, तर सबै इसरायलीहरूले आश्चर्य कर्महरू देखे। तिनीहरूसँग त्यति समझ ज्ञान थिएन। त्यहाँ धेरै मानिसहरू तिनीहरू जस्तै छन् जसले निश्चित खास सत्यताहरूको थाहा पाउँछन्, तर तिनीहरू परमेश्वरको मार्गमा प्रवेश गर्न सक्दैनन्, मतलब थाहा पाउन सक्दैनन्। अनि आठ पदमा भनिएको छ, परमप्रभु दयासागर र अनुग्रही, रिसमा ढिला र अति करुणामय हुनुहुन्छ। मित्र, आज हामीलाई सबभन्दा धेरै परमेश्वरको कृपाको आवश्यक छ। त्यसपछि हामी देख्छौ मानिसको सम्बन्धमा घोषणा। नौ र दशमा भनिएको छ, उहाँले सधैँ हप्काइरहनुहुन्न, न त उहाँले सधैँभरि रिस लिइराख्नुहुन्छ। उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्म अनुसार हामीलाई बदला दिनु भएको छ। मित्र, यदि परमेश्वरले हामीसँग हाम्रा पाप अधर्म अनुसार व्यवहार गर्नुभए हामी कोही पनि बस्ने थिएनौ। अनि एघार पदमा भनिएको छ, किनकि पृथ्वीबाट स्वर्गीय जति अग्लो छ, उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा त्यतिकै ठूलो हुन्छ। ओ, आज हामीलाई उहाँको कृपाको कति धेरै आवश्यक छ। अनि बाह्र पदमा भनिएको छ, पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनु भएको छ। मित्र, यसरी नै परमेश्वरले हाम्रा अधर्महरूको टाढा गर्नुभएको छ। अनि तेह्र पदमा भनिएको छ, जसरी बाबुले आफ्ना छोरा छोरीहरूलाई ठिटाउँछन्, त्यसरी नै उहाँसँग डराउनेहरूलाई परमप्रभुले ठिटाउनुहुन्छ। परमेश्वर हामीसँग भला हुनुहुन्छ र हामी धेरैजना यसको थाहा पाउने जस्तो देख्दैनौ। चौध पदमा भनिएको छ, किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ, मानिसहरू माटो नै हुन् भनी उहाँ सम्झनुहुन्छ। मित्र, हामी यो तथ्यलाई पनि बिर्सन्छौ कि हामी खालि माटो हौ, यो नै मानिसको तस्विर हो। पन्ध्र र सोह्र पदमा भनिएको छ, मानिसको विषयमा त त्यसको आयु घाँसको जस्तै हो, मैदानको फूल चाहिँ त्यो फुल्दछ, किनकि बतास त्यसबाट भएर जाने बित्तिकै त्यो खत्तम हुन्छ र त्यस ठाउँले फेरि त्यसलाई कहिले चिन्दैन। मित्र, हामी यो पृथ्वीमा त्यति लामो समयसम्म रहने छैनौ, एक दिन छोडेर जाने पर्नेछ। जीवन क्षणिक छ। यसपछि हामी आगे देख्छौ भविष्यको लागि घोषणा। सत्र पदमा भनिएको छ, तर परमप्रभुको कृपा भनी उहाँको भय मान्यहरूमाथि युगायुगसम्म रहन्छ र उहाँको धार्मिकता छोरा नातिसम्म रहन्छ। मित्र, सबभन्दा चाखलाग्दो कुरा यो हो कि भविष्यमा हेर्न र हामी प्रति परमेश्वर सधैँ भला हुनुहुन्छ भन्ने कुरा थाहा पाउने कुरा, यो कति अद्भुत कुरो हो। अनि बाइस पदमा भनिएको छ, बाइस पदमा, हे परमप्रभुका सारा सृष्टि हो, उहाँको साम्राज्यका सबै ठाउँहरूमा उहाँलाई धन्यको भन, हे मेरो आत्मा परमप्रभुलाई धन्यको भन। मित्र, यो कति महिमित हुनेछ जब उहाँका शासनमा सम्पूर्ण सृष्टिहरूले उहाँलाई धन्य भन्नेछन्। यो भविष्यमा हुन गइरहेको विश्वव्यापी व्यापक आराधना हो, तर उही समयमा उहाँलाई धन्यको भन्न नभुलौं। हामी पनि भनौं, हे मेरा आत्मा परमप्रभुलाई धन्यको भन र उहाँका सारा उपकारलाई नभुली। त्यसपछि 104 तिर लागौं। यो चाहिँ सृष्टिको परमेश्वरलाई स्तुति हो, यो प्राकृतिको भजन हो। यहाँ यसरी आरम्भ हुन्छ, हे मेरो आत्मा परमप्रभुलाई धन्यको भन, हे मेरा परमेश्वर परमप्रभु तपाईँ अति महान हुनुहुन्छ, तपाईँले आदर र महिमाको पोषक पहिरिनु भएको छ। तपाईँ यो अध्यायलाई घरमा पढ्न सक्नुहुन्छ। यो अद्भुत भजन हो। त्यसपछि हामी भजन 105 र 106 अध्यायबाट पनि देख्नेछौ। यो चाहिँ ऐतिहासिक भजन हो। भजन 105 अब्राहमबाट मोससम्मको इतिहासमा परमेश्वरको स्तुति हो। मलाई यो कुरामा निश्चयता छ कि यो दाऊदद्वारा लेखिएको थियो, किनभने यो भजनको पहिलो भाग, पहिलो इतिहास 16:8-22 पद जस्तै छ, जसले त्यो समयको बताउँछ जब दाऊदले यरूशलेममा पवित्र वासस्थान ल्याए। यो भजन इसरायलको इतिहासको मुख्य पाठ हो, यानि इतिहासको मुखस्थ कण्ठस्थ पाठ हो। भजन संग्रह 105 1-5 भनिएको छ, परम प्रभुमा धन्यवाद चढाऊ, उहाँको नाउँमा पुकार गर, देश देशका मानिसहरूलाई उहाँका कार्यहरू प्रचार गर, उहाँको निम्ति गाऊ, उहाँको निम्ति स्तुति गाऊ, उहाँको सबै आश्चर्य कर्ममा ध्यान देऊ, उहाँकै पवित्र नाउँमा तिमीहरू घमण्ड गर, परम प्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्, परम प्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको दर्शन सधैँ खोज, उहाँले गर्नुभएका उहाँका आश्चर्य कामहरू र उहाँको मुखको इन्साफको सम्झ। उनी पछाडि इतिहासमा जान्छन् र अब्राहमको वंशहरूसँग र अब्राहम इसाक र याकुबसँग बनाएको करारसँग आरम्भ गर्छन्। त्यसपछि उहाँले युसुफ हुँदै मिश्रको मुलुकसम्म पछ्याउनुहुन्छ भनिएको छ 23 पदमा। इसरायलको पनि मिश्र देशमा आए, इसरायल पनि मिश्र देशमा आए र हामको देशमा याकुब परदेशी भए। त्यसपछि जब उहाँका मानिस मिश्रीहरूद्वारा सताइएका थिए, 26-27 भनिएको छ, उहाँले आफ्नो दास मोसा र आफूले चुन्नुभएको हारूनलाई पठाउनुभयो, तिनीहरूले तिनीहरूका बीचमा उहाँका चिन्हहरू र हामका देशमा गजबको कामहरू देखाए। अहिले यहाँ चाखलाग्दो टिप्पणी छ 38 पदमा, तिनीहरू निस्केकोले मिश्र देश नै खुशी भए, किनभने तिनीहरूलाई यिनीहरूको डर भएको थियो। निश्चय नै तिनीहरू निस्केकोले मिश्र देश नै खुशी भए। तिनीहरू त्यो महामारी पश्चात इसरायलीहरूलाई आफ्नो मुलुकबाट पठाउने काममा खुशी थिए। त्यसपछि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउनुभयो। भजनकार इसरायलको इतिहासलाई यहाँ पाठ गर्छन्। मित्र, यदि तपाईँ आफ्ना जीवनमा हेर्नु भएर परमेश्वरलाई धन्यवाद दिन केही कुरा देख्नु भएन भने तपाईँको जीवनमा केही मौलिक रूपमा गडबड छ। यो अध्यायको अन्तिम पदमा भनिएको छ, परम प्रभुलाई प्रशंसा गर। त्यसपछि भजन 106 अध्यायतिर पनि लागौ। यो ऐतिहासिक भजन हो अनि यो लामो भजन हो र यसले भजनको गन्ती खण्डको अन्त गर्दछ। यो यसरी आरम्भ हुन्छ, 106:1 पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर, परम प्रभुमा धन्यवाद चढाऊ, किनकि उहाँ भला हुनुहुन्छ, किनकि उहाँको कृपा सदैभरि रहन्छ। अनि यो भजनले पापहरूको पश्चातापको बारेमा पनि बताउँछ। 6 पदमा भनिएको छ, हामीले आफ्ना पुर्खासँग पाप गरेका छौं, हामीले अधर्म गरेका छौं, हामीले दुष्टै गरेका छौं। जब तपाईँ आफ्ना जीवनहरूमा तपाईँसँग परमेश्वरलाई केही कुराको लागि धन्यवाद दिने कुरा छ, यदि तपाईँले येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ र उहाँलाई आफ्ना पापहरूको क्षमाको निम्ति विन्ती गर्नुभएको थियो भने तपाईँ आफ्नो उद्धारको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। यी भजनहरू अद्भुत छन्, होइन र? यी भजनहरूले इसरायलको असफलता र परमेश्वरको विश्वास योग्यताको हामीलाई देखाउँछ। हामी यो भजनहरूले भरपूर हुनु पर्छ। प्रभु आफ्नो वचनमा आशिष दिउ।
1: दाइ, आजको दिनले मेरो हृदयलाई एकदमै धेरै छोएको छ। म सधैँ बदलिने कुराहरू समातेर चाहिँ बसिरहेको रहेछु, तर आज मैले बुझेँ कि यो संसारमा केही पनि स्थिर छैन। हाम्रो जीवन पनि एक दिन समाप्त हुन्छ, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति भने कहिले समाप्त हुँदैन। मलाई सबैभन्दा धेरै छोएको कुरा चाहिँ के हो भने, जीवनको सबैभन्दा ठूलो आवश्यकता सफलता होइन, परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति रहेछ। यदि उहाँ हाम्रो साथमा हुनुहुन्छ भने हामीसँग सबैभन्दा मूल्यवान कुरा छ। र अबदेखि म मेरो जीवनमा चाहिँ परमेश्वरको वचनले भरिन चाहन्छु, किनकि उहाँको वचनले नै सही बाटो देखाउँछ, सही निर्णय गर्न सिकाउँछ र कठिन समयमा पनि आशा दिन्छ।
2: आहा, कस्तो राम्रो उत्साहको कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनको मुख्य सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा परमेश्वरको विश्वास योग्यता सम्झ्यौं। आज हामीले उहाँको अनन्त प्रेम, उहाँको करूणा, उहाँको सृष्टिमाथिको प्रभुत्व, उहाँको पवित्रता र मानिसको जीवनको वास्तविक उद्देश्य बारे मनन गरेका छौं। हामीले सम्झनु पर्ने केही महत्वपूर्ण सत्यहरू पनि यो अध्ययनको यात्रामा हामीले थाहा गरेका छौं। यो संसार र यसका सबै कुराहरू एक दिन बितेर जानेछन्। हाम्रो जीवन पनि सधैँ रहिरहने छैन, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति कहिले समाप्त हुँदैन। त्यसैले हाम्रो जीवनको पहिलो प्राथमिकता परमेश्वरसँगको सम्बन्ध हुनुपर्छ। उहाँको वचनले हाम्रो सोचाई, निर्णय र जीवनलाई मार्गदर्शन गर्नुपर्छ र अन्तत सबै प्रशंसा, महिमा र आदरको योग्य केवल परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा स्थिर रहनुपर्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, वितृष्णा, विभाजन र विस्मादपूर्ण यी कष्टप्रद समयहरूमा एक अर्का प्रति र स्वयं सृष्टिकर्ता परमेश्वर प्रति मानिसहरूको विश्वास, आशा र प्रेम जगाई शान्तिको सन्देश फैलाउन लक्षित क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशामा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रमको शुरूआत हामी यो सुमधुर क्रिस्टीय भजन सुनी गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। जीवनमा घट्ने विभिन्न घटनाक्रमहरूको बीचमा, जीवन जिउने क्रममा, यो जीवन रूपी गाडीलाई अगाडि बढाउने क्रममा, हाम्रो यात्रामा विभिन्न प्रश्नहरूले हामीलाई घेर्ने गर्छन्। ती प्रश्नहरूको जवाफ कहिले कता हामी खोजिरहेका हुन्छौं। हाम्रा त्यस्तै प्रश्नहरूको जवाफको खोजी हामी अहिले परमेश्वरको वचनबाट गरिरहेका छौं। आज एउटा नयाँ शीर्षकमा रहेर हामी परमेश्वरको वचनलाई अध्ययन गर्नेछौं। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुवा परमेश्वर पिता, धन्यवाद तपाईँको करूणाको निम्ति, धन्यवाद तपाईँको प्रेमको निम्ति। आज तपाईँको चरणमा हामी आउँदछौं। हामी जस्तो छौं त्यस्तै आउँदछौं। हामी कमजोर मानिसहरू हौं, हामीलाई दया गर्नुहोस्। तपाईँको अथाह निगाले, तपाईँको प्रेमले हामीलाई भर्नुहोस्, ताकि हामीबाट प्रेम प्रस्फुटन भएको होस्। आजको वचन अध्ययनमा हामी र हाम्रो प्रिय श्रोताहरूको साथमा तपाईँ हुनुहोस्। हाम्रा विभिन्न रोग, कमी कमजोरीहरूलाई हामीबाट पर राखेर, तपाईँको वचनमा लीन भएर, तपाईँको सदिच्छालाई जान्ने मदत हामीलाई गर्नुहोस् भनी यस अध्ययनको क्रममा विन्ती गर्दछौ, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, के तपाईँ कहिले यो धोका धड़ीयुक्त संसारमा, यो बेमानीले भरिएको संसारमा यस्तो साथीको खोजीमा हुनुहुन्छ जसलाई तपाईँले हर पल बिना कुनै शंका विश्वास गर्न सक्नु भएको होस्? कैयौं पटक एकदमै मिल्ने जस्ता देखिने साथीहरूले पनि आफ्नो फाइदाको लागि एकअर्कालाई गलत तरिकाले प्रयोग गरिरहेका हुन्छन् अनि धोकाधड़ी एकअर्कासँग गरिरहेका हुन्छन्। श्रोता मित्रहरू, यदि जीवनमा हरपल हर्षेन एक इमानदार मित्रले हामीलाई सच्याउने अनि असल काममा हामीलाई उत्साह दिने गरेको खण्डमा कति रमाइलो हुन्थ्यो होला, कति आनन्दित हुन्थ्यो होला जीवन भन्ने कहिलेकाहीँ हामी सोच्ने गर्छौं। एकान्तपनामा मिल्ने साथी भइदिए हुन्थ्यो कोही, मनको बह जससँग पोख्न सकियोस् भन्ने विचारहरू हामी कहाँ आउँछ। आज हामी जुन पाठलाई अध्ययन गर्न गइरहेका छौं त्यसको शीर्षक छ हर पल हर क्षणको प्रेमिलो उद्धारक मित्र। एक समयको कुरा हो, पीटर मार्सल भन्ने एक युवक बामबुर्गको एकान्तीय स्थानको आफ्नो यात्राको क्रममा, जुन यात्रा उनले रातको अन्धारोमा गरिरहेका थिए स्पेनको त्यो ठाउँमा, उनले अचानक त्यहाँबाट जाँदै गर्दा उनी हराउन पुगेको आभास पाएका थिए। कता गइरहेको छु यो निष्पट्ट अन्धकारको बीचमा बामबुर्गको त्यो एकान्ती स्थानमा भन्ने भ्यो उनले पाएका थिएनन्। अचानक परमप्रभुले उसको नाउँ काडेर उसलाई बोलाउनु भयो, पीटर। उसले यो आवाजलाई होइन म झुकिएको होला भनेर नकार्न खोजेको थियो, कसैले मलाई बोलाएको छैन भन्ठानेको थियो। तर त्यो स्वर्गीय आवाजले उसलाई दोस्रो पटक फेरि बोलायो, पीटर भनेर। जब उसले दोस्रो पटक यो आवाजले उसलाई सचेत गर्न बोलाएको आवाज उसलाई भयो, तब उसले आफू जहाँ थियो त्यही टक्क उभिएर दायाँ बायाँ तलतिर माथितिर अलिकति ध्यान दिएर हेर्दाखेरि त उसले आफूलाई एक पुरानो निर्जन चुन ढुङ्गाको खानीको छाङ्गोबाट तल खस्ने ठाउँबाट केवल एक पाइलाको दूरीमा आफू उभिएको पायो। ऊ झसङ्ग भयो अनि परमेश्वरप्रति धन्यवादी पनि भयो कि परमेश्वरले उसलाई सही बेलामा बोलाउनु भयो अनि सचेत गराउनु भयो, परमेश्वरले उसको कति ख्याल राख्नुहुन्छ भन्ने आभास उसलाई भयो। मित्रहरू, के यो साँच्चै रमाइलो अनुभव हुँदैन होला त? यदि हामी हरेकले पीटर मार्सलले जस्तै परमप्रभुले हाम्रो नाउँ काडेर हामीलाई बोलाउनु भएको सुनेको खण्डमा, के यो साँच्चै आनन्दको कुरा हुँदैन थियो होला? यदि परमप्रभु हाम्रो नजिकको हर पल हर्छेनको साथीको रूपमा हामीसँग हिँड्नु भएको खण्डमा के यो एक अद्भुत अनुभव हुँदैन थियो होला त मित्र, कि यदि हामीले उहाँसँग एकान्तमा रही हाम्रो दुःख र सुखका गफ गर्न पाए त? अनि के यो सम्भव होला त? अर्थात उहाँ हाम्रो साथमा रहिरहने हरपलको हरक्षणको उदारक मित्रको रूपमा? के येशु ख्रीष्टसँग असीमित पहुँच सम्भव छ त? यस्ता प्रश्नहरू हाम्रो जीवनमा प्राय आउने गर्दछ, किनभने जब उहाँ अर्थात ख्रीष्ट यो संसारमा मानव रूपमा हुनुहुन्थ्यो, मानव शरीरमा सीमित हुनुभएको थियो र सबै समय सबै कहाँ उहाँ पुग्न सक्नुहुन्थेन, किनभने उहाँले मानव रूपलाई अंगालिसकेपछि आफूलाई यसको परिधिभित्र राख्नु परेको थियो। श्रोता मित्रहरू, असल र खराब, जीवन र मृत्यु, उज्यालो र अन्धकार अर्थात परमेश्वर र शैतानको बीच भइरहेको महान संघर्षको बीच परमेश्वर प्रेम हुनुहुन्छ भन्ने यथार्थ, जगत सामु उत्कृष्ट रूपमा पस्कनुका निम्ति प्रभु येशु ख्रीष्टले मानव रूप धारण गरी आफ्नो जीवन मानिसको उद्धारको निम्ति दिने क्रममा आफ्नो स्वर्गीय शक्ति छोडेर यो संसारमा एउटा कमजोर तपाईँ र म जस्तो मानिस बनेर आउनु भएको थियो। तसर्थ उहाँ सब समय सब कहाँ उपस्थित हुन सक्नुहुन्थ्यो, कारण उहाँ मानवीय शरीरमा सीमित हुनुभएको थियो। तर जब उहाँ यो पृथ्वीमा आफ्नो काम सिद्ध्याएर स्वर्ग फर्कनुभयो, यो पृथ्वीमा आफ्नो पवित्र आत्माको शक्तिमा हर क्षण हर ठाउँ सबै कहाँ उपलब्ध हुन थाल्नुभयो। हुन त ख्रीष्ट हाम्रो माझमा मानवीय शरीरमा हुनु वा उहाँलाई त्यसरी देख्न पाउनु निकै अद्भुत कुरा पनि हो, तर यो संसारमा अनगिन्ती मानिसहरूका अनगिन्ती निवेदनहरू हुन्छन् जुन परमेश्वरले सुन्नुपर्ने र सम्बोधन गर्नुपर्ने हुन्छ उहाँको महान अनुग्रहमा, र परमेश्वर सबैसँग व्यक्तिगत सुमधुर प्रेमिलो सम्बन्ध राख्न रुचाउनुहुने सृष्टिकर्ता उद्धारक हुनुहुन्छ, किनभने उहाँको दृष्टिमा हरेक व्यक्ति अनमोल हुन्छ। त्यसैले पनि उहाँले यो संसार छोडेर तपाईँ र मेरो भलाइको खातिर स्वर्गीय पवित्र स्थानमा विशेष सेवकाईको निम्ति फर्कनुभयो। मित्रहरू, अघि नै हामीले त्यो कथामा पढ्यौं, चुन ढुङ्गाको छाङ्गोको छेउ वा डिलबाट खस्ने अवस्थामा पनि पिटर मार्सलसँग ख्रीष्ट हुनुहुन्थ्यो उनलाई बचाउनका निम्ति, उनलाई दिशानिर्देश प्रदान गर्नका निम्ति, उनको हेरचाह गर्नको निम्ति, उनको सुरक्षाको निम्ति। पिटर मार्सल पछि गएर एउटा ठूलो मण्डलीको सेवक बन्न पुगे र संसारभरि आफ्ना असल लेखहरूका कारण प्रख्यात र परिचित प्रचारक बन्न पुगे, मानिसहरूलाई परमेश्वरको शक्ति र प्रेमको गवाही दिँदै। ख्रीष्ट एउटै ठाउँमा सीमित नहुनु भएको हुनाले पिटर मार्सलको जीवनमा उनलाई आवश्यक परेको बेला उपस्थित हुन सक्नुभयो। हो, त्यसरी नै तपाईँ र मेरो जीवनमा पनि हामीलाई आवश्यक अगुवाई दिशानिर्देश प्रदान गर्न उहाँ तत्पर हुनुहुन्छ। हर क्षण हर पल एक विश्वासिलो प्रिय मित्र र पथ प्रदर्शक उद्धारक परमेश्वरको रूपमा उहाँ आज सबैसँग रहनुहुन्छ र सबै कहाँ उपलब्ध हुनुहुन्छ, र जो जसले उहाँको आवाज सुन्न चाहन्छ ती सबसँग मानव भलाइको निम्ति प्रेमको सहकार्य गर्नलाई। मत्तीको सुसमाचारीय पुस्तकको 28:18-20 पदका ती चुनिदा हरफहरूमा उहाँको यी ढाडस दिने वचनहरू हाम्रो निम्ति दिइएको छ। हाम्रो निराशा, त्रास र कमजोरीपूर्ण एक्लोपनामा हामीलाई असल ऊर्जा र उत्साह अनि प्रेरणा दिनका निम्ति उहाँ भन्नुहुन्छ, स्वर्गमा पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। प्रिय मित्रहरू, साँच्चै आजलाई मात्र होइन यो युगकै अन्त्यसम्म परमेश्वरको ख्रीष्टमा तपाईँ र मेरो साथमा रहनेछु भनेर वाचा गर्नुहुन्छ, र उहाँ आफ्नो प्रतिज्ञाको पक्का हुनुहुन्छ किनभने उहाँ असल मित्र हुनुहुन्छ। तपाईँ र मेरो एक्लोपनामा तपाईँ र मेरो निराशामा, तपाईँ र मेरो अभावमा, तपाईँ र मेरो कमजोरीमा, तपाईँ र मेरो थिलथिलो र थला परेको हाम्रो जीवनमा। जब हाम्रो आँसु खस्छ, जब हामी कोही त भइदिए हुन्थ्यो, कसैले मेरो कुरा सुनिदिए हुन्थ्यो, कसैले मेरो दुःख बुझिदिए हुन्थ्यो भन्दै गर्दाखेरि, साँच्चै परमेश्वर आफ्नो पुत्रको रूपमा, आफ्नो आत्माको अगुवाईमा, उपस्थितिमा हर पल हर क्षण तपाईँ र मसँग हुनुहुन्छ। यदि हामीले विश्वासको आँखाले उहाँको उपस्थितिलाई चिन्न, जान्न, महसुस गर्न सक्यौं भने, श्रोता मित्रहरू, यदि आँसुको पर्दालाई खोलेर हामीले विश्वासमा, प्रेममा परमेश्वरलाई हेर्न सक्यौं भने, हामीले एक प्रकारको यस्तो अनन्तीय आनन्दलाई महसुस गर्नेछौं कि त्यो आनन्दले हाम्रो जीवनको हरेक निराशाहरूलाई पर पन्छाइदिनेछ। परमेश्वर सदैव तपाईँको साथमा हुनुहुन्छ। परमेश्वरले हामी सबैलाई साथ दिउन्, आशिष दिउन् अनि आफ्नो प्रेममा अगुवाई प्रदान गरून्। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनु भएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र ममतिनालाई बिदा दिनुहोस्। नमस्कार।

जय मसी गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीहरूलाई कार्यक्रम नयाँ आवाजमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम नयाँ आवाजमा आज म कार्यक्रम प्रस्तुता स्तर उपस्थित भइसकेकी छु र कार्यक्रम नयाँ आवाज गुड न्यूज एफएमबाट यहाँहरूले सुनिरहनु भएको छ र कार्यक्रम शुरू हुन भन्दा अगाडि आउनुहोस् हामी एउटा निकै नै अर्थपूर्ण भजन सुनेर हामी यस कार्यक्रमलाई शुरू गरौं।

र यो निकै नै अर्थपूर्ण संगीतपछि यहाँहरूलाई कार्यक्रममा फेरि स्वागत गर्न चाहन्छु। कार्यक्रममा आवाजमा आज यहाँहरूको माझमा मैले बाइबल के हो र बाइबलको इतिहासको बारेमा थोरै जानकारी दिन गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। हामी बाइबल त पढ्दछौ, तर बाइबलमा भएको सामान्य कुराहरू कतिचोटि हामीलाई थाहा नहुन सक्दछ र उक्त कुराहरूको बारेमा आज म तपाईँहरूलाई बताउन गइरहेको छु। र आदरणीय श्रोताजीहरू, बाइबल जो संसारको सबैभन्दा प्रभावशाली पुस्तकहरू मध्ये एक हो, जसलाई चाहिँ सबैभन्दा धेरै पढिएको छ र सबैभन्दा धेरै भाषामा लेखिएको छ, र बाइबल र यसको इतिहास बारे हामी छोटो परिचयलाई हेर्नेछौ। हामी धेरैचोटि बाइबल पढ्दछौँ र यसको उत्तर हामीलाई कतिचोटि चाहिँ यसको यो कसरी बनिएको छ र यसको उद्देश्य के हो, यो बाइबल छापिनुको उद्देश्य र कसले लेख्नुभयो, किन लेख्नुभयो भनेर हामीलाई कतिचोटि थाहा नहुन सक्छ। त्यसैले यस कार्यक्रमद्वारा हामी बाइबललाई अलिकति नजिकसँग चिन्ने कोसिस गर्नेछौँ। है त कृपया कार्यक्रम छोडेर कतै नजानु होला। बाइबल एउटा यस्तो पुस्तक हो जहाँ 66 पुस्तकहरू रहेको छ। यो पुस्तकहरू भित्रको एउटा पुस्तक हो जसलाई लेख्नको लागि 1500 वर्षको अवधि लाग्यो भनेर बताउँदछ। त्यस्तै गरेर उक्त बाइबललाई लेख्नको लागि 40 लेखकहरू हुनुहुन्थ्यो भन्ने कुरा पनि हामी हेर्न सक्दछौ। र 40 लेखकहरू चाहिँ धेरै फरक फरक पृष्ठभूमिका व्यक्तिहरू हुनुहुन्थ्यो। कोही राजा हुनुहुन्थ्यो, कोही गोठालो हुनुहुन्थ्यो, कोही माछा मार्ने हुनुहुन्थ्यो र कोही अगमवक्ता हुनुहुन्थ्यो, कोही डाक्टर हुनुहुन्थ्यो, आदि विभिन्न पेसाको व्यक्तिहरू, ब्याकग्राउण्डको व्यक्तिहरू हुनुहुन्थ्यो। तर उहाँहरू जति नै धेरै फरक ग्राउन्डको भए तापनि उहाँहरूको लेख्नुको उद्देश्य एउटै थियो, र त्यो उद्देश्य भनेको चाहिँ परमेश्वरले हामी मानिसलाई कसरी उद्धार गर्नुहुन्छ भन्ने कुरा संसारलाई बताउनु थियो। बाइबलमा मुख्य गरेर दुई भाग बाइबल विभाजन गरिएको छ, एउटा नयाँ करार र पुरानो करार। यो हामी सबैजनालाई थाहा छ। र नयाँ करारमा र पुरानो करारमा गरेर जम्मा 66 पुस्तकहरू रहेका छन् र पुरानो करारमा जम्मा 39 पुस्तकहरू रहेको छ, जहाँ चाहिँ संसारको सृष्टि कसरी भयो भन्ने कुराहरू हामी हेर्न सक्छौ। संसारमा सबैभन्दा मानिसको उत्पत्ति कसरी भयो, संसार कसरी बनियो भन्ने कुराहरूलाई नै हामी हेर्न सक्छौ। र नयाँ करारमा चाहिँ हामी यीशु ख्रीष्टको जन्म कसरी भयो, यीशु ख्रीष्ट संसारमा कसरी आउनुभयो, उहाँले के काम गर्नुभयो र उहाँले अन्तिमको दिन कस्तो दिनसम्म हुनेछ भनेर हामीले देख्न सक्दछौ। यानि कि पुरानो करारमा चाहिँ यीशु ख्रीष्टको अगमबानी भएको थियो भने नयाँ करारमा चाहिँ यीशु ख्रीष्ट आउनुभयो र उहाँले अन्तिमको दिनसम्म कसरी हामीले कस्तो हुन्छ संसार भनेर भूतकाल, वर्तमान र भविष्य सबै बताएर जानुभएको कुराहरू हामी पाउँदछौ। श्रोताजीहरू, हामी बाइबल पढ्दाखेरि यो परमेश्वरको वचन हो, परमेश्वरको पत्र हो भनेको सुन्दछौ। अक्सर हामी पनि यसलाई यसै भन्दछौ, बाइबल चाहिँ परमेश्वरको प्रेम पत्र हो भनेर। तर परमेश्वरले आफै यो लेख्नु भएको हो त? अवश्य पनि होइन। 2 तिमोथी 3:16 यसरी लेखिएको छ, सबै धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो। यानि कि बाइबल लेख्ने चाहिँ मानिसहरू नै हुन्, तर ती व्यक्तिहरूलाई परमेश्वरले स्वर्गबाट चलाउनु भएको हो अथवा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भनेर हामी यसरी बुझ्दछौ। त्यस कारणले गर्दा बाइबल चाहिँ मानवको लेखकहरूको लेखाइ भए तापनि यसको अन्तिम लेखक चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर हामी विश्वास गर्दछौ। र बाइबल चाहिँ सुरुमा कुन भाषामा लेखिएको थियो त भन्ने कुराहरू हामी हेरौं। हामी नेपाली भाषा प्रयोग गर्छौ, अंग्रेजी प्रयोग गर्छौ, अनि कतिजनाले हामी हिन्दी पनि प्रयोग गर्छौ, बुझ्छौ, र हामी विभिन्न भाषाहरू हामी प्रयोग गर्छौ, लेख्छौ, बोल्छौ। तर यी सबै भाषाहरू मध्ये बाइबल चाहिँ कुन भाषामा लेखिएको थियो? अङ्ग्रेजीमा लेखिएको थियो कि जस्तो पनि लाग्छ, तर हेरौँ है त। बाइबल चाहिँ मूल रूपमा 3 लेखिएको थियो, जुन रहेको छ हिब्रू, अरामाइक र ग्रिक गरेर 3 भाषामा बाइबल चाहिँ लेखिएको थियो। आजसम्म आइपुग्दा बाइबल 1000 भाषामा अनुवाद भइसकेको छ र यसलाई हामी संसारको सबैभन्दा धेरै अनुवाद गरिएको पुस्तक पनि भन्दछौ। र बाइबल चाहिँ अहिलेसम्म कसरी सुरक्षित भयो भनेर पनि हामी एकचोटि हेरौँ। र बाइबल अहिलेसम्म सुरक्षित कसरी भयो होला, त्यो समयमा आजभन्दा कति वर्ष अगाडि लेखिएको बाइबल अहिलेसम्म चाहिँ कसरी सुरक्षित भयो त, अहिलेसम्म आइपुग्दा हाम्रो हात हातमा कसरी छ भनेर हेर्नभन्दा अगाडि आउनुहोस् हामी एड्रिन देवानले गाउनु भएको सार्वभौमिक भन्ने भजनलाई सुनौ र त्यसपछि हामी कार्यक्रममा फेरि आउनेछौँ।

साँच्चै नै यो तपाईँ जस्तो कोही छैन भन्ने भजन एकदमै अर्थपूर्ण, एकदमै भजन सुन्दै परमेश्वरलाई महिमा दिन मन लाग्ने भजन हामीले सुनिसकेका छौँ। र आउनुहोस् हामी कार्यक्रममा फेरि अघि बढौं। हामीले देखेको यो छापाखानाहरू छन् नि, जुन प्रिन्ट हाउसहरू, पब्लिकेशनहरू, यो सुरु हुनुभन्दा अगाडि नै, यो आविष्कार हुनुभन्दा अगाडि नै बाइबलको प्रतिलिपिहरू चाहिँ अगाडि हातैले लेखिन्थ्यो। र यहुदी शास्त्रीहरूले अन्त्यमा सावधानीपूर्वक अक्षर अक्षरसम्म जाँच गरेर प्रतिलिपिहरू तयार गर्थे। यस कारणले गर्दाखेरि हजारौं वर्षपछि पनि बाइबलको सन्देश विश्वसनीय रूपमा सुरक्षित रहेको पाइन्छ। र बाइबलमा हामीले मुख्य मुख्य कथाहरू अथवा घटनाहरू के छ भनेर हेर्नु पर्दा हामीले बाइबललाई चार भागमा बुझ्न सकिन्छ। सृष्टि, पतन, उद्धार, पुनरुत्थान। परमेश्वरले संसार सृष्टि गर्नुभयो र मानिसको सृष्टि गर्नुभयो र मानिस चाहिँ पापको कारणले गर्दा मृत्युमा प्रवेश गर्यो र उसको पतन भयो। तर परमेश्वरले यीशु ख्रीष्टलाई हामीलाई प्रेम गर्नुभएको कारणले हामी नमासियोस्, हामी नबिग्रियोस् भन्ने कारणले गर्दाखेरि उहाँले यीशु ख्रीष्टलाई यस संसारमा पठाउनु भयो हाम्रो उद्धारको लागि। र अन्त्यमा परमेश्वरले नयाँ स्वर्ग र पृथ्वी स्थापना गर्नुभयो। त्यस्तै गरेर बाइबल केवल इतिहासको पुस्तक मात्र होइन, यसबाट हामीले सिक्नुपर्ने धेरैवटा कुराहरू छ। जस्तै परमेश्वर हाम्रो को हुनुहुन्छ भनेर हामी सिक्दछौ, मानिसलाई किन सृष्टि गरिएको हो भनेर हामी हेर्दछौ, संसारमा दुःख र पाप किन छ, उद्धार कसरी प्राप्त गर्न सकिन्छ भनेर बुझ्दछौ। र यति मात्र नभएर परमेश्वरले जसले हामीलाई सृष्टि गर्नुभयो, हामीलाई सृष्टि गर्नुभएको हाम्रो सृष्टिकर्ताको इच्छा अनुसार हामी कसरी जीवन जिउने भनेर पनि हामीले बुझ्न सक्दछौ। र आउनुहोस् हामी फेरि एकपल्ट एउटा भजनलाई सुनौ।

यो निकै नै अर्थपूर्ण भजनपछि यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज रेडियो र म कार्यक्रम प्रस्तुता स्तर यहाँहरूको साथमा छु, कार्यक्रम नयाँ आवाजको साथमा। र आज यहाँहरूलाई बाइबल के हो र बाइबलको इतिहासको बारेमा थोरै जानकारी दिइरहेको छु र बाइबलका केही रोचक तथ्यहरू आउनुहोस् हामी एकचोटि हेरौं। बाइबलमा 66 पुस्तकहरू छन्। बाइबल 40 भन्दा बढी लेखकहरूले लेखेका हो। यो लेख्नलाई करिब 1500 वर्षको अवधि राखेको थियो र बाइबल संसारमा सबैभन्दा धेरै अनुवाद गरिएको पुस्तक हो र सबैभन्दा धेरै छापिएको, सबैभन्दा धेरै पढिएको पुस्तक हो। र अब अन्त्यमा हामीले बुझ्नुपर्ने कुरा, बाइबल हामीले केवल पढ्नको लागि मात्रै होइन तर जीवनमा लागू गर्न पनि दिएको हो। यो परमेश्वरको प्रेम पत्र हो। हामीले यसलाई पढेमा हाम्रो दैनिक जीवनमा सहज हुने गर्दछ। हामीले संसारमा हामी कोही पनि अजम्बरी होइनौ, तर संसारमा हामी जतिन्जेल रहन्छौ त्यतिखेर चाहिँ हामीलाई जीवन जिउन पनि सजिलो हुँदछ। र भजन संग्रह 119:105 लेखिएको छ, तपाईँको वचन मेरो खुट्टाका निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो। आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम कस्तो लाग्यो यहाँहरूले सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला र गुड न्यूज एफएम 105.1 मेगाहर्ज सुन्न नभुल्नुहोला भन्दै यहाँहरू सबैजना खुसी रहनुहोला, स्वास्थ्य रहनुहोला भन्दै कार्यक्रमको निर्धारित समय सकिएकोले म कार्यक्रम प्रस्तुता स्तर बिदा हुन चाहन्छु। यहाँहरू सबैजनालाई

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नु भएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सफल हुनका लागि आफूलाई अनुशासनमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 24 यहाँहरूलाई स्वागत छ। केही मानिसहरू अनुशासनलाई नराम्रो ठान्छन्, तिनीहरू यसबाट बस्न खोज्छन्। तिनीहरूले सायद यो महसुस गर्दैनन् कि ठूलो सफलता प्राप्त गर्न हामीलाई अनुशासन चाहिन्छ। अनुशासनहीन मानिसहरू परिस्थितिबाट आफूमाथि थोपिएको प्रभावहरू पछ्याउँछन् र तिनीहरू लगभग कहिल्यै आफ्नो जीवनको नियन्त्रणमा हुँदैनन्। तिनीहरू अहिले उनीहरूलाई गर्न भनेको कुरामा निरन्तर प्रतिक्रिया दिइरहेका हुन्छन्। यदि तपाईँले आफूलाई अनुशासनमा राख्नु भएन भने संसारले तपाईँको लागि यो गर्नेछ। अनुशासित मानिसहरूले आफ्नै मूल्यहरू पछ्याउँछन् र तिनीहरूले त्यो मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छन्। तपाईँको जीवनको नियन्त्रणमा रहनको लागि र विशेष गरी तपाईँको भविष्यको लागि तपाईँसँग अनुशासन हुनु अत्यन्तै महत्वपूर्ण छ। अनुशासन भनेको के हो? यो भविष्यमा धेरै ठूलो उपलब्धितर्फ आफूलाई निर्देशित गर्न तत्काल सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसमा उच्च दीर्घकालीन लाभ प्राप्त गर्नका लागि छोटो अवधिमा आफूले चाहेको कुरालाई स्थगित गर्नु समावेश छ। पहिलो कुरन्थीको पुस्तक 9:24। कि तिमीहरूलाई थाहा छैन, दौड़मा दौगुर्नेहरू सबै दौगुर्छन्, तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिनीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। एक पटक तपाईँले के हासिल गर्न चाहनुहुन्छ भनेर निर्धारण गरेपछि त्यो लक्ष्यमा आफ्नो धेरै समय र प्रयास लगानी गर्नुहोस्। पहिलो कुरन्थीको पुस्तक 9:25। खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। परमेश्वर वा येशु ख्रीष्टसँग कुनै सम्बन्ध नभएका मानिसहरूले संसारिक लक्ष्यहरू प्राप्त गर्न अनुशासनको पनि प्रयोग गर्छन्। अनुशासनको लागि विशेष पुरस्कारमा ध्यान केन्द्रित गर्न आवश्यक छ र तपाईँले यसलाई प्राप्त गर्न प्रयास गर्नुपर्छ। पहिलो कुरन्थीको पुस्तक 9:26। यसकारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिन। प्रिय श्रोता, एकचोटि तपाईँले के लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भनेर निर्धारण गर्नुभयो भने त्यो अनुशासन लागू गर्ने समय हो, ताकि तपाईँ त्यो लक्ष्यमा पुग्न सक्नु भएको होस्। पहिलो कुरन्थीको पुस्तक 9:27। तर म आफ्नो शरीरलाई कठोरता साथ सदाउँछु र यसलाई बसमा राख्दछु, नतथा अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। यीशु ख्रीष्ट फर्कनुहुँदा परमेश्वरले उनलाई अनन्त इनामहरू दिनुहुनेछ भन्ने थाहा पाएर प्रेरित पावलले आफ्नो आत्मिक जीवनमा अनुशासन लागू गरे। येशूले उनलाई आफ्नो व्यक्तिगत जीवनको लागि दिनुभएको बोलावट पूरा गर्न उनले आफूलाई अनुशासनमा राखे। यद्यपि यसको लागि ठूलो त्याग आवश्यक थियो, हामीले पनि त्यस्तै गर्नु बुद्धिमानी हुनेछ। कोल हकर नाम गरेको एक युवक थिए। उनी संयुक्त राज्य अमेरिकामा जन्मेका र हुर्केका थिए। कोल 1500 मिटर दौड़मा प्रतिस्पर्धी थिए। उनले 2024 ओलम्पिक खेलहरूमा यस प्रतियोगितामा भाग लिने लक्ष्य राखे। उनी यस दौड़को लागि छनौट खेलाड़ी बने, जसमा विश्वभरका खेलाड़ीहरू पनि समावेश थिए। कोलले यो प्रतियोगिता जित्ने अनुमान गरिरहेको थिएन। समाचार मीडिया र खेलकुद लेखकहरूले दुई अन्य खेलाड़ीहरूलाई त्यो दौड़ जित्ने सम्भावना बढ़ी भएको बताएका थिए। अन्तिम ल्याबमा खेलाड़ीहरू दौड़ने क्रममा कोल होकरले अन्य दुई खेलाड़ीहरूलाई पार गरे र पहिले अन्तिम रेखा पार गरे। कड़ा दैनिक प्रशिक्षणको साथ उनले आफूलाई राखेको अनुशासनले उनलाई सफलताको शिखरमा पुर्यायो। उनले ओलम्पिक खेलहरूमा स्वर्ण पदक जिते। तपाई जीवनमा कहाँ जान चाहनुहुन्छ, तपाईँ के प्राप्त गर्ने आशा गर्नुहुन्छ। यदि तपाईँ कडा परिश्रम र अनुशासन मार्फत आफूले चाहेको कुराको लागि लड्नुहुन्न भने त्यसपछि तपाईँले त्यो प्राप्त गर्नु भएन भनेर गुनासो नगर्नुहोस्। परमेश्वरले तपाईँको जीवनको लागि राख्नु भएको अद्भुत लक्ष्यहरू प्राप्त गर्न आफूलाई अनुशासनमा राख्ने छनौट गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक
3: लागि लड्नुहुन्न भने त्यसपछि तपाईँले त्यो प्राप्त गर्नु भएन भनेर गुनासो नगर्नुहोस्। परमेश्वरले तपाईँको जीवनको लागि राख्नु भएको अद्भुत लक्ष्यहरू प्राप्त गर्नु

0: जी बालक शिव परमेश्वर ला मधुसा अले परमेश्वर मनु या त मचा बुके त क्षमता मव्युसा मचा बुई फैला अले माया पाठे दुनी जुईगु बले हरेक पाठे वेकया लादु छिमे माबु या त सम्मान यायगु महत्व जी थुइका अले जिमस वेकपिन त योग्य कथा सम्मान यायगु ले अले झिस परमेश्वर या त न आदर यायनु नाफाङ्गु पत्रुस न्यागु अध्याय खुबु पदके धया तगुदु उचिन छिपे दक्ले त धम परमेश्वर यागु निहोने छि धपि जुयास अले वेकल छनु छिमित त धङ्का दि परमेश्वर या निहोने थ धम सोझा जुइगु लेपिन त परमेश्वर के आजु चाहे पुगु व अनन्त शिर्पा पिया सोङ्गुदु अले छिगु वयागु ग्वासा या त पालन याय त धासा परमेश्वर सित छि विचार याय मफुगु स्वयान त धङ्कु उद्देश्य लोना चुना गुख भजन पी खुबु अध्याय झिन्छगु पदे धा तगुदु जी परमेश्वर या त भरोसा याना जी ज्ञाम खो मनु ते सञ्जित छु या फै जुगु प्रार्थना ख कि थो छिगु गम्भीर हास जुई कि परमेश्वर या त वेक ताठे सुख धका मसेकी फै छि छिगु तुति चोङ्गु लाका तोता अले वेक या न्योने प्रशंसा याय त दण्डवत याई अले छिगु जीवन या नीति वेक या ग्वासा या त समर्पित जुई अले छिगु जीवन या नीति वेक या ग्वासा या त समर्पित जुईमा थौयो वचन नेना दिगुने छि त परमेश्वर सुभ्याबीमा जयमसे नियनामिपि छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिम के जिमगो मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।
1: परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सल्लाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कृतिपुरको चोभा डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 98 41 18 74 66 98 41 18 74 66 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01 47 70 754 01 47 70 754 ल है नाति नातिना ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कितिपुरको चोबा डाँडामा हुँदैछ। तपाईँ पनि आउनु म पनि आउँछु ठ्याक्क पारेर त्यही

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रस्थानको पुस्तक 4:13 भन्छ, हे प्रभु विन्ती छ अरू कसैलाई नै पठाउनुहोस्, काम गर्दा गर्दै प्राप्त हुने तालिम भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। पारोको दरबारमा गएर मेरा मानिसहरूलाई जान दे भनी घोषणा गर्न परमेश्वरले मोसालाई बोलाउनु हुँदा उनले यसो भनेर प्रतिक्रिया जनाए, हे प्रभु विन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। के आज तपाईँले पनि त्यस्तै महसुस गरिरहनु भएको छ? यदि छ भने परमेश्वरले मोसालाई भन्नुभएको कुरा यही हो, अब जा म तँलाई बोल्न सहायता गर्नेछु र तैले के बोल्नु पर्ने हो सो सिकाउनेछु। परमेश्वरले तपाईँलाई बोलाउनुहुन्छ भने उहाँले तपाईँलाई सुसज्जित पनि गर्नुहुन्छ, तर उहाँले त्यो काम पहिल्यै नगर्न सक्नुहुन्छ। कहिलेकाहीँ परमेश्वरले भन्नुभएको काम गर्ने क्रममा नै तपाईँ तयार हुने काम पनि हुन सक्छ, अनि त्यो कुराले तपाईँलाई त्रसित बनाउन सक्छ। सायद तपाईँले परमेश्वरलाई यसो भनिरहनु भएको छ होला, म मानिसहरूको सामु बोल्न डराउँछु र तपाईँ मैले यो सभाको अगुवाई गरेको चाहनुहुन्छ, वा म खासै योग्य छैन भने मैले यो जागिरको लागि आवेदन गरेको तपाईँ किन चाहनुहुन्छ? तपाईँ आफ्नै सोचमा भर पर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई गर्न अराउनु हुने काम गर्न आवश्यक पर्ने योग्यता भनेको उहाँको शक्ति र उहाँको क्षमता मात्रै हो, बाँकी भनेको त काम गर्दा गर्दै प्राप्त हुने तालिम नै हो। तपाईँले परमेश्वरमा भरोसा गर्नु र उहाँको प्रेरणामा काम गर्नु मात्रै पर्छ। त्यसको अर्थ तपाईँ कहिल्यै डराउनु हुने छैन भन्ने हुँदैन, तपाईँ डराउनु हुनेछ, तर यस्तै समयमा आफूले कल्पना गर्न सक्ने भन्दा परसम्म फैलन र वृद्धि हुन तपाईँले आफ्नो विश्वासलाई सक्रिय पार्नु पर्छ। अनि तपाईँलाई के थाहा छ त्यसको आधारमा जे काम गर्नु साँचो छ त्यो गर्न सुरु गर्नुपर्छ। त्यसो गर्नु पनि धेरै डरलाग्दो हुन सक्छ, तर त्यसो गर्दा तपाईँले आफैलाई परमेश्वरमा अझै बढी आश्रित भएको पाउनुहुनेछ। सम्भवत तपाईँले अरू मानिसहरूलाई धेरै प्रश्नहरू सोध्नुपर्ने हुन सक्छ, कहिलेकाहीँ एक पटक भन्दा धेरै पटक, तर सोध्न, गल्ती गर्न, सहायता माग्न वा आफूभन्दा अघिको मानिस भन्दा फरक काम गर्न नडराउनुहोस्। यदि परमेश्वरले तपाईँलाई उहाँको काम गर्न बोलाउनु भएको हो भने त्यो काम गर्न तपाईँ नियुक्त व्यक्ति हुनुहुन्छ भन्ने कुरा कहिल्यै नबिर्सिनुहोस् भन्ने यो उत्साह दिँदै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ठाउँ परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना। भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सल्लाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कीर्तिपुरको चोभा डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 9841184466 9841184466 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01-4670-754 01-4670-754। नातिना ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कीर्तिपुरको चोभा डाँडामा हुँदैछ। तपाईँ पनि आउनु, म पनि आउँछु, ठ्याक्क पारेर त्यही

के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

जयमसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ठाउँ परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना। भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सल्लाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कृतिपुरको चोभा डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 98 41 18 74 66 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01 46 70 754 01 46 70 754। ल है नाति नातिना, ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कीर्तिपुरको चोभा डाँडामा हुँदैछ। तपाईँ पनि आउनु, म पनि आउँछु, ठ्याक्क पारेर त्यही

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
2: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।